0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ। प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रीष्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रीष्टी येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो

हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु। पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाममा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टीलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9, 97-49-88-6-96-9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरू

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: मसीकी गेत्सेमनी एयरपोर्ट छस परिवार साथै हामीसँग संगति गरिराख्नु भएको दाजुभाइ दिदीबहिनीहरू, म टेक ढल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ पापमाथि विजय कसरी हुने। र यो गम्भीर प्रश्न हो, यो सबैको प्रश्न हो, पापमाथि कसरी विजय हुने भन्ने कुरा हामीले गर्नुभन्दा अघि पाप के हो भनेर बुझ्न जरुरत हुँदछ। पाप भन्नाले मानिसहरूले विभिन्न प्रकारको अड्कल लगाएका छन्। व्यभिचार हो कि, चोरी हो कि, हत्या हो कि, ठगाई हो कि, यी विभिन्न प्रकारका कुराहरूलाई पाप भनेर संसारमा मानिन्छ। तर जडमा पवित्र बाइबलले सम्बन्ध नराख्नु चाहिँ पाप हो भनेर बताउँदछ। उदाहरणको लागि अदनको बगैँचामा जब आदम र हवा परमेश्वरसँगको संगतिमा हुनुहुन्थ्यो, त्यो संगति उहाँहरूले खासमा भित्रबाट मन पराउनु भएको थिएन र हवालाई शैतानले कि यो फल नखानु भनी परमप्रभु परमेश्वरले भन्नुभएको छ भनेर चाहिँ प्रश्न गर्नुहुँदाखेरि उहाँले अलिकति बढाएर भन्नुभयो, नछुनु पनि पो भन्नुभएको छ, खानु मात्रै होइन नछुनु पनि पो भन्नुभएको छ भनेर चाहिँ उहाँले त्यसरी उत्तर दिनुभयो। उसले मनपेट पायो, त्यसपछि फल मार्फत हवालाई परीक्षा गर्यो र आदमलाई पनि गिरायो र पाप उहाँमा पसिसकेपछि उत्पत्ति पुस्तक 3:8 परमप्रभु परमेश्वर आउनु हुँदाखेरि उहाँहरू परमेश्वरको उपस्थितिदेखि लुके। ए आदम त कहाँ छस् भनिकन परमप्रभु परमेश्वरले उहाँहरूलाई संगतिको लागि खोज्नु पर्ने भयो। र यो खण्डले हामीलाई यो स्पष्ट बताउँदछ, जब हामी परमेश्वरको महिमा गर्न चाहँदैनौ, परमेश्वरको महिमाबाट रहित हुँदछौ, त्यही नै पाप। रोमीको पुस्तक 3:23 पवित्र बाइबलको यस खण्डमा यसरी भनिएको छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् भन्ने चाहिँ यहाँ बताइएको छ। पापको स्वभावको कारणले गर्दा हामी परमेश्वरसँग, मसीहा येशूसँग संगति गर्न मन पराउँदैनौ, बाइबल पढ्न हामीलाई मन पर्दैन, प्रार्थना गर्न मन पर्दैन, हामीले अन्य कुराहरूमा हामी समय बिताउन मन पर्छ तर प्रभुसँग हामीलाई समय बिताउन मन पर्दैन। र पवित्र बाइबलले पाप भनेको चाहिँ भित्रबाट मन नपराउनुलाई त्यो पाप भनेर चाहिँ लिएको छ, यानि सम्बन्ध मन नपराउनु, संगति मन नपराउनुलाई पाप भनेर त्यसरी लिएको छ। अर्को उदाहरण, सृष्टिकर्ता परमेश्वर धरतीमा मसीहा येशू भएर आउनु भएको समयमा उहाँले दृष्टान्तहरू धेरै भन्नुभयो, तर एउटा दृष्टान्त जो उडन्ते पुत्रको विषयमा दृष्टान्त भन्नुभयो, र यो उडन्ते पुत्रले बुवा मन पराएन, घरका मानिसहरू मन पराएन, र उसले आफ्नो हक अधिकारमा पाउने जे चिज छ त्यो मलाई दिनुहोस् म यहाँबाट हेरिहाल्छु भनिकन ऊ त्यहाँबाट हेर्यो। त्यही कारणले गर्दाखेरि यो केटोको नाम उडन्ते पुत्र भयो। यो मानिसले पैसा लिएर हिँडेको कारणले गर्दाखेरि उडन्ते पुत्र भएको होइन, टाढो गएकोले गर्दाखेरि उडन्ते पुत्र भएको होइन, यानि यो केटोले विभिन्न प्रकारको अन्य पापहरू गरेकोले गर्दाखेरि पनि उडन्ते पुत्र भएको होइन, संसारी काम गरेकोले गर्दा पनि उडन्ते पुत्र भएको होइन, तर यो केटाले त्यो घर परिवारलाई मन पराएन, उसले बुवासँग संगति गर्न मन पराएन, बुवासँग सँगै बस्न उसले मन पराएन, त्यही कुराले गर्दाखेरि उसलाई उडन्ते पुत्र भनिकन बनायो। तर पछि गएर जब उसले दुःख पायो, कष्ट भोग्यो, त्यसपछि ऊ घर फर्केर आयो। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, हामीले प्रभुलाई मन नपराउनु चाहिँ उडन्ते हुनु हो, यानि पाप तर्फ हामी लाग्नु हो, र गलत प्रकारले प्रभुलाई पुज्नु पनि त्यो पनि उडन्ते नै हुनु हो, यानि त्यो पनि एक प्रकारको पापै मानिन्छ। हामीले सही प्रकारले परमेश्वर पुज्न पर्दछ। यो उडन्ते पुत्रले बुवाको घर फर्किने कुराहरू सम्बन्धी उसले मेरो बुवाको घरमा त धेरै खाने कुराहरू छ, म बाँच्न सक्छु भनेर चाहिँ उसले अन्नपातको लागि, उसले आफ्नो भौतिक शरीरको लागि ऊ घर फर्कियो, त्यो पनि गलत सम्बन्ध नै भयो। तर उसले घर फर्किने यानि पापबाट अलग हुने, पापलाई जित्ने कुरा चाहिँ उसले त बुवा सम्बन्धी एकदमै हृदयमा बोझ लिएर तडपिएर मेरो बुवालाई मैले मिस गरे, म बुवाको घर फर्किन्छु भनिकन फर्किएको अवस्थामा चाहिँ यो व्यक्तिले त्यो प्रकारको पापलाई जितेर ऊ घर फर्केको हुँदथ्यो भनिकन प्रभुले भन्नुभएको त्यो दृष्टान्तले हामीलाई स्पष्ट गर्दछ। र परमेश्वरसँग संगति गर्न नचाहनु पाप हो, र गलत प्रकारले संगति गर्नु पनि पाप। र हामीले आजको वचनबाट सिक्दै गरेको कुरा चाहिँ पापमाथि विजय कसरी हुने भन्ने छ। र पापमाथि विजय हुनको लागि चाहिँ हामी विभिन्न प्रकारले यो प्रकारले म तागतिलो भएँ भने म परमेश्वरको संगतिमा फर्किन्छु होला, यो प्रकारले म एकदमै तागतिलो भएँ भने म ढाँट्न छोड्छु होला, यो प्रकारले म तागतिलो भएँ भने म चोर्न छोड्छु होला, यो प्रकारले तागतिलो भएँ भने म व्यभिचार गर्न छोड्छु होला, यो प्रकारले तागतिलो भएँ भने म चाहिँ अरूहरूलाई नराम्रो गर्न छोड्छु होला भन्ने त्यो प्रकारको मनमा हामीलाई आउला। तर त्यो प्रकारले हामीले पापलाई जित्छौं भनेर बाइबलले बताउँदैन। हामीलाई बलियो बनाएर उहाँले पापमाथि विजय गराउनु भएको उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म हामीले कुनै घटना पाउँदैनौ। तर प्रभुले देखाउनु भएको घटना चाहिँ यहाँ जब उडन्ते पुत्र साह्रै कमजोरी अवस्थामा पुग्यो तब मात्र ऊ घर फर्किने उसले चाहना गरे। र हामीलाई जब सबै कुराहरूबाट धोकाहरू आपत्ति विपत्तिहरू कष्टहरू फिक्रीहरू हुँदै जान्छ त्यो अवस्थामा हामी परमेश्वर खोज्छौं, त्यो अवस्थामा हामी प्रार्थना गर्न थाल्दछौं, त्यो अवस्थामा हामीले प्रभुलाई सम्झिने गर्छौं। यो उडन्ते पुत्रले कष्टको समयमा बुवा सम्झियो र अझै पनि उसले खास प्रकारको पश्चाताप त उसमा छैन, खानेकुरा सम्बन्धी उसले घर सम्झेको छ, बुवाको घर सम्झेको छ, तर मेरो बुवाको मायालाई म कसरी बिर्छु भन्छ उसले। त्यो भनेर फर्केको अवस्थामा चाहिँ पक्कै पापमाथि विजय भएको ऊ हुँदथ्यो। आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, हामीलाई प्रभुले कमजोर भन्दा पनि महाकमजोर बनाउँदै बनाउँदै लग्नु भएपछि जब अब दाहिने देब्रे यता उता समात्ने टेक्ने केही कुराहरू हाम्रो हुँदैन, त्यो पछि हामीले प्रभु भनेर चाहिँ हामी प्रभुतर्फ फर्कन्दछौं र हामीलाई उहाँले कमजोर बनाएर पापमाथि विजय गराउनुहुन्छ। अर्को उदाहरण उत्पत्तिको पुस्तक 32 अध्यायतिर यहाँ याकुब आफ्नो गृह जिल्लामा फर्किँदै हुनुहुन्छ र उहाँले आफ्नो ठुलदाईलाई, यानि एउटा मात्रै दाई थियो, दाईलाई चाहिँ एसाबलाई उहाँले खबर पठाउनुहुन्छ भाइ आउँदैछन् भनेर। त्यो सुनेपछि त 400 मान्छे लिएर भाइलाई ठिकठाक पार्नु पो, दाई त आउँदै गर्नुभएको खबर उहाँले सुन्नुहुन्छ, उहाँको सातु पुत्लो उठ्छ र त्यो अवस्थामा उहाँले आफ्नो बुद्धि अनुसार विभिन्न विभक्त गरेर समूह समूहलाई राख्नुहुन्छ र आफू एक्लै चाहिँ परमेश्वरबाट सहायता माग्नको लागि पेनियल भन्ने ठाउँमा उहाँ प्रार्थना गर्न बस्नुहुन्छ र प्रार्थना जब गर्न सुरु गर्नुहुन्छ त्यहाँ एकजना स्वर्गदूत आउनुभयो र रातभरि कुस्ती लड्नु भएर उहाँको बाहिरी शारीरिक भौतिक शरीर पनि खतमै पारिदिनुहुन्छ र भौतिक शरीर खतम भए पछाडि तागत खतम भयो, उहाँको पछाडिको गेडी नै खुस्कियो, अब त हिँड्न कुद्न पनि उहाँलाई गाह्रो अवस्थामा पुर्याइदिनु भयो। त्यो समयपछि चाहिँ उहाँले याकुबलाई आशिष दिनुहुन्छ र प्रिय दाजुभाइ दिदीबहिनीहरू, परमेश्वरले याकुबलाई उहाँको प्रार्थनाको उत्तर दिनको लागि चाहिँ कमजोर बनाउनु भयो, तर यता एसाबको हृदय चाहिँ उहाँले परिवर्तन गरिदिनु भयो। र हामी पापमाथि विजय हुनको लागि चाहिँ हाम्रो विचारमा म अझै सामर्थ्य अझै बलियो अझै यसो गरे त्यसो गरे भने म पापमाथि विजय हुन सक्छु होला सक्थे होला भनेर हामीले त्यसरी सम्झिन्छौँ भौतिक रूपमा हाम्रो दिमागमा। तर परमेश्वरको गराई त हामीलाई पापमाथि विजय गराउनको लागि उहाँले हामीलाई अझै कमजोर अझै कमजोर अझै कमजोर गरेर याकुबको अवस्थामा उहाँले पुर्याउनुहुन्छ र त्यो समय अनि हामीले म कोही पनि होइन प्रभु पवित्र आत्मा परमेश्वर तपाईँले नै काम गर्नुहोस् भनेर भनेपछि तब प्रभुले हाम्रो जीवनमा काम गर्न सुरु गर्नुहुन्छ। किनकि हामी पापलाई जित्न सक्दैनौँ तर हामीले जित्ने भनेको चाहिँ पवित्र आत्मा परमेश्वरलाई काम गर्न दियौँ भने तब मात्रै उहाँको शक्तिले हामी जित्न सक्दछौँ। र यहाँ रोमीको पुस्तक 6:11-14 यसरी लेखिएको छ, यो खण्डलाई पनि म पढिदिएँ। यसै गरी तिमीहरूले पनि आफू आफूलाई पापको लेखी मरेका तर ख्रीष्ट येशूमा परमेश्वरको लागि जीवित भएका ठान्नु पर्दछ। यसकारण शरीरको अभिलाषा अनुसार चल्नु नपरोस् भनी तिमीहरूको मरणशील शरीरमा पापलाई राज्य गर्न नदियो। आफ्नो शरीरका अङ्गहरू दुष्टताको साधनको रूपमा पाप गर्नलाई समर्पण नगर तर मृत्युबाट जीवनमा ल्याइएका मानिसहरू जस्तै आफैलाई परमेश्वर कहाँ दिइहाल र शरीरको अङ्गहरूलाई धार्मिकताको साधन जस्तै परमेश्वर कहाँ समर्पण गर। 14 किनकि पापले तिमीहरूमाथि राज्य गर्ने छैन, किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छौ। र अब शरीरबाट हामीले कोसिस गरेर होइन, तर हामी आत्मामा भएर, अब मैले चाहिँ सकिनँ, प्रभु स्वयं तपाईँले नै काम गर्नुहोस् भनिकन त्यो अवस्थामा आएर पापको लागि लेखी मरेको जस्तो भएर हामीले प्रभुलाई काम गर्न दिएको खण्डमा हामी पापमाथि विजय हुन सक्छौ भनिकन बाइबलले त्यही कुराहरू बताएको छ। भन्दै म टेक दहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसी, सबैलाई जय मसी। म मेरो नाम कुसुम हो, मेरो माइती छोरी हनुमान नगर थापाको छोरी हो म। अनि अब बाल्यकाल त्यसमै बित्यो, अनि त्यहाँबाट म काठमाडौँतिर आएँ। काठमाडौँतिर आएर मैले समस्या धेरै भोगेँ तर म अनि काठमाडौँ आएको दुई चार वर्षपछि धेरै म बिरामी भएँ, धेरै नै बिरामी भएँ। मेरो बच्चा भइसकेको थियो, मेरो नानीहरूको नाम सारा र मिकल हो, अहिले उनीहरू दुबईमा छन्। मेरो भाइको नाम शंकर र मुरली हो, उनीहरू दिल्लीमा छन्। अनि मेरो माइती चाहिँ छोरी हो, मेरो घर चाहिँ फापरबारी हो। एउटा म धेरै बिरामी भएको कारणले म प्रभुमा आएँ। जसरी म डक्टरकोमा गएँ, सबै गरेँ, अनि टाउको सिटीकरणहरू सबै गरेँ, अनि केही सिभ लागेन। लास्टमा मेरो पैसा रुपियाँ सिद्धिसकेको थियो, अनि मैले धेरै धामी लगाएँ यो काठमाडौँमा। मैले जान्ने सुन्ने धामीहरू धेरै भेटेर धेरै धामीहरू लगाएँ, तर एकजना जस्तरी यो सिर्जना नगर भन्ने ठाउँमा छ, भक्तपुरको सिर्जना नगर भन्ने ठाउँमा त्यो माता, अनि त्यो माताले चाहिँ मलाई गएको दुई तीन दिनको दिन, त्यो बेलाको अब आजभन्दा 30-35 वर्ष अगाडिको त्यो बेलाको 3,350 लियो। अनि त्यहाँबाट मलाई लास्टका दिनमा के भन्यो भने, तपाईँ जानुहोस्, तपाईँ चार दिनमा तपाईँको डेट हुन्छ भनेर पठाएको कारणले मेरो भाइ अहिले दिल्लीमा छ, उसले ऊ पनि विश्वासी हो, मेरो भाइले अनिखेर सुनेछ। अनि दिदी, जसरी त्यो जडीबुटीमा डक्टरको घरमा, नवीन डक्टरको घरमा मेरो साथी बस्छन्, त्यो साथीलाई भेटेर अनि चर्चमा गएपछि त बाँच्छेस् भन्ने कुरा गरेको थियो र, अनि मैले त्यो बाबुलाई भेटेँ, अनि त्यो बाबुसँग मैले कुरा गरेँ, अनि त्यो मलाई धेरै त्यो पूजा पाठहरू गर्नलाई, अनि त्यो देवी देवताहरू पुज्नलाई मलाई मेरो कोठाभरि थियो। मैले जडीबुटीमा म बस्थे, अनि मेरो कोठाभरि त्यस्तो थियो। अनि उहाँले भन्नुभयो, दिदी तपाईँ विश्वास गर्नुहुन्छ, अब यो संसारमा गएर तपाईँ धामी झाँक्री लगाएर तपाईँ निको हुनु भएन, मर्ने डेट दिएको छ, तर विश्वास गर्नुहुन्छ भने यीशु ख्रीष्टलाई विश्वास गर्नुहोस्, तपाईँ मर्नुहुन्न, तपाईँ चर्च जानुहोस् भनेर उहाँले भन्नुभएको कारणले, अनि मैले त्यो सबै त्यो दिन त्याग गरेँ। मैले पहिला देवी देवता ढोक्थे, अनि मलाई सपनामा के भएको छ, कस्तो भएको छ, मलाई सपनाद्वारा देखाउनुहोस् भनेर जहाँ पनि गएँ, जहाँ पनि पूजा गरेँ, तर मलाई हिँड्न नसक्ने अवस्थामा पुगेँ म। अनि जब त्यो ढोगेर आउँथे तब मलाई सर्पले लखड्थ्यो, जब म मूर्ति पूजा गरेर फास्टा राखेर आउँथे मलाई कुकुरले टोक्थ्यो सपनाद्वारा, अनि सर्पले बेर्थ्यो, अनि यस्तो खोला नालाको मुर्दा पोल्ने ठाउँतिर म बस्थे, अनि म भोलिपल्ट झन् उठ्न सक्ने थिइनँ। अनि जब मैले त्यो सम्पूर्ण कुरा मैले परमेश्वरमा जाहेर गरे, मैले त्यागे त्यो दुष्टलाई सबै, अबदेखि आइन्दा म यो पूजा पाठ केही पनि गर्दिन, म तँलाई पूजै गर्दिन, म तँलाई ऊ नै गर्दिन, वास्तै गर्दिन भनेर जब म अटोट लिएर म चर्च गएँ, अनि चर्चमा गएर मैले प्रार्थना गर्न लगाएँ, गुरुबा गुरुआमाले प्रार्थना गरिदिनु भयो, धेरै चोटि मेरो कोठामा गएर प्रार्थना गरिदिनु भयो, अनि त्यो भाइले मलाई, दिदी तपाईँलाई यो दुष्टले दुःख दिएको छ, अनि यो तपाईँले जब तब एकरो मन गर्नुहुन्न, जब परमेश्वरलाई सम्पूर्ण हृदय दिनुहुन्न, तबसम्म तपाईँलाई त्यो दुष्टले छोड्दैन भन्ने कुरा उहाँले गर्नुभयो। मलाई बाटोमै पछार्न खोज्थ्यो, मलाई रिङ्गटा लाग्थ्यो, म मोटो थिएँ तर मेरो तागत आउँदैन थियो, सबै दुष्टले मलाई एकदम बोक्सीले मलाई मार्न आँटिसकेको रहेछ। अनि जुन दिन त्यो भाइले मलाई राम्रोसँग उहाँले त्यो धुपधमार सबै त्यो जल सल जम्मै त्यो मान्छेले टेकेको ठाउँमा त्यो जल फाल्नुहुन्न भनेर त्यो माताले दिएको थियो, त्यो मान्छेले टेकेको त होइन, मान्छेले दिसा पिसाब गरेको ठाउँमा मैले लगेर सबै नै उसको त्यो जब राखेर रा मैले फाले, तब मैले बेलुका सपना त्याग्दाखेरि मलाई एउटा एकदम कालो एउटा हात खुट्टा नदेखेको कालो सुम्ब आयो तर आँखा चाहिँ टल्ल हेरेको के अनि त्यस्तो आएर मेरो एउटा कालो पछ्यौरा तानेर लग्यो के कालो पछ्यौरा त्यो बाहिरबाट तान्यो तर मैले भित्रबाट ताने त्यो बाहिरबाट ताने तर मैले भित्रबाट तान्दा तान्दा तान्दा तान्दा तान्दा त्यसले कालो पछ्यौरा लग्यो कालो पछ्यौरा लगेपछि म बिउजेपछि मलाई के भएछ भने अलिकति म हल्का एकदमै हल्का भएको जस्तो लाग्यो अनि म फेरि सुतेपछि मैले भने प्रभु म अबदेखि आइन्दा म यो संसारमा म मरे पनि मेरो लास यही भएछ भने पनि म धामी लगाउँदिन र म धामी झाँक्री लाउँदिन मलाई चाहिँ तपाईँले लिनुहोस् मेरो सबै पापको क्षमा चाहिँ तपाईँले दिनुहोस् भनेर मैले अलिअलि मैले जानेको थिएँ प्रार्थना गर्न त्यति धेरै जानेको थिइनँ पहिला हो अनि मैले प्रभुलाई जब मैले अर्पण गरेँ जब मेरो हृदयदेखि प्रभुलाई खोजेँ तब मलाई त्यो दिन राति फेरि त्यो अघिल्लो रात त्यो कालो लुगा लग्यो हामीले सपना देख्दा कालो चिज जब हामीले देख्छौ नि त्यो चाहिँ हाम्रो जीवनको पाप रहेछ अनि त्यो पाप उसले तानेर लगेपछि म केही मात्र हल्का भए अनि मैले भने प्रभु आज मेरो पछ्यौरा यसरी लग्यो किन कस्तो के हो म जान्दिन केले चाहिँ मलाई यस्तो गर्यो भनेर मैले प्रभुलाई अनि फेरि मैले हृदयबाट क्वेशन गरेँ अनि मैले जब मलाई सपनाद्वारा म बिरामी हुनुभन्दा 7 दिन अगाडि मलाई सर्पले सपनामा टोकेको थियो अनि मलाई परमेश्वरमा पूर्ण रूपले म फर्केपछि मलाई प्रभुले ठूलो साँपको त्यो बेरिएको साँप देखाउनु भयो अनि मेरो नानी चाहिँ सानै रहेछ अरे मेरो नानी काखमा थियो जब मलाई प्रभु येशु आउनुभयो मेरो नानी मैले बोकिराखेको थिएँ मिकललाई मैले बोकेको थिएँ अनि उहाँले चाहिँ हाते बन्चरो दिनुभयो के उहाँले एउटा हाते बन्चरो ल्याउनु भयो एउटा हाते बन्चरो उहाँले दिनुभयो अनि मेरो श्रीमानलाई भन्नुभयो कि जब मैले अनि पछि बाइबल पढ्दाखेरि त्यो सर्पको चाहिँ शिर कुच्याउनु पर्ने रहेछ भनेर त्यो बाइबलमा मैले भेटेँ कि अनि ला यसले यसको तैले शिर कुच्याएर छाडेस् भन्नुभयो अनि उहाँले त्यसो भन्नुभयो र उहाँ ओह्रालो लाग्नुभयो अनि खोला आयो अनि खोला सेतो थियो अनि प्रभु येशूको कपाल यति कहिलो कपाल थियो जाँदा जाँदा जाँदा मैले यति हेरे कि जब उहाँले त्यो यो हाते बन्चरो दिएर यसको तैले शिर कुच्याएर तैले छाडेस् भन्नुभयो साँच्चै नै उहाँले चाहिँ पिट्न थाल्नुभयो म चाहिँ प्रभु येशू हेरिराखे बिन्द्र जंगलमा उहाँ पस्नुभयो जब त्यो मैले मेरो श्रीमानले त्यो सर्प बेस गरी सर्पलाई पिट्नु भयो अनि पिटिसकेर थङथिलो भएपछि म बिउजेपछि म आत्तिने बिउजे अनि मैले श्रीमानलाई भने उठ्नु न भने अनि तिमीलाई चाप्यो भन्नुभयो होइन उठ्नु न बत्ती बालिदिनु भने मैले अनि उहाँले बत्ती बालिदिनु भयो तिमीलाई गाह्रो भयो हो भन्नुभयो होइन तर मैले चाहिँ यस्तो सपना देखेँ तर मैले यत्रो देवी देवता ढोक्दाखेरि यत्रो पूजा गर्दाखेरि यत्रो माताको खुट्टा ढोक्दाखेरि मैले कसैले दर्शन दिएन तर मेरो प्रभु येशूले चाहिँ मलाई दर्शन दिनुभयो र त्यो सर्प मार्न लगाउनु भयो जब त्यो सर्प मारियो अनि मैले उठेर सबै मेरो शरीर चेक गरेँ मैले टाउको हल्लाएँ रिँगाटा पनि थिएन खुट्टातिर पोलेको पनि थिएन शरीर पोलेको पनि थिएन म यति हलुङ्गो भएँ कि अनि मैले भने मलाई त यस्तो सपना देखेर चाहिँ तपाईँले सर्प मार्नु भएको अनि म चाहिँ मेरो नानी समातेर मैले चाहिँ मिकललाई समातेर मैले प्रभु गएको बाटो हेरिराखेँ तपाईँले त्यो सर्प मारिराख्नु भएको थियो अनि म बिउजे मारिसकेपछि भनेको अनि उहाँले के भन्नुभयो भने उहाँले पनि त्यस्तै सपना देख्नु भएको छ मेरो टाउकोमा सम्पूर्ण सबै ढुङ्गा गाडिएको रहेछ अरे के यो टाउको भित्र ढुङ्गा गाडिएको रहेछ अरे अनि यो ढुङ्गा चाहिँ उहाँले टिप्दै फाल्दै गर्नु भएको रहेछ अरे अनि एउटा दुइटा मात्रै बाँकी थियो अरे अनि मैले बोलाउँदाखेरि उहाँ बिउजिनु भएछ अनि त्यो भएको कारणले उहाँको सपना र मेरो सपना परमेश्वरले छुटकारा दिनुभएको सपना रहेछ परमेश्वरले त्यो दुष्टलाई हटाउनु भएको सपना रहेछ है जब बालक बिरामी हुन्छ अनि स्वयम्भू उठार लगाइदिएको छ दक्षिणकाली उठार लगाइदिएको छ एउटा बालक नजान्ने एउटा दुरे बालकलाई त त्यसरी उठाएर लाउँदा उठाउने देवी देउता त्यो अनि कस्तो मान्छेले उठाउँदा उठ्ने सुताउँदा सुत्ने बोक्सीले पूजा गर्न जाँदा नि त्यो खुसी सद्यले पूजा गर्दा त्यो झुप्पै लाग्ने तर त्यसमा शक्ति छैन किनभने ऊ त त्यही मारौं नाश गरौं भन्ने हेतुले मात्रै आउँछ तर मेरो परमेश्वर त ख्रीष्ट येशू त अनन्त जीवन दिन आउनुभयो हालेलुया प्रभु तपाईँलाई धेरै धन्यवाद मेरो गवाई चाहिँ यही हो जय मसी
1: आदरणीय श्रोता आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनु भएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया।
2: भजन संग्रह 133 को एक पदमा यसरी लेखिएको छ, दाजुभाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। म पास्टर मंगल मान महर्जन क्वाइनर पार्टन चर्चको, अनि तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज।
3: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
4: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
5: तपाईसँग जे छ त्यो असल छ। जयमसी आज सोमबार अगस्त 3 तारिक साउन 18 गते। आजको बाइबल लेखखण्ड हितोपदेशको पुस्तक 31:18 रहेको छ र यहाँ यसरी लेखेको छ, तिनले आफ्नो कारोबार लाभदायक भएको देख्छिन् र तिनको बत्ती राति निप्दैन। धर्मशास्त्रको यस खण्डमा स्वतन्त्र तुल्याउने 4 सत्यताहरू हेरौं। पहिलो, तिनले आफ्नो कारोबार लाभदायक भएको देख्छिन् र दिनको बत्ती राति निप्दैन। तिनी आफ्नो कारोबारको अनुमोदन वा स्वीकृति खोजिरहेकी छैनन्। जब तपाईँ असुरक्षित हुनुहुन्छ र आफूसँग भएको कुराको कदर गर्नुहुन्न, अरूले यसलाई न्यूनीकरण गर्न र त्यति मूल्यवान छैन भनी तपाईँलाई विश्वस्त पार्न सक्छन्। हामी सबै जस्तै यी महिला पनि स्वीकृति र अनुमोदन चाहन्छन्, तर यदि तिनले त्यो पाइनन् भने तिनी यसलाई खोजी हिँड्ने छैनन् वा नपाउँदा आफूलाई कमजोर ठान्ने छैनन्। दोस्रो, तिनले आफ्नो कारोबार लाभदायक भएको देख्छिन्। यहाँ देखिन्छन्को आशय बुझिन्छन् भन्ने हो, जसको अर्थ भित्री रूपमा जान्नु हो। आफ्नो योगदान के हो भन्ने कुरा तिनलाई थाहा छ र भित्रैदेखि त्यसलाई महत्व दिन्छन्। तिनी यसको महत्वमा शंका गर्दिनन्, न त तिनले आफ्नो व्यापारको गुणस्तरको बारेमा घमण्ड गर्न आवश्यक ठान्छिन्। तिनको नाक घमण्डले फुल्ने छैन, न त तिनको आँखा छुटो नम्रतामा झुक्नेछन्। आफ्नो कारोबारको बारेमा तिनीसँग सन्तुलित र स्वस्थ दृष्टिकोण छ। तेस्रो, तिनले आफ्नो कारोबार लाभदायक भएको देख्छिन्। यहाँ त्यस्तो व्यक्ति छ जो अरू व्यापारीहरूको कारोबारदेखि डराउँदैन वा अनावश्यक रूपमा चिन्तित हुँदैन। फलस्वरूप तिनले तुलना र प्रतिस्पर्धामा आफ्नो ऊर्जा खर्च गर्दिनन्। चौथो, तिनले आफ्नो कारोबार लाभदायक भएको देख्छिन्। पहिलेको आफ्नो लाभदायक कारोबारको बारेमा सोच्दै तिनी विगतमा अल्झिएकी छैनन्, न त तिनले आफ्नो कारोबार सिद्ध नभएसम्म आफ्ना लक्ष्यहरूको खोजीलाई स्थगित गरिरहेकी छिन्। आफूले सक्दो उत्तम काम गर्दै तिनले केवल विश्वासमा कदम चाल्छिन्। तिनको कारोबार आज असल छ, भोलि परमेश्वरको हातमा छ। तिनको जीवनमा चिन्ताको लागि कुनै स्थान छैन। त्यसैकारण तपाईसँग जे छ त्यो असल भएकोले त्यसको व्यवस्थापन राम्रोसँग गर्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्।
4: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु ललितपुर।
6: मोबाइल नम्बर 98082048470।
4: इमेल ठेगाना mos.radioministry@gmail.com।
6: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
4: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यसले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: रिचार्ड सी ट्रेन्च प्रधान बिशप भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
2: यो समय हो धन्यवाद बिहानी।

0: फेरि नमस्कार साथी, हार्दिक स्वागत गर्न चाहन्छु। म ज्ञानु तपाईँहरूको बिचमा उपस्थित भएको छु, धन्यवाद बिहानी लिएर। र यो बिहानीको समयमा म तपाईँहरूसँग केही कुराहरू बाँड्न चाहन्छु। किन भन्दाखेरि चाहिँ परमेश्वर चाहिँ अनुग्रही परमेश्वर हुनुहुन्छ, परमेश्वरकै वचनबाट केही उत्साहका कुराहरू म तपाईँहरूलाई बताउन चाहन्छु। आज भने मैले तपाईँहरूको बिचमा चाहिँ यो बिहानी यसैयाको पुस्तक 41 म तपाईँहरूलाई केही कुराहरू बताउन चाहन्छु। त्यहाँनिर चाहिँ हामी हेर्छौँ भने चाहिँ 41:9 नै हामीले अध्ययन गर्यौँ भने पनि के भन्नुभएको छ परमेश्वरको वचनले भन्दाखेरि चाहिँ हामीलाई, तँलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याएँ र पृथ्वीको पल्लो छेउदेखि तँलाई बोलाएँ, मैले भने त मेरो दास होस्, मैले तँलाई छानेको छु र तँलाई इन्कार गरेको छैन, यसैले नडरा किनकि म तसित छु, निरुत्साहित नहो किनकि म तेरा परमेश्वर हो, म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु भनेर चाहिँ त्यहाँनिर भन्नुभएको छ। अनि म नै तँलाई सहायता गर्छु भनेर पनि परमेश्वरको वचनले यहाँनिर हामीलाई एकदमै धारस दिनुभएको छ। किन भन्दाखेरि चाहिँ परमेश्वर अनुग्रही हुनुहुन्छ, परमेश्वर चाहिँ एकदमै जीवित परमेश्वर हुनुहुन्छ। हुन त यो खण्ड हामीले धेरै पटक अध्ययन गरेको, कण्ठ बनाएको खण्ड पनि हुन सक्छ, सुनिरहेकै खण्ड हो, धेरैजना व्यक्तिहरूले यो खण्डलाई सेयर पनि गर्नुहुन्छ। तर धन्यवाद दिन चाहिँ हामीलाई के लाग्छ भन्दाखेरि चाहिँ के कारणले गर्दा धन्यवाद दिने होला, के छ र मसँग अथवा केही नै त छैन भन्ने कुराहरू लाग्छ। तर यो वचन पढ्दै गर्दा चाहिँ परमेश्वरले हामीलाई चाहिँ पृथ्वीको अन्तदेखि समातेर ल्याउनु भएको, होइन, सुन्नु भएको, बोलाउनु भएको, वास्ता गर्नु भएको, फिक्री गर्नु भएको, नडराऊ है तिमीसँग म छु भन्नु भएको कुराहरू कस्तो मजाले यहाँनिर प्रस्तुत गरिएको छ, होइन। यो चाहिँ हामी सबैजनाको लागि हो नि त। आज हामी कतिवटा कुराहरूले डराइरहेका हुन्छौँ, आत्तिरहेका हुन्छौँ, विचलित भइरहेका हुन्छौँ, धेरै कुराहरू हुन्छ, गर्दा गर्दै पनि हामी कतिपटक चाहिँ असफल भइरहेका हुन्छौँ, अस्वस्थ भइरहेका हुन्छौँ, एकदम सोचेको जस्तो जीवन हामीले जिइरहेका हुँदैनौँ र हामी हरेस खाइरहेका हुन्छौँ। हेर्नुहोस् त, परमेश्वरको वचनले हामीलाई चाहिँ मैले तँलाई समातेर ल्याएको छु, म चाहिँ तँलाई प्रेम गर्छु अथवा यस्तो अवस्थामा पनि त नडरा किनकि म तसित छु भनेर भन्नुभएको छ नि त। आज हामीलाई कतिपटक लाग्छ मेरो आफ्नैले मलाई नडरा भनेन, पख भनेन अथवा म छु भनेन, मेरो त कोही पनि रहेनछ भन्ने लाग्छ, मेरो आफ्नै शरीरले पनि मलाई साथ दिएन भन्ने लाग्छ हामीलाई कतिपटक। कति धेरै कुराहरू आउँछ कि हाम्रो जीवनमा, तर हामीसँग चाहिँ जस्तोसुकै परिस्थितिमा पनि नडराउनको निम्ति, एउटा उत्साहित हुनको निम्ति, अगाडि बढ्नको निम्ति एउटा आशा चाहिँ परमेश्वर हुँदो रहेछ। त्यही अवस्थामा हामी रहँदो रहेनछौँ, हाम्रो त्यो डरलाग्दो अवस्थामा मात्रै हामी रहेनछौँ, हामी चाहिँ राम्रो अवस्थामा पनि रहेछौँ, अथवा भनौँ हामी जस्तोसुकै अवस्थामा हुँदा पनि हामीसँग परमेश्वर हुनुहुँदो रहेछ भन्ने कुरा चाहिँ यो वचनहरूले चाहिँ हामीलाई उत्साह दिने गर्दछ। थुप्रै वचनहरू छ परमेश्वरको वचन, हरेक वचनले हामीलाई एकदमै उत्साह दिने गर्दछ। तपाईँले हृदयमा चाहिँ अन्य कुराहरूलाई भन्दा पनि वचनलाई खेलाउनुहोस् र तपाईँ धन्यवादी भन्नुहोस्। तपाईँ धन्यवादी हुनुभयो भने नि तपाईँहरू एकदमै स्वस्थ हुनुहुन्छ अथवा भनौँ आनन्दित हुनुहुन्छ कि। एउटा मानिसको जीवन आनन्दित हुनु भनेको एकदमै असल कुरा हो। त्यो कारणले गर्दा तपाईँ चाहिँ यत्तिकै हुनुहुन्न यो संसारमा। कतिजनाले तपाईँलाई बेकारको व्यक्ति भन्नुभएको छ होला, तपाईँ आफैले पनि आफैलाई बेकारको छु भन्नुभएको छ होला, तर तपाईँ त बेकारको होइन नि त। पृथ्वीको पल्लो पल्लो छेउबाट होइन तपाईँलाई परमेश्वरले बोलाउनु भएको रहेछ, परमेश्वरले ल्याउनु भएको रहेछ, र चाहिँ परमेश्वरको तपाईँ चाहिँ आफ्नै सन्तान हुनुहुँदो रहेछ, र परमेश्वरले तपाईँलाई छान्नु भएको रहेछ, इन्कार गर्नु भएको रहेनछ नि त, होइन। यसैले तपाईँ म हामी चाहिँ कोही पनि डराउनु हुँदैन, तर हामी चाहिँ के हुनुपर्छ भन्दाखेरि चाहिँ धन्यवादी नै हुनुपर्छ। फिलिपीको पत्र हामी हेर्छौँ भने चाहिँ 4:6-7 पनि हामी यही कुराहरू पाउँछौँ, हरेक कुरामा चाहिँ धन्यवादी भएर आफ्नो बिन्ती चाहिँ परमेश्वरमा जाहेर गर्नुपर्छ भन्ने कुरा। हरेक कुरामा धन्यवादी हुनुहोस्। तपाईँ कुन अवस्थामा हुनुहुन्छ यो समय मलाई थाहा छैन, र पनि हाम्रो परमेश्वरलाई तपाईँको अवस्था थाहा छ, किनकि परमेश्वरले तपाईँलाई यो पृथ्वीमा ल्याउनु भएको हो। तपाईँ बिना योजना हुनुहुन्न, त्यस कारणले गर्दा तपाईँ धन्यवादी हुनुहोस् है भन्ने उत्साह दिन चाहन्छु। तपाईँको हरेक अवस्थामा धन्यवादी हुनुहोस्। तपाईँलाई परमेश्वरले साथ दिनुहुनेछ, सहायता गर्नुहुनेछ र प्रेम गर्नुहुनेछ, तपाईँको अवस्थाबाट तपाईँलाई बाहिर निकाल्नुहुनेछ र एउटा आनन्दित जीवन तपाईँलाई दिनुहुनेछ। यही उत्साह यो बिहानी दिँदै तपाईँहरूबाट म ज्ञानु बिदा हुन चाहन्छु। जयमसी, नमस्कार। गुड न्युज FM सुन्दै गर्नुहोला।
1: टाइम चेक। यति बेला बिहानको 7:00।

0: मर्निङ काठमाडौँ. हाई, एम पास्टर रुबन बास्नेत, म स्मरण मिशन चर्चको सिनियर पास्टर. यो आजको कार्यक्रम वर्ड अफ द डेमा हार्दिक स्वागत गर्न चाहन्छु. तपाईँले आज जहाँबाट सुन्दै हुनुहुन्छ, यो कार्यक्रम तपाईँको निम्ति बनाइएको हो. हामी विश्वास गर्दछौ यो आजको कार्यक्रमले तपाईँलाई अवश्य पनि आशिषित तुल्याउँदछ. गएको हप्ता हामीसँग भियतनामबाट डाक्टर पावल आए हुनुहुन्थ्यो. उहाँले आफ्नो गवाईद्वारा कसरी परमेश्वरले एउटा झाँक्रीबाट प्रभुको सेवकाईको प्रेरित बनाउनु भयो भन्ने कुरा उहाँले हामीलाई गवाईबाट सेयर गर्नुभयो. आज पनि उहाँ हामीसँग हुनुहुन्छ. परमेश्वरले उहाँलाई यसरी चलाउँदै हुनुहुन्छ कि उहाँ 92 भन्दा बढी देशमा उहाँले सिकाउन, प्रचार गरेर मण्डलीलाई उहाँले बलियो गराउनको निम्ति उहाँ आज पनि यात्रा गर्दै हुनुहुन्छ. उहाँ र उहाँको श्रीमती रुथ आए 76 वर्ष हुँदासम्म पनि उहाँ यात्रा गर्दै हुनुहुन्छ र आज नेपालमा उहाँ हामीसँग हुनुहुन्छ. आज उहाँद्वारा हामी परमेश्वरको वचन सुन्नेछौ र म विश्वास गर्दछु यो वचनले तपाईँलाई अवश्य पनि आशिषित तुल्याउनेछ. तपाईँहरूको निमित्त म उहाँको वचन इङ्ग्लिसमा रहेको वचनलाई म नेपालीमा उल्था गरिदिनेछु. ढिलो नगरिकन उहाँलाई हामी स्वागत गर्नेछौ आज कार्यक्रममा. वेलकम डाक्टर पावल टु दिस प्रोग्राम.
1: Again, good morning, Nepal.
0: Good morning, Shubha Bihani, Nepali. Dajubhai Didibhani.
1: Pastor Paul, I'm from Vietnam.
0: Ma Vietnam bada Pastor Paul, I.
1: It's our honor to be back with you.
0: Feri pani taparko beech ma auna pauna mero lagi saubhagya ho.
1: Last week I shared with you how God transformed my life.
0: Gaeko hapta tapailai maile mero jivan lai parmeshwar le kasari pariwartan garnu bhayo bhanne barema maile tapailai bachan badeko thie.
1: From a Buddhist monk become a witch doctor.
0: Ma euta Buddhist monk bada euta jhakri garaunu bhayo.
1: From witch doctor become a Christian.
0: Ani euta jhakri bada parmeshwar le malai Christian garaunu bhayo.
1: And this week I'm going to share with you how my life look like.
0: Ani yo hapta tapailai ma mero jivan kasto dekhincha ta bhanne barema bataunu chahanchu.
1: Well, when I give my life to Jesus.
0: Jaba maile Yesu lai afno jivan diye.
1: On the way home I was excited.
0: Ani ma dherai khushi bhayera ma ghar ja gai raheko thie.
1: Because I heard the word of God in the Bible say.
0: Kinaki Bible ma yo bhanieko maile kura suneko thie.
1: Whoever in Christ,
0: जो कोही येशू ख्रीष्टमा छ,
1: become a new creation.
0: ऊ चाहिँ नयाँ सृष्टि हो.
1: All things will pass away.
0: सबै पुराना कुराहरू बिति गए.
1: And all become new.
0: हेर, ती सबै नयाँ भएका छन्.
1: Then by the time I return home,
0: त्यसपछि म घर फर्किए.
1: Oh, my grandfather were very angry.
0: मेरो हजुरबा धेरै रिसाउनु भयो मसँग.
1: He said, why I invested your life for many years?
0: म तेरो तिम्रो जीवनमा म धेरै वर्ष लगानी गरिरहेको थिए.
1: You become a monk.
0: तिमी monk भयो, बुद्धिस्टको monk भयो.
1: Then you become a witch doctor with over 3000 gods.
0: त्यसपछि तिमी 3000 वटा भन्दा बढी देवी देवतालाई पूजा गरेर तिमी एउटा witch doctor भयो, लामा झाँक्री भयो.
1: And now you leave all of them and follow Jesus.
0: अब सबै अहिले तिमी सबैलाई छोडेर तिमी येशूलाई
1: मिशनरी.
0: अनि के तिमी त्यो मिशनरीसँग गएर रमाइलो गर्यौ त?
1: What wrong with you?
0: अनि तिमीलाई के भयो मेरो नाति? तिमीलाई के भयो?
1: What wrong with all the gods?
0: तिमीले पूजा गरेको सबै देवी देवतामा के गल्ती थियो त?
1: I say, well, man, in fact, I respect Buddha and all other gods.
0: अनि अहिले पनि मैले बुद्ध र अरूलाई आदरै गर्दछु.
1: Because they all were guy.
0: किनकि तिनीहरू सबैजना मानिसहरू थिए.
1: They all were wise.
0: तिनीहरू बुद्धिमानीहरू थिए.
1: They all were nice.
0: तिनीहरू राम्रा थिए.
1: But they all died.
0: तर तिनीहरू सबैजना मरेर गए.
1: That's all I know about them.
0: र तिनीहरूको बारेमा मैले यति कुरा जानेको थिएँ.
1: So he looked at me and said, what about Jesus Christ?
0: Well,
1: Jesus Christ was a guy.
0: He was nice.
1: He was wise. Even he would die. But then he arrived. And he's still alive. Oh, my grandfather was very angry. That's all I know about that.
0: Them.
1: So he looked at me
0: and
1: said, what about Jesus Christ? Well, Jesus Christ was a guy.

0: आफ्नो बिस्तारमा जाऊ र सोच, राम्रोसँग सोच्दै बस त.
1: टुमोरो मर्निङ बिफोर द ब्रेकफास्ट,
0: त भोलि बिहान बिहानको नास्ता खानुभन्दा पहिला.
1: इफ यु वान्ट टु टेल मी यु जस्ट मेड फन विथ द मिशनरी,
0: अन्तिमी गएर भोलि बिहान नास्ता खानुभन्दा पहिला आएर बुवा हजुर बुवा मैले हिजो मैले मिशनरीहरूसँग मजा गरेर आए भनेर भन्यो भने
1: एभ्रिथिङ बी ओके,
0: ठिकै छ भनेर तिमीले, म तिमीलाई केही गर्ने छैन.
1: इफ यु डिसाइडेड टु फलो जीसस,
0: तर यदि तिमीले यसोलाई पछाडि निर्णय नै गर्यो भने
1: you have to leave my home without any inheritance,
0: mero ghar bata timi niskera janu parcha, timile kunai pani paitrika sampatti timile paudainau.
1: And the first born child,
0: ra ma euta pahilo janmeko chhora bhako karan le
1: I have to inherit this everything,
0: ma sanga maile sabai kura ko angsha maile paunu parne thiyo.
1: But now look like I'm going to lose everything,
0: tara aba hernus maile sabai kura gumaunu parne bhayeko cha.
1: So I went to my bed.
0: त्यसपछि म बिस्तारमा गए.
1: But I was not able to rest at all.
0: तर म आराम गरेर सुत्न म सकिन.
1: So I say, oh Jesus, I'm sorry, I don't know how to pray with you.
0: अनि मैले यसरी प्रार्थना, येशु मलाई माफ गर्नुहोस्, मैले कसरी प्रार्थना गर्ने म जान्दिन.
1: But I don't want to pray with my old gods again.
0: तर म फेरि पनि येशुलाई छोडेर फेरि पनि आफ्नो ईश्वरहरूलाई पूजा गर्न लागे.
1: So if you really need to help me.
0: तपाईँ साँचो हो भने तपाईँले मलाई सहायता गर्नुपर्छ.
1: I don't know what to do.
0: मलाई थाहा छैन के गर्नुपर्छ.
1: And suddenly Holy Spirit show up.
0: अनि त्यसकारण त्यति नै बेला नै पवित्र आत्मा म कहाँ देखा पर्नु.
1: He remind me the song they sang every night in the church.
0: तिनीहरूले चर्चमा गीत गाउने गीतहरू मलाई याद दिलाइदिनु भयो.
1: And the song was, I have decided
0: to follow
1: Jesus.
0: त्यो गीत चाहिँ थियो, येशु

0: कि भन्ने गीत थियो.
1: No turning back. No
0: म अब कहिले फर्किने छैन, कहिले फर्किने छैन.
1: I don't know how many times I sang, but I went to sleep just like a baby.
0: And त्यसपछि जब मैले गीत गाउँदै थिएँ, म एउटा बच्चा जस्तो म सुत्न गएँ.
1: Next morning when my grandfather woke me up.
0: जब भोलि बिहान मलाई मेरो हजुरबाले मलाई उठाउनु भयो.
1: And he asked me, what is your decision?
0: तिम्रो निर्णय के होला भन त भने उहाँले मलाई सोध्नु भयो.
1: And I heard the tone getting louder and louder and louder.
0: अनि त्यसपछि उहाँले अझै झर्को चर्को चर्कोसँग बोल्दै बोल्दै जानुभयो.
1: And I don't know how to answer to him.
0: उहाँलाई म कसरी जवाब दिने मलाई थाहा थिएन.
1: So when he looked at me, he said, tell me, what is your decision?
0: ए तिम्रो डिसिजन के भयो, निर्णय के भयो मलाई भन भनेर रिसेर सोध्नुभयो.
1: And suddenly I opened my mouth and the song, I have decided.
0: अनि जब मैले मेरो मुख खोले अनि मेरो मैले गीत गाउन लागे, येशूको
1: and my grandfather wasn't happy.
0: मेरो हजुरबा धेरै निराश हुनुभयो, खुसी हुनु भएन.
1: It's time for you to leave this family without any inheritance.
0: अब कुनै पनि सम्पत्ति नलिकन त घरबाट निस्किदा.
1: And suddenly I remember another song they sang in the church.
0: अनि अर्को गीत मैले उहाँले जुन चर्चमा गाउनु भएको गीत मैले सम्झे.
1: The song said many things about tomorrow.
0: अनि भोलिको दिनमा धेरै कुरा हुनेछ.
1: I don't seem to understand.
0: म अहिले केही कुरा बुझ्न सक्दिन भन्ने गीत थियो.
1: But I know who holds tomorrow.
0: तर भोलि कससँग कसले नियन्त्रण गर्नुहुन्छ भन्ने कुरा मलाई थाहा थियो.
1: I know who holds my hand.
0: र मेरो हृदय, मेरो हात चाहिँ कसले समात्दै हुनुहुन्छ भन्ने कुरा पनि मलाई थाहा थियो.
1: When I was singing the song,
0: जब मैले गीत गाउँदै थिएँ,
1: somebody knocked the door.
0: कसैले ढोका ढकढकाउनु भयो.
1: Open the door.
0: ढोका खोल्नुभयो.
1: It came a witch doctor.
0: एउटा झाँक्री आउनुभयो.
1: My grandfather was very upset.
0: मेरो हजुरबा धेरै निराश हुनुभयो.
1: He looked at him and said, what next?
0: अनि अब अर्को के छ त भन भनेर सर भन्नुभयो.
1: Did you know that I lost my grandson?
0: मैले मेरो नातिलाई गुमाए भनेर भन्नुभयो.
1: Now he left all our God and he came to follow Jesus.
0: अनि अहिले हेर मेरो सबै देवी देवतालाई उसले छोडेर येशूको पछि लायो मेरो नाति भनेर भन्नु रिसाउनु भयो.
1: So the witch doctor very humble says, sir, I come here because.
0: अनि अनि त्यो झाँक्रीले भन्नुभयो, हो सर म पनि यही कारणले आएको हो.
1: The whole town and the rumor, brother, I left all our God and come to follow Jesus.
0: अनि हाम्रो सारा गाउँका समुदायका मानिसहरू सबै रिसाएका छन् पाउलसँग, आईसँग, किनकि उसले हामीलाई छोडेर येशूको पछि लागेको छ.
1: So my master sent me here, try to bring him back to witchcraft.
0: अनि मेरो मालिकले उसलाई उहाँ कहाँ पठाइदिएको छ ताकि मैले उसलाई फकाएर म फेरि फिर्ता ल्याउँ भनेर म त्यसै कारण आएको हो.
1: So that's the reason why I'm here.
0: त्यसै कारण म यहाँ आज आएको छु.
1: So my grandfather said, okay, good, good, come and bring him back to witchcraft.
0: अनि मेरो हजुरबाले उसलाई बोलाएर ठिक गरेर आऊ, अब यसलाई पनि फेरि झाँक्रीमा बनाउनु फिर्ता गर्नुपर्छ.
1: So the witch doctor came to see me.
0: Witch doctor, झाँक्री चाहिँ मलाई देख्न हेर्न आउनुभयो.
1: He said, brother, I eat that rumor.

0: true.
1: यदि भाइ आए यो चाहिँ के सही कुरा हो त?
0: I said, yes, it's real.
1: यो सही हो भनेर मैले भने.
0: He said, what wrong with you?
1: तिमीलाई के भयो? के समस्या पर्यो तिमीलाई?
0: You reach to the highest level in our town.
1: तिमी हाम्रो यो ठाउँमा यो झाँक्रीमा तिमी माथिल्लो तल्लाको माथिल्लो ओदाको तिमी झाँक्री हो.
0: I said, okay, let's sit down talk.
1: अब बसौँ अनि कुरा गरौँ भनेर भने.
0: We talk over 4 hours.
1: हामी 4 घन्टा समय बातचित गर्यौं.
0: Many things about Buddha teaching.
1: बुद्धको बारेमा धेरै शिक्षाहरू.
0: And the reality in life. Reality life we follow Buddha.
1: अनि बुद्धलाई हामी पछ्याउने वास्तविक जीवनहरू.
0: And then I told him the promise of Jesus Christ.
1: त्यसपछि मैले येशु ख्रीष्टको प्रतिज्ञाको बारेमा मैले बताए.
0: So after the 4 hours.
1: 4 घण्टापछि.
0: I come to a point.
1: म एउटा पोइन्टमा आए.
0: I said, brother, you and I know all our God.
1: अनि मैले भने, ए भाइ, हाम्रो सबै देवी देवतालाई हामी चिन्दछौ.
0: They were powerful.
1: तिनीहरू शक्तिशाली थिए.
0: But they are dead.
1: तर तिनीहरू मरे.
0: None of them arose from the dead.
1: कोही पनि मृत्युलाई जितेर बौरी उठेनन्.
0: If they cannot help themselves, how can they help us?
1: यदि तिनीहरूले आफैलाई बौरी उठाउन सकेनन् भने तिनीहरूले हामीलाई कसरी सहायता गर्छन्?
0: But Jesus Christ.
1: तर येशु ख्रीष्ट.
0: He came to this earth over 2000 years ago.
1: 2000 वर्ष पहिला उहाँ संसारमा आउनुभयो.
0: He died on the cross.
1: उहाँ क्रुसमा मर्नुभयो.
0: He was buried in the grave.
1: उहाँ चिहानमा गाडिनु भयो.
0: The king put a seal on his grave.
1: राजाले ढुङ्गा राखेर एउटा सिल लगाइदियो.
0: They put all the guards surrounding the grave.
1: वरिपरि चियानको बाहिर धेरै गार्डहरू राखिदिए.
0: But on the third day he arose from the dead.
1: तर उहाँ तेस्रो दिनमा उहाँले मृत्युलाई जितेर उहाँ बौरी उठ्नु भयो.
0: And that's the reason why the whole world up today view the calendar of Jesus.
1: त्यसै कारण आज सारा संसारको मानिसहरूको क्यालेन्डर चाहिँ येशु ख्रीष्टको बौरी उठाएपछि भएको छ.
0: And every one of us have a relate to his life.
1: त्यस कारण उहाँको जीवनको बाट हामी सबैजनासँग केही न केही मिल्दो जुल्दो कुराहरू छन्.
0: Well, in your pocket you have the driver license or ID or passport.
1: तपाईँको पकेटमा ड्राइभर लाइसेन्स या त पासपोर्ट या त केही न केही कुरा होला.
0: They always have the birthday and the year you were born.
1: अनि तपाईँ कुन दिनमा जन्मनु भयो भन्ने कुराको बर्थडे पनि त्यहाँ लेखिएको छ.
0: Like I was born in 1950.
1: Ma 1950 ma ma janmieko hu.
0: Where did 1950 come from?
1: 1950 kaha bada aaya ta?
0: Oh, it come from the day Jesus born until the day I was born.
1: Ani Yesu Christ mrityulai jitera bauri utheko din pachhi ko ganieko din po raicha.
0: So every human on earth,
1: sara manishuru jo sansar ma chhan,
0: have a relate to Jesus Christ.
1: Yesu Christ sanga kene ke hamro sambandha cha.
0: And he become the central of the history.
1: Itihas ko wa kendra Yesu Christ bannu bhayo.
0: Because Jesus Christ we call AD and BC.
1: Ani hami AD ra BC bhanne gardachhau.
0: And every one of us have a relation to his birthday.
1: Hami sabai jana sanga waha ko janma ko sanga hamro sambandha cha.
0: And because he arose from the dead.
1: Waha mrityulai jitera bauri uthnu bhayeko karanle garda.
0: Everywhere in the world.
1: Sara sansar bhari.
0: I go to Moscow, I see the grave of Lenin.
1: Ani jab ma Moscow ma Russia ma janchu tya Lenin ko chihan maile dekhdachu.
0: I went to Beijing, I saw the grave of Mao Zedong.
1: Ani jab ma Beijing ma janchu, China ko Beijing ma janchu ma tya Mao Zedong ko chihan pani maile dekhdachu.
0: If I go to Hanoi, I can see the grave of Ho Chi Minh.
1: Ani Ho Chi Minh ko chihan ma jab Hawaii ma jadachu ma tya dekhdachu.
0: But if I go to Israel, I visit the grave of Jesus Christ.
1: Ani jab ma Israel janchu त्यहाँ येशु ख्रीष्टको चियान पनि मैले देख्दछु.
0: इट इज एम्प्टी.
1: अहिले उहाँको चियान खाली छ.
0: एन्ड देयर इज अ साइन आउटसाइड.
1: त्यहाँ बाहिर एउटा चिन्ह लेखिएको छ.
0: हि इज नॉट हियर.
1: अनि त्यहाँ लेखिएको छ उहाँ यहाँ हुनुहुन्न.
0: हि इज रिजन.
1: उहाँ बौरी उठ्नु भएको छ.
0: बिकम हि अरोज फ्रम द डेड.
1: उहाँ मृत्युलाई जितेर बौरी उठ्नु भएको कारणले.
0: हि एबल टु हेल्प हिमसेल्फ टु गेट आउट अफ द ग्रेव.
1: अनि मानिसहरूलाई चिहानबाट निस्कनको लागि उहाँले सहायता गर्न सक्नुहुन्छ.
0: सो हि क्यान हेल्प यू एन्ड हेल्प
1: उहाँले तपाईँ र मलाई पनि उहाँ सहायता गर्न सक्नुहुन्छ. सबै जुन अरू देवी देवतालाई हामी पूजा गरिरहेका थियौँ उहाँ सबैजना मरेर गए.
0: उनीहरू
1: कसैले पनि आफूलाई च्यानबाट बाहिर निस्कनलाई सहायता गर्न सकेनन्.
0: Though the grave still keep of the bone.
1: त्यो ज्ञानले तिनीहरूको हड्डीहरू सुकाएर राखेको छ.
0: Bone cannot help anybody.
1: हड्डीले कसैलाई पनि सहायता गर्न सक्दैन.
0: So that's which doctor knew now and accept Jesus as the Lord Savior.
1: त्यही दिनमा त्यो कुरा झाँक्रीले सुन्नुभयो र उहाँले घुँडा टेकेर पश्चाताप गरेर प्रभुलाई ग्रहण गर्नुभयो.
0: Oh, next day they said another higher rank which doctor.
1: अर्को दिन त्यो भन्दा ठुलो अनि झाँक्रीलाई मक्का पठाइदिनु भयो.
0: We discussed for 3 hours.
1: हामी 3 घण्टासम्म बातचित गर्यौं.
0: He believed in Jesus.
1: उहाँले पनि येशूलाई विश्वास गर्नुभयो.
0: So in first 1 week.
1: पहिलो हप्ता एक हप्ता चाहिँ.
0: They sent 7 witch doctors to me.
1: सातवटा झाँक्रीहरू मक्का पठाइदिनु भयो.
0: One every day.
1: हरेक दिनमा एक एकजना.
0: But they all come to worship the living God.
1: तिनीहरूले सबैजनाले प्रभु येशू जीवित परमेश्वरलाई विश्वास गरे.
0: So now all witch doctors come together.
1: अब सबै झाँक्रीहरू सबै आए एकट्ठा भएर आए.
0: They spell the curse over me.
1: तिनीहरूले म तर्फ तिनीहरूले श्रापहरू बोले.
0: They curse me, I can never marry.
1: अब म कहिले विवाह गर्न नसकोस् भनेर श्राप
0: बोले. I can never have children.
1: मसँग कहिले पनि सन्तान नहोस् भनेर तिनीहरूले श्राप बोले.
0: I can never have a son.
1: मसँग छोरा कहिले नहोस् भनेर श्राप बोले ममाथि.
0: And I will end up my family name on earth.
1: अनि मेरो मद्वारा मबाट चाहिँ मेरो परिवारको नाम मेटिनेछ भनेर तिनीहरूले श्राप बोले.
0: I remember in the word of God in the Bible.
1: अनि बाइबलमा लेखिएको वचनलाई मलाई याद आयो मलाई.
0: That Jesus came to redeem me from the sin.
1: प्रभु येशू ख्रीष्ट संसारमा मलाई पापबाट मुक्ति दिनको लागि छुटाउनलाई संसारमा
0: आउनुभयो.
1: अनि पुस्तौदेखि आएको श्रापहरू मेट्नको लागि उहाँ आउनुभएको थियो.
0: उहाँले
1: सबै बन्धनहरूबाट छुटकाइ दिनलाई मलाई छुटकाइ दिनलाई उहाँ आउनुभएको हो.
0: So I declare that Jesus will save me and my family.
1: अनि मैले घोषणा गरे येशूले मलाई अब बचाउनुहुनेछ म र मेरो परिवारलाई.
0: Later on I met a school teacher.
1: अनि त्यसपछि मैले एउटा पछि एउटा स्कुल टिचर मैले भेटेँ.
0: I marry a beautiful wife.
1: म त्यसपछि एउटा सुन्दरी श्रीमतीलाई मैले विवाह गरेँ.
0: I have 5 children.
1: मसँग 5 जना छोरा छोरी छन्.
0: I have 12 grandchildren.
1: 12 जना मेरो नाति नातिना छन्.
0: And when communists come took over Vietnam.
1: जब कम्युनिस्टले भियतनाममाथि अधिकार जमायो.
0: They know that I have a big church.
1: मसँग ठुलो चर्च छ भनेर थाहा पाएर.
0: They told me stop telling the story.
1: यो कथाहरू भन्नलाई बन्द गर भनेर मलाई त्यहाँको सरकारले भन्यो.
0: If I'm not stopped tell the story about Jesus.
1: यदि मैले येशू ख्रीष्टको कथा भन्नलाई रोकिन भने
0: they go put me in prison.
1: तिनीहरूले मलाई जेलमा हालिदिने छन्.
0: And yes, later on they put me in prison.
1: हो त्यसपछि तिनीहरूले मलाई जेलमा पनि हालिदिए.
0: Because I'm telling people about Jesus.
1: किनकि मैले येशूको बारेमा मानिसहरूलाई बताएको थिएँ.
0: Communists don't believe any religion.
1: कम्युनिस्टले कुनै पनि धर्मलाई विश्वास गर्दैनन्.
0: Communists make themselves become a religion.
1: कम्युनिस्टले आफैलाई तिनीहरू धर्म बनाएका छन्.
0: And they don't want any religion to compete with them.
1: तिनीहरूको धर्मसँग विश्वाससँग अरू कुनै पनि धर्मले कम्पिटिसन नगरोस् भनेर तिनीहरू चाहन्छन्.
0: So they put me in political prison for brain wash.
1: अनि मेरो दिमागलाई ब्रेन वास मलाई पोलिटिक्सको जेलहरूमा हालिदिए.
0: When I was political prison, I met many politicians.
1: अनि जब म पोलिटिसियनहरूको जेलमा थिएँ मैले धेरै राजनीतिक मानिसहरूलाई भेटे.
0: तिनीहरू
1: धेरै राम्रो कुराहरू बोल्थे.
0: Very good promise.
1: तिनीहरू धेरै राम्रो राम्रो प्रतिज्ञाहरू बोल्थे.
0: तिनीहरूले
1: केही गर्न नसके तापनि तिनीहरूले ठुला ठुला कुराले प्रतिज्ञा गरिरहन्थे.
0: तिनीहरूले
1: मलाई भने आउनुहोस् हामी सबैजना एकट्ठा भएर नयाँ पार्टी खोलौ भनेर पनि मलाई प्रस्ताव
0: गरे.
1: हामी नयाँ संविधान लिएर आउँ र नयाँ संविधानमा तिमीहरू मसँग सहायता गर्नुपर्छ तिमीले मलाई सहायता गर्नुपर्छ भनेर मलाई रिक्वेस्ट गरे.
0: I told them you don't know what you're talking about.
1: अनि मैले तिमीलाई भने तिमीहरू मसँग के कुरा बोल्दैछ तिमीलाई थाहा छैन.
0: You always promise something new.
1: तिमीले सधैँ नयाँ नयाँ कुरा गर्छौ भनेर प्रतिज्ञा गर्छौ.
0: But every day you are struggling with the old man inside you.
1: तर तिमीहरू भित्र जुन पुरानो मनुष्यत्व छ त्यसको लागि तिमीहरू स्ट्रगल गरिरहेका छौ.
0: And if you're struggling with drug, with sex, with corruption.
1: अनि तिमीहरू धेरैजना मानिसहरू चाहिँ ड्रग अनि अनि यो भ्रष्टाचार अनि धेरै कुराहरूले तिमीले भित्र गलिरहेका छौ.
0: But I have a good news for you.
1: तर तपाईँहरूको लागि मसँग असल समाचार छ.
0: Jesus said,
1: यसले भन्नुभयो,
0: whoever believes in Jesus Christ.
1: अनि जसले मलाई विश्वास गर्दछ
0: become a new creation.
1: ऊ नयाँ सृष्टि हुनेछ.
0: Oh, things will pass away.
1: सबै पुरानो कुरा बितेर जानेछन्.
0: All become new.
1: सबै नयाँ हुनेछन्.
0: So later on many of them come to Jesus.
1: त्यसपछि धेरैजना मानिसहरू प्रभु येशूका आए.
0: Oh, their life was changed.
1: तिनीहरूको जीवन परिवर्तन भए.
0: From hopeless into hope.
1: अनि आशा नभएकादेखि आशा पाए तिनीहरूले.
0: And the political prison now become a church.
1: अनि त्यो पोलिटिक्सको त्यो जेल चाहिँ त्यसको चर्चमा परिणत भयो.
0: द गभर्नमेन्ट इन भियतनाम डिड नॉट हैप्पी.
1: अनि भियतनामको सरकारहरू खुसी भएनन्.
0: They sent me to another prison. They put me together with the
1: gangster.
0: And drugs dealer. They expect the guy will go to beat me up to discourage me. Oh, when they met me, say, hey, what problem with you? What crime did you involve? I said, no, I'm not involved.
1: Crime.
0: You are in the wrong place. I said, no, I'm in the right place. My God sent me here.
1: As
0: an ambassador from heavenly kingdom. To bring you hope.
1: While
0: you are hopeless.
1: And
0: you say, oh, no hope this place, man. But I told them how God changed my life. How God changed many gangsters. And I told many stories. But I met many gangsters. Many drugs dealers. And God changed their life. So in 3 months later, all the gangsters and drug dealers, they come to Jesus. And now their life are changed. Some of them become pastors. Some become missionaries. Some become teachers. Some become lawyers. Some become director of big
1: company.
0: Oh, many lives were changed. And the government did not happy. They sent me to a girl prostitute. Oh, they thought, no, the politics cannot change my life.
1: The politician only, उसको जीवन परिवर्तन गर्न सकेन भने.
0: They think gangster cannot change my life.
1: पक्के पनि गैंगस्टरले जीवन चेन्ज गर्दिन्छ होला.
0: Oh, they wish, no, the girl prostitute would change my life.
1: अनि त्यसपछि तिनीहरू त्यो पनि नसकेर तिनीहरूले मलाई देह व्यापार गर्ने जेलमा मलाई हालिदिए.
0: But I told the girl.
1: तर मैले त्यहाँको स्त्रीलाई भने.
0: That whoever in Christ.
1: जो मानिसहरू ख्रीष्टमा हुन्छ.
0: Become a new creation.
1: नयाँ सृष्टि हुने छन्.
0: Well, you were the prostitute, you end up your life. But when you come to Jesus, he cleans all your old life. He gives you a new heart, a new life. You are a new creation. You have hope and future. 6 months later, many girls come to Jesus and their life totally changed. Oh, the communist government very upset. They want to kill me. But the United Nations.
1: United Nations.
0: And United States of America. They come together. And they asked them to release me.
1: Vietnam
0: So Vietnam communists not happy with me.
1: Vietnam communists
0: they kicked me out of the country. So now I'm traveling around the world. And tell people. God changed my life. He gave me a new life. And my grandparents. My parents. Many witch doctors. They saw my new life. They come to believe in Jesus. And now God changed the life of my grandparents. God changed the life of my parents. He changed the life of my brother and sister. He changed the life of many witch doctors. We experience a new life. The life of peace. The life of hope. And the life of better future. I am traveling 92 countries around the world. And tell people. God loves you. He have a plan for you. He planned not to harm you. He planned to bless you. He planned to prosper you.
1: समृद्धि ल्याउनको निम्ति.
0: He planned to give you hope.
1: आशा दिनको निम्ति.
0: He planned to give you brighter future.
1: उज्यालो भविष्य दिनको निम्ति.
0: He did it for me.
1: उहाँले मेरो लागि गर्नुभयो.
0: He did it for my family.
1: मेरो परिवारमा उहाँले गर्नुभयो.
0: He did it for you.
1: तपाईको लागि पनि परमेश्वरले गर्दै हुनुहुन्छ.
0: He respect of no one.
1: उहाँले कसैलाई पनि आदरको कसैलाई पनि ठुलो सानो गर्नुहुन्छ.
0: He knew for me in Vietnam.
1: म भियतनाम हुँदा पनि उहाँले मलाई चिन्नुहुन्थ्यो.
0: He knew for many people around the world.
1: सारा संसारभरि उहाँले धेरै मानिसहरू चिन्नुहुन्छ.
0: He will go to do for you.
1: उहाँले तपाईको लागि पनि उहाँले गर्नुहुन्छ.
0: I pray.
1: म प्रार्थना गर्दछु.
0: That you come to Jesus.
1: येशू ख्रीष्टमा तपाई आउनुहोस्.
0: To receive his new life in your life.
1: अनि तपाईको नयाँ जीवन तपाईकोमा नयाँ जीवनमा ग्रहण गर्नको
0: लागि. Receive his blessing.
1: उहाँको आशिष तपाईले प्राप्त गर्नको लागि.
0: Receive your bright future.
1: अनि भविष्य उज्जवल भविष्य प्राप्त गर्नको
0: लागि. And you can sing happy song.
1: र तपाईले नयाँ आशाको गीतहरु गाउन पाउनुहुनेछ.
0: Because you have hope.
1: ताकि तपाईसँग अहिले नयाँ आशा छ.
0: Your future will be brighter and brighter.
1: तपाईको भविष्य चाहिँ उज्यालो भन्दा उज्यालो हुँदै हुँदै जानेछ.
0: May you make your decision today.
1: आजको दिनमा तपाईले निर्णय बनाउनु
0: हो. Invite Jesus to come into your life.
1: तपाईको जीवनमा येशूलाई बोलाउनु हो.
0: He forgive all your sins.
1: उहाँले तपाईको पूरा पापलाई क्षमा दिनुहुन्छ.
0: And he receive you.
1: उहाँले तपाईलाई ग्रहण
0: गर्नुहुन्छ. As a child of God.
1: परमेश्वरको सन्तानको रूपमा.
0: You become a prince and princess of heavenly kingdom.
1: स्वर्गीय राज्यको तपाईँ राजकुमारी हुनुहुनेछ.
0: And you have a better future.
1: तपाईँसँग भविष्य उज्जवल हुनेछ.
0: May God bless you.
1: परमेश्वरले तपाईँलाई सबैलाई आशीष दिनुभएको होस्.

0: Thank you for hearing our program. यदि तपाईँले प्रभु येशु ख्रीष्टको बारेमा अझ बढी जान्न चाहनुहुन्छ या त तपाईँसँग कुनै प्रार्थना निवेदनहरू छ, कुनै समस्या छ, हामीले प्रार्थना गरिदिनु भएको गरिदिएको चाहनुहुन्छ भने प्लिज डोन्ट हेजिटेट टु कन्ट्याक्ट अस। हामीले सम्पर्क गर्नलाई तपाईँ न हिचकिचाउनुहोला। सुमारा मिशन चर्च गङ्गबु काठमाडौँ हाम्रो फोन नम्बर रहेको छ 9857045446। Once again, 9857045446। हाम्रो इमेल रहेको छ scmnepal@gmail.com। धन्यवाद हाम्रो कार्यक्रम सुन्नुभएको लागि। हामी फेरि अर्को हप्ता यही समयमा भेटौँ। जय मसीह। Have a wonderful
1: God bless you.
0: God bless you.
1: We love you.
0: One of the
1: we love you too.
0: I'm going to pray.

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9802484454, 9802484454 र 9801326786, 9801326786
0: र 9813941447, 9813941447।
2: पुग्ने छौ हामी।

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz, सुन्दै रहनुहोला।
1: अब तपाईँले सुन्न सक्नुहुन्छ कार्यक्रम प्रेम र जीवन पास्टर रमेश गजमेरको साथमा। मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: एकचोटि मैले एउटा घटनालाई पढ्ने मौका पाएको थिएँ, जुन घटना सुन्दा पनि अचम्म लाग्दो छ। न्यूजील्याण्डको एक व्यक्तिको ड्राइभवेको नजिकै एउटा बिरालो खुर्र कुदेर आउँछ। त्यो न्यूजील्याण्डको एक व्यक्तिले गाडी निकाल्नै लागेको हुन्छ, तर त्यो बिरालो आएर कति छिटो त्यो गाडीको टाङमुनि आएर चाहिँ शीतल तापिराखेको हुन्छ। अनि वास्तवमै त्यो ड्राइभरलाई थाहा हुँदैन, उसले त्यो बिरालोलाई किल्चेर मारिदिन्छ, किनभने उसले देखेको थिएन तर बिरालो अघि आएर लुकेको रहेछ। समस्या यति गम्भीर बन्यो, वास्तवमै त्यो बिरालो उसको नजिकैको प्रधानमन्त्रीको हुँदो रहेछ। सुन्नुहोस् है, साधारण व्यक्तिको भए सायद उसले छुट पाउँथ्यो होला, तर प्राय जुनै पनि देशहरूमा एनिमल क्रुएल्टीको एक प्रकारको पनिसमेन्ट छ। तपाईँले यदि पशुहरूलाई चाहिँ त्यसलाई चाहिँ राम्रोसँगले टेक केयर गर्नु भएन भने मान्छेलाई जतिकै कानुन लाग्छ धेरै जस्तो देशहरूमा, अमेरिकामा झन् स्ट्रिक्ट छ। अनि त्यो व्यक्तिले मार्यो, तर समस्या त यति गम्भीर भन्यो, प्रधानमन्त्रीको हुन्छ बिरालो, प्रधानमन्त्रीले थाहा पाउँछ यो व्यक्तिलाई पक्राउनु पर्छ भनेर उसले अधिकारीहरूलाई, उसले अलरेडी नै पक्राउ पुर्जी दिइकन त्यो व्यक्तिलाई पक्राउनको निम्ति अधिकारीहरूलाई जनाइसकेको थियो। अनि त्यो व्यक्तिलाई अब सजाय पनि एकदमै खतरा हुन्छ प्राय जस्तो वेस्टर्न कन्ट्रीहरूमा, प्राय धेरै जस्तो देशहरूमा यदि एनिमल क्रुएल्टीको पनिसमेन्ट छ भने, अनि यो व्यक्ति एक प्रकारको ठुलो पनिसमेन्टमा पर्यो। तर त्यो बिरालो मार्नेको छोराछोरीहरूले एउटा शोक पत्र प्रधानमन्त्रीलाई लेख्छन्। हेर्नुहोस् है, एकदम राम्रो कुरा चाहिँ के छ भनेदेखिलाई, जुन व्यक्तिले बिरालोलाई मारे उसले देखेको थिएन, उसले अन्जानमा त्यो गलत गर्यो, तर उसको छोराछोरीहरूले एउटा शोक पत्र लेख्छ प्रधानमन्त्रीलाई, जसमा उनीहरूले प्रधानमन्त्रीलाई आफ्नो बुवालाई जेल नपठाउन आग्रह गर्छन्। जब त्यो पत्र प्रधानमन्त्रीले पढ्छन्, तब प्रधानमन्त्रीले क्षमा दिएर अब उसो गल्ती नगर्न आग्रह गर्छन्। सुन्नुहोस्, छोराछोरीले त्यो शोक पत्र लेखेर हामीले गल्ती गरेको हौ, हामीलाई क्षमा गर्नुहोस्, हामी यस्तो गर्दैनौ, तर मेरो बुवालाई कृपया जेल नपठाइदिनुहोस् भनेर आग्रह गर्छ। अनि प्रधानमन्त्रीले त्यो व्यक्तिलाई छोड दिन्छन्। मित्र, आज मैले तपाईँलाई बताउन चाहेको, क्षमा सधैँ असल हुन्छ हौ। हेर्नुहोस्, एउटा दोषी व्यक्तिले स्वतन्त्र पायो र प्रधानमन्त्रीले पनि त्यो समस्याबाट स्वतन्त्र पायो। हो, उसलाई पिर परेको छ, किनभने अति नै माया गरेको एउटा बिरालोलाई नै मारिदिँदाखेरि कति चाहिँ चोट लाग्यो होला उसको हृदयभित्र, कति चोट परेको थियो। तर पनि त्यो कुरालाई पर्व नगरिकन जुन पत्रलाई पढ्दै गर्दाखेरि क्षमाको हृदय आयो र त्यो व्यक्तिलाई जेल पठाएनन्, तर क्षमा दिए, आफै पनि स्वतन्त्र भए र अरूलाई पनि स्वतन्त्र पारेको छन्। वास्तवमै क्षमा सधैँ असल हुन्छ, क्षमाले सधैँ जोड्ने काम गर्छ, क्षमाले सधैँ स्वतन्त्रको काम गर्छ, शान्तिको काम गर्छ, यसले मेलमिलापको काम गराउँदछ। तर आज धेरैजनाको जीवनमा समस्या यही छ प्रिय, हामीलाई कसैले चोट पुर्याइदिएको खण्डमा, कसैले हामीलाई एक प्रकारको चोट दिएको खण्डमा हामी बदलाको भावना लिन्छौं, हामी झगडा गर्नपट्टि जान्छौं, हामी नराम्रो हुनपट्टि जान्छौं। तर मित्र, यहाँ हेर्नुहोस् त, एउटा प्रधानमन्त्रीले अति नै माया गरेको बिरालोलाई मारिदिँदै गर्दाखेरि क्षमा दिएको छ। के तपाईँले तपाईँको जीवनमा कसैले चोट पुर्याएको मानिसलाई तपाईँले क्षमा दिनुभएको छ? के तपाईँलाई कुनै व्यक्तिले हुन सक्छ आजसम्म पनि बारम्बार तपाईँको कुरा काटेर बारम्बार तपाईँलाई तपाईँको जीवन एक प्रकारको तनाव ल्याएको हुन सक्छ, के तपाईँले त्यो मानिसलाई तपाईँले क्षमा दिनुभएको छ? जबसम्म हामी कसैलाई क्षमा दिँदैनौ नि, हामीले आफैले आफैलाई बन्धनमा राखिरहेको हुँदो रहेछौ। हामी सोच्छौ त्यो व्यक्तिलाई म यस्तो गर्छु, यो व्यक्तिले मलाई यस्तो गरे, म क्षमा दिदिनँ भनेर हामी सोच्छौ, अनि त्यो व्यक्तिको विषयमा हामी खालि नेगेटिभ कुराहरू सोच्छौ। तर वास्तवमै यद्यपि तपाईँले क्षमा गर्न सक्नु भएको छैन भने तपाईँले अरूलाई होइन, तर तपाईँले आफैलाई एउटा बन्धनमा राख्दै हुनुहुन्छ। तपाईँ आफै चाहिँ बन्धनमा हुनुहुन्छ अनि अरूलाई बन्धनमा राख्न खोज्दै हुनुहुन्छ भने त्यो गलत हो प्रिय। हामीले प्रभुलाई विश्वास गरेको कति वर्ष भयो, त्यसले खासै मतलब गर्दैन प्रिय। यदि तपाईँको हृदयमा त्यो क्षमाको हृदय छैन भने, क्षमा गर्ने हृदय तपाईँको जीवनमा अझै पनि तपाईँमा छैन भनेदेखि न प्रिय, तपाईँले कति साल प्रभुलाई विश्वास गर्नुभयो, कति साल भयो, कतिको सिनियरिटी हुनुहुन्छ तपाईँ ख्रिस्टमा, अह खासै मतलब गर्दैन। तर आज हामी इसाई परिवारहरूभित्र पनि यस्ता समस्याहरू हामी प्रशस्तै पाउन सक्छौ। भाइले दाजुलाई क्षमा नगर्ने, दाजुले भाइलाई क्षमा नगर्ने, बुवाले श्रीमतीलाई नगर्ने, श्रीमतीले श्रीमानलाई नगर्ने, यी प्रकारको समस्याहरू आज प्रशस्तै हामी पाउन सक्छौ। अनि यहाँ चाहिँ मलाई प्रश्न उठाउन मनपर्छ, ख्रिस्टबाट हामीले के कुरा सिक्यौं? ख्रिस्टले त हामीलाई क्षमा गर्न सिकाउनु भयो, ख्रिस्टले हामीलाई प्रेम गर्न सिकाउनु भयो, तर आज हामी परिवारभित्र नै अझै पनि हामीले क्षमा गर्न सकेका छैनौँ, एक्लै अर्कालाई हामीले माया गर्न सकेको छैन भने हामीले ख्रिस्टबाट चाहिँ के सिक्यौं? हामी ख्रिस्टमा भएको के लाभ भयो भन्ने मेरो प्रश्न चाहिँ यो हो। तर मित्र, एउटा कुरा हामीले थाहा पाउनुपर्छ, याद गर्नुपर्छ, हामी ख्रिस्टियनहरूले कहिले पनि त्यो दोषको भावनालाई बोकेर हिँड्नु हुँदैन, बदलाको भावनालाई बोकेर हिँड्नु हुँदैन। हामी त्यसको लागि बोलाइएको जनहरू होइनौ प्रिय, हामी एकले अर्कालाई प्रेम गर्नका लागि बोलाइएको जातिहरू हौ, हामी क्षमा दिने जातिहरू हौ, हामी प्रेम गर्ने जातिहरू हौ, हामी मिलाप गराउने जातिहरू हौ। अनि हामी सानो कुरामा परिवारभित्र हामी प्रेम गर्नमा क्षमा दिनमा नै हामी चुकेका छौँ भने वास्तवमै हामीले ख्रिस्टको प्रेमलाई बुझेका छैनौ प्रिय। ख्रिस्टको प्रेमलाई जान्ने व्यक्तिले कदापि पनि त्यो दोषको भावनालाई बोक्दैन प्रिय, कदापि पनि बदलाको भावनालाई बोक्दैन। जब तपाईँले बदलाको भावना बोक्नुहुन्छ नि प्रिय, वास्तवमा यसले अरूलाई होइन तपाईँ आफैलाई नाश गर्छ, यो राम्रो चिज होइन प्रिय, यसले तपाईँको जीवनमा उन्नति ल्याएर आउँदैन, तर यसले तपाईँलाई नै घाटातिर दोहोऱ्याउँदछ। जति सक्दो तपाईँले क्षमा गरेर नै जित्नुहोस् प्रिय, क्षमामा एक प्रकारको शक्तिशाली कुरा छ। यहाँ मैले धेरै कुरा रहस्य भेटेको छु, तपाईँले के भेट्नु भएको छ? यदि तपाईँले क्षमा गर्नुहुन्छ भने त्यहाँ शक्तिशाली कुरा हुन्छ, त्यहाँनेरि मिलापको कुरा हुन्छ, त्यहाँनेरि आज शान्तिको कुराहरू आउँदछ। आउनुहोस् हामी एफिसीको पुस्तक 4:32 हेरौँ। बाइबलले यसरी भनेको छ, जसरी परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक अर्का प्रति कोमल मनका र दयालु हो। अब हेर्नुहोस् वचनले हामीलाई कति राम्रो असल कुरा बताउनु भएको छ। जसरी ख्रिस्टले तपाईँ र मलाई क्षमा गर्नुभयो, ख्रिस्टले तपाईँ र मेरो पृष्ठभूमिलाई हेर्नु भएन, ख्रिस्टले तपाईँ र म कुन जातिको मानिसहरू हौ उहाँले त्यो हेर्नु भएन, तपाईँ र म कतिको औकात भएको मानिसहरू हौ त्यो कुरालाई हेर्नु भएन, तर ख्रिस्टले तपाईँ र मलाई एक समान प्रेम गर्नुभयो, एक समान क्षमा गर्नुभयो। यो वचनले राम्रो कुरा बताएको छ, परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई भनेको छ, यहाँ एउटा जातिलाई भनेको छैन प्रिय, हरूलाई भन्ने कुरा छैन रे, सबै जातिका मानिसहरूलाई एक समान प्रेम र क्षमा गर्नुभयो। हामी मानिस जाति पापको दासत्वमा थियो, अनि त्यो पापको दासत्वमा हामीलाई एउटा बलिदान दिने व्यक्तिको खाँचो थियो। ख्रिस्ट यीशु तपाईँ र मेरो निम्ति आउनुभयो, तपाईँले मेरो पापलाई उहाँ स्वयंले बोक्नु भएर त्यो ऋण प्रभु यीशु ख्रिस्टले तिरिदिनु भयो, उहाँले तपाईँ र मलाई क्षमा गर्नुभयो। अर्को भाषामा भन्नुपर्दाखेरि हामीले बोक्नु पर्ने ऋण चाहिँ उहाँले बोकिदिनु भयो, हामीले बोक्नु पर्ने जुन पनि समस्या चाहिँ उहाँले बोकिदिनु भयो, र उल्टै उहाँले तपाईँ र मलाई क्षमा गर्नुभयो। त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक अर्का प्रति कोमल मनका र दयालु हौ। एफिसीको पुस्तकले यहाँ पावलले के भन्दै हुनुहुन्छ, त्यसरी नै एउटाले अर्कालाई भनेको एकदम मन पर्यो मलाई, एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक अर्का प्रति कोमल मनका र दयालु हौ। आज हामी समाजमा, मण्डलीभित्र, परिवारभित्र सबैभन्दा ठूलो अभावको कुरा के छ भनेदेखिलाई एक अर्काप्रति हामी कोमल हृदयको र दयालु हुन सकेका छैनौ। हामी आफैले आफैलाई श्रेष्ठको ठान्छौ, अनि कसैले मलाई मात्रै श्रेष्ठको ठानोस् भन्ने हामी चाहन्छौ। तर वचनले हामीलाई के कुरा बताएको छ, एउटाले अर्कालाई क्षमा गर्न सक्नु पर्यो, त्यही पनि के भएर, कोमल हृदयको भएर र दयालु भएर। के तपाईँ हामी बन्न सकेका छौ कोमल हृदयको मानिस? के तपाईँ र म दयालु बन्न सकेका छौ? ख्रिस्ट मात्र बन्न सक्नुभयो, हुन सक्छ तपाईँको कसैसँग एक प्रकारको असन्तुष्टि हुन सक्छ, मिसअन्डरस्ट्यान्डिङको कुराहरू हुन सक्छ। मेरो पनि विगतको दिनमा कसैसँग भएको थियो, तर त्यो कुरालाई मैले तित्तो भावना बोकेर हिँडेँ भने त्यसले वास्तवमा मलाई नै नाश गर्दो रहेछ। मैले अनुभव गरेको छु म भित्र नै म आफै कमजोर हुँदो रहेछु। तपाईँको जीवनमा पनि तपाईँले त्यस्तो कुरा बोक्दै हुनुहुन्छ भने तपाईँले आफैले आफैलाई बर्बाद गर्दै हुनुहुन्छ। हामी कसैसँग कहिले काहीँ त्यस्तो असन्तुष्टिहरू हुन सक्छ, मिसअन्डरस्ट्यान्डिङको कुरा हुन सक्छ, तर यदि हामीले त्यो कुरालाई लिएर तितोपन रिस बोक्न थाल्यौँ भने हाम्रो जीवनको हरेक पललाई विषाक्त बनाइदिन्छ। बुझ्नुभयो? यदि हामीले त्यो कुरालाई बोकेर हिँडिराख्यौँ भने त्यो कुरालाई नेगेटिभली हामीले लिएर त्यसलाई नकारात्मक तरिकाले बोकेर हिँड्यौँ भने त्यसले हामी आफैलाई विषाक्त बनाउँछ, त्यसले भित्रभित्र हामीलाई जलाउने काम गर्छ, हामी भित्र एक प्रकारको त्यो द्वन्द्व आउन सुरु हुन्छ र त्यसले हामीलाई नै कमजोर बनाउँछ। त्यस्तो असन्तुष्टिहरू हुँदाखेरि, त्यस्तो मिसअन्डरस्ट्यान्डिङको कुराहरू हुँदाखेरि हामीले एक्लै अर्कालाई क्षमा गर्न सक्नुपर्छ। हामीलाई ख्रिस्टको वचनले के सिकाउनु भयो, एउटाले अर्कालाई क्षमा दिएर कोमल हृदयको बन्न सक्नु पर्यो, दयालु बन्न सक्नु पर्यो। यदि तपाईँ दयालु बन्न चाहनुहुन्छ, कोमल हृदयको बन्न चाहनुहुन्छ भने हामीले क्षमा गर्न सक्नुपर्छ। समस्या के छ भनेदेखिलाई धेरैचोटि ए त्यसले गर्दाखेरि यो समस्या उत्पन्न भएको, म कसरी क्षमा दिन सक्छु त्यसलाई, सक्दिनँ भने धेरैचोटि मैले धेरैजना इभन प्रभुका दासहरूसँग मैले भेटेको छु जसले मलाई भन्नुभएको छ, म नाम भन्दिनँ तर मैले चिनेको केही व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरू स्वयं एउटा प्रभुको वचनलाई जानेको व्यक्तिले समेत मेरो अगाडि आएर गल्ती गरेको छ, मैले कसरी क्षमा दिनु, यस्तो प्रकारको सेवकहरू पनि मैले देखेको छु। तर मित्र, तपाईँले होस् या उसले होस्, यदि तपाईँको भित्र त्यो मिसअन्डरस्ट्यान्डिङ छ भने क्षमा दिन सक्नु पर्यो, नत्र भने हामीले ख्रिस्टको प्रेमलाई चिनेका छैनौँ, बुझेका नै छैनौँ। कसको जीवनमा हुँदैन होइन मिसअन्डरस्ट्यान्डिङको कुरा, हरेकको जीवनमा हुन सक्छ, तर हामीले एक्लै अर्कालाई क्षमा दिन नै सकेनौँ भने वास्तवमा हामीले ख्रिस्टको प्रेमलाई बुझेका छैनौँ। त्यही कारणले गर्दाखेरि मित्र, क्षमाले मात्रै हाम्रो जीवनलाई परिवर्तन गर्न सक्छ, जसले स्वर्गको झ्यालहरू समेत खोल्न सक्छ। त्यसको मतलब प्रशस्त शान्ति आनन्द छुटकाराहरू तपाईँले महसुस गर्न सक्नुहुन्छ, यद्यपि जब तपाईँले कसैलाई क्षमा गर्नुहुन्छ भनेदेखिलाई। सो त्यही कारणले आज म तपाईँलाई यही कुरा बताउन चाहन्छु, क्षमा दिनुहोस्। क्षमा सधैँ असल हुन्छ। यदि तपाईँले क्षमा गर्न सक्नुभएको छैन भने प्रभुको अगाडि गएर प्रार्थना गर्नुहोस्, प्रभुलाई भन्नुहोस्, प्रभु मलाई नम्र हृदय दिनुहोस्, कोमल हृदय दिनुहोस्, म असल व्यक्ति बन्न चाहन्छु। किनभने क्षमा दिने व्यक्तिले प्रेम गर्न जान्दछ, क्षमा नदिनेले प्रेम भन्ने कुरा बुझेको छैन। यदि तपाईँले कसैलाई क्षमा दिनुहुन्न भने तपाईँले प्रेम पनि गर्नुभएको छैन। सो त्यही कारणले ख्रिस्टले हामीलाई बारम्बार प्रेम प्रेम प्रेम भन्ने कुरा हामीलाई सिकाउनुहुन्छ, अनि यदि तपाईँ प्रेम गर्नुहुन्छ भने तपाईँले क्षमा पनि गर्न सक्नुपर्छ, किनभने क्षमाबाट तपाईँले प्रेम गर्न थाल्नुहुन्छ। आमेन। हुन्छ, वचनलाई यति मैले राख्न चाहन्छु। जय मसीह।
0: श्रोता, तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ, साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818251240, 9818251240। इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

0: बाटुलीका कुरा। बाटुली दिदी,
1: ए बाटुली
0: दिदी,
1: बाटुली बहिनी,
2: ए बाटुली बहिनी,

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा आदरणीय श्रोता कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेको छु र हामी प्रत्येक श्रृंखला मार्फत नाटकीय प्रस्तुतिहरू यहाँहरू समक्ष प्रस्तुत गर्दै आइरहेको छौं विभिन्न विषयवस्तुहरूमा र आज पनि विशेष गरिकन नाटकीय प्रस्तुति सँगसँगै कुराकानी तपाईँहरू समक्ष हामी प्रस्तुत गर्न गइरहेको छौं। तर म कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छु, त्यसपछि हामी प्रस्तुति सहित उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र आज चाहिँ हामीसँग कुराकानी गर्नको लागि हाम्रो अति नै प्रिय विदा श्रेष्ठज्यू हामीसँग उपस्थित हुनुहुन्छ र उहाँ सँगसँगै तपाईँले अजी र बाटुलीसँगको कुराकानीहरू सुन्न गइरहनु भएको छ। एकदमै महत्वपूर्ण विषयमा उहाँहरूले कुराकानी गर्न गइरहनु भएको छ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला र म ढिला नगरिकन तपाईँलाई प्रस्तुतितर्फ लिएर जान चाहन्छु।

0: छैन हजुर, तपाईँ अघिदेखि एकदमै छटपट छटपट गरिरहनु भएको छ। कसको बाटो हेर्दै हुनुहुन्छ तपाईँ कि के हो, म त बुझ्नै सकिरहेको छैन त
1: नानी। काठमाडौँबाट विद्या बहिनी अस्ति गरेर आउँछु भनेर भन्नुभएको थियो, बर्खाको समय छ, खोइ यतिखेरसम्म पनि आइपुगेको छैन नानी। कहाँ पुग्यो होला, कहाँ आइपुग्यो होला भनेर बाटो हेरेर बसेको नि। आज सङ्गति गर्न कम उत्साहित छु म।
0: हेतेरिका हजुर, अनि यसरी आतेर हुन्छ त, आउँदै हुनुहुन्छ होला नि बिचारा। अब कहिले कहाँ भने जस्तो गरेर गाडीले ल्याइ नपुर्याउला, केही काम व्यस्तताले गर्दा ढिलो होला, आउँदै हुनुहुन्छ होला नि। यसरी नआत्किनु न, बरु प्रार्थना पो गर्नुपर्छ त तपाईँ त।
1: काठमाडौँबाट विद्या बहिनी अस्ति गरेर आउँछु भनेर भन्नुभएको थियो, बर्खाको समय छ, खोइ यतिखेरसम्म पनि आइपुगेको छैन नानी। कहाँ पुग्यो होला, कहाँ आइपुग्यो होला भनेर बाटो हेरेर

0: सुरक्षाको लागि राम्रोसँग आइपुगेको होस् अनि राम्रो संगठित भएको होस् भनेर। अब के गर्नु बुढी मान्छे, मन आटेर ल्याउँछ नि। छोरा छोरीहरू ठक्क समयमा आइपुगेन भने कम चिन्ता लाग्छ, तिमीलाई भोलि पर्सि हेर न कति थाहा हुन्छ छोरा छोरी भएपछि। बल्ल बुझेर ल्याउँछ या तिमीले।
1: अब हेर न, मलाई नै गाली गर्नुहुन्छ है तपाईँ, सबै मै मिलाउँछु, मलाई नै गाली गर्नुहुन्छ। ल ल, धेरै चिन्ता नलिनु न, बाटो बाटोमा कहिले काहीँ ढिला हुन्छ, छिटो हुन्छ, आउँदै हुनुहुन्छ होला क्या, आउँदै हुनुहुन्छ होला।
0: आइपुग्नु भएछ त। जयमसी है, जयमसी विद्या दिदी।
1: हाम्रो यहाँ अझै अघिदेखि चिन्ता गर्नुभयो, लु अझै आउनु भयो त। उहाँ
2: गाडीमा अलि अब आज यो जाम परेको कारण मलाई पनि कति आँटिराखेको थियो, समयमै सङ्गति पुग्दैन।
0: जयमसी नानी, जयमसी, राम्रोसँग आयो नि तिमी।
2: आयो अझै आयो,
0: कस्तो चिन्ता भएर मलाई कुटिखेर आउँछ नानी, आउँछु भनेको चाहिँ यतिखेरसम्म आएको छैन भनेर यहाँ चिन्ता भएर ऊ बातुलीले सम्झाएर राखेको मलाई।
2: हो नि अझै, यसरी अझैहरूले आमाहरूले चिन्ता नलियो भने त कसरी हुन्छ यो।
0: हो नि नानी, हो छोरा छोरीहरू होइन, अब नानी बाबुहरूको लागि चिन्ता भएर ल्याउँछ नि हामीलाई। ल राम्रोसँग आयो नि तिमी गाडीमा, सबै राम्रो भयो यात्रा, ल भएर ल्यायो, अलिअलि खोकी लागेर ल्याएछ, हेर न के गर्ने मौसमले। अब छोरीहरूलाई देख्यो है, सबैजनालाई देख्यो, अब ढुक्क भएर ल्यायो। ल कसो कसो, अब भित्र आएर बस्छ नानी, ल अब यस्तै छ नानी गाउँ घरमा है, के गर्ने। अब बातको घाटोमा राम्रैसँग आइपुग्यो भनेर विश्वास लिएको छु म, एकछिन बस्छु अनि त्यसपछि हामी के गर्ने गरौँला नि नानी है। अनि विद्या नानी, संगतिहरू पनि कस्तो राम्रो भयो, तिमी त फेरि संगतिहरूमा एकदम सक्रिय भएर कता कता पुगेर ल्याउँछ है, चर्चमा त्यस्तै सक्रिय छ संगति गर्न, दिदी बहिनीहरूलाई त्यस्तै उत्साह दिएर ल्याउँछ। ल आज हामी पातुली मलाई, अब तिमीले अब आफ्नो आशिष पारेर ल्याउनु पर्यो, विशेष मलाई बुझेर ल्याउनु मन लागेको, हेर म पनि हजुर आमा आमा सबै भएर ल्याएको छ है। अब आफ्नो छोराछोरीहरूको लागि आमाहरूको प्रार्थना चाहिँ कति धेरै महत्वपूर्ण छ भन्ने कुरामा तिमीबाट मलाई एकदम सुनेर ल्याउन मन छ या नानी, तिम्रो आशिषहरू सुनाएर ल्याउन।
2: यो आमाहरूले प्रार्थना गरेन भने त कसरी यो छोराछोरीहरू अघि बढ्छ प्रभुमा होइन, अरू अरू कुरामा। अब आमाहरूले त धेरै प्रार्थना गर्नुपर्छ ताकि छोराछोरीहरूको लागि, हाम्रो देशको लागि, मण्डलीको लागि, अनि मण्डलीका विश्वासीहरूको लागि आमाहरूले नि त्यो प्रार्थना गर्नुपर्छ। हामी सङ्गतिहरूमा जाँदाखेरि पनि आमा दिदी बहिनीहरू नि हो नि त धेरै त, अब त्यहाँनिर दाजुभाइहरू थोरै हुन्छ, अनि हरेक सङ्गतिहरूमा जाँदाखेरि दिदी बहिनीहरू नि हो, आमाहरू नि हो, यो आमाहरूको प्रार्थनाले गर्दाखेरि।
1: किन होला क्या विद्या दिदी, धेरै जस्तो कुराहरू हामी होइन कतिचोटि सुन्छौँ, आमाहरूले प्रार्थना गर्नुपर्छ, आमाहरूले प्रार्थना गर्नुपर्छ। हुन त परिवारका सबै सदस्यहरूले नै प्रार्थना गर्नुपर्छ होइन, तर आमाहरूको प्रार्थना चाहिँ एकदम शक्तिशाली हुन्छ अरे, छोराछोरीहरूलाई प्रार्थनामा उचाल्नुपर्छ, परिवारलाई प्रार्थनामा उचाल्नुपर्छ, आमाले गरेको प्रार्थनाहरू चाहिँ एकदमै महत्वपूर्ण हुन्छ भनेर धेरै सुन्दाखेरि चाहिँ मलाई पनि एकदम यो कुरामा चाहिँ जिज्ञासा लाग्छ क्या। अनि त्यस्तो केही गवाईहरू छ तपाईँकै जीवनमा पनि, तपाईँले प्रार्थना गरेर आफ्नो छोराछोरीहरूलाई भएको आशिषहरू, ताकि हामी पनि एकदमै यो कुराहरूले प्रार्थना गर्नको लागि हामीलाई पनि उत्साह मिलोस् न दिदी।
2: अनि आमाहरूले त प्रार्थना गर्नुपर्छ, अब आमाहरूले प्रार्थना गरेन भने त आफ्नो छोराछोरीहरू कसरी पढ्न अघि बढ्छ होइन। यो प्रार्थनाद्वारा नि चाहिँ म भन्छु कि मेरो ठुलो छोरी सासु मण्डलीमा जान्छ, मनिषा श्रेष्ठ हो उसको नाम, अनि उसको चाहिँ अब प्रभुमासँग नजाँदाखेरि मलाई खुबै अब निराश हुन्थ्यो होइन, आफू चाहिँ अब दिनौ सङ्गति जानुपर्ने, अनि छोराछोरीहरूलाई सङ्गति जाऊ भन्दाखेरि तपाईँ जानु भएको छ नि भन्नुहुन्थ्यो, अनि होइन मम्मीले खाएको मम्मीलाई हुन्छ, तपाईँहरूले खाएको तपाईँहरूलाई हुन्थ्यो भनेर मैले सम्झाउँथ्यो। अहिले चाहिँ हरेक ठाउँमा सङ्गतिहरू जान्छ, प्रार्थनाहरू गर्छ, अनि त्यसपछि अब त्यो साकु मण्डलीमा त हिमालयको प्रार्थना हुन्छ होइन, दादाको प्रार्थना हुन्छ, प्राय गइराखेको हुन्छ। अहिले मण्डलीमा पनि अब मलाई यसरी राख्यो नि मम्मी, कमिटीमा राख्यो कोषा अध्यक्षमा भन्दै थियो, मलाई चाहिँ एकदमै उत्साह लाग्यो, ताकि मैले प्रार्थना गरेको

0: परमेश्वरले चाहिँ सुन्नुभयो भनेर चाहिँ मलाई एकदमै खुसी भयो। कति कति अब हामी संसारमा छौँ, शरीरमा छौँ, हामीलाई त्यो चिन्ता फिक्री त आउँछ, तरै पनि म चाहिँ त्यति चिन्ता फिक्री लिँदैन, किनभने परमेश्वरले भन्नुभएको छ नि, हे बोझले दबी राखेका म कहाँ मैले विश्राम दिन्छु भनेर हामीले चाहिँ सुसमाचार सुनाउँदाखेरि विश्राम दिन्छु भने कि सुतेर खान पाए भए हामी घर आउँछौँ भन्नुहुन्थ्यो, त्यसरी होइन है। हाम्रो आत्मामा कति कष्ट पीडाहरू रोग बिमारहरू हुन्छ र त्यसमा चाहिँ प्रमा गयो भने त्यो सबै कुरा चाहिँ परमेश्वरले छुटकारा दिनुहुन्छ भनेर सम्झाउन्थे। अनि त्यसैले चाहिँ अब आमाहरूको शक्तिशाली प्रार्थनाले गर्दा आज मेरो ठुलो छोरी यसरी प्रौमा अघि बढ्दाखेरि, ज्वाइँ प्रौमा अघि बढ्दाखेरि, अनि नाति नातिनाहरू अघि बढ्दाखेरि मलाई एकदमै खुसी अनि आनन्द हुन्थ्यो। त्यस अब म र मेरो घरानाले प्रभुको सेवा गर्छु भनेको थियो। मेरो तिन पुस्ता भयो, अहिले नाति नातिनाहरूले पनि परमेश्वरको सेवा गर्छ। अनि अस्ट्रेलियादेखि मा हेर्नुहोस् त आज मेरो घरमा सङ्गति भनेर ल्याउँथ्यो, अब म बस्न नसके पनि यस्तो गर्नु मम्मी मा, अनि म हामी सङ्गति हुन्छ भन्थ्यो। अनि त्यसरी सङ्गति बस्न पाइँदा मलाई खुसी लाग्थ्यो। अनि त्यसपछि नाति एलेक्सेस छ, जन सङ्गतिहरू जान्छ, कारमा बस्छ, प्यानोहरू बजाउँछ, गिटारहरू बजाउँछ, अनि त्यो हेर्दाखेरि एकदमै खुसी लाग्थ्यो। अनि अस्तिना पनि ए बाबुले गीत गरेको तपाईँ हेर्न आउनु भएन, कस्तो राम्रो थियो भन्दै थियो त्यहाँको बहिनीहरूले। अनि म चाहिँ मेरो मण्डलीमै दिदी बहिनी थिए थियो, हाम्रो अब दिदी बहिनी थिएमा पनि यसरी गीत गाउनु पर्छ, अब आफू कमिटीमा बसेर काम गरेको कारण यसरी आउन पाइँदैन अहिले भनेको ए हो रहेछ, त्यही भएर नआउनु भएको रहेछ भन्दै थियो त्यहाँका बहिनीहरूले। अनि त्यो त्यसो गर्दाखेरि त मलाई त्यो भन्दाखेरि त मलाई एकदमै उत्साह खुसी आनन्द आउँछ। अनि यो आमाहरूको प्रार्थनाले चाहिँ यसरी छोरा छोरी नाति नातिनाहरू गाउँमा पर्दाखेरि एकदमै आनन्द हुन्छ।
1: हो नि विद्यार्थी, कस्तो राम्रो कुरा भन्नुभयो तपाईँले। अब कतिजनाले भनेको सुनिन्छ नि, मेरो छोराछोरीहरूले त भने केही मान्दैन, भने केही टेर्दैन, कतिजनाले त यति दुःखहरू पोख्नुहुन्छ, मेरो छोराछोरीहरू एकदम गलत बाटोमा छ भनेर होइन। अनि त्यस्तो समयमा चाहिँ धेरै चिन्ता हुने भनेको परिवारको सदस्यहरू सबैलाई हुन्छ, तर आमालाई झन् धेरै चिन्ता हुन्छ होइन। त्यस्तो अवस्थामा चाहिँ चिन्तै गरेर बस्ने के गर्नुपर्छ होला हौ?
0: त्यस्तो अवस्थामा कहाँ चिन्ता गर्ने हो र प्रार्थना गर्ने हो भने त प्रभुलाई भन्ने नि त हो। परमेश्वरले भन्नुभएको छ नि तिमीहरूलाई कसैलाई पनि भन्न नहुने कुरा परमेश्वरलाई भन, परमेश्वरले गर्नुहुन्छ भनेर। अनि म जस्तै भने नि अघि मैले पनि नि नाति मुखमा मासु पलाएको थियो मुखभित्र, अनि उसलाई डक्टरकोमा जाँदा या केएमसी हस्पिटलमा जाँदाखेरि अपरेसन गर्नुपर्छ भनेको, अनि त्यहाँनिर त्यो भन्दा भन्दै चाहिँ म उसकै घरमा सङ्गति जाँदाखेरि मामालाई प्रार्थना गरिदिनुहोस् न म अपरेसन गर्दिनँ, म जस्तै हो औषधि खाँदैन भन्ने चाहिँ प्रार्थना नै गर्ने भन्ने चाहिँ हो नाति। अनि त्यसलाई चाहिँ प्रार्थना गर्दा गर्दा चाहिँ त्यो मासु पलाएको बिलाएर गयो है। प्रभुलाई धेरै धन्यवाद। अनि यो प्रार्थना हो नि त आमाहरूको भन्ने हुन्छ। अनि यता छोराको छोरीलाई पनि आँखामा त्यस्तै मासु आइराखेका थियो, प्रार्थना गर्नुपर्छ पुरा आऊ प्रार्थना गर्नुपर्छ। अब हामी नेवार भएको कारण है मेरो मम्मीले पुटा पुटा भन्छ, यो चाहिँ बच्चाहरूलाई माया गरेको मलाई चाहिँ घरिघरि यो आउँछ। अनि त्यसलाई पनि भन्दाखेरि हो र ताराको गयो गयो मा मलाई पनि प्रार्थना गरिदिनुहोस् भनेको थियो। अनि प्रार्थना गर्दाखेरि उसको पनि त्यो आँखाको गयो। प्रभुलाई धेरै धन्यवाद। अनि हामीले चाहिँ प्रार्थनामा होइन भन्नुभएको छ नि, थोरै प्रार्थना थोरै आशिष, धेरै प्रार्थना धेरै आशिष, छैन प्रार्थना छैन आशिष भने जस्तै। अनि यो कुरामा चाहिँ म धेरै प्रभुमा चाहिँ आनन्दित छु। हामी यसरी घरेलु सङ्गतिहरू जाँदाखेरि पनि हामी जसरी हरिणले पानीको तीर्थना गरे जस्तै हामीले पनि उहाँको तीर्थना गर्नुपर्छ, उहाँको वचनको होइन, वचनको तीर्थना गरेपछि हामीलाई चाहिँ आशिष मिल्छ भनेर चाहिँ बताउन पाइन्छ। अनि कति आमा दिदी बहिनीहरूको चाहिँ अब यसरी अब आफू भर्खरै विश्वास गरेछ, अझै छोरा बुहारी नाति नातिनाहरूको प्रार्थना गर्यो, तिनीहरूले आएन, तिनीहरूले यस्तो गर्यो उस्तो गर्यो मन पर्दैन भन्दाखेरि त्यस्तो होइन नि त, हामी पनि पहिला पूजापाठ गरेरै आएको हो, अब हामीले त्यसो भन्न मिल्दैन। प्रभुको अनुग्रहमा प्रभुको समयमा आउँछ, हामीले गीत गाउँछ नि, प्रभुको समयमा सब सुन्दर बन्छ, भनेर चाहिँ भनिराख्नुपर्छ छ। अनि त्यो वचनलाई चाहिँ हामीले चाहिँ मनन गर्नुपर्छ। उपदेशको पुस्तकमा भन्नुभएको छ नि त होइन, त्यो चाहिँ मनन गर्नुपर्छ भनेर हामीले कति कति पुस्ता दिन पाइन्छ त्योहरू जाँदाखेरि।
1: कस्तो राम्रो कुरा सुनाएर ल्याए नानी तिमीले यो कुराहरू भन्दै गर्दाखेरि है, मलाई मेरो छोराको याद आयो। पहिला मेरो छोरा पनि एकदम धेरै बिरामी भएर ल्याउँथे, एकदम उसलाई घर बाहिर जान मन नलाग्ने, घरभित्रै बसिरहने है, मलाई कति तनाव भएर ल्यायो त्यो समयमा सम्झिँदा अहिले पनि मन एकदम दुखेर ल्याउँछ या नानी। तर है मैले परमेश्वरलाई पायो, त्यही छोराले गराएर पायो, अनि त्यसपछि मैले सिकेर ल्यायो। के सिकेर ल्यायो भन्दाखेरि चाहिँ मैले प्रार्थना गर्नुपर्छ मेरो छोराको लागि, धेरै प्रार्थना गर्नुपर्छ भनेर सिकेर ल्यायो। अनि यति प्रार्थना गर्यो, यति प्रार्थना गर्यो, बिहानै प्रार्थना गर्यो, बेलुकै प्रार्थना गर्यो, सङ्गतिहरूमा जान्थ्यो। मेरो सबैभन्दा महत्त्वपूर्ण मेरो छोरा नै थियो, या छोराको लागि नै प्रार्थना गराएर मैले अनुरोधहरू गराएर ल्याउँथ्यो। अनि त्यसपछि प्रार्थना गर्दा गर्दा गर्दा गर्दा मेरो छोरा अचम्म तरिकाले ठिक भएर ल्यायो। अहिले त्यही छोराले मलाई मेरो परिवारलाई हेरेको छ, यहाँ राम्रो ठाउँमा पुगेर ल्याएको छ, राम्रो काम गर्छ। अम्मा तिमी चिन्ता नगर, तिम्रो लागि म छु भनेर ल्याउँछ, महिना महिनामा पैसाहरू पठाउँछ, खर्च हेर्छ, तिमीले आफ्नो स्वास्थ्यको ख्याल राख, मा तिमीले मेरो लागि कति दुःख गरेको छ, प्रार्थना गरेको छ, यो ठाउँमा म त्यसै पुगेको होइन, तिम्रो प्रार्थनाले पुगेको छ भनेर ल्याउँछ यहाँ। त्यही भएर तिम्रो कुरा सुन्दा मलाई कस्तो मेरो छोराको याद आयो। त्यही भएर आमाहरूको प्रार्थना चाहिँ शक्तिशाली हुन्छ भनेर मैले बुझेको छ यहाँ नानी।
0: साथै नि हाम्रो आमाहरूको प्रार्थनाले त गाउँमा अघि बढ्न सक्छ बच्चाहरू होइन। अघि पनि भने मैले सबै कुराको लागि म त यो गुन्जु देखेनमा पनि जहिले पनि यस्तो यस्तो कार्यक्रमहरू आउँछ है, सुन्नुहोस् फोन गर्नुहोस् भन्छु, यस्तो यस्तो कार्यक्रम आउँछ। अनि यो कार्यक्रम सुन्दा सुन्दै म सोचिराखेकै पुनम म्यामको अनि काजन गुरुङको दुईजनाको एउटा कार्यक्रम आएको थियो, त्यो सोचिराख्दाखेरि नै त्यो सुन्दा सुन्दैको कार्यक्रम सकिन साथ म चाहिँ मेरो जीवनमा एकदमै उर्जा अनि उमङ्ग आएर म चाहिँ सन्चो भएको थियो। जे होस् प्रभुले भन्नुभएको छ नि तिमीहरूको विश्वास एकदमै रहेको दाना जस्तो भए पनि तिमीहरूको विश्वासलाई चाहिँ म कदर गर्छु भन्नुभएको छ। अनि त्यो विश्वास चाहिँ कदर गरेको कारण आज हामीलाई यसरी प्रभुमा यहाँसम्म ल्याउनु भएको छ।
1: त्यही त तपाईँहरू दुईजनाको कुरा सुन्दा चाहिँ मलाई पनि अचम्मै लाग्यो। तर कहिले काहीँ यस्तो हुँदैन विद्या दिदी अझै कति प्रार्थना गर्नु हो यो छोराछोरीहरूको लागि, जति प्रार्थना गरे पनि कहिल्यै परिवर्तन हुँदैन यिनीहरू, कहिल्यै यिनीहरू मैले भनेको मान्दैन, कति प्रार्थना गर्नु भने जस्तो निराशा आउँदैन कहिले काहीँ?
0: त्यो निराशा यिनमा त आउँछ निराशा
1: होइन,
0: निराशा आउँदाखेरि पनि हामीले चाहिँ परमेश्वरको वचनलाई याद गर्नुपर्छ,
1: सम्झेर ल्याउनु पर्यो नि नानी होइन। अब निराश भएर हामी नै ठकिट भएर बस्यो भने त हाम्रो छोराछोरीहरू कसरी परिवर्तन भएर ल्याउँछ? हामी त निराश हुनै हुँदैन, आउँछ निराश हुने अवस्था आउँछ, मान्छेले कति भन्छ होइन, कति सुनाएर ल्याउँछ, तिमीले जति प्रार्थना गरे पनि खोइ त भनेर कहिलेकाहीँ आफ्नै परिवारको सदस्यले भनेर ल्याउँछ, दुखी बनाएर ल्याउँछ। अब त्यस्तो भयो भनेर हामी निराश हुने होइन नि, झन् बलियो भएर खडा भएर भाउनुपर्छ त होइन नानी? यो कुरा हो मैले आज पनि सम्झाएर ल्याउन खोजेको
0: हो नि। हामीले निराश, हामी संसारमा छौँ, शरीरमा छौँ, कतिचोटि निराश आउँछ, परिवारले हामीलाई दुःख दिन्छन् अनि आफन्तहरूले छिमेकीहरूले दुःख दिन्छन्, त्यही बेला पनि उहाँलाई सम्झेर हामीले प्रार्थना गर्यो भने
1: हो नि नानी हो। अनि एकजना आमाले भनेको गवाई पनि मैले सम्झेर ल्याएँ क्या नानी, एकजना आमाको छोरा साह्रै बिग्रेर ल्याएको रहेछ है, एकदमै ऊ चाहिँ प्रभुमा जाने बाउ आमा चाहिँ चर्च गएर ल्याउने, छोरा चाहिँ कहिले पनि चर्च पनि जान नमान्ने, डरलाग्दो सङ्कटहरूमा फसिएको रहेछ यहाँ नानी। अनि त्यो आमाको त्यही निराश भएर प्रार्थना गर्ने रहेछ, यति प्रार्थना गरेछ, यति प्रार्थना गरेछ, एक दिन त अचानक छोरा आफै आमा म त अब त्यो साथीहरूसँग हिँड्दैन, म त अब जाँदैन त्यता, अब म तिमीले भने जस्तै गरेर चर्चमै जान्छु भनेर अचानक परिवर्तन भएर ल्याएछ। यसरी परमेश्वरले हृदय परिवर्तन गरेर ल्याउँछ। अहिले त्यो छोरा चर्चमा आराधना सङ्गतिहरू लिड गरेर ल्याउँछ रे, आराधना गरेर ल्याउँछ परमेश्वरको उपस्थितिमा, यति राम्रो छ भनेर गवाई सुनेको थिए नानी। यसरी काम गरेर ल्याउनु हुन्छ परमेश्वरले, हामी हरेस खाएर ल्याउनु हुँदैन, यो चाहिँ उत्साह एकले अर्कालाई दिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ नानी।
0: वही त अजी, एकअर्कालाई यसरी नै उर्सा दिएन भने त हामी कसरी प्रभुमा पर्ने? मानिसहरूले त प्रभु नपाएकाहरूले पनि भन्छन्, पाएकाहरूले पनि भन्छन् होइन, तिमीले के गर्यो होला, कसो गर्यो होला, प्रभुलाई मन नपरेको के गर्यो होला, त्यही भएर तिम्रो यस्तो भयो भनेर भन्नुहुन्छ। तर त्यस्तोको कुरामा लाग्ने होइन, हामी परमेश्वरको कुरामा लाग्ने गीत पनि हामी सुन्छौ नि त, गुन्यु जेफेनबाट पनि हाम्रो भजन गीतमा पनि छ नि, मान्छेलाई होइन येशूलाई हेर भनेर भन्नुहुन्छ नि त होइन, मान्छेलाई हेरेर होइन, हामीले चाहिँ प्रभुलाई हेरेर परमेश्वरको निम्ति हामीले काम गर्नुपर्छ। किनकि मानिसहरूले त छिनमै के भन्छ के भन्छ, मैले यसरी सुसमाचार सुनाउन जाँदा यसरीसँग मेरो कुरा पनि नसुन्नु है, किनभने म मान्छे हो, मैले पनि गल्ती गर्न सक्छु, तर प्रभुको कुरा सुन्नु, आज प्रभु पाएर नि हामी यसरी भेट्न पाएको भनेर चाहिँ यसरी उर्सा दिन्छु।
1: ओहो, आज तपाईँहरू दुईजनाको कुरा सुनेर मै छक्क परे। प्रार्थनाले कति शक्तिशाली काम गर्दो रहेछ है विद्या दिदी हजुर। म त ओहो, धेरैजना आमा दिदी बहिनीहरू निराश निराश निराश भएको देख्दाखेरि चाहिँ मलाई पनि मनमा लाग्थ्यो क्या, प्रार्थना आमाहरूको प्रार्थना चाहिँ हुनुपर्छ हुनुपर्छ, छोराछोरीहरूको भविष्य बनाउने, छोराछोरीहरूलाई प्रभुमा लिएर आउने काम गर्नको लागि हो, सबैजनाले काम गर्नुपर्छ, तर प्रार्थना पनि शक्तिशाली हुन्छ भनेर चाहिँ मैले सुनेको थिएँ। तर आज तपाईँहरूको कुरा सुनेर चाहिँ मलाई झन् धेरै आशिष भयो, एकदम धन्यवाद तपाईँहरू सबैजनालाई, अजीलाई पनि हाम्रो विद्या दिदीलाई विशेष गरिकन धेरै धेरै धन्यवाद। र अझै शक्तिशाली रूपमा प्रार्थना गर्दै धेरैजना आमा दिदी बहिनीहरूलाई प्रार्थना गर्न हौसला र उत्साह दिँदै अगाडि बढ्नुहोस् है तपाईँहरू।
0: हुन्छ, धन्यवाद, त्यसरी नै गर्नुपर्छ हामीले। अब हामी प्रभु पाएर निराश भइराख्यो भने त हामीले कसरी अरूलाई प्रभुमा ल्याउने होइन? हामी निराश नभइकन हाम्रो चालचलनद्वारा, हाम्रो बोली व्यवहारद्वारा, हाम्रो यस्तो दिने कुराहरूमा होइन, त्यस्तोमा चाहिँ परमेश्वरलाई त्यो गर्नुपर्छ। म त अब यस्तै हो, मैले त प्रभुको सेवा गर्ने भनेकै आफ्नो जीवद्वारा, आफ्नो कामद्वारा होइन, पैसाले नसके कामले पनि गर्नलाई परमेश्वरले शक्ति दिइराख्नु भएको छ अहिले एकदमै। परमेश्वरले अब गाउँठाउँमा बसेर, गाउँघरमा बसेर काम गर्ने त अब के हो र होइन, हामी अफिस गयो भने हामीले अब प्रभुको सेवा गर्न पाइँदैन। त्यही भएर चाहिँ आफूले सकेको गरेर हामीले चाहिँ प्रभुको महिमा गर्नुपर्छ।
1: हो नि हो नि, तर अब अफिसै जान्छ भने अफिसमा पनि सेवा गर्ने होइन, अब जहाँ जहाँ छौँ संगतिमा जाँदा संगतिमै प्रभुको सेवा काहीँ गर्ने, त्यो कामहरू चाहिँ गर्दै हामी अगाडि बढ्नुपर्छ। र विद्या दिदीले पनि गरिरहनु भएको छ। साँच्ची अनि नानी, तिम्रो सिप चाहिँ के छ भनेको थियो, अलिकति तिम्रो सिपको बारेमा पनि भनेर ल्याउन।
0: मेरो सिप त अझै यही हो, पहिला प्राउ नपाउँदादेखि गरिराखेको त्यो सिलाइ बुनाइको काम हो, सिलाइ बुनाइ स्वेटरहरू अब मोजाहरू त्यस्तो बुन्ने हो। अनि त्यसपछि प्रभु पाएपछि अझै मेरो त झनै उसाको काम थियो, परमेश्वरलाई सेवा गर्ने, सेवा सङ्गतिमा मानिसहरूलाई लाने, अनि यसरी नै सेवा सङ्गति जाँदा निराश नपरेकाहरूलाई परमेश्वरको बारे बताउने, अनि कतिलाई भन्दाखेरि तिम्रो काम छैन र यसरी दिनदिनै सेवा सङ्गतिमा हिँड्नलाई भन्ने, म त काम पनि गर्छु, प्रभुको सेवा पनि गर्छु, यही गर्नलाई परमेश्वरले चुन्नु भएको, परमेश्वरलाई महिमा गर्नको लागि, उहाँको नाउँको घोषणा गर्नको लागि मलाई परमेश्वरले चुन्नु भएको। यो संसारमा मलाई सृष्टि मात्रै गर्नु भएन, परमेश्वरले चाहिँ मलाई अझै उहाँको सन्तान हुने हक परमेश्वरले दिनुभएको छ भन्छु।
1: कस्तो राम्रो कुरा, कस्तो एकदम यसरी नै हेर, तिम्रो मेहनतमा प्रभुले आशिष पनि दिनुभएको होस् र तिम्रो सेवा संगतिमा अझै धेरै तिमीलाई आशिष दिएर ल्याएको होस्। अब अर्को चोटि भेट्दाखेरि चाहिँ अजीको लागि राम्रो स्वेटर पनि बुनेर ल्याऊ ल, जाडो महिना पनि आउँदैछ अब बिस्तारी बिस्तारी है, र तिम्रो त्यो सिपको लागि मेहनतको लागि अझै धेरै हामी प्रार्थना पनि गर्छु है, परमेश्वरले अझै ढोकाहरू आशिषको खोलेर ल्याएको होस् भनेर, र अझै धेरै कुराकानी गर्न त मन छ। आज एटैतिर बस, तिमी आरामले फर्क उता काठमाडौँतिर है, हामी अझै कुराहरू गर्दै जानुपर्छ। अब बातुली लु लु लु, यसो खाजाहरूको तयारीहरू बन्दोबस्त के गराएछ ल, हामी बिस्तारी खाजा खानुतर्फ पनि लागौँ न त है, भइहाल्छ नि अझै भइहाल्छ, ल ल कुराकानी मिठो भएको भएर पो हो त, ल ल हुन्छ हुन्छ, म खाजाको लागि यसो तयारीहरू गर्छु, तपाईँहरू गफ गर्दै गर्नुहोस् न है। हुन्छ नानी, हुन्छ ल ल ल विद्या नानी, ल हामी कुरा गर्दै गरौँ ल, अझै धेरै कुरा मनभरि पोखाउन छ, कुराकानी गर्दै जानुपर्छ ल हामी है त।
0: हजुर
1: हजुर हजुर, भन न भन
0: गएपछि त सी अजिना संगति यादो लागे।
1: ल नानी ल हुन्छ हुन्छ, म पनि मेरो तर्फबाट पनि यो कहिएको छु है तिमीलाई सबैजनालाई। ल आदरणीय श्रोता, हाम्रो अति नै प्रिय विद्या श्रेष्ठजीसँगको कुराकानी अझै बाटुलीसँग एकदमै आशिषमय भएको छ भनेर हामीले विश्वास लिएको छौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? विशेष गरिकन प्रार्थना एकदमै महत्वपूर्ण छ र आफ्नो छोराछोरीहरूको लागि आमाहरूको प्रार्थना त झनै शक्तिशाली छ भन्ने उत्साह हामीले दिने प्रयास गरेको छौं आजको कार्यक्रम मार्फत। त्यसकारण तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, सायद तपाईँ पनि आफ्नो सन्तानहरूको लागि धेरै चिन्तित हुनुहुन्छ भने पनि निराश नहुनुहोस्, तर परमेश्वरमा प्रार्थना गर्नुहोस्। तपाईँको प्रार्थना परमेश्वरले सुनिरहनु भएको छ र उहाँले तपाईँको छोराछोरीहरूको जीवनमा शक्तिशाली रूपमा काम गर्नुहुन्छ। हामी यही उत्साह दिन चाहन्छौँ र आजको प्रस्तुतिबाट तपाईँ आशिषित हुनुभएको छ भन्ने हामीले आशा लिएको छौँ। अर्को श्रृङ्खलामा यसरी नै भेट्ने आशाका साथ फेरि पनि हाम्रो विद्यार्थीलाई पनि धन्यवाद दिँदै र सम्पूर्ण हाम्रो प्राविधिक मित्र एन्टायर टिमलाई धन्यवाद दिँदै कार्यक्रम बाटुलीका कुराबाट यो समय म पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईँसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

पवित्र बाइबल र संसारका अरू पुस्तकहरूमा के कति फरक छ भन्ने प्रश्न धेरै जनाको मनमा हुन सक्छ। संसारमा अरू पनि प्रसिद्ध पुस्तकहरू र ग्रन्थहरू पाइन्छन्, तर ती सबै मानिसहरूले रचेका हुन्। पवित्र बाइबल चाहिँ परमेश्वरको आत्माले मानिसहरूलाई लेखाउनु भएको उहाँको वचन हो। संसारका प्रसिद्ध पुस्तकहरू कसले लेखेका हुन्? तिनीहरूले नै लेखेका हुन् जसले उच्च शिक्षा हासिल गरेका छन्। दार्शनिकहरू, वैज्ञानिकहरू, समाजशास्त्रीहरू, शिक्षाविदहरू, विभिन्न विषयका विद्वान पण्डितहरूले ती लेखेका छन्। तर बाइबलको विषयमा विचार गर्दा हामी ती मानिसहरू देख्दछौ जो कहिल्यै स्कूल पढेका थिएनन्। केही व्यक्ति मात्र शिक्षित थिए, तर धेरैजना चाहिँ अशिक्षित र अनपढहरू थिए। परमेश्वरले तिनीहरूलाई चुन्नुभयो। परमेश्वरले उहाँको सर्वभौम इच्छामा के गर्नुहुन्छ त्यो हामी मानिसले बुझ्न सक्दैनौ। हामीसँग उहाँलाई प्रश्न गर्ने अधिकार पनि छैन। बाइबलको वचनले भन्छ, बुद्धिमानहरूलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो। परमेश्वरले संसारको नीच र तुच्छ ठहरिएका कुराहरूलाई चुन्नुभयो। श्रोता मित्र, यहाँसम्म कि नगण्य कुराहरूलाई पनि चुन्नुभयो, यस हेतुले कि जुन कुरा छन् ती व्यर्थ ठहरिउन्। कुनै पनि प्राणीले परमेश्वरको सामुन्ने अहंकार नगरोस्। पहिलो कोरन्थी 1:27-28 पदमा हामीले यी कुराहरू पढ्न सक्छौ। संसारको दृष्टिमा ती मानिसहरू महान हुन्छन् जसले धेरै शिक्षा हासिल गरेका छन्, जसले धेरै धन सम्पत्ति कमाएका छन्, जसले व्यापारको जगतमा, खेलको जगतमा, विज्ञानको क्षेत्रमा वा अरू कुनै पनि क्षेत्रमा ठूलो नाम कमाएका छन्। हुन त यस्ता मानिसहरूलाई हामीले आदर सम्मान गर्नुपर्छ नै, किनकि उनीहरूले धेरै र कठिन परिश्रम गरेर त्यो स्थान प्राप्त गरेका हुन्छन्। जो कोही त्यस्तो स्थानमा पुग्न सक्दैन, परमेश्वरले पनि त्यस्ता मानिसहरूको परिश्रम र लगनशीलतालाई कदर गर्नुहुन्छ। तर पनि एउटा कुरा हामीले याद राख्नुपर्छ कि परमेश्वरले उहाँको काम गर्नका निम्ति यस्तै उच्च र योग्य मानिसहरूलाई खोज्नुहुन्न। उहाँले योग्यता र क्षमता भएको मानिसलाई होइन, तर दीन र नम्र मानिसलाई उहाँको कामको निम्ति प्रयोग गर्नुहुन्छ। प्रभु येशूले आफ्ना चेलाहरूलाई चुन्नुहुँदा कुनै विज्ञापन छपाउनु भएन। श्रोता मित्र, उहाँ आफ्ना चेलाहरू खोज्न स्कूल, कलेज र क्याम्पसतिर जानु भएन। उहाँले किन त्यसो गर्नुभयो? के उहाँले नपढेको शिक्षित मानिसहरूलाई मान्यता नदिनु भएकोले हो? होइन, सायद उहाँले पढे लेखेका मानिसहरूलाई उहाँका चेलाहरूको रूपमा चुन्नु भएको भए तिनीहरूले सबै कामको श्रेय आफैले लिने थिए। मैले गर्दा अथवा हामीले गर्दा यस्तो हुन सक्यो भन्ने थिए। प्रभुले मानिसलाई त्यसो भन्ने मौका दिनु भएन। साधारण मानिसहरूलाई उहाँले आफ्नो चेलाको रूपमा चुन्नुभयो। उहाँले सायद शिक्षा दीक्षा भन्दा पनि तिनीहरूको हृदय कस्तो छ भन्ने कुरा विचार गरी तिनीहरूलाई चुन्नुभयो। हो श्रोता मित्र, ख्रिस्ट येशूले आफ्नो सेवकाईमा त्यस्ता व्यक्तिहरूलाई चुन्नुभयो जो अति साधारण र अति नम्र मानिसहरू थिए। तपाईँले कल्पना गर्नुहोस् एकछिन, एउटा सहरमा धेरैजना विद्वान मानिसहरू छन्, उच्च शिक्षा पाएका र तालिम प्राप्त मानिसहरू छन्। त्यही सहरमा त्यस्ता मानिसहरू पनि छन् जसको पुस्तै नै पेसा माछा मार्ने हो। तिनीहरू कोही स्कूल पढ्न जाँदैनन्। तिनीहरूका बाबु बाजेका पालादेखि नै यस्तो हो। कसैले पनि शिक्षा हासिल गरेका छैनन्। उनीहरूका जीवन नदीमा माछा मारेर, ती माछाहरू बजारमा लगेर बेचेर बितिरहेको हुन्छ। तिनीहरूका शरीरका लुगाहरू पनि माछा माछा गनाउँछन्। शिष्टाचार र सभ्य व्यवहार भनेको के हो तिनीहरूले जान्दैनन्। अब विचार गर्नुहोस्, समाजमा कसले धेरै प्रभाव पार्न सक्छ? शिक्षित मानिसहरूले कि ती मछुवाहरूले? समाजका मानिसहरूले कसको कुरालाई महत्व दिन्छन्? शिक्षित मानिसका कुराहरूलाई कि मछुवाको कुरालाई? निश्चय समाजका मानिसहरूले मछुवाका कुराहरूलाई महत्व दिँदैनन् श्रोता मित्र, तर शिक्षित मानिसहरूका कुरा सुन्छन् र त्यसलाई महत्व दिन्छन्। के मैले भन्न खोजेको कुरा ठिक छैन र? तपाईँको समाजलाई एकछिन विचार गर्नुहोस्। तपाईँको समाजले पनि
शिक्षित मानिसहरूको कुरा सुन्छ होला। संसार यस्तै छ श्रोता मित्र, तर प्रभुले मानिसहरूका सिद्धान्त र मापदण्डलाई खारेज गर्नुभयो। उहाँले आफ्नो कामका निम्ति गरीब, निर्धा र अशिक्षित मानिसलाई चुन्नुभयो। उहाँले दुर्बल र तुच्छ कुराहरूलाई मानिसहरूलाई छान्नुभयो। प्रभुले संसारलाई यो देखाउनुभयो कि साधारण मानिसहरूद्वारा पनि उहाँले ठूला ठूला र अचम्मका कामहरू गर्न सक्नुहुन्छ। परमेश्वरले मानिसको उपाधि, योग्यता, घरानालाई हेर्नुहुन्न, तर उसको हृदयको अवस्थालाई हेर्नुहुन्छ। मानिसमा शुद्धता र सोझोपन परमेश्वरले खोज्नुहुन्छ। शिक्षाले मानिसमा घमण्ड उत्पन्न गराउँछ मित्र। धेरैजना शिक्षित मानिसहरू परमेश्वरमा र उहाँको वचनमा विश्वास गर्दैनन्। उनीहरू परमेश्वरको वचनलाई हाँसोमा उडाउँछन्। शिक्षाको घमण्डले गर्दा नै उनीहरू सत्यतालाई नबुझ्ने मूर्ख भएका हुन्। प्रभुले उहाँको कामको निम्ति तिनीहरूलाई चुन्नु भएन। तिनीहरूलाई प्रभुले नालायक र मूर्ख साबित गर्नुभयो। उहाँले धनी मानिसहरूलाई पनि चुन्नु भएन, किनकि उनीहरू पनि धनको घमण्ड गर्छन्। पैसा छ भने परमेश्वर चाहिँदैन भन्ने विचार गर्छन्। प्रभु येशूले एउटा दृष्टान्त भन्नुभयो। उहाँले भन्नुभयो, धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नुभन्दा बरु उनलाई सिंहको नात्रीबाट छिर्नु सजिलो हुन्छ। धनले मानिसको हृदयमा घमण्ड जगाउँछ। परमेश्वरले घमण्डीहरूलाई कहिल्यै पनि समर्थन गर्नुहुन्न। आदरणीय श्रोता मित्र, उहाँले विनम्र हृदय भएका मानिसहरू खोज्नुहुन्छ। तपाईँ र म कति धर्म कर्म गर्छौं, कति दान दक्षिणा गर्छौं, त्यो परमेश्वरले हेर्नुहुन्न। उहाँले मानिसको हृदय हेर्नुहुन्छ। परमेश्वरको अघि कसैले पनि घमण्ड गर्न सक्दैन। मेरो स्वर सुनेर बसिरहनुभएका, मेरो आवाज सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोता मित्रहरू, म तपाईँलाई एउटा प्रश्न गर्न चाहन्छु। तपाईँको हृदयको अवस्था कस्तो छ? अहंकार र अभिमानले हाम्रो समझको आँखा बन्द गरिदिएको हुन्छ। मानिसको समझै बन्द भएपछि उसको जीवनको व्यवहार कदापि राम्रो हुँदैन। हामी विनम्र हुनुपर्छ। परमेश्वरको वचनले भन्छ, नम्रहरूले संसारमा अधिकार गर्नेछन्। नम्रहरूलाई परमेश्वरले उच्च पार्नुहुनेछ। नम्र मानिसले मात्र परमेश्वरलाई चिन्न र उहाँको कृपा आफ्नो जीवनमा अनुभव गर्न सक्छ। के तपाईँ नम्र बनेर जीवित र सत्य परमेश्वरको चरणमा आउन चाहनुहुन्छ? श्रोता मित्र, आज नै छ तपाईँको निम्ति यो मौका। आजै येशु ख्रिस्टलाई विश्वास गर्नुहोस् र आफ्नो जीवनमा नम्रता धारण गर्नुहोस् र तपाईलाई उहाँले आफ्नो कामको निम्ति नियुक्त गर्नुहुनेछ। परमेश्वरले तपाईलाई सहायता गरून्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौं। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागिरहेको छ। कहिलेकाहीँ जीवनका कतिपय परिस्थितिमा जब तपाई र म असहाय हुन्छौं, रुन्छौं, निराश हुन्छौं, कति कमजोर भएको महसुस हुन्छ हामीलाई। खास परिस्थितिको सामना गर्ने शक्ति भए त भन्ने इच्छा हुन्छ। मानिस चाहे जो नै भए पनि उसको शक्तिको एउटा सिमाना हुन्छ। एउटा सिमानासम्म हामी जान सक्छौ, त्यहाँदेखि उता हाम्रो बस चल्दैन, हामी केही गर्न सक्दैनौ। निराशा र असफलतामा हामी कसरी सहायता पाउन सक्छौ? यही महत्वपूर्ण प्रश्नको उत्तर लिएर आज म तपाईसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर्स चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। तपाईँले दिनुभएको साथ, तपाईँले दिनुभएको प्रोत्साहन, सहयोग, तपाईँले लेख्नुभएका पत्रहरू, यी सबै कुराहरूको निम्ति म तपाईँप्रति कृतज्ञ छु। धन्यवाद तपाईँलाई। आउनुहोस् सधैँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आज

0: आजको विषयलाई शुरू गर्दै म पवित्र ग्रन्थ बाइबलका केही वचनहरू पढ्न चाहन्छु। कृपया ध्यान लगाएर सुन्नुहोला। परमेश्वरका दास पावलले एफिसस भनिने शहरमा बस्ने येशु ख्रिष्टका विश्वासीहरूलाई विश्वासको जीवनको बारेमा सम्झाउँदै बुझाउँदै पत्र लेखेका थिए। ती मानिसहरू भर्खरै येशुमा विश्वास गरेका थिए। एफिसीको पत्रको पहिलो अध्यायको 20 पददेखि अघि परमेश्वरका दास पावलले यसरी लेखेका छन्, परमेश्वरले येशु ख्रीष्टलाई मरेकाहरूबाट जीवित पार्नुभयो अनि स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने बाहुली पट्टि बसाल्नुभयो। सबै शासन, अधिकार, शक्ति र राज्यमाथि, साथै यस युगका मात्र होइन तर आउने युगका पनि जति नाउँ छन् ती सबैमाथि उहाँलाई राख्नुभयो र परमेश्वरले सबै कुरा उहाँको पाउमुनि राखिदिनुभयो र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो। जुन मण्डली उहाँको शरीर, उहाँको पूर्णता हो र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्छ। यदि तपाईँसित पवित्र बाइबल छ भने कृपया फुर्सद निकालेर यो खण्ड पढ्नुहोस्। यो खण्डमा भनिएको कुरा बुझ्ने कोशिश गर्यौं भने हामी आशिष पाउनेछौं। सायद तपाईँले अघिबाटै सुन्नुभएको छ कि प्रभु येशु यो संसारमा सारा मानव जातिको पापको निम्ति बलिदान हुन आउनुभयो। उहाँले यो संसारमा जिउनुहुँदा कुनै पाप गर्नु भएन, निर्दोष जीवन जिउनुभयो। वास्तवमा भन्ने हो भने उहाँलाई उहाँको आफ्नो दोषका निम्ति क्रूसमा मारिएको होइन, तर उहाँले यो संसारमा आजभन्दा अघि जिएका, अहिले जिइरहेका अनि भविष्यमा जिउने सारा मानिसहरूका पाप बोकेर क्रूसमा मर्नुभयो। उहाँ त्यसैका निम्ति यो संसारमा आउनुभएको थियो। उहाँ क्रूसमा टाँगिएर मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा उहाँ मृतकहरूबाट फेरि जीवित हुनुभयो। त्यसपछि 40 दिनसम्म आफ्ना चेलाहरूको साथमा बस्नुभएपछि उहाँ स्वर्गतिर लगिनुभयो। यस्तो उद्वेगको घटना अघि कहिल्यै भएको थिएन, न आज भएको छ, न त भविष्यमा नै हुनेछ। त्यसैकारण यो घटना अनौठो छ, चाखलाग्दो छ अनि अचम्मको छ। संसारका मानिसहरूको पाप क्षमा गर्नलाई नै येशु मृत्युबाट जीवित हुनुभएको हो। प्रभु येशु स्वयं परमेश्वर हुनुभएको कारण नै यस्तो भएको हो। प्रभु येशु मृत्युबाट फेरि जीवित हुनुभएपछि स्वर्गतिर जानुभयो अनि पिता परमेश्वरले उहाँलाई आफ्नो दाहिने हातपट्टि बसाल्नुभयो। परमेश्वरले येशुलाई सारा ब्रह्माण्डमाथि शासन र अधिकार दिनुभयो। अनि प्रभु येशुले यो अधिकार कसलाई दिनुभएको छ थाहा छ तपाईँलाई? उहाँले यो अधिकार मण्डलीलाई अर्थात उहाँका विश्वासीहरूलाई दिनुभएको छ। येशुले स्वर्ग जानुभन्दा अघि उहाँका चेलाहरूलाई भन्नुभयो, स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ, त्यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाऊ र पिता पुत्र अनि पवित्र आत्माको नाउँमा बप्तिस्मा देऊ। मैले तिनीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाऊ। हेर, म युगको अन्तसम्म सधैँ तिमीहरूको साथमा छु। परमेश्वर पिताले येशु ख्रीष्टलाई सबै थोकमाथि अधिकार दिनुभयो अनि प्रभुले त्यो अधिकार उहाँमा विश्वास गर्नेहरूलाई दिनुभयो। यसकारण येशुका विश्वासीहरूको मण्डली वा विश्वासीहरूको झुण्ड सानो ठूलो जस्तै भए पनि त्यो मानिसहरूले गठन गरेको समाज, संस्था वा गुठी कि संगठन जस्तो होइन। येशुको चर्च मण्डली येशुको प्राणको बलिदानद्वारा स्थापित भएको हो। येशुको चर्च मण्डली परमेश्वरको एउटा प्रतिनिधि हो। येशुको मण्डलीमा परमेश्वरको शक्ति हुन्छ। यो शारीरिक शक्तिको कुरा होइन तर आत्मिकी शक्तिको कुरा हो। यसको स्रोत हृदयमा हुन्छ। आज संसारमा धेरै मानिसहरू हामी देख्छौ जसको जीवनमा कुनै आशा छैन, अडिस लाग्ने कुनै कुरै छैन, दुःखको कुरा छ। मानिसहरू निराश, असफल भएर आफ्नो जीवनलाई नै अन्त्य गर्छन्। कति मानिसहरू जीवन पाउनुको निम्ति अस्पतालमा संघर्ष गरिरहेका हुन्छन् भने कति मानिसहरू निराशामा आफ्नो जीवनलाई नष्ट गरिरहेका छन्। किन यस्तो हुन्छ? किनकि उनीहरूलाई सान्त्वना दिने कोही पनि छैन, उत्साह दिने कोही पनि छैन, दुईटा मिठो शब्द बोल्ने कोही पनि छैन, उनीहरूले भरोसा गर्न सक्ने कोही पनि छैन, तर प्रभु यीशुमा विश्वास गर्नेहरूलाई परमेश्वरमा साहस छ। हुनसक्छ तपाईँ एक नयाँ विश्वासी हुनुहुन्छ, भर्खरै प्रभुमा विश्वास गर्नुभएको छ, तर पनि यीशुले तपाईँलाई त्यो शक्ति दिनुहुन्छ। तपाईँमा परमेश्वरको अचम्मको शक्तिले बास गरेको छ। तपाईँको जीवनमा जस्तै परिस्थिति आए पनि तपाईँ निराश हुनु पर्दैन। याद गर्नुहोस्, निराशा र आशाको साँचो तपाईँकै हातमा छ। कहिलेकाहीँ हामी घरको बत्ती बाल्छौं, एउटा सानो स्विचलाई हामी थिच्छौं अनि अचानक अँध्यारो कोठा उज्यालोमा परिणत हुन्छ। प्रिय मित्र, परमेश्वरतिर तपाईँले हेर्न सक्नुहुन्छ। यो निराश हुने कुरा र आशा गर्ने कुराको निर्णय तपाईँकै हातमा हुन्छ। परमेश्वरले तपाईँको जीवनमा आफ्नो बास बनाउनु भएको छ। यो कुरालाई सम्झेर तपाईँमा साहस आउनुपर्छ कि तपाईँ एक्लो हुनुहुन्न। परमेश्वरले कहिल्यै पनि झूठ बोल्नुहुन्न। उहाँ भन्नुहुन्छ कि उहाँमाथि विश्वास गर्नेहरूलाई उहाँले ठूलो शक्ति दिनुहुन्छ। शक्ति भन्दा साथ तपाईँले संसारमा भएका तमाम शक्तिको विषयमा विचार गर्नुहुन्छ होला, त्यसो होइन? एक अवसरमा प्रभु येशूले भन्नुभयो, मर्कुस 16 अध्यायमा यो खण्ड उल्लेखित छ, सारा संसारमा गएर सारा सृष्टिलाई प्रचार गर, विश्वास गर्ने र बप्तिस्मा लिनेले मुक्ति पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ। विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्, मेरो नाउँमा तिनीहरूले भूतहरू तपाउनेछन्, तिनीहरूले सर्पहरू समात्नेछन् र कुनै विषालु कुरा पिए तापनि कुनै किसिमले त्यसले तिनीहरूको हानि गर्ने छैन, तिनीहरूले रोगीमाथि आफ्ना हात राख्नेछन् र तिनीहरू निको हुनेछन्। प्रभु येशूले दिनुहुने शक्तिको प्रयोग हामीले विश्वासद्वारा गर्नुपर्छ। यो शक्ति प्रदर्शन गर्नका निम्ति होइन, तर प्रयोग गर्नको निम्ति हो। धेरै मानिसहरूले आफ्नो शक्तिको प्रदर्शन गर्दछन् यस संसारमा, ठूलो जमात जम्मा गरेर, हात हतियारहरू देखाएर, नाना थरीका कुराहरूद्वारा। याद गर्नुहोस्, परमेश्वरको शक्ति प्रदर्शनको निम्ति होइन, तर प्रयोगको निम्ति हो। मैले भनिसकेको छु कि यो शक्ति हामी भित्रै छ, हामी भित्रै परमेश्वरले हामीलाई दिनुभएको छ। विश्वासद्वारा यसको प्रयोग हामीले गर्नुपर्छ। यही विश्वासद्वारा तपाईँको जीवन पनि बदल्न सक्छ, परिवर्तन हुन सक्छ। यीशुमा विश्वास गर्ने व्यक्तिले आफैलाई वा आफ्नो शारीरिक बल, शक्ति, धनलाई हेर्नु हुँदैन, तर प्रभुलाई हेर्नुपर्छ जो सामर्थ्य हुनुहुन्छ। हुन सक्छ हाम्रो जीवनको परिस्थिति अति नराम्रो होला, तर यीशुको निम्ति कुनै पनि कुरा गाह्रो छैन। यीशु आफैले भन्नुभएको छ, विश्वास गर्नेहरूको निम्ति कुनै कुरा असम्भव छैन। हामीले उहाँमाथि राखेको विश्वास नै त्यो शक्ति हो जसद्वारा परमेश्वर हामीमा काम गर्नुहुन्छ। मेरो आवाज सुनिरहनुभएका प्रिय मित्र, तपाईँको जीवनको अवस्था कस्तो छ? असफल हुनुभएको महसुस गरिरहनु भएको छ कि चिन्ता फिक्री निराशामा डुबेर बाँचिरहनु भएको छ कि? यदि तपाईँ यीशुमा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ भने मेरो सल्लाह छ कि तपाईँ परमेश्वरको वचनमा विश्वास गर्नुहोस्। तपाईँको जीवन फेरि उहाँको चरणमा राख्नुहोस्। उहाँले तपाईँलाई शक्ति र अधिकार दिनुहुन्छ भने विश्वास गर्नुहोस् अनि साहस गर्नुहोस्। तपाईँ आफ्नै पौरख योग्यता, शक्ति र बललाई नहेर्नुहोस्। परमेश्वर भन्नुहुन्छ, म शक्तिले न त बलले तर मेरो आत्माद्वारा म काम गर्नेछु। उहाँले त्यो शक्तिको आत्मा तपाईँको जीवनमा पठाइसक्नु भएको छ। यदि तपाईँले अझै पनि विश्वास गर्नुभएको छैन भने मौकालाई खेर जान नदिनुहोस्। तपाईँको सम्पूर्ण हृदयले उहाँमा विश्वास गर्नुहोस्। ईश्वरमाथिको विश्वासले तपाईँलाई कहिले पनि नोक्सानी हुने छैन। यदि तपाईँ लाभवादी हुनुहुन्छ र प्रत्येक कुरामा फाइदा नै खोज्नुहुन्छ भने परमेश्वरकै चरणमा आउनुहोस्। यहाँ त तपाईँ र मेरो निम्ति अनन्तको फाइदै फाइदा छ। जीवन तपाईँको हो र आफ्नो जीवनको निम्ति राम्रो असल निर्णय गर्ने जिम्मेवारी पनि तपाईँको आफ्नै हो। कुराकानी गर्दा गर्दै समयले बिदाई दिइसकेको छ, तर पनि यदि आजको कुराकानी सुनेर तपाईँको मनमा प्रश्न र जिज्ञासा छन् भने निसंकोच मलाई लेख्न सक्नुहुनेछ। मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: असफलतादेखि नडराउनुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको नयाँ संस्करण जीवनका क्षणहरूको अंक 3 यहाँलाई स्वागत छ। असफलतासँग नडराउनुहोस्। पहिलो प्रयासमा वा दोस्रो प्रयासमा सफल नभएको बेला आफूलाई निराश हुन नदिनुहोस्। हरेक पटक तपाईँ असफल हुँदा यसले तपाईँलाई आफूले गरेको गल्तीबाट सिक्ने अवसर ल्याउँछ र तपाईँ आफूलाई सुधार गर्न सक्नुहुन्छ। प्रसिद्ध वैज्ञानिक आइन्स्टाइनले भनेका थिए, जसले कहिले गल्ती गरेन उसले कहिले नयाँ कुराको प्रयास गरेन। सबै सफल व्यक्तिहरू एक वा अर्को समयमा असफल भएका थिए। तिनीहरू मध्ये धेरै जसो धेरै पटक असफल भए। तिनीहरूको सफलताको कारण यो हो कि तिनीहरूले असफलतालाई आफूले पछ्याएको लक्ष्य प्राप्त गर्नबाट रोक्न दिएनन्। तिनीहरूले आफ्नो असफलतालाई शैक्षिक अनुभवको रूपमा प्रयोग गरे, जसले तिनीहरूलाई सफलतातर्फ डोर्यायो। गलातीको पुस्तक 6:9 भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्मत हारेनौ भने ठिक समयमा हामी कटनी गर्नेछौ। प्रिय श्रोता, हार मान्नेहरूले कहिले जित्दैनन् र जित्नेहरूले कहिले हार मान्दैनन्। प्रसिद्ध बास्केटबल खेलाड़ी माइकल जोर्डनले एक पटक भनेका थिए, असफल हुन नडराउ, प्रयास नगर्न डराउ। तपाईको विचारमा सपना पूरा गर्नेहरू र सपना पूरा नगर्नेहरू बीच के भिन्नता छ? त्यो हो संकल्प र दृढता। कलसीको पुस्तक 3:23, तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा जस्तै। आफ्नो सपना सफलतापूर्वक प्राप्त गर्नेहरू ती हुन् जसको मनमा स्पष्ट लक्ष्य हुन्छ र तिनीहरूसँग अनुशासित कार्य नैतिकता हुन्छ जुन तिनीहरूले सफलतामा डोर्याउन प्रयोग गर्छन्। 3 प्रकारका मानिसहरू हुन्छन्, ती जो घटनाहरू घटाउँछन्, ती जो घटनाहरू घटेका हेर्छन् र ती जो के भयो भनेर सोच्छन् मात्र। आफ्नो लक्ष्यमा पुग्न जानी जानी दृढ संकल्प र इच्छा शक्ति प्रयोग गरेर चीजहरू सम्भव बनाउनेहरू मध्ये एक बन्ने छनौट गर्नुहोस्। अनि जब तपाईँ लड्नुहुन्छ फेरि उठ्नुहोस्, कठिनाई सँगै सफलता पनि आउँछ। यदि कुनै पीड़ा छैन भने कुनै लाभ हुँदैन। धेरै मानिसहरू सोच्छन् कि जब कठिनाई आउँछ त्यो उनीहरूले केही गलत गरेको कारणले हो, तर सत्य यो हो कि जब हामी एक योग्य लक्ष्य पछ्याई रहेका हुन्छौ तब कठिनाईको आशा गर्न सकिन्छ। हितोपदेशको पुस्तक 14:13, सबै कठोर परिश्रमले लाभ हुन्छ तर कुरै मात्र गर्नेहरू चाहिँ दरिद्रतामा पुग्छ। प्रिय श्रोता, परमेश्वरले हरेक व्यक्तिलाई सफल हुने क्षमता दिनुभएको छ। यो केवल आफ्नो प्रतिभाले के हो भनेर चिन्ने कुरा हो। प्रिय श्रोता, परमेश्वरले हरेक व्यक्तिलाई सफल हुने क्षमता दिनुभएको छ। यो केवल आफ्नो प्रतिभा के हो भनेर चिन्ने कुरा हो र त्यसपछि आफ्नो क्षमता विकास गर्न कडा परिश्रम प्रयोग गरेर आफ्नो मनमा राखेको लक्ष्य हासिल गर्नु हो। तपाईँ जीवनमा आफूले चाहेको कुनै पनि कुरा पूरा गर्न सक्नुहुन्छ जबसम्म तपाईँ त्यहाँ पुग्नको लागि परिश्रम गर्न इच्छुक हुनुहुन्छ। हितोपदेशको पुस्तक 3:4, अल्छेले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन तर लगनशीलका इच्छाहरू पर्याप्त रूपले पूरा गरिन्छ। जीवनमा के चाहनुहुन्छ भन्ने बारेमा मात्र सोचेर नबस्नुहोस्, आफ्नो लक्ष्यतर्फ कदम चाल्न आजबाटै शुरू गर्नुहोस् र जब तपाईँ कुनै अवरोधमा पुग्नुहुन्छ त्यसलाई पार गर्न परमेश्वरको सहयोग खोज्नुहोस्। भजन संग्रहको पुस्तक 46:1, परमेश्वर हाम्रा शरणस्थान र शक्ति हुनुहुन्छ, संकष्टमा सधैँ हाजिर रहने सहायता। परमेश्वरको सहायताले तपाईँले पार गर्न नसक्ने कुनै पनि बाधा छैन। समस्याको समयमा उहाँको बुद्धि र शक्ति खोज्नुहोस् अनि तपाईँ पक्कै पनि सफल हुनुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: के भयो? केको हल्ला खल्ला भयो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
4: गाउन भाडामा,
5: गाउन भाडामा,
4: हे गाउन भाडामा।
6: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैछिन भाडामा उपलब्ध गराइन्छ।
7: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 9841-8768-02, 9841-8768-02
8: र 9818-2512-40, 9818-2512-40।

0: Musikai.
1: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
2: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
1: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
2: र फोन नम्बर 01513010 छ। 01513010 छ।
1: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ, LRI स्कूलको नजिकै।
3: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर

0: बाजे कता
1: सामान नभेटेर बेपत्ता
0: होइन सामान चाहिँ के चाहिँ ल्याएको
1: ग्यास चुलो राइस कुकर पानी तताउने भाँडो
0: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि
1: कहाँ छ यो
0: कलङ्की खर्का गाउँ एलआर

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसीह, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: कृतज्ञताले सम्झिरहन्छ। नमस्ते तथा जय मसीह, म जोनी एरिक्सन टाडा। आज म तपाईसँग कृतज्ञता सम्बन्धी एउटा सानो पाठ पार्न चाहन्छु। केही दिन अघि म आफ्नो बाल्यकालका तस्विरहरूको एल्बम एकजना साथीलाई देखाइरहेकी थिए। त्यसमा हाम्रो फार्मका तस्विरहरू, क्याम्पिङ गएका क्षणहरू र जंगलमा पदयात्रा गरेका सम्झनाहरू देख्दा मेरो असल आमा बाबुप्रति मेरो हृदय कृतज्ञताले भरियो। मैले त्यस्तो सुन्दर बाल्यकाल बिताउन पाएकोमा परमेश्वरप्रति धेरै धन्यवादी भए। हुन त त्यति बेला पदयात्रा गर्दा थकाइ लाग्थ्यो, क्याम्पिङ जाँदा लामखुट्टे हुन्थे र त्रिपाल टाङ्नु पर्थ्यो, अनि फार्ममा हुँदा सुकेको घाँस ओसार्नु पर्थ्यो र भेडाहरूलाई दाना खुवाउनु पर्थ्यो। तर अहिले पछाडि फर्केर हेर्दा मलाई ती बाल्यकालका अप्ठ्यारा र दुःखद क्षणहरूको खासै सम्झना नै छैन। मलाई लाग्छ जब हामी प्रभुलाई चिनिसक्छौं, हाम्रा सम्झनाहरू अति नै छनौटपूर्ण बन्दा रहेछन्। उहाँको अनुग्रहले हाम्रा सबै निराशालाई ढाकिदिन्छ र बदलामा हामीले बाल्यकालमा उपभोग गरेका हरेक मीठा अनुभवहरूलाई अझ महत्वपूर्ण बनाइदिन्छ। म मेरा आमा बुवा र उहाँहरूले मलाई अनि मेरा दिदी बहिनीहरूलाई हुर्काउनु भएको तरिकाप्रति धेरै कृतज्ञ छु। अनि अलि गहिरेर सोच्नुभयो भने कृतज्ञताले गर्ने काम नै यही हो। धन्यवाद वा कृतज्ञताले परमेश्वरले तपाईँको जीवनमा गर्नुभएका सबै कामहरूलाई पछाडि फर्केर हेर्छ, अनि हरेक परीक्षा र निराशाका बीचमा पनि परमेश्वर कति असल हुनुहुन्थ्यो भन्ने कुरा याद दिलाउँछ। त्यसैले त भजन संग्रह 105 अध्यायले परमेश्वरले गर्नुभएका आश्चर्य कर्महरूलाई बारम्बार याद गर्न भन्छ। यही विगतलाई सम्झने कामद्वारा नै हामीले कृतज्ञ हृदय प्राप्त गर्छौं। तर कृपया यो नसोच्नुहोस् कि धन्यवाद दिने काम विगतलाई हेर्नमा मात्रै सीमित हुन्छ। होइन, जब परमेश्वरले विगतमा गर्नुभएका कामहरूका लागि धन्यवाद दिने कुरा आउँछ, तब यो कृतज्ञता तुरन्तै अगाडि फर्केर तपाईँको भविष्यका लागि काम गर्न थाल्छ। यसले तपाईँलाई आउने दिनहरूप्रति आशावादी र खुशी हुन मदत गर्छ। यो कसरी हुन्छ त? वास्तवमा कृतज्ञताले तपाईँको विश्वासलाई नयाँ ऊर्जा र समस दिन्छ, अनि भविष्यका लागि पनि परमेश्वरलाई भरोसा गर्ने सबल कारण छ भनेर सम्झाइरहन्छ। त्यसैले भविष्यतिर आशा र विश्वासका साथ हेर्न सिकाउने सबैभन्दा प्रेरणादायी पदहरूमध्ये पहिलो सामुएल 7 अध्यायको 12 पद हो। इजरायलीहरूले भर्खरै पलिस्तीहरूमाथि ठूलो विजय हासिल गरेका थिए। तिनीहरूले परमेश्वरले गर्नुभएका महान आश्चर्य कर्महरू देखेका थिए र तिनीहरूको नजरमा परमेश्वर अति नै महान र असल देखिनु भएको थियो। प्रभुले गर्नुभएको कामबाट तिनीहरू साह्रै कृतज्ञ र उत्साहित थिए। अनि 12 पदले भन्छ, त्यही नै मिस्पा र सेनको बीचमा सामुएलले स्मारकको रूपमा एउटा ढुंगा खड़ा गरे, त्यसलाई एबेनेजर भन्ने नाउँ राखे। तिनले भने, परमप्रभुले यहाँसम्म हामीलाई सहायता गर्नुभएको हो। मलाई यो धेरै मनपर्छ। मेरो लागि त्यो ढुंगाको स्मारक तिनीहरूको कृतज्ञताका लागि एउटा नयाँ मोड थियो। हो, तिनीहरूले यहाँसम्म परमप्रभुले हामीलाई सहायता गर्नुभएको छ भनेर उत्सव बनाउन सक्थे। तर विगतको विजयप्रतिको त्यो कृतज्ञताले तिनीहरूको विश्वासलाई भविष्यमा पनि परमेश्वरले कसरी विजयी बनाउनु हुनेछ भनेर मार्गदर्शन गर्न सक्यो। ठ्याक्कै त्यसै गरी मेरो यो व्हीलचेयर पनि मेरो लागि एउटा ढुंगाको स्मारक जस्तै हो। म पछाडि फर्केर हेर्छु र मेरो यो अपाङ्गता वा असक्षमताका बीच परमेश्वर कसरी बारम्बार मेरो पक्षमा खड़ा हुनुभयो भनेर सम्झदा धेरै धन्यवादी हुन्छु। अनि त्यसले यो व्हीलचेयरमा बित्ने मेरो भविष्यको बारेमा मेरो विश्वाससँग बोल्छ र मलाई हिम्मत दिन्छ। मेरो मित्र, विगतका कुराहरूप्रतिको तपाईँको कृतज्ञताले भविष्यप्रतिको तपाईँको आशावादी दृष्टिकोणलाई डोराउन दिनुहोस्। अनि अरूलाई पनि यो कुरा याद दिलाउनुहोस् कि यदि परमेश्वर विगतमा असल हुनुहुन्थ्यो भने वहाँ भविष्यमा पनि त्यस्तै असल हुनुहुनेछ। अन्तमा याद राख्नुहोस्, कृतज्ञताले परमेश्वरलाई धन्यवाद दिनका लागि विगततिर हेर्छ, अनि त्यसपछि यसले भरोसाका साथ भविष्यको सामना गर्न तपाईँको विश्वासलाई बलियो बनाउँछ, अनि यो कुरा साँच्चै नै सम्झन योग्य छ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भयो सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हेड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
6: प्रोपाइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38।
7: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
8: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
9: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
7: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
10: गल्कुपाका 29 थमेल काठमाडौँ।
8: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
9: फोन नम्बर 40225 44 40225 44
7: र 40225 72 40225 72।
11: कार्यक्रम रोचक जानकारी सुन्न नभुल्नुहोला, प्रत्येक शुक्रबार 9:30 देखि 10 बजेसम्म प्रस्तोता कुमार अब्राहमको साथमा।
12: यसुले भन्नुभयो, पुनरुत्थान र जीवन मनै हुँ।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम सुर संगीत।
2: जयमसी, नमस्कार। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर सुन्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम सुर संगीत लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँलाई साथ दिनेछौ। र सुर संगीत चाहिँ सोमबार बिहान यसै समयमा तपाईँहरूले सुन्दै आइरहनु भएको छ र तपाईँहरूले जहाँ जहाँबाट सुन्दै हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ, जुन ठाउँबाट सुन्दै हुनुहुन्छ, तपाईँहरूलाई एकदमै हृदयबाट धन्यवाद र स्वागत भन्न चाहन्छु। र तपाईँहरूले यसै नै साथ दिइरहनुहोला, दिइ पनि रहनु भएको छ। र तपाईँलाई गुड न्यूज एफएमको प्रसारण कस्तो लागिरहेको छ, तपाईँहरूको ठाउँमा कस्तो सुनिरहेको छ, अनि तपाईँहरूले गुड न्यूज एफएमलाई सुनेर कस्तो आशिष पाइरहनु भएको छ, तब सुधार्नुपर्ने पक्षहरू केही छन्, सल्लाह सुझावहरू छ तपाईँहरूसँग भने तपाईँहरूले एकदम नहिचकिचाइकन दिनुहोला, जस्तो लागेको छ त्यस्तै नै दिनुहोला। र हामी तपाईँहरूको सल्लाह सुझावको एकदमै सल्लाह सुझावप्रति आभारी हुनेछौं र अपेक्षामा रहनेछौं। त्यसको लागि तपाईँहरूले गुड न्यूज एफएमको फेसबुक पेजमा पनि तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ अथवा तपाईँहरूले फोन गर्न सक्नुहुन्छ 4470754 भने अर्को चाहिँ 5913 75 5 पनि फोन गरेर तपाईँहरूले आफ्ना सल्लाह सुझावहरू आशिषका कुराहरू बाँड्न सक्नुहुनेछ। सुर संगीतमा चाहिँ हामी संगीतकै विषयमा कुराकानी गर्ने गर्दछौं। यो कार्यक्रमको उद्देश्य भनेको नै परमेश्वरले दिनुभएको वरदान मध्येको एउटा उत्कृष्ट वरदान जसबाट हामीले परमेश्वरको महिमा गर्न सक्छौ र धेरैजना व्यक्तिहरूलाई परमेश्वरको प्रेमको विषयमा बुझाउन सक्छौ, बुझ्न सक्छौ र परमेश्वरको अझै बढी नजिक जान सक्छौ है। गीत संगीत चाहिँ एकदमै राम्रो कुरा हो परमेश्वरको नजिक जानको लागि। परमेश्वरको प्रेम भरिएका गीतहरू, प्रेमले भरिएका गीतहरू जसले पसल्ला सुझावहरू आशिषका कुराहरू बाँड्न सक्नुहुनेछ। सुर संगीतमा चाहिँ हामी संगीतकै विषयमा कुराकानी गर्ने गर्दछौ। यो कार्यक्रमको उद्देश्य भनेको नै परमेश्वरले दिनुभएको वरदान मध्येको एउटा उत्कृष्ट

का गीतहरूलाई हामी एकदमै परमेश्वरको महिमाको निम्ति प्रयोग गर्नुपर्छ है। यो त वरदान हो, यसलाई बल्दो बनाउनुपर्छ। यहाँबाट पनि हामीले परमेश्वरको शुभकारी गर्न सक्छौ अथवा भनौँ परमेश्वरको राज्यलाई विस्तार गर्न सक्छौ। र एकदमै छिट्टै छुने कुरा पनि हो, गीतसँगै छिट्टै बुझ्ने कुरा पनि हो यो। कति पटक हामीले शब्दद्वारा भन्दा पनि बोलीद्वारा होइन कति पटक त्यो कुराहरू गर्दै गर्दा फेरि गर्न नसकेका कुराहरू, कुराकानीमा गर्न नसकेका गीतहरू त्यही शब्दलाई गीत मार्फत प्रस्तुत गर्दा पस्कदा फेरि मानिसहरूले सजिलैसँग बुझ्न सक्नुहुन्छ। केही कुरा सुन्न मन नलाग्दा पनि म्युजिक सुन्न मनपर्छ, मान्छेलाई गीतहरू सुन्न मन लाग्छ। त्यो कारणले गर्दा पावरफुल छ गीत संगीत, र यसलाई चाहिँ हामीले प्रयोग गर्नुपर्छ परमेश्वरको राज्य विस्तारको लागि, परमेश्वरको महिमाको निम्ति भन्ने उत्साह हामी लिन्छौं। हाम्रो मण्डलीमा, हाम्रो घर परिवारमा, हाम्रो समुदायमा, होइन समाजमा, राष्ट्रमा त्यस्तो गिफ्ट पाएका व्यक्तिहरू हुनुहुन्छ जसले चाहिँ गीत संगीत लेखिरहनु भएको छ, जसले चाहिँ गाइरहनु भएको छ, उहाँहरूको निम्ति हामीले प्रार्थना गर्नुपर्छ, उहाँहरूलाई हामीले उत्साह दिनुपर्छ, सपोर्ट गर्नुपर्छ भनेर चाहिँ हामीले यो कार्यक्रम लिएर आइरहेका छौं। अनि जो जसले गीत लेख्नु भएको छ तपाईँहरूप्रति एकदमै धेरै धन्यवाद दिन चाहन्छौ। जो जसले गीत गाइरहनु भएको छ, परमेश्वरका भजनहरू गाइरहनु भएको छ, यहाँहरूलाई पनि हृदयबाट धन्यवाद दिन चाहन्छौ। जसले लेख्दै हुनुहुन्छ यहाँहरूलाई पनि एकदम बधाई छ, जसले गाउँदै हुनुहुन्छ यहाँहरूलाई पनि बधाई छ, र नयाँ गीतहरू, नयाँ शब्द रचनाहरू वा तपाईँहरूले गरिरहनु भएको छ कुनै गीतमा भने तपाईँहरूले हाम्रो टेलिफोनमा फोन गरेर अथवा मेल गर्न पनि सक्नुहुनेछ, र तपाईँले आफ्नो गीतहरू भन्न सक्नुहुन्छ, दिन सक्नुहुन्छ, हामी बजाउनेछौ, र हामी तपाईँहरूलाई हाम्रो तर्फबाट सकेको सहायता गर्न एकदमै तयारी पनि छौं। र यसको साथसाथै यस कार्यक्रममा अर्को एउटा पाटो के छ भन्दाखेरि चाहिँ एउटा प्रश्न तीनवटा जवाफ हामी राख्ने गर्छौं। कारण चाहिँ तपाईँहरूले चाहिँ परमेश्वरको जति पनि वरदान पाउनुभएको व्यक्तिहरू को हुनुहुन्छ अनि कसले चाहिँ गाइरहनु भएको छ अनि भन्ने कुरा पनि थाहा पाउँ, यो गीत कसले गाउनु भएको हो भन्ने कुरालाई चाहिँ हामीले मध्यनजर गर्दै उहाँहरूको विषयमा हामीले जानकार हुनुपर्छ, थाहा पाउनुपर्छ, प्रार्थना हुन्छ उहाँहरूको लागि, सपोर्ट हुन्छ भन्नको लागि पनि हामीले यो सेसन राखिरहेका छौं। र हामीलाई विश्वास छ तपाईँहरू चाहिँ एकदमै आशिषित भइरहनु भएको छ। कहिलेकाहीँ लाग्छ गीत त सुनेको हो तर कसले गाउनु भएको थाहा छैन, कस्तो अप्ठ्यारो यो भन्ने लाग्न सक्छ होला, त्यसको लागि चाहिँ हामी अप्सन दिन्छौँ तपाईँहरूलाई। र एउटा अप्सन छान्नुहोस्, यसमा चाहिँ रङ भयो भने पनिसमेन्ट हुन्छ अथवा लाज हुन्छ भन्ने नसोच्नुहोस्। परमेश्वरको काम गर्नको लागि परमेश्वर चाहिँ गर्ने व्यक्तिहरू उपस्थित हुने व्यक्तिहरू मन पराउनुहुन्छ कि उपलब्ध हुने व्यक्तिहरू मन पराउनुहुन्छ, पर्फेक्ट व्यक्ति भन्दा पनि। र म पनि चाहन्छु तपाईँहरूले जान्ने जान्ने मात्रै आउनुहोस्, त्यसको राइट आन्सर थाहा पाउने मात्रै आउनुहोस् भन्न चाहन्न, तपाईँहरू नथा पाउने अनि मलाई थाहै छैन भन्ने व्यक्तिहरू पनि आउनुहोस्, तपाईँहरूसँग कुराकानी गर्ने मौका हुन्छ, सहभागिता हुन्छ, र यसबाट पनि परमेश्वरको महिमा हुन्छ। र एकजनालाई चाहिँ हामी उत्साहको लागि गिफ्ट ह्याम्पर पनि दिन्छौँ, र गिफ्ट ह्याम्पर दिएर सहायता गर्नुभएको छ वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपनडोली। यो चाहिँ कुपनडोलमा पर्छ, र तपाईँहरूले भजन गीत, बाइबलदेखि लिएर साइड पुस्तकहरू, बाइबलको अनि अन्य सामग्रीहरू पनि, प्रभुभोजको सामग्रीदेखि लिएर अन्य कुराहरू पनि तपाईँहरूले पाउन सक्नुहुन्छ। हामी त्यसको लागि डिटेल पनि तपाईँहरूलाई जानकारी गराउनेछौँ। ढिला नगरीकन आजको प्रश्नतिर लागे, म आजको प्रश्न रहेको छ, क्रुसमा झुन्डिएको येशूले भन्ने गीत चाहिँ कसले गाउनु भएको हो? तीनजना गायकको नाम हामीले राखेका छौं। अप्सन एमा हुनुहुन्छ श्याम साहु, बीमा हुनुहुन्छ सूर्य रसाइली, सीमा हुनुहुन्छ सन्तोष तिरवा। मध्ये एउटा अप्सनलाई छानिदिनुहोस्, एउटा अप्सन चाहिँ राइट छ, तर हामी भन्दैनौ अहिले, कार्यक्रमको अन्तमा भन्न चाहन्छौं। र प्राविधिक मित्रलाई धन्यवाद दिन चाहन्छु प्रश्न बनाउनमा सहायता गरिदिनु भएको लागि। सन्ध्याजीले मलाई साथ दिँदै हुनुहुन्छ, यो समय गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीतपछि भने तपाईँहरूसँग कुराकानी गर्नको निम्ति म आउने नै छु।

0: अझ निकै नै आशिषमय गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम सुर संगीत गुड न्यूज एफएमको प्रसारणमा हुनुहुन्छ। म ज्ञानु तपाईँलाई साथ दिइरहेकी छु। एउटा प्रश्न तीनवटा जवाब पनि राखिरहेकी छु। कोही श्रोत आइसक्नु भएको छ, आउनुहोस् अनि उहाँलाई स्वागत गरौं। हेलो,
1: नमस्ते, राजु काभ्रा बिरासङ्गबाट।
0: हजुर राजुजी, स्वागत छ हजुरलाई।
1: धन्यवाद।
0: हजुर आरामै हुनुहुन्छ? हजुर, आजको प्रश्न रहेको छ, क्रुसमा झुन्डिएको येशूले भन्ने गीत चाहिँ कसले गाउनु भएको हो? अप्सन एमा श्याम साहु, बीमा सूर्य र साई, सीमा सन्तोष सिर्वा। हजुर अप्सन सी गेस गर्न चाहनुहुन्छ। धेरै धन्यवाद। हजुर उहाँ हुनुहुन्थ्यो राजु काप्राजी र एकदम हतारको साथमा गइसक्नु भएको छ र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुनेछ। राम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ। कोही श्रोता हुनुहुन्छ, अनुसार उहाँलाई स्वागत गर्नेछौ। हेलो,
2: हेलो, जयमसी।
0: हजुर जयमसी अर्जुनजी, स्वागत छ हजुरलाई।
2: हजुर धन्यवाद। हजुर कस्तो हुनुहुन्छ?
0: हजुर म ठिकै छु, तर अलिअलि चिसो लागिरहेको छ, खोकी छ अलिअलि, अरू त सबै ठिकै छ। हजुरलाई कस्तो छ?
2: यस्तै सुनिन्थ्यो यस्तो र है हजुरको एकदमै आफ्नो शरीरको ख्याल गर्नुहोला, स्वास्थ्यको ख्याल गर्नुहोला है।
0: हजुर मौसम यस्तो छ कि झरी नै परिरहेको छ नि त अहिले, अनि चिसो तातो हुँदाखेरि चाहिँ घाँटी जोगाउन अलिकति बढी गाह्रो नै पर्दो रहेछ। त्यो कारणले गर्दा तपाईँहरूको प्रार्थना छ त्यसको लागि एकदमै धेरै धन्यवाद। अनि के छ तपाईँहरूको त्यो दाल खबर, कस्तो छ मौसमहरू, सेवकाईहरू कस्तो भइरहेको छ सिक्किमतिरको?
2: हाल खबर एकदम राम्रै छौँ, हामी पनि ठिकै छौँ है। मौसमहरू पनि कहिले घाम कहिले पानी यस्तै छ यतातिर पनि हो। सेवा कार्यहरू एकदम राम्रै भइरहेछ भन्नुपर्छ हजुर।
0: हजुर एकदमै खुसी लाग्यो। र आजको प्रश्न सुन्दै हुनुहुन्छ हजुर?
2: प्रश्न हजुर राखिदिनुहोस् न एकपल्ट।
0: हजुर आजको प्रश्न यस प्रकार रहेको छ, क्रुसमा झुन्डिएको येशूले भन्ने गीत चाहिँ कसले गाउनु भएको हो भन्ने आजको प्रश्न। तीनजना गायकहरू अप्सनमा हुनुहुन्छ, अप्सन एमा श्याम साहु, बीमा सूर्य र साईले, सीमा सन्तोष सिर्वा।
2: आजको राइट आन्सर चाहिँ सूर्य र साईले भन्न चाहन्छ।
0: हजुर अप्सन बी सूर्य र साईले भन्न चाहनुहुन्छ।
2: हजुर
0: एकदमै खुसी लाग्यो, धेरै लामो समय पछाडि फेरि पनि तपाईँ यसरी कम्युनिकेसन गरिरहनु भएको छ, जोडिनु भएको छ, र धेरै धेरै धन्यवाद अर्जुन प्रधानज्यूलाई। र अहिले भने छुटौँ है त।
2: हुन्छ, हजुरलाई पनि धेरै धेरै धन्यवाद है। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्, चाँडै निको हुनुहोस् भन्न चाहन्छु।
0: धन्यवाद।
2: जयमसी
0: उहाँले त्यो सिक्किमदेखि अर्जुन प्रधानज्यू, र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ। कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो,
3: हेलो, जय मसी।
0: जय मसी हरिबोलज्यू, स्वागत छ हजुर। आरामै हुनुहुन्छ?
3: हजुर आरामै छु।
0: हजुर सुन्दरी जलतिरै हुनुहुन्छ?
3: हजुर।
0: हजुर कस्तो छ त्यतातिरको मौसम?
3: मौसम त अहिले बादल लागिरहेको छ।
0: हजुर र आजको प्रश्न हजुरको लागि राख्नुपर्छ।
3: म पनि अप्सन बी भन्न चाहन्छु म्याम।
0: हजुर अप्सन बी भन्न चाहनुहुन्छ, एकदमै धेरै धन्यवाद सहभागिताको लागि। अहिले भने छुटौँ है त हजुर।
3: हस् त,
0: जयमसी। हजुर उहाँ हुनुहुन्थ्यो सुन्दरी जलदेखि हरिबोल बुढा थोकीज्यू, अप्सन बी बताएर जानुभएको छ सूर्य र साईली, र कोही श्रोत आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
4: हजुर नमस्कार।
0: हजुर नमस्कार, हजुर स्वागत छ, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
4: म पर्वतदेखि राधाराम आचार्य।
0: हजुर राधारामजी, हजुर आरामै हुनुहुन्छ नि?
4: म एकदम ठिक छु हजुरहरू।
0: हजुर हामी एकदमै ठिक छौँ। अनि पर्वतको हालखबर के छ हजुर?
4: ठिकै छ, पानी परिरहेछ, झरी लैरहेछ।
0: हजुर अहिलेको सिजनै त्यसै छ है। र राधारामजी आजको कुन चाहिँ अप्सन जान्न चाहनुहुन्छ?
4: म अप्सन बी सूर्य र साईली।
0: हजुर अप्सन बी भन्न चाहनुहुन्छ, धेरै धन्यवाद। अहिले भने छुटौँ है त हजुर, नमस्कार। हजुर उहाँ हुनुहुन्थ्यो पर्वतदेखि राधा राम आचार्यज्यू, अप्सन बी बताएर जानुभएको छ, कोही श्रोत आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो, हजुर जय मसी शोभाजी, एकदमै सानो टाढाबाट बोलेको जस्तो आवाज आइरहेछ हजुर, कस्तो हुनुहुन्छ? हजुर, म पनि ठिकै छु भन्नुपर्छ। र शोभाजी धरुवा राशितिरै हुनुहुन्छ? हजुर, र पनि तपाईँले फोन गर्नुभएको छ। आवाज टाढा भए पनि हामी एकदम नजिक छौँ, हाम्रो माया नजिक छ भन्ने हामी विश्वास गर्दछौँ। र शोभाजी आजको प्रश्न राख्नुपर्छ हजुरलाई। हजुर, अप्सन ए भन्न चाहनुहुन्छ शोभाजी। एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। छुटौँ है त अहिलेलाई। जयमसी। हजुर, उहाँ हुनुहुन्थ्यो शोभाजी, हामीलाई झरुवा राशिबाट फोन गरेर साथ दिनुभएको थियो। र कोही स्वात आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
5: हेलो, जयमसी ज्ञान दिदी।
0: हजुर, जयमसी नैनाजी, स्वागत छ हजुरलाई।
5: धन्यवाद। हजुर सन्चै हुनुहुन्छ?
0: हजुर म ठिकै छु। अनि नैनाजीलाई कस्तो छ?
5: म अलिक सन्चो थिइनँ हिजो अस्ति, अहिले निको भए। एकदम तपाईँहरूको प्रार्थनाले, तपाईँहरूको मायाले एकदम धन्यवाद हृदयदेखि नै। मेरो यो दाँत अलिकति बङ्गडा आएर, दाँतको माथि दाँत आएर दुखिरहेको थियो, अलिक सन्चो भएकोले चाहिँ प्रार्थना गरिदिनु भएको छ। धन्यवाद हजुरहरूलाई, अनि यो भाग लिनु पाएँ, अनि प्रभुको लाई पनि धन्यवाद। हजुरसँग बोल्ने मौका अवसर दिनुभयो, अनि हजुरलाई पनि धन्यवाद, हजुरसँग बोल्नु पायौँ, आशिषित भयौँ। अब कार्यक्रममा, यो सुर सङ्गति कार्यक्रममा चाहिँ भाग लिन पाउँदाखेरि म आशिषित छु। अस्ति अस्ति भाग लिन सकिरहेको थिइनँ।
0: एकदमै खुसी लाग्यो तपाईँको सहभागिताको लागि। आजको प्रश्न यस प्रकार रहेको छ नैनाजी, क्रुसमा झुन्डिएको येशु भन्ने बोलको गीत कसले गाउनु भएको हो? गायकको नाम सोधेका छौ हामीले। अप्सन एमा हुनुहुन्छ श्याम साउ, बीमा हुनुहुन्छ सूर्य र साहेली, सीमा हुनुहुन्छ सन्तोष तिरुवा। एउटा अप्सनलाई छान्नुभयो हुन्छ।
5: मैले चाहिँ अप्सन बी सूर्य रसाइली भन्न चाहन्छु।
0: हजुर, अप्सन बी सूर्य रसाइली भन्न चाहनुहुन्छ नैनाजी। तपाईँको फेरि पनि सुस्वास्थ्यको हामी कामना गर्दछौ। धेरै धन्यवाद सहभागिताको लागि। अहिलेलाई हजुर धन्यवाद। उहाँ हुनुहुन्थ्यो हरिसिद्धिबाट नैना थापाज्यू। र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर, हाम्रो वाट्सएप नम्बर एकदमै खुला छ। हामी फेसबुकमा पनि पोस्ट गरिरहेका छौँ। र कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
6: हेलो दिदी, जयमसी।
0: हजुर जयमसी, स्वागत छ। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
6: दिदी म रूपन्देहीबाट महेन्द्र राई बोलेको।
0: हजुर महेन्द्रजी, कस्तो हुनुहुन्छ तपाईँ? आरामै हुनुहुन्छ?
6: हजुर हजुर दिदी, म एकदम आरामै छु।
0: हजुर, रूपन्देहीको हालखबर के छ त हजुर?
6: रूपन्देहीको दिदी एकदम ठिक ठाक छ, देखा ठिकै छ।
0: हजुर, एकदमै खुसी लाग्यो। अनि महेन्द्रजी आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि अप्सन बताउनुहुन्छ? हजुर, प्रश्न यस प्रकार रहेको छ, क्रुसमा झुन्डिएको येशु भन्ने बोलको गीत कसले गाउनु भएको हो? अप्सन एमा श्याम साहु, बीमा सूर्य र साइली, सीमा सन्तोष सिर्वा। हजुर बी नम्बर भन्न चाहनुहुन्छ। एकदमै धेरै खुसी लाग्यो, धेरै धन्यवाद यसरी नै सहभागिता जनाउँदै जानुहोला महेन्द्रजी। छुट्टाउँ है त अहिलेलाई। जयमसी। हजुर, उहाँ हुनुहुन्थ्यो रूपन्देहीदेखि महेन्द्र राईज्यू, र हामीलाई अप्सन बी बताएर जानुभएको छ। र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ। यो समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

0: हजुर, तपाईँ नै मेरो इनाम हो भन्ने के नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र कोही श्रोता हुनुहुन्छ टेलिफोन सम्पर्कमा, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो भन्दै थिएँ मैले, तर उहाँ गइसक्नु भएको छ, केही छैन, अझै पनि हामीसँग समय छ। तपाईँले वाट्सएपमा पनि कल गर्न सक्नुहुन्छ हामीलाई 9802344646 कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: हेलो, जय मसी जसुलपा।
0: जय मसी जसुलपा अमिताजी, स्वागत छ हजुरलाई।
1: धन्यवाद।
0: हजुर आरामै हुनुहुन्छ?
1: आरामै छु हजुर।
0: हजुर घरतिरै हुनुहुन्छ?
1: घरमै बसेछु
0: हजुर। र आजको कार्यक्रम सुन्दै हुनुहुन्छ हजुर?
1: कार्यक्रम मैले सुनिरहेको छु, पहिला सुन हो, मैले अँध्यारोमा त तारा हान्नु पर्छ,
0: उज्यालै भइसकेको छ तर अहिले त
1: मैले अब जाजा घरमा बस्नु नपाएको कारणले गीतहरू सुन्नु पाएको छैन, अनि त्यति चाहिँ यो गीत मैले त्यति चाहिँ यादै भएन।
0: हजुर केही छैन, त्यही अप्ठ्यारो नहोस् भन्नको लागि हामीले अप्सन राखिदिएका छौ, जडारो नहानिकन कसैलाई नलाग्ने गरेर कुन चाहिँमा हो त्यो चाहिँ भनिदिनु होला। हजुर अप्सन सी गेस गर्न चाहनुहुन्छ, एकदमै धेरै खुसी लाग्यो सहभागिताको लागि, यसरी नै सहभागिता जनाउँदै गर्नुहोला, टाढा नहुनुहोला। हजुर धेरै धन्यवाद। हजुर अहिले भने
1: हजुर मिसको फुर्सद भएपछि मलाई कल गर्नुहोला है आज एकचोटि।
0: हजुर एकदमै धेरै धन्यवाद। जय मसी अमिताजी। हजुर उहाँ हुनुहुन्थ्यो अमिता महर्जन, पाटनबाट फोन गरेर साथ दिनुभएको थियो। र यसरी नै तपाईँहरूले पनि साथ दिन सक्नुहुन्छ, हाम्रो टेलिफोन नम्बर वाट्सएप नम्बर एकदमै खुल्ला छ, फेसबुकमा पनि कमेन्ट गर्न सक्नुहुनेछ। आजको प्रश्न रहेको छ कृष्णमा झुन्डिएको यीशु बलको गीत कसले गाउनु भएको हो। आज हामीले गायकको नाम सोधेका छौँ, कहिलेकाहीँ हामी शब्द रचनाकारको नाम सोध्ने गर्छौँ, कहिलेकाहीँ हामी गायिकाको नाम सोध्ने गर्छौँ, कहिलेकाहीँ गायकको नाम सोध्ने गर्छौँ, आज पालो गायकको। र तपाईँहरूले गेस गर्न सक्नुहुन्छ मेल सिंगर को हुनुहुन्छ भनेर। कृष्णमा झुन्डिएको यीशु बोलको गीत रहेको छ, 4470754 हाम्रो स्टुडियोको नम्बर रहेको छ, र तपाईँहरू मध्येबाट एकजनालाई उत्साहको लागि हामी विनर बनाउनेछौ। यहाँले चाहिँ गिफ्ट ह्याम्पर पाउनुहुनेछ, र गिफ्ट ह्याम्पर दिएर सहायता गर्नुभएको छ वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन डोलले। गीत संगीतबाट हामीले परमेश्वरको महिमा गर्नुपर्छ है, यो चाहिँ एकदमै महत्वपूर्ण कुरा छ, हामीलाई परमेश्वरको नजिक लाने काम गीत संगीतले गर्छ, यसमा चाहिँ परमेश्वरको पनि उद्देश्य छ भनेर चाहिँ हामीले उत्साह दिइरहेका छौं। र यो समय र गीतको साथ हामी तपाईँहरूलाई दिन चाहन्छौ, गीत पछि भने तपाईँहरूसँग कुराकानी गर्नको निम्ति हामी आउनेछौ, तपाईँहरू भने फोन कल गर्दै गर्नुहोला।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एन्ड अडियो मिस्ट्री कुपन्डोल।
1: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
0: अधिक जानकारीका लागि
1: मोबाइल 9841939980 9841939980।
0: वरदान बुक्स एन्ड अडियो मिस्ट्री कुपन्डोल।
2: हजुर, निकै नै आशिषमय गीत र यो छोटो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएमको प्रसारणमा हुनुहुन्छ र सुर संगीत सुनिरहनु भएको छ। म ज्ञानो तपाईँहरूलाई साथ दिइरहेकी छु। कोही स्वात आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
3: हेलो
2: पुनाजी, स्वागत छ हजुरलाई। आरामै हुनुहुन्छ?
3: हजुर आरामै छु, सन्चै छु।
2: हजुर कता कलङ्कीतिरै हुनुहुन्छ?
3: कलङ्कीतिर होइन, अलिकति बाहिर छु।
2: हजुर हजुर,
3: त्यो सानो मोबाइल पनि कता परे परे स्विच अफ भएर बसेछ, कहाँ
2: आएको
3: नि, यहीँबाट लगाएको यहीबाट।
2: हजुर हजुर, एकदमै खुसी लाग्यो, धेरै धन्यवाद।
3: सुन्थे
2: हजुर हजुर, धेरै धन्यवाद हजुरलाई। र आज हामी सुर संगीतमा छौँ, एउटा गीतको बोल राखिरहेकी छु मैले, कुन गायकले गाउनु भएको छ भनेर आजको प्रश्न रहेको छ। अप्सनेमा चाहिँ श्याम साउ, बीमा सूर्य र साइली सीमा सन्तोष शिर्वा हुनुहुन्छ। झुन्डिएको क्रुसमा झुन्डिएको यसो बोलको गीत रहेको छ, कुन चाहिँ अप्सन थाल्न चाहनुहुन्छ?
3: अब मैले म एउटै भन्दछु, मिले नि नमिले नि प्रभुलाई धन्यवाद, महिमा होस् है, किनभने सबै कुरा मिल्यो भने त के को हुन्थ्यो है, हुन्थ्यो। तर म बोल्छु, म सीलाई गेस गर्छु।
2: हजुर, सीलाई गेस गर्न चाहनुहुन्छ र एकदमै धेरै खुसी लाग्यो, एकदमै आफ्नो ख्याल राख्नु होला र धेरै धन्यवाद अहिलेलाई भनेको छ त है त पुनाजी। धन्यवाद पुना थापाज्यू, कलङ्कीदेखि फोन गरेर साथ दिनुभएको थियो र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ हामीलाई। सञ्जित गुइरेलज्यूले पनि पालुङदेखि म्यासेज गर्नुभएको छ अप्सन बी भनेर, यहाँलाई एकदमै धेरै धन्यवाद अनि जय सी भन्न चाहन्छु। कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
4: हेलो, जय
2: जय मसी पम्फाजी, स्वागत छ हजुरलाई। आरामै हुनुहुन्छ तपाईँहरू?
4: हस् धन्यवाद, म आरामै छु अहिले चाहिँ। हिजो आज राति त रातिभरि सुत्नै सकेन, यो जिउ दुखेर खुट्टा दुखेर, अनि अहिले चाहिँ जिउ ठिक ठिकै छु।
2: हजुर ठिक ठिकै हुनुहुन्छ, हामी प्रार्थनामा याद गर्नेछौ। ठिक ठिकै मात्रै होइन, पुरै चेक हुनु भएको होस् भन्ने हामी प्रार्थनामा याद गर्नेछौ र सबै परिस्थितिको लागि। र पम्फाजी आजको कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले?
4: अनि म सुन्दैछु मिस।
2: हजुर हजुर, कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ हजुर?
4: म नि बी गेस गर्न चाहन्छु।
2: हजुर बी गेस गर्न चाहनुहुन्छ?
4: हजुर, अन्ना धुन्नमै झटारो हानेको छु, अब के थाहा छैन।
2: केही छैन, तपाईँले हानेको झटारो मायाको झटारो हो, त्यो कारणले गर्दा हामीलाई लाग्दैन, हामी एकदमै जटाएर हान्नुहोला। हजुर धेरै धन्यवाद, प्रार्थनामा याद गर्नेछौ पम्फाजी, छुटौ है त अहिलेलाई।
4: हुन्छ मिस, जय मसी।
2: जय मसी, हजुर उहाँ हुनुहुन्थ्यो चितलाङदेखि पम्फा गोपालीज्यू, हामीलाई फोन गरेर साथ दिनुभएको थियो, अप्सन बी बताएर जानुभएको छ। श्रोता तपाईँलाई चाहिँ कुन चाहिँ अप्सन राइट लाग्छ, तपाईँले एउटा अप्सनलाई छान्न सक्नुहुन्छ। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
5: हजुर म्याम, जय मसी।
2: हजुर जय मसी, लक्ष्मीजी हजुरलाई स्वागत छ, आरामै हुनुहुन्छ?
5: हजुर म्याम, म परमेश्वरको अनुग्रह कृपाले ठिकै छु, हजुरहरूको प्रार्थना मण्डलीको प्रार्थनाले ठिक छु, अनि हजुरलाई कस्तो हिचिन्छ गुड न्युज एफएम पनि?
2: हजुर हामी एकदम गुड न्युज एफएम परिवार ठिकै छौ, कसैलाई अलिअलि चिसो तातो त सधैँ नै छ र पनि हामी सबैजना ठिक छौ र एकदमै धेरै धन्यवाद तपाईँको वास्ताको लागि। लक्ष्मीजी आजको प्रश्न राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ?
5: म्याम मेरो यो रेडियो बिग्रेर मैले त खासै सुन्नै पाएको छैन, यो बाहिर बाहिर आए बाटोमा भने अलिअलि सुनिन्छ, त्यो पसलभित्र त केही सुन्दैन। खासै हाम्रो यो आज यो मैले त सुन्न नि पाएको छैन एकचोटि मलाई।
2: हजुर, केही छैन, म हजुरको लागि प्रश्न राख्नेछु। प्रश्न यस प्रकार रहेको छ, क्रुसमा झुन्डिएको यसुले भन्ने गीत चाहिँ कसले गाउनु भएको हो? अप्सन एमा हुनुहुन्छ श्याम साहु, बीमा हुनुहुन्छ सूर्य र साइली, सीमा हुनुहुन्छ सन्तोष तिरवा। हजुर, अप्सन बी भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद सहभागिताको लागि, फोन गरेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। छिटो है त अहिलेलाई लक्ष्मीजी।
5: हुन्छ म्याम, धन्यवाद धेरै हजुरलाई। जयमसी
6: जयमसी। हजुर, उहाँ हुनुहुन्थ्यो रामकोटबाट लक्ष्मीजी, र अप्सन बी बताएर जानुभएको छ। कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
7: हेलो दिदी, नमस्कार।
6: नमस्कार उमेशजी, स्वागत छ हजुरलाई। आरामै हुनुहुन्छ?
7: आरामै छु। हिजो बेलुका भनौँ न 7 बजे 6:30 बजेतिर फोन पानी पर्यो।
6: हजुर,
7: पौने छ बजे गएको, लगभग 1.5 घन्टा पर, शीतल छ।
6: ए हजुर, खुसीको कुरा हुने होइन, गर्मी ठाउँमा शीतल छ भन्नु चाहिँ एकदमै ठुलो।
7: गर्मी ठाउँमा अनि अरूभन्दा पनि धान रोपेकोमा उच्चमा सबै के भन्नु, जमिन फुटेर चर्किएर भएको थियो, राहत भयो खेतीलाई पनि।
6: हजुर, एकदमै मानिसलाई पनि राहत भएछ, जमिनलाई पनि राहत भएछ, कस्तो राम्रो कुरा होइन। एकदम खुसी लाग्यो, यो एउटा खुसीको कुरा पनि हो। धेरै धन्यवाद शेयर गरिदिनु भएको लागि। अनि आजको प्रश्न हजुरलाई राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ?
7: अप्सन बी सूर्य रसाइली भन्छु।
6: हजुर, अप्सन बी सूर्य रसाइली भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद, खुसी लाग्यो। अहिले भनेपछि त है त, नमस्कार हजुर।
7: ल भाइ।
6: हजुर, उहाँहरू थियो उमेश रेग्मी, हामीलाई विराटनगरदेखि फोन गरेर साथ दिनुभएको थियो, र अप्सन बी बताएर जानुभएको छ, र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ, हाम्रो प्रश्न पनि खुल्ला छ। यो समय तपाईँहरूको लागि सहभागिता नै सबभन्दा ठूलो कुरा हो, त्यो कारणले गर्दा तपाईँहरू सहभागिता हुनको लागि तपाईँहरूले फोनबाट सम्भव छ फोन गर्नुहोस्, यदि फोनबाट सम्भव छैन वाट्सएप गर्नुहोस्, अनि त्यो पनि सम्भव छैन भने फेसबुक युजर हुनुहुन्छ भने फेसबुकमा पनि मेसेज गर्न सक्नुहुन्छ। कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
8: हेलो,
6: नमस्ते सुशीलजी, स्वागत छ हजुरलाई।
8: धन्यवाद।
6: आरामै हुनुहुन्छ?
8: हजुर, म एकदम आरामै छु।
6: हजुर, अनि आजको प्रश्न राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ हजुर? हजुर, म प्रश्न राख्न चाहन्छु। प्रश्न चाहिँ क्रुसमा झुन्डिएको यीशु, र उत्तरमा चाहिँ यो गीत कसले गाउनु भएको भन्नेमा चाहिँ अप्सनमा हुनुहुन्छ श्याम साहु, सूर्य र साइली, सन्तोष तिरवा। हजुर, अप्सन बी भन्न चाहनुहुन्छ। हजुर, एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि। छुटौँ है त अहिलेलाई। जयमसी। हजुर, उहाँले त्यो सुशीलजी हामीलाई फोन गरेर साथ दिनुभएको थियो, र श्रोता अझै पनि हामीसँग केही समय बाँकी छ, तर यो समय र गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने तपाईँहरूसँग कुराकानी गर्नको निम्ति आउने नै छौ।

0: हजुर निकै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। यही गीतलाई शीर्ष गीत बनाएका छौँ हामीले। यो गीत कसले गाउनु भएको होला, तपाईँले सुनि पनि सक्नु भएको छ, सुन्नु भएको छैन भने पनि हामी प्रश्न बताउनेछौ। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: हेलो हजुर, जयमश्री।
0: जयमश्री हजुर, स्वागत छ। कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ?
1: धेरै धेरै धन्यवाद, म सुनसरीबाट एडमन पराजुली बोल्दैछु।
0: हजुर, सुनसरीबाट एडमनजी, हजुर आरामै हुनुहुन्छ?
1: एकदम प्रभुको अनुकम्पाले एकदम राम्रो छ अहिलेसम्म। तपाईँको के भन्ने स्नेहले भन्नुपर्छ।
0: हजुर, एकदमै खुसी लाग्यो। यसरी नै आरामै सन्चै ठिक रहनुहोला भन्ने हाम्रो पनि प्रार्थना रहेको छ। अनि आजको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
1: पर्दैन, मैले त एकदम सुरुदेखि हेरिरहेको छु। मैले सुरुमै पनि कमेन्ट गरेको थिएँ होइन, म त्यसैमा अडिक रहन्छु।
0: हजुर,
1: म चाहिँ अप्सन बी सूर्य र शैली।
0: हजुर, एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि, कमेन्ट गरेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। छिटो है त अहिलेलाई।
1: हुन्छ हजुर, हस् जयमसी।
0: जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो सुनसरीबाट एडमन पराजुलीज्यू, र अप्सन बी बताएर जानुभएको छ, उहाँले कमेन्ट पनि गरिसक्नु भएको। त्यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ। सहभागिता नै सबभन्दा ठुलो कुरा हो नि त होइन, हामी प्राय जस्तो ठाउँमा चाहिँ सहभागिता हुन सक्छौँ कि, त्यो कारणले गर्दा हामी सक्ने कुरा चाहिँ हाम्रो तर्फबाट गर्नु एकदमै आवश्यक पनि छ। कोही श्रोत आउनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो हजुर, कोही हुनुहुन्थ्यो तर उहाँ बाहिरिसक्नु भएको छ। र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुनेछ, हाम्रो टेलिफोन नम्बर 4770754 एकदम खुल्ला रहेको छ। कोही आउनुभएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
2: हेलो हजुर, नमस्कार।
0: हजुर जीवनजी,
2: हजुर
0: आरामै हुनुहुन्छ?
2: म अलिक आराम छैन, सन्चो छैन।
0: हजुर, एकदमै ठिक रहनु होला, ठिक हुनु होला, चाँडै निको हुनु होला हाम्रो प्रार्थना। ए, हामी प्रार्थनामा याद गर्नेछौँ, परमेश्वरले चाँडै चङ्गाई गर्नुभएको होस् जीवनजी। अनि आजको प्रश्न राख्नुपर्छ कि उत्तर बताउनु? हजुर, आजको प्रश्न रहेको छ, क्रुसमा झुन्डिएको यीशुले मलाई भन्नुभयो तिमी मसँगै स्वर्गमा हुनेछौ। यो गीतको बोल चाहिँ कसले गाउनुभएको? यो गीत अप्सन एमा श्याम साहु, बीमा सूर्य रसाइली, सीमा सन्तोष तिर्वा। अप्सन बी भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद, एकदमै स्वास्थ्य लाभको कामना गर्दछौँ हामी। अस्वस्थ अवस्थामा पनि फोन गरेर साथ दिनुभयो हजुर, नमस्कार। हजुर, उहाँ हुनुहुन्थ्यो
3: जीवन बर्तौलाजी, हो अप्सन बी बताएर जानुभएको छ। यसरी नै तपाईँहरूको पनि पालो छ, यो समय तपाईँहरूले फोन गर्नुहोस् भनेर म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु। यदि सम्भव छ भने कोही श्रोत आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँसँग कुराकानी गर्नेछौँ। हेलो
4: हजुर, जयमसी। कार्यक्रमको अन्तिममा आए, मैले यन्तर अप्सन बी बताए।
0: हजुर, अप्सन बी बताउनु भयो, निर्मलाजी हुनुहुन्छ जस्तो लाग्यो।
4: रश्मिला हो,
0: रश्मिला निर्मला, मैले ला चाहिँ मिलाएको रहेछु है। हजुर, धेरै धेरै धन्यवाद, अनि धेरै माया यस्तो मिठो कविता सहित आउनु भएको लागि, र अप्सन बी पनि बताइदिइसक्नु भएको छ। तपाईँले छाउनीबाट फोन गर्नुभएको होला? हजुर, सबै ठिकै छ नि? हजुर, एकदमै धेरै धन्यवाद सहभागिताको लागि, फोन गरेर साथ दिनुभयो। अहिले भने छिटो है त रश्मिलाजी। दैवसी, उहाँ हुनुहुन्थ्यो रश्मिलाजी, र हामीलाई फोन गरेर साथ दिनुभएको थियो, अप्सन बी बताएर जानुभएको छ। र अब भने फटाफट फोन गर्नुभयो भने एकजना श्रोताको म फोन लिन्छु, र त्यस पछाडि भने म फोन लिने छैन। कोही श्रोत आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो भन्दै थिए तर उहाँ गइसक्नु भएको छ, अझै पनि 51 छौँ हामी। त्यो कारणले गर्दा यदि तपाईँ फटाफट फोन गर्नुहुन्छ भने एउटा मौका तपाईँलाई पनि र हामीलाई पनि, तपाईँहरूले फोन कल गर्न सक्नुहुनेछ त, वाट्सएपमा कल पनि गर्न सक्नुहुन्छ भनेर म यो समय तपाईँलाई दिन चाहन्छु। र भन्दै थिएँ अब भने हामी फोन कल लिने छैनौँ, अब एउटा गीतको साथ भन्दै थिएँ। एकजना आउनु भएको छ, उहाँलाई चान्स दिउँ, हामीले पनि चान्स लिउँ र स्वागत गर्न चाहन्छु। हेलो
5: हेलो, हजुर
0: जय मसी। एकदमै चान्स लिउँ दिउँ भन्दा भन्दै आइपुग्नु भएको हाम्रो। हजुर, हाम्रो पम्फाजीको लागि हामी ढोका खोलेर अनि ढोका बन्द गरिदिएका छौँ। हजुर, आरामै हुनुहुन्छ? हजुर, म ठिक छु, हजुरलाई कस्तो छ?
5: म हिजोदेखि है
0: हजुर
5: म अफिस गएको थिएँ अनि एक बजी छुट्टी लिएर हिँडेको अनि कान पनि दुखिरहेछ अनि अनि अनि अलिअलि ज्वरो पनि आएको जस्तो जिउ दुखिरहेछ अनि यो दुइटा हात पनि हात भने पाखुरा चाहिँ होइन यो यो अम्ला भएको हात चाहिँ दुइटै दुखिरहेछ अनि हिजो एक बजी छुट्टी लिएर आएको अनि आज सङ्गति थियो भर्खर सङ्गति सिद्धाएर अनि फोन लगाएको हजुर
0: हजुर एकदमै पहिला सुरुमा चाहिँ तपाईँको हात एकदम छिटुनेको होस् जहाँ जहाँ दुखाइ छ प्रभुले सँगै गर्नुभएको होस् अनि यो व्यस्ततामा पनि दुखाइमा पनि तपाईँले हामीलाई सम्झिनु भएको लागि एकदमै धेरै धन्यवाद प्रभुले तपाईँको त्यो दुखाइलाई सुनिसक्नु भएको छ र उत्तर पनि दिइसक्नु भएको छ र सुनिरहनु भएको श्रोताले पनि प्रार्थना गरिदिनु हुनेछ धेरै धन्यवाद दिन चाहन्छु अनि आजको प्रश्न राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ
5: हजुर अप्सन
0: बी भन्न चाहनुहुन्छ एकदमै धेरै धन्यवाद खुसी लाग्यो तपाईँ एकदमै चाँडै निको हुनुहोला र यसरी नै हामीलाई मनिको भयाई भनेर फोन गर्नुहोला अहिले भने छ तपाईँ त
3: हजुर दैमसी उहाँ हुनुहुन्थ्यो पम्पाहरूको आजको अन्तिम कलर तर अन्य कार्यक्रममा तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ 11 12 पनि तपाईँहरू फोन गर्न सक्नुहुनेछ र सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु अर्को हप्ता यसै कार्यक्रममा पनि हामी कुराकानी गर्ने नै छौं र यो समय र गीतको साथ दिन चाहन्छु गीत पछि भने विनरको नाम लिएर फटाफट म आउने नै छु।

हजुर, क्रुशमा झुन्डिएको यसुले मलाई भन्नुभयो, तिमी मसँगै स्वर्गमा हुनेछौ, तिमीले पिउनु पर्ने कचौरा मैले पिए। एकदमै अर्थपूर्ण गीत रहेको थियो यो, र यही गीतलाई आजको शीर्ष गीत बनाएका थियौं हामीले। यो गीत कसले गाउनु भएको हो भन्ने आजको प्रश्न। अप्सनमा हुनुहुन्थ्यो, अप्सन एमा श्याम साउ, बीमा सूर्य रसाइली, सीमा सन्तोष शेर्वा, र यो गीतमा स्वर दिनुभएको थियो सूर्य रसाइलीज्यूले। थुप्रै श्रोताले कमेन्ट पनि गर्नुभएको छ, फोन पनि गरेर साथ दिनुभयो, एक घण्टाको अवधिलाई एकदमै आशिषमय बनाइदिनुभयो, कार्यक्रम सुनेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। सबैजना हाम्रो लागि विनर हुनुहुन्छ र परमेश्वरको लागि पनि तपाईँहरू उहाँको सन्तान हुनुहुन्छ। यो चाहिँ एउटा उत्साहको लागि चाहिँ हामी एकजनालाई चाहिँ विनर बनाउँछौ, र आगामी समयहरूमा सबैजनालाई विनर बनाएर हामीले गिफ्ट दिन सकौं, यो तपाईँहरूले प्रार्थना गरिदिनुहोला। र हामीले तपाईँको निम्ति प्रार्थना पनि गरेका छौं, जो जतिजना बिरामी हुनुहुन्छ, अस्वस्थ अवस्थामा, अप्ठ्यारोमा हुनुहुन्छ, हामीले प्रार्थना गरि नै रहेका छौं। तपाईँहरूलाई परमेश्वरले साथ दिनुभएको होस्। र आजको विनर भन्नुपर्दा चाहिँ सुन्दरी जलबाट फोन गरेर साथ दिनुभएको थियो, हरि बोल बुढा थोकिज्यू, यहाँलाई एकदम बधाई छ। कंग्रेचुलेसन भन्न चाहन्छु। एक हप्ताभित्रमा आफ्नो मोबाइल नम्बर टिपाइदिनु होला, हामी रिचार्ज कार्ड पठाइदिनेछौ। यदि सम्भव छ भने तपाईँले वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपनडोलमा गएर पनि आफ्नो गिफ्ट ट्याम्पर कलेक्ट गर्न सक्नुहुनेछ। सम्पूर्ण श्रोतालाई एकदम हृदयबाट धेरै धेरै धन्यवाद, र प्राविधिक मित्र सन्ध्या र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम सुर संगीतबाट म ज्ञानो बिदा हुन चाहन्छु। जयमसी, नमस्कार।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एन्ड अडियो मिस्ट्री कुपन्डोल।
1: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
0: अधिक जानकारीका लागि
1: मोबाइल 9841939980 9841939980।
0: प्रधान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन्डोल।

0: गुड न्यूज एफएम 105.1
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केही गाउनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। यसैया 41:9-13।
5: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
6: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
5: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
6: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
5: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
6: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: गुड न्यूज एफएम रेडियोको हरेक दिन बिहानीको नौलो प्रस्तुति कार्यक्रम धन्यवाद बिहानी। हामी धन्यवाद बिहानी कार्यक्रमको साथमा प्रस्तुत भइरहेका छौँ हरेक दिन बिहान 6:55
8: मात्र गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्जमा।
7: कार्यक्रम धन्यवाद बिहानी। धन्यवाद
8: एउटा नौलो अनि फरक प्रस्तुति कार्यक्रम धन्यवाद बिहानी।
7: आउनुहोस्, हामी सबै मिलेर राजधानी काठमाडौँलाई धन्यवादीहरूको शहरको रूपमा स्थापना गरौं।
8: त्यसैले हामी सबै मिलेर एकेश्वर उचाली भनौं,
9: धन्यवाद बिहानी।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम रिफ्रेस।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रिफ्रेशमा। आदरणीय श्रोता, कार्यक्रम रिफ्रेश लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता सोमबार हामी तपाईँलाई 11 बजेदेखि 12 बजेसम्म साथीदै आइरहेको छौं र हामी तपाईँको रोजाइमा रहेका मीठा मीठा भजन गीत संगीतहरू तपाईँलाई सुनाउँदै आइरहेको छौं। फोन गरेर साथ दिन सक्नुहुनेछ र तपाईँलाई सुन्न मन लागेका एकदमै मीठा मीठा अर्थपूर्ण भजन गीत संगीतहरू तपाईँले सुन्न पनि सक्नुहुनेछ भने आफ्ना प्रियजनलाई सुनाउन र डेडिकेट गर्न पनि सक्नुहुनेछ। र फोन गर्नुहोला 01 47 70 754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98 शून्य 23 44 46 हाम्रो वाट्सएप नम्बर रहेको छ र तपाईँसँग कुराकानी गर्दै तपाईँको रोजाइमा रहेका मीठा मीठा भजन गीत संगीतहरू सुनाउन हामी एकदमै उत्साहित छौं र अबको लगभग एक घण्टाको समय अवधिबाट हामी तपाईँलाई एकदमै गीत संगीतको साथ दिनेछौ। कोही श्रोता हुनुहुन्छ फोन लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो,
2: जयमसी, कस्तो हुनुहुन्छ तपाईँ?
3: म ठिकै छु, धन्यवाद प्रार्थनाको लागि। एकदमै ठिकै भएको छु, अलिक कम भएको छ, अलिक दुख्दैछ, तर पनि प्रभुले चंगा गर्नुभयो हजुरको प्रार्थनाले, मलाई एकदम निको भएको छु। अनि एकदमै धन्यवाद
2: हजुर, एकदमै आफ्नो ख्याल राख्नु होला नैनाजी। र आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ कार्यक्रम मार्फत?
3: स्वर्गबाट हेर्छु तिमीलाई भन्ने गीत छ नि, हाम्रो देवरा
2: तिवारीले
3: गाउनु भएको।
2: हजुर हजुर, तपाईँको कसलाई सुनाउन
3: चाहन्छु? फर्स्ट अफ अल तपाईँलाई सुनाउन चाहन्छु, अनि टेक्निसियनमा हाम्रो विजयजी सन्ध्याजी हुनुहुन्छ अरे, अनि उहाँहरूलाई सुनाउन चाहन्छु, अनि हाम्रो सुजन दाईलाई, हाम्रो सुनिल राज लामा दाईलाई, दार्जन सरलाई, हाम्रो कुमार अब्राम अङ्कललाई, ज्ञानु दिदीलाई, अनि हाम्रो गुड न्युज एफएम फ्यामिली सबैजनालाई, अनि जतिजना फोन गर्नुहुन्छ, जतिजना सुन्नुहुन्छ, सबैजनालाई यो गीत डेडिकेट गर्न चाहन्छु। धन्यवाद,
2: एकदमै धेरै धन्यवाद नेनाजी, र खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि। र यसलाई चाहिँ छुटौ हामी। हजुर, हाम्रो नैना थापाजी हुनुहुन्थ्यो र उहाँको रोजाइमा रहेको गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ। फोन गर्दै गर्नुहोला, गीतपछि हामी उपस्थित हुने नै छौं।

0: निकै नै अर्थपूर्ण गीत हाम्रो नयना थापाजीको रोजाईमा तपाईँको लागि राख्यौं डेबोरा तिवारीको आवाजमा र फोनलाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो हेलो
1: हेलो दिदी.
0: हजुर
1: जयमसी दिदी.
0: हजुर दीपकजी बोल्दै हुनुहुन्छ.
1: दीपकजी थानपुरबाट.
0: हजुर कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर एकदम आरामै छु हजुरलाई नि.
0: हजुर हामी पनि एकदमै आरामै छौँ. र आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
1: उनको कोराको चोटले भन्ने भजन गीत सुन्न चाहन्छु.
0: हजुर यो भजन गीतको कसलाई सुनाउन चाहनुहुन्छ?
1: सबभन्दा पहिला तपाईँलाई
0: धन्यवाद.
1: अनि त्यसरी हाम्रो फोन उठाउने दिदीलाई, अनि त्यस पछाडि अघि भर्खरै फोन गरेर जानुभयो नेना थापालाई, अनि त्यस पछाडि म भन्दा पछि जो जो आउनुहुन्छ सबैजनालाई, र विशेष गरी हाम्रो क्षेत्रपाटीमा रहनुभएको सुशील मगायाजीलाई यो गीत सुनाउन चाहन्छु दिदी.
0: हजुर हुन्छ. धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि. र अहिलेलाई चाहिँ हामी छुटौं. हजुर दीपकजी हुनुहुन्थ्यो थानकोटबाट र उहाँको रोजाइमा रहेको गीतको साथ हामी तपाईँलाई समय दिन चाहन्छौं.

0: निकै नै अर्थपूर्ण गीत र कार्यक्रम रिफ्रेश तपाईँ सुन्दै हुनुहुन्छ भने व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जयमसी पूनम म्याम हजुर।
0: जयमसी अर्जुनजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम ठिक छु हजुरलाई, कस्तो छ नि?
0: हजुर, हामी पनि एकदमै आरामै छौँ। र आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
1: हजुर, यो कलाकारको नाम त थाहा भएन, यो एउटा भजन छ नि, यो ईश्वरनी गोरेटो बा भन्ने छ नि।
0: हजुर, यो गीत हामी एकदमै राख्ने प्रयास गर्नेछौँ। तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?
1: हुन्छ, पहिलोचोटि हजुरलाई सुनाउन चाहन्छु।
0: धन्यवाद।
1: हाम्रो विजयजीलाई, सन्ध्याजीलाई, सुजनजीलाई, सन्दीप सरलाई, रोहन सरलाई, सरस सरलाई सुनाउन चाहन्छु है। अनि हाम्रो सरलाई, अब्राम सरलाई, ज्ञानु मिसलाई, ताजन गुरुङ सरलाई, एन्टी खटिवरालाई, जनार्दन गिरी, राई, अनि हाम्रो पम्फा रोका, पम्फा गोपाली, चन्द्रमाया मगर, यीशु भक्त गौतम, सारा तामाङ, विद्या श्रेष्ठ, पुनाज्यू, संगीत रिमाल, अहिले भर्खरै कल गर्नुहुने लैलाज्यू है उहाँलाई, अनि कविताको लैलीमा आउनुहुने रश्मिला बोरा, अनि सिक्किम गदाल, कुमार राई, शशी मुक्तान, सायल देवन, अनि जो जोजना सुन्दै हुनुहुन्छ सम्पूर्णको लागि सुनाउन चाहन्छु हजुर।
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद तपाईँलाई फोन गरेर साथ दिनुभएको लागि, एकदमै खुसी लाग्यो अर्जुनजी। र अहिलेलाई चाहिँ छुटौँ हामी, जय मसीह।
1: हुन्छ हजुर, जय मसीह हजुर।
0: हजुर, अर्जुन प्रधानजी हुनुहुन्थ्यो र उहाँको रोजाइमा रहेको यो निकै नै अर्थपूर्ण गीत हामी तपाईँको लागि पनि राख्न चाहन्छौ।

0: निकै नै मिठो गीत हाम्रो अर्जुन प्रधानजीको रोजाईमा कार्यक्रम रिफ्रेश मार्फत तपाईँको लागि हामीले राख्यौं र भजन गीत संगीतको साथ निरन्तर दिइरहेको छौं भने कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो जेमिस्के प्रणाम जे
0: मसी सुशील जी कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर म सुचै सुनम जे।
0: हजुर आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
1: गायिका पम्फा रोका दिदीको आवाजमा रहेको त्यो गीत सुन्न चाहन्छु।
0: हजुर अवश्य पनि। र तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?
1: हजुर विशेष गरी यस समय जतिजना बुढीले पनि सुनिराख्नु भएको छ सम्पूर्णलाई, मेरो यहाँ काकी भाइहरू हुनुहुन्छ अनि फोन गर्नुहुने अनि थाङ्गोरबाट फोन गर्नुहुने दिपकजीलाई सम्पूर्णलाई सुन्न चाहन्छु।
0: हुन्छ धेरै धेरै धन्यवाद, खुसी लाग्यो। अहिले छुटो हामी सुशीलजी जय मसी।
1: जय मसी।
0: हजुर सुशील मगैयाजी हुनुहुन्थ्यो, उहाँको रोजाइमा रहेको गीत हामी यो समय राख्न चाहन्छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: जयमसी
0: विद्याजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौ। र आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ? हजुर, को कसलाई सुनाउन चाहनुहुन्छ? धन्यवाद।
1: जो जसले अहिलेसम्म फोन गरिसक्नु भयो अनि फोन नगरे तापनि सुनिराख्नु भयो, अझै फोन गर्नेहरू
0: हजुर हुन्छ। धेरै धेरै धन्यवाद विद्याजी। र यसलाई चाहिँ छुटौँ हामी। जयमसी विद्या श्रेष्ठजी हुनुहुन्थ्यो र उहाँको रोजाइमा रहेको यो मिठो गीत तपाईँको लागि हामी राख्न चाहन्छौ।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यो। अरू कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो, जय श्री कुमारजी, कस्तो हुनुहुन्छ तपाईँ? खुसी लाग्यो एकदमै कुमारजी। र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ तपाईँ?
1: म धेरै दिनको बादमा म आज आउँदैछु र त्यही हो, कोही बेला मोबाइलले गर्दाखेरि कोही बेला असुविस्ता भइजान्छ हो, र अनि फेरि त्यही माथि बस्तीको ठाउँमा काम कुरोले गर्दाखेरि अब सिक्स ढुक्कैसँगले भाग लिएर बातचित गर्नु नपाइने हो, त्यस्तै समस्या कोही बेला पर्दछ हो। अन्त आज धेरै दिनको बादमा आज चाहिँ आइरहेको छु र अहिले भर्खर हाम्रो बाबाहरूको सङ्गति पनि अहिले भर्खर सकेर उहाँहरू छुटेर उहाँहरू चाहिँ गइसक्नु भयो हो, अनि त्यहाँदेखि अहिले विश्वमा फेरि हजुरहरूसँग फेरि जोडिनु पायौँ, एकदमै धन्यवाद मौका दिनुभयो।
0: आमेन आमेन, हुन्छ, खुसी लाग्यो कुमारजी। र गीत तपाईँले रोज्न सक्नुहुनेछ यो समयमा?
1: अनि भजन चाहिँ यो यीशु बोलाउँछन् सबैलाई भन्ने यो भजन राखिदिनुहोस् न।
0: यो भजन गीत कसलाई सुनाउन चाहनुहुन्छ?
1: यो भजन चाहिँ पहिलो स्थान हजुर म्याडमलाई नै है,
0: धन्यवाद।
1: अनि हाम्रो पम्पाको पाली बहिनीलाई यो भजन सुन्न चाहन्छु, यीशु भक्तजी साथी माधव पुष्पमा साथीलाई पनि, अब्राम सर, ताजन सर उहाँलाई पनि सुनाउन चाहन्छु, अनि ज्ञानु म्याडमलाई पनि उहाँलाई पनि यो भजन सुन्न चाहन्छु, सबै श्रोताहरू सुनिरहनु भएको छ होला, सुमन साथीले पनि सुन्न चाहन्छु, एडी शिवा साथीले सुनाउन चाहन्छु बहिनीलाई, अनि हाम्रो सिक्किमबाट अर्जुन प्रधान, टेक बहादुर गदाल साथीलाई सुनाउन चाहन्छु, त्यो सिक्किमबाटै दिल कुमार सुनाउन चाहन्छु, अनि हाम्रो तनमाया नानालाई पनि सुनाउन चाहन्छु, पम्पा नानालाई पनि सुनाउन चाहन्छु, अनि रुबेन साथीलाई पनि सुनाउन चाहन्छु, अनि कतिजनाको नाम छुटेको छ सबैलाई सम्झिरहेको छु र सबैले नाम लैरहनुहुँदैछ, उहाँहरूले एकदमै म धन्यवाद दिँदैछु मेरो आफ्नो व्यक्ति हृदयदेखि नै भनेर भन्दै, अनि यी भजनद्वारा सबैलाई
0: हजुर हुन्छ। धेरै धेरै धन्यवाद, खुसी लाग्यो कुमारजी। र अहिलेलाई छुटौँ हामी, जय मसी। हाम्रो कुमार राईजी हुनुहुन्थ्यो यता इन्डियाबाट र उहाँको रोजामा रहेको गीतको साथ हामी यो समय तपाईँलाई दिन चाहन्छौ।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी
0: जय मसी जय मसी। हाम्रो दुर्गाजी बोल्दै हुनुहुन्छ?
1: हजुर हजुर
0: हजुर। कस्तो हुनुहुन्छ तपाईँ दुर्गाजी?
1: लुगाखोकी जरो आर स्वर पनि अर्कै भयो होला बोल्न सुन्दाखेरि।
0: ओहो, है, लु स्वास्थ्यको ख्याल राख्नु होला। प्रार्थनामा सम्झिनेछौँ हामी तपाईँलाई। र दुर्गाजी, आज कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: पीडा लुकाउने ठाउँ यसो भन्ने।
0: हजुर, यो भजन गीत तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?
1: फोन उठाउने सन्ध्या बहिनीलाई, तपाईँलाई, गोपनीश परिवारलाई, मलाई दुर्गा भनेर चिन्ने सम्पूर्ण विश्वासी जनहरू देश विदेशमा जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ, स्वस्थ रहनु, व्यस्त रहनु, मस्त रहनु है।
0: अनि
1: यसलाई सबैलाई सुनाउन चाहन्छु। बोल्दाखेरि एकदम घाँटी छास खास गरेर बोल्नै सकिँदैन। मेरो लागि प्रार्थनामा सम्झिदिनु होला सम्पूर्ण विश्वासी जनलाई।
0: हुन्छ, एकदमै दुर्गाजी हस् धन्यवाद। जय मसी। दुर्गा बस्नेजी हुनुहुन्थ्यो र उहाँको स्वास्थ्यको लागि अवश्य हामी प्रार्थनामा सम्झिनेछौ। र आउनुहोस् उहाँको रोजाम रहेको गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो
1: हेलो,
0: हजुर, जय मसी सावित्रीजी। हजुर, तपाईँ सन्चै आरामै हुनुहुन्छ? हजुर, भइसक्यो। हजुर, तपाईँको खानपिन भयो? हजुर। आज कुन भजन गीत सुन्न चाहनुहुन्छ? हजुर, आँसु झल्किन्छ यो आँखाभरी, साह्रै नै अर्थपूर्ण गीत। तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई
0: धन्यवाद।
1: टेक्निसियन को हुनुहुन्छ, सन्ध्या म्याम, सरोज को हुनुहुन्छ, अनि गुटनु परिवार सम्पूर्णलाई, अनि जतिले फोन गरेर जानुभयो, अनि उहाँहरूलाई सबैको नाम लिन अगमकिन्छु म है। अनि म चाहिँ एकमुष्टमा कसैलाई नछुटाइकन, अनि अहिले त अब अन्तिम भइसक्यो होला म सायद है। परमेश्वरलाई धन्यवाद, अझै अरूले गर्नुहुन्छ भने पनि फोन गर्नेहरू, जतिले गुड न्युज एफएम बिहान 6 बजेदेखि बेलुका 10 बजेसम्म सुन्नुहुन्छ, उहाँहरू सबैलाई देश विदेशदेखि लिएर सम्पूर्णलाई, हाम्रो नेपालदेखि लिएर सबैले सुन्नुहुन्छ, सबैलाई एक सुनाउन फोन नै लाग्छ मलाई पनि भजन, किनभने परमेश्वर माता दिनुभएको बेलाको
0: धन्यवाद सावित्रीजी। अहिले छुटौ हामी जयमसी। हजुर, हाम्रो सावित्री खड्काजी हुनुहुन्थ्यो र उहाँले रोज्नु भएको यो मिठो अर्थपूर्ण भजन गीत तपाईँको लागि हामी राख्न चाहन्छौ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो र श्रोता आउँछ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र आज फोन गरेर साथ दिनुहुने कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम रिफ्रेशबाट यो समयमा पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यसले भन्नुभयो, आफ्नो शत्रुलाई आफूलाई चाहिँ प्रेम गर।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
5: ए हो र।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: विश्वासको सार, म विश्वास गर्दछु एक ईश्वर सर्वशक्तिमान पिता, स्वर्ग र पृथ्वी सृजनामाथि, अनि वहाँका एकले पुत्र हाम्रा प्रभु यीशु ख्रीष्टमाथि, वहाँ पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, पन्तियस पिलातसको अधिकारमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मारिनुभयो अनि गाडिनुभयो, आत्मलोकमा उत्रनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट भ्युतनुभयो, स्वर्गमा चढ़ी जानुभयो, सर्वशक्तिमान ईश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ, जहाँदेखि उहाँ जिउँदो र मरेकाहरूको न्याय गर्नलाई आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र विश्व मण्डलीमाथि, पवित्रहरूको संगतिमाथि, पाप मोचनमाथि, शरीरको पुनरुत्थानमाथि र अजम्बरी

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: गुड न्यूज एफएम 105.1।
3: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज टॉक शो।
4: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई। गुड न्यूज टक शोमा आदरणीय श्रोता कार्यक्रम गुड न्यूज टक शो लिएर प्राविधिक मित्र सन्ध्या र म अब्राम उपस्थित भइसकेको छु र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा म साथ दिनेछु र तपाईँले पनि कार्यक्रम सुनेर हामीलाई साथ दिनुपर्ने हुन्छ। र विशेष गरिकन टक शोको बारेमा भन्नुपर्दा हामी अब टक शो भन्ने बित्तिकै एकअर्कासँग कुराकानी गर्नु नै हो। कुनै व्यक्तिसँग अथवा कुनै पनि क्षेत्रसँग आबद्ध व्यक्तिसँग तर हामीले अहिले यो गर्न सकिरहेका छैनौ। म तपाईँलाई महत्वपूर्ण कुराहरू बताइ नै रहेको छु। समय समयमा हामी देख्न सक्छौ परमेश्वरको जनहरूको जीवनमा परमेश्वरले अचम्म र उद्वेगका कामहरू गर्नुभएको छ। मलाई एउटा एक्जाम्पल म जहिले पनि भन्ने गर्छु, होइन, मान्छेले त्याग्छन्, आफन्तले त्याग्छन्, परिवारले होइन छिमेकीले तपाईँ र मलाई एक्लो बनाइरहेका हुन्छन् कति कुराले गर्दा। तर हामीलाई परमेश्वरले चाहिँ कहिले पनि एक्लो र टुरो नबनाउने प्रतिज्ञा गर्नुभएको छ। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। त्यो भएर तपाईँ र मैले जिन्दगीदेखि हरेस खाँदैन, हामी एकदमै आत्मबल लिएर अगाडि बढ्यौं भने हामी जहिले पनि सफल हुन सक्छौं। सफल व्यक्तिहरूको जीवनी पढ्यौं भने, उनीहरूको बायोग्राफी पढ्यौं भने, उनीहरू जिरोबाट नै वास्तवमा हिरो भएका छन् क्या। हामी सोच्छौं त्यो मान्छे त पहिलेदेखि नै धनी होला अथवा त्यो मान्छे त पहिलेदेखि नै ज्ञानी होला भन्ने सोच्छौं नि, तर होइन। जब उनीहरूको सुरुका दिनहरू हेर्यो भने अचम्म र उद्वेग लाग्दा हामी देख्न सक्छौं। धेरै डरदाना कथाहरूले भरिएका कथाहरू हामी पाउन सक्छौं। त्यो भएर एउटा सफलता प्राप्त गर्नको लागि सहजै त्यो सफलता हामीले हासिल गर्न सक्दैनौ अथवा प्राप्त गर्न सक्दैनौ। त्यसको लागि कयौं मूल्यहरू चुकाउनुपर्छ। यो कुरा चाहिँ तपाईँ र मैले थाहा पक्कै पनि गर्नुपर्छ। हामी देख्न सक्छौं बाइबलमा एकजना व्यक्ति जसलाई हामी योसेफ भनेर भन्ने गर्छौं, जो भविष्यमा गएर एउटा मिश्र देशको प्रधानमन्त्री बने। उसको संघर्षको जीवन हेर्यौं भने नि अचम्म र उद्वेग लाग्छ। आफ्नै बाउ र दाजुभाइले उनीलाई खाल्टो खनेर पुर्ने योजना बनाएका थिए, त्यसपछि बेचिदिए। अनि उसको जीवन कस्तो रह्यो होला तपाईँ आफै सोच्नुहोस् त। आफ्नै दाजुभाइ आफ्नै बुवाले एउटा छोरालाई बेच्नु, होइन, उसलाई त्यहाँबाट लखेट्नु, त्यहाँबाट होइन निकाल्नु, अरू दाजुभाइलाई चाहिँ राख्नु, यो त एकदमै दुःखको कुरा थियो। तर योसेफ परमेश्वरप्रति एकदमै इमानदारी थिए, परमेश्वरमाथि भरोसा गर्ने व्यक्ति थिए। समय बित्दै गयो, जब मिश्र देशमा उसको इन्ट्री भयो त्यहाँ हामी देख्न सक्छौँ एकजनाको घरमा उनी बस्छन् नोकर भनेर, तर उसलाई अपवाद अथवा नचाहिँदो आरोप लगाएर फसाउन खोजिन्छ र फसाइन्छ पनि, जेलसम्म पुर्याइन्छ। जेलमा उसको इमान्दारिता परमेश्वरप्रतिको भक्ति देखेर त्यहाँ उनी एउटा जिम्मेवारी पदमा आबद्ध हुन्छन्। त्यसपछि ऊ यति विश्वासयोग्य भएको कारणले गर्दा एउटा प्रधानमन्त्रीसम्मको पद उसले पाएका छन्। यो कुरा हामीले थाहा गर्न सक्छौ कि तपाईँ र म भोलि कसैलाई थाहा छैन, होइन नेपालको प्रधानमन्त्री भोलि को हुन्छ भन्ने थाहा नै छैन, तर एकजना त हुन्छ। तर सबैभन्दा ठूलो कुरो चाहिँ हामी तयारी हुनुपर्छ क्या, तयारी मान्छेले मात्रै त देश हाँक्न सक्छ। अथवा तपाईँलाई गाडी कुदाउन मन लाग्यो, साथीले तपाईँलाई चाबी दियो ल गाडी कुदाऊ भनेर, तपाईँलाई कुदाउन आउँछ भने त तपाईँले कुदाउने हो नि, आउँदैन भने त त्यही चाबी हल्लाएर बस्ने त हो। मैले भन्न खोजेको कुरा के हो भने तपाईँ र म तयारी हुनुपर्छ, म कुन क्षेत्रको लागि हो भन्ने कुरा चाहिँ निश्चित हुनुपर्छ र तयारी हुनुपर्छ। जब तयारी साथ गरेका कुराहरूबाट तपाईँ र म सफल हुन्छौ, यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। जब यो सेफको जीवनमा हेऱ्यौं भने पछि गएर मिश्र देशमा होइन आफ्नो दाजुभाइ बुवा आउँदाखेरि योसेफले यति अतिथि सत्कार गरेका छन्, उनीहरू डराएका हुन्छ त्यही चाबी हल्लाएर बस्ने त हो। मैले भन्न खोजेको कुरा के हो भने तपाईँ र म तयारी हुनुपर्छ, म कुन क्षेत्रको लागि हो भन्ने कुरा चाहिँ निश्चित हुनुपर्छ।

यसैले गरेनन् क्षमा दिए। त्यो प्रकारको हृदय हामीमा हुनुपर्दछ। बदलाको भावनाले त हामी केही पनि गर्न सक्दैनौ, अगाडि बढ्न सक्दैनौ। यदि योसेफले बदला लिएको भए योसेफ कहाँ महान प्रधानमन्त्री भन्थे र उनी त विलीन भएर जान्थे। तर भन्न खोजेको कुरा के हो भने उनले जसले उसलाई बेच्यो, जसले तिरस्कार गरे, खाल्टो खनेर पुर्ने एउटा निर्णय गरे, ती व्यक्तिहरूलाई उनीले अनिकाल परेको बेला आश्रय दिए, अन्न बाली दिए, होइन अन्न दिए, त्यति मात्र होइन आफूसँगै पनि राखे। यो कुराहरू चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। कहिलेकाहीँ तपाईँ र मलाई पनि मानिसहरूले यस्तै परिस्थिति बनाउँछन्, हामीलाई गन्दैनन्, अब त मरिससम्म भन्छन्। जब हामी प्रभुलाई पाउँछौ नि, परमेश्वरको सत्यतालाई पाइसकेपछि चुनौतीहरू धेरै आउँछन्। मान्छेले कहाँ सहजै परमेश्वरलाई स्वीकार दिन्छन् र धेरै दुःख कष्ट भोगेर तपाईँ र म जानुपर्दछ। जब निरन्तर तपाईँ र म आफ्नो उद्देश्यमा रह्यौं भने हामी निश्चय नै सफल हुन्छौ र सफल भएर हामी निस्कन्छौ। र अहिलेलाई भने अर्थपूर्ण संगीतको साथ कार्यक्रममा म राख्न चाहन्छु।

एउटा अगम वक्ताले हिजकियालाई त मर्दैछस् त बाँच्ने छैनस् यहाँ मर्न कसलाई मनपर्छ कसैलाई मर्न मन लाग्दैन त्यही पनि राजा उसले त कयौं सम्पत्ति खर्च गरेर पनि आफूलाई बचाउन चाहन्थ्यो तर यहाँ हामी देख्न सक्छौ तब हिजकियाले आफ्नो मुख पितातिर फर्काएर परमप्रभुसित यसो भनेर प्रार्थना गरे अब हेर्नुहोस् हिजकियाले भित्तातिर मुख फर्काउनु भनेको चाहिँ परमेश्वरतिर फर्किनु हो आफ्नो आशा आफ्नो भरोसा परमेश्वरमाथि राख्नु हो अनि उनीले प्रार्थना गर्न थाले परमेश्वरतिर फर्किएर किनकि उसलाई थाहा थियो कि जीवन र मृत्यु चाहिँ मान्छेको हातमा होइन परमेश्वरको हातमा छ त्यो भएर उनीले परमेश्वरमाथि भरोसा गरे जब हिजकियाले आफ्नो मुख भित्तातिर फर्काएर परमप्रभुसित यसो भनेर प्रार्थना गरे हे परमप्रभु तपाईँको सामुने म कस्तो विश्वासयोग्य भई सारा हृदयको भक्ति साथ हिँडेको छु र तपाईँको दृष्टिमा जे असल छ त्यही गरेको छु त्यसको सम्झना होस् अनि हिजकिया तुरुतुरु रुए हामी देख्न सक्छौ हिजकियाले परमेश्वरसँग अन्तर्विन्ती गरिरहेको छन् प्रभु मैले हिजो कति राम्रो काम गरेको छु मैले तपाईँको बदनाम हुने काम गरेको छैन मैले भलाइ नै काम गरेको छु होइन त्यसको चाहिँ सम्झना गरी बक्सियोस् भनेर उनीहरूले परमेश्वरलाई बिन्ती प्रार्थना गर्दैछन् र हिजकियालाई यो विश्वास पनि थियो कि मैले यसरी गरेको प्रार्थना चाहिँ परमेश्वरले सुन्नुहुन्छ भन्ने कुरा हिजकियालाई थाहा पनि थियो त्यो भएर हेर परमप्रभु हे परमप्रभु तपाईँको सामुन्ने म कस्तो विश्वासयोग्य भई सारा हृदयले भक्ति साथ हिँडेको छु र तपाईँको दृष्टिमा जे असल छ त्यही गरेको छु त्यसको सम्झना होस् अनि हिजकिया धुरुधुरु रुए परमेश्वरसँग रुए संसारमा सबैभन्दा दुखी मान्छे त्यो मान्छे हो जो मान्छेमाथि भरोसा गर्छ र संसारमा सबैभन्दा खुसी मान्छे त्यो हो जो परमेश्वरमाथि भरोसा गर्छ त्यो भएर तपाईँ र म मान्छेमाथि भरोसा गर्ने मान्छे भने हामी जहिले दुखी हुन्छौँ फलानाले यस्तो गर्यो उस्तो तर परमेश्वरमाथि भरोसा राख्ने मान्छे हो भने चाहिँ तपाईँ र मेरो जीवन उन्नति प्रगति पक्कै पनि दिनुहुन्छ यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ अहिलेलाई भने फेरि पनि एउटा अर्थपूर्ण संगीत राख्न चाहन्छु त्यसपछि भने फेरि पनि हामी उपस्थित हुनेछौँ

र मैले हिजकिया राजाको बारेमा तपाईँलाई बताइरहेको छु। तब हिजकियाले आफ्नो मुख भित्तातिर फर्काएर परमप्रभुसित यसो भनेर प्रार्थना गरे, हे परमप्रभु, तपाईँको सामुन्ने म कस्तो विश्वास छु कि त्यही सारा हृदयले भक्ति साथ हिँडेको छु र तपाईँको दृष्टिमा जे असल छ त्यही गरेको छु, त्यसको सम्झना होस्। अनि हिजकिया धुरुधुरु रुए। तब परमप्रभुको वचन यसैमा यसो भनेर आयो, गएर हिजकियालाई भन, तेरा पिता दाउदका परम परमेश्वर यसो भन्नुहुन्छ, मैले तेरो प्रार्थना सुने र मैले तेरा आँसु देखे, म तेरो आयु अरू 15 वर्ष बढाइदिनेछु। यहाँ चाहिँ एकदमै शक्तिशाली कुराहरू छ र परमेश्वरको वचनले स्पष्ट रूपले भन्दछ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र मेरो आँखा सदा खुल्ला रहनेछ। र रोमी 12 को बारेमा हेर्न सक्छौ, तिम्रो आशामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। र रोमी 5:5 भन्दछ, आशाले कहिले पनि निराशा बनाउँदैन। त्यो भएर यहाँ हिजकियाले परमेश्वरमाथि के गरेका छन्? आशा गरेका छन्। अन्तिम आशा प्रभु नै हुनुहुन्थ्यो। त्यो भएर त उनीहरू भित्तातिर मुख फर्काए, प्रभुसँग विन्ती गरे, प्रार्थना गरे। जस्तो तपाईँ र म आमा बुवासँग नर्मली रूपले पैसा दिनु न, मलाई 1000 रुपियाँ भने दिँदैनन्, तर जब रुएर उफ्रेर दङ्गाएर भन्छन् नि, माग्नुहोस् त, जसरी हुन्छ तपाईँलाई आमा बुवाले दिनुहुन्छ। त्यसरी नै यहाँ हिजकिया राजाले पनि परमेश्वरलाई चाहिँ एकदमै भनिरहेका छन्। परमेश्वरलाई दङ्गाइराख्नु भएको छ, रोइराख्नु भएको छ, होइन, मैले पहिले गरेको काम हेरिबक्सियोस्, होइन, सम्झिबक्सियोस् भनिराख्नु भएको छ, होइन, ढकढकाइराख्नु भएको छ परमेश्वरको ढोका। अनि त परमेश्वरले ढोका खोल्नुभयो र अनि गएर हिजकियालाई भन, तेरो दाउदको परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, मैले तेरो प्रार्थना सुने र मैले तेरो आँसु देखे, म तेरो आयु अरू 15 वर्ष बढाइदिनेछु। हेर्नुहोस्, कतिलाई डक्टरले नि डेट दिइसक्नु भएको होला, यहाँ धेरैले सुनिराख्नु भयो होला, होइन, कतिलाई त अब यति वर्ष बाँच्छस्, त यति वर्ष बाँच्छस् भनेर भनेको होला। तर एउटा कुरा याद गर्नुहोस्, जब परमेश्वरमाथि कयौं मानिसले भरोसा गरेर उनीहरू जुन डक्टरले अब तपाईँ यति वर्ष बाँच्नुहुन्छ भनेको डक्टरले उसलाई एउटा फाइल दिएर पठाउँछ, होइन, यति वर्षको लागि भनेर, तिमी यति वर्ष बाँच्न सक्छौ, जे खान मन लाग्छ त्यो खाऊ भनेर पठाउँछन्। तर त्यही डक्टरलाई नै ती व्यक्तिहरू भेट्न जाँदाखेरि डक्टरले, तिमी अझै जिउँदैछौ, बाँचिरहेको छौ, कसरी भनेर सोद्धाखेरि उनीहरूले, म चर्च गए र चर्चका विश्वासी जनहरूले मेरो निम्ति प्रार्थना गरिदिनु भयो र म बाँचे र अझै कयौं वर्ष बाँच्छु भन्ने मलाई आशा छ। अनि आजभोलि ती डक्टरहरूले भन्छन् रे, अन्तिम अवस्थाका मानिसहरूलाई एकचोटि चर्च जाऊ, किनकि धेरै मान्छे चर्च गएर बाँचेका छन्। यी गवाईहरू हामीले सुनेका छौ, त्यस्तै तपाईँलाई पनि कयौं मानिसहरूले यस्तै भनेका होलान्, तपाईँ बाँच्न चाहनुहुन्छ, होइन, मर्न कसैलाई मन पर्दैन, हामी रोगी हुन पनि चाहँदैनौ, तर परमेश्वरमाथि भरोसा गर्नुहोस्, किनकि आशाले कहिले पनि निराशा बनाउँदैन भनेर रोमी 5:5 भन्दछ, किनकि हाम्रो आशा परमेश्वर हुनुहुन्छ। त्यसैले परमेश्वरमाथि भरोसा गर्ने मानिसहरू कहिले चिन्तित र निराश पनि हुनुहुँदैन, किनकि जे गर्नुहुन्छ परमेश्वरले भलाइकै लागि गर्नुहुन्छ। मान्छेले त हामीलाई धोका दिन्छन्, होइन, जे क्षेत्रबाट पनि मान्छेलाई हामी देख्न सक्छौँ, धोका नै दिन्छन्, तँलाई यो गरिदिन्छु, त्यो गरिदिन्छु, केही वर्ष गर्लान् त्यसपछि रोकिन्छ, होइन, कतिले साथ दिन्छु भन्छन्, होइन, घात दिन्छन्, यो त मान्छेले गर्ने कुरा हो, तर परमेश्वरले कहिले पनि गर्नुहुन्न, किनभने जन्म दिने आमाले त्यागे तापनि म तिमीलाई कहिले पनि त्याग्दिन भन्ने परमेश्वर तपाईँ र मेरो परमेश्वर। त्यो भएर त्यो मानिस अति धेरै निराश हुन्छ जो मान्छेमाथि भरोसा गर्छ, र परमेश्वरको वचनले भन्छ, श्रापित होस् त्यो मानिस जो मानिसमाथि भरोसा गर्छ। र तपाईँ र म अबदेखि चाहिँ परमेश्वरमाथि भरोसा गरौं, किनभने परमेश्वरले कहिल्यै पनि तपाईँ र मलाई निराश बनाउन चाहनुहुन्न। उहाँले भन्नुभएको छ, तेरो जन्मदिने आमा बाबुले त्यागे तापनि म तँलाई कहिले पनि त्याग्ने छैन, म तँलाई सम्हाल्नेछु, त पानीबाट भएर होस् या आगोबाट भएर होस्, म तँलाई रक्षा गर्नेछु।
त्यही भएर तपाईँ र मैले परमेश्वरलाई चाहिँ बिर्सिनु हुँदैन, अरू कुरा बिर्सिदिनुहोस् जसले तपाईँलाई पीड़ा दिन्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रम हो।

हामी देख्न सक्छौ याकुबको पुस्तकमा पनि एउटा शक्तिशाली कुराहरू हामी देख्न सक्छौ जब याकुब 5:15 हेर्यो भने विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ र प्रभुले त्यसलाई निको पार्नुहुनेछ यदि त्यसले पाप गरेको छ भने त्यसलाई क्षमाउनेछ यहाँ एउटा कुरा महत्वपूर्ण कुरा छ विश्वासको प्रार्थनाले विश्वास बिनाको प्रार्थनाको काम नै छैन होइन विश्वास सहितको प्रार्थनाले चाहिँ बिरामीलाई बचाउनेछ अघि हामी हिजकियाको जीवनमा हेर्दै थियौँ उसको विश्वास थियो मैले प्रभुसँग मागेँ भने प्रभुले मलाई आयु दिनुहुन्छ भन्ने कुरा थाहा थियो त्योहरूले विश्वास साथ प्रार्थना गरे अनि परमेश्वरले दिनुभयो अनि प्रभुले त्यसलाई निको पार्नुहुनेछ र यदि त्यसले पाप गरेको छ भने त्यसलाई क्षमाउनेछ पाप मानिसले गर्छ नि होइन त्यो भएर क्षमा पनि हुनेछ पापको लागि परमेश्वरले क्षमा दिनुहुनेछ यसकारण तिमीले एकअर्का आफ्नो पाप स्वीकार गर तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर एकअर्काको निम्ति पनि प्रार्थना गर्नु पर्यो अनि धार्मिक मानिसको प्रार्थना चाहिँ शक्तिशाली र प्रभावशाली हुन्छ शक्तिशाली पनि हुन्छ र यसले प्रभाव पनि पार्छ होइन शक्तिशाली प्रार्थना तपाईँ र म गर्न सक्छौ किनभने त्यो अधिकार परमेश्वरले तपाईँ र मलाई दिनुभएको छ कैयौंचोटि परमेश्वरको जनहरूको जीवनमा हेर्न सक्छौ परमेश्वरले अचम्म र उदेकको काम गर्नुभएको छ उनीहरूको जीवनबाट हो त्यस्तै तपाईँ र मेरो जीवनबाट पनि गर्नुहुन्छ किनभने उनीहरूले चाहिँ अलिकति परमेश्वरसँग सम्बन्ध गाढा बनाए हामी चाहिँ अलिकति सम्बन्ध भएको बेलामा गाढा बनाउने नभएको बेला टाढा बनाउने प्रकारका छौँ तर तपाईँ र मैले परमेश्वरसँगको सम्बन्ध चाहिँ गाढा बनाइराख्नुपर्छ त्यो सम्बन्धले चाहिँ तपाईँ र मलाई शक्तिशाली बनाउँछ तपाईँलाई थाहा छ नि तपाईँ कुनै पनि साथीसँग एक वर्षसँगै उठबस गर्नुहोस् बस्नुहोस् खानुहोस् उसको स्वभाव सर्छ क्या एकअर्काको स्वभाव सर्न थाल्छ ऊ रिसाउने छ भने रिसाउन थाल्छ ऊ नरिसाउने नम्र प्रकारको छ नम्र हुन थाल्छ होइन ऊ दयालु प्रकारको छ ऊ दयालु पनि हुन थाल्छ ऊ लोभी छ भने अर्को लोभी पनि हुन सर्छ क्या एकअर्काको जब त्यस्तै परमेश्वरसँग जब तपाईँ र म समय बिताउन थाल्छौ नि परमेश्वरको के कुरा तपाईँ र मलाई सर्छ होला विचार गर्नुहोस् त हो प्रार्थनाले नै हो परमेश्वरको नजिकतामा लाने अनि परमेश्वरसँगको सम्बन्धले चाहिँ तपाईँ र मलाई शक्तिशाली र प्रभावशाली व्यक्ति बनाउँछ त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ यहाँ हामी देख्न सक्छौ एलिया पनि त हामीहरू जस्तै स्वभाव भएका मानिस थिए हेर्नुहोस् है एलिया तपाईँ र म जस्तै मानिस थिए तिनले पानी नपरोस् भनेर भक्ति साथ प्रार्थना गरेका थिए हेर्नुहोस् है सायद त्यहाँ धेरै पानी परेको थियो होला अनि एलियाले भन्दैछन् पानी नपरोस् भनेर भक्ति साथ उनीहरूले प्रार्थना गरे क्या हृदयदेखि अन्तस्करणदेखि उनले प्रार्थना गरे 3 वर्ष 6 महिनासम्म पृथ्वीमा पानी परेन हेर्नुहोस् त 3.5 वर्षसम्म पृथ्वीमा पानी परेन कस्तो प्रार्थना सुन्नुभयो परमेश्वरले ती 3 वर्षसम्म पानी नपरेपछि के भयो त्यहाँ समस्या भयो अनि फेरि एलियाले के गरे प्रभु अब पानी दिनुहोस् फेरि परमेश्वरले पानी दिनुभयो हेर्नुहोस् त उहाँले हाम्रो प्रार्थना सुन्नुहुन्न एलियाको प्रार्थना सुन्नुभयो हामी जस्तै मानिस थिए भने तपाईँ र मेरो पनि त प्रार्थना सुन्नुहुन्छ नि त त्यो विश्वास फेरि अहिले प्रार्थना गरेर पानी नै बस्योस् भन्न खोजेको होइन मैले कैयौंचोटि तपाईँका त्यस्ता प्रार्थनाको उत्तरहरू आउन बाँकी छ कैयौं तपाईँका ढोकाहरू बन्द भएका छन् तपाईँले यसरी प्रार्थना गर्नुहोस् प्रभु म यो बाटो भएर गइरहेको छु मलाई यो बाटोमा यति समस्या छ यो ठाउँमा यस्तो समस्या छ मलाई समस्याबाट छुटकारा दिनुहोस् मेरो जीवनमा अभाव छ अभावबाट छुटकारा दिनुहोस् मलाई ऋण छ ऋणबाट छुटकारा दिनुहोस् मलाई तनाव छ तनावबाट छुटकारा दिनुहोस् भने तपाईँ परमेश्वरसँग समय बिताउनुहोस् जसरी एलियामा एउटा विश्वास थियो 3.5 वर्षसम्म पृथ्वीमा पानी परेन प्रभु पानी रोकिदिनुहोस् रोकिदिनुहोस् रोकिदिनुहोस् रोकिदिनु भयो प्रभु अब अति भयो अब चाहिँ पानी पारिदिनुहोस् पारिदिनु भयो हेर्नुहोस् त त्यही भएर त भन्नुभएको छ नि त मत्ती 21:22 विश्वास साथ प्रार्थनामा जे माग्छु त्यो तिमीले पाउनेछौ र तपाईँ र मेरो विश्वास कस्तो छ एउटा नाम मात्रको विश्वास छ कि होइन एउटा साँच्चै नै त्यो हृदयदेखिको विश्वास छ त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ र परमेश्वर सधैँ तपाईँ र मेरो प्रार्थना सुन्न हेर्न तपाईँले मैले गरेको प्रार्थना सुन्न र हेर्न उहाँ सधैँ जागाउनुहुन्छ
यो कुरा चाहिँ तपाईलाई मैले थाहा गर्नु पर्दछ र यसलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

आदरणीय श्रोता, अब लगभग समयले हामीलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्यालाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

जीवनभरि म परम प्रभुको भवनमा रहन पाऊ र उहाँको सुन्दरतालाई हेरिरहन पाऊ र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकौँ, किनकि सङ्कटको दिनमा उहाँले मलाई उहाँको वास्तवमा सुरक्षित राख्नुहुन्छ, आफ्नो पवित्र वास्तवमा उहाँले मलाई लुकाइदिनुहुन्छ।

0: गुड न्यूज एफएम 105.1
1: लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
5: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
6: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने,
5: हप्ताको 3 दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने,
6: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
5: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने,
6: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने,
5: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने,
6: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
5: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
6: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
5: सम्पर्क नम्बर
6: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
5: र 9813941447, 9813941447।
7: दाजु कता हो हतार हतार गर्दै?
8: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
7: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
8: थप जानकारीका लागि
7: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9851926, 9851926 र 9862424210, 9862424210।
8: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
3: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल शुरू गराउन त
2: हुन्छ
9: हुन्छ।
3: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बोर्ड। अब प्रस्तुत छ कार्यक्रम टी ब्रेक।
10: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम टी ब्रेकमा। आदरणीय श्रोता, कार्यक्रम टी ब्रेक लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता सोमबार 1 बजेदेखि 2 बजेसम्म हामी तपाईँलाई साथी दिइरहेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन हामी परमेश्वरको वचनहरूबाट उत्साह सँगसँगै मिठा मिठा भजन गीत संगीतहरू पनि सुनाएर साथ दिने गर्दछौ र खाली समयलाई चाहिँ तपाईँ हामीले एकदमै अर्थपूर्ण अनि क्रियाशील कामहरू गरेर चाहिँ प्रयोग गरौं, समय यतिकै खेर नफालौं भन्ने उत्साहहरू सँगसँगै हामी वचनहरूबाट तपाईँलाई उत्साह दिँदै आइरहेको छौं। आज पनि लगभग 1 घण्टा तपाईँसँग रहनेछौ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। एउटा गीतबाट म कार्यक्रमलाई चाहिँ शुरूआत गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम टी ब्रेक तपाईँ सुन्दै हुनुहुन्छ र हामी परमेश्वरको वचनहरूबाट तपाईँलाई केही उत्साहहरू दिँदै आइरहेको छौं कार्यक्रम मार्फत र बुद्धिमान बन्नुहोस् तुलना नगर्नुहोस् भन्ने शीर्षकमा केही कुराहरू म तपाईँको लागि राख्न गइरहेको छु र दोस्रो कोरन्थीको पुस्तक 10 अध्यायको 12 पदले भन्दछ तर तिनीहरू आफूले आफैलाई एकअर्कासँग नापेर हेर्दा अथवा दाँच्दा तिनीहरू चाहिँ बेसमजका हुन्छन्। यीशुले भन्नुभयो लुका 18:10-14 दुईजना मानिसले प्रार्थना गर्न मन्दिरमा गए, एकजना फरिसी र अर्को चाहिँ कर उठाउने। फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गर्यो, हे परमेश्वर, म तपाईँलाई धन्यवाद दिन्छु, म अरू मानिसहरू जस्तो धुताहा, अन्यायी, व्यभिचारी अथवा यही कर उठाउने जस्तो पनि छैन। म हप्तामा दुईपल्ट उपवास बस्दछु, मैले पाएका सबै थोकको दशांशम दिन्छु, तर कर उठाउने चाहिँ टाढै उभिएर स्वर्गतिर आँखा पनि नउठाएछ भन्दै आफ्नो छाती पिट्यो, हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्। म तिमीहरूलाई भन्दछु, यो चाहिँ मानिस त्यस अर्का भन्दा धर्मी ठहरिएर आफ्नो घरतिर लाग्यो, किनभने हरेक जसले आफूलाई उच्च पार्दछ त्यो होच्याइनेछ, तर जसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ भनेर चाहिँ वचनमा लेखिएको छ। र त्यो फरिसीले आफूलाई सबैभन्दा राम्रो लुगा

लगाएको मानिसको रूपमा सोच्यो, तर परमेश्वरले उसको स्वधार्मिकताको पोशाकलाई फोहोरी थाङ्ना जस्तै देख्नुभयो र उसलाई इन्कार गर्नुभयो। एक अज्ञात कविले यस्तो लेखेका छन्, अघिल्लो रात मैले सपनामा मृत्यु आएको र स्वर्गका ढोकाहरू खुलेको देखे। दयालु अनुग्रहमा एक स्वर्गदूतले मलाई भित्र लगे अनि त्यहाँ मलाई चकित तुल्याउँदै पृथ्वीमा मैले चिनेका मानिसहरू थिए। कतिपयलाई मैले न्याय गरेको र अयोग्य वा मूल्यहीन ठानेको थिए। मलाई रिस उठ्यो र केही बोल्न चाहे तर बोल्न सकिन, कारण त्यहाँको हरेक व्यक्तिको अनुहारमा आश्चर्यको भाव थियो। कसैले पनि मलाई त्यहाँ देख्ने आशा गरेको थिएन। हामी सबैले अनुग्रहद्वारा उद्धार पाएका छौं र कर्मबाट होइन भनेर चाहिँ तीतस तिनको पाँचले पनि भन्दछ। र हामी हाम्रो कामको आधारमा स्वर्ग जाँदैनौं, तर क्रूसमा ख्रिष्टको कार्यको आधारमा चाहिँ स्वर्ग जान्छौं। त्यो सत्य हो, तर आफैलाई माथि पार्नको लागि अरू कसैलाई खसाल्ने कोसिस गर्ने अधिकार छ भन्ने चाहिँ हामीले ठान्नु हुँदैन, किनभने त्यसरी न्याय गर्दा बाइबलले भन्दछ कि तपाईँ बुद्धिमान बन्नुहुन्न।

निकै अर्थ प्रणगी तपाईँको निम्ति राख्यौं र अवश्य पनि परमेश्वरको प्रेमलाई हामीले कुनै पनि कुराहरूसँग दाँच्न र तुलना गर्न निश्चय पनि सक्दैनौ, कारण उहाँले सबै कुराहरूभन्दा माथि तपाईँ हामीलाई प्रेम गर्नुभएको छ। कार्यक्रम टी ब्रेक सुन्दै हुनुहुन्छ। परमेश्वरको वचनहरूबाट हामी हेरिरहेको छौं र उत्साह दिइरहेको छौं तपाईँलाई, र यो समयमा चाहिँ तपाईँको जीवनमा भएको तनावको सामना गर्नुहोस् भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। प्रस्थान 33:14 पदले भन्दछ, मेरो उपस्थिति तँसँग जानेछ र म तँलाई विश्राम दिनेछु। कि जीवनले तपाईँलाई विचलित तुल्याएको छ र सम्हाल्न नसकिने बनाएको छ, तपाईँ एक्लो हुनुहुन्न। इतिहासमा सबैभन्दा महान अगुवाहरूमध्ये एक मोसा पनि आफ्नो जिम्मेवारीबाट यति तनावमा पुगे कि उनले मर्ने इच्छा गरे। तपाईँ भन्नुहोला, निश्चय नै त्यो उनको निम्ति परमेश्वरको इच्छा थिएन। तपाईँले ठिकै भन्नुभयो, तर परमेश्वरको इच्छा जान्नु मात्र पर्याप्त छैन, तपाईँले परमेश्वरकै तरिकाले काम पनि गर्नुपर्छ। मोसाले हप्ताको 6 दिन बिहानैदेखि राति अबेरसम्म काम गर्थे, कुनै विश्राम र विदा बिना। उनी काम गर्दा गर्दै हतारमा खाँदै गर्थे, भेटघाटको योजना बनाउँथे, समय सीमाहरू पूरा गर्थे र उनलाई भेट्न आउने सबैसँग भेट गर्थे। अनि मोसाको नजिकको मानिसहरू पनि उनी थकानबाट पीड़ित थिए भन्ने कुरा देख्न नसक्ने वा आफै यति धेरै खाँचोमा थिए कि तिनीहरूले उनको अवस्था देख्न सकेनन्। तर तिनको ससुरा इत्रोले यो देखेर भने, तिमीले गरेको यो काम ठिक भएन, तिमी घोटिनेछौ, यो काम तिम्रो निम्ति साह्रै चर्को छ, तिमीले यो काम एक्लै गर्न सक्ने छैनौ। सौभाग्यले मोसाले यसको जवाफ पाए र यो दुई भागमा थियो। पहिलो योग्य व्यक्तिहरूलाई चाहिँ काम हस्तान्तरण गर्नु र उनीहरूले त्यो काम गर्न सक्छन् भन्ने भरोसा राख्नु। असल नेतृत्वको यस प्रमुख कुरा भनेको चाहिँ सबै कुरा आफैले गर्न प्रयत्न गर्ने बारेमा होइन, तर अरूद्वारा त्यो काम गराउने हो। अथवा 19औं शताब्दीका प्रचारक डीएल मुरीले भने चाहिँ, 10 जना मानिसको काम गर्ने प्रयास गर्नुको बदला 10 जना मानिसका त्यो काम गर्न लगाउनुहोस्। दोस्रो भनेको, आफ्नै शक्ति भन्दा पनि परमेश्वरको शक्तिमा चाहिँ भर पर्नुहोस्। परमेश्वरले मोसालाई भन्नुभयो, मेरो उपस्थिति तँसँगै जानेछ र म तँलाई विश्राम दिनेछु। विश्राम शब्दले भित्री शान्ति, भलाइ, सुरक्षा, आत्मविश्वास जनाउँछ। अनि तपाईँको निम्ति परमेश्वरको इच्छा तपाईँले त्यसरी नै जीवन जिउनुहोस् भन्ने हो।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ र कार्यक्रम डी ब्रेकमा हुनुहुन्छ हामी वचनहरूबाट तपाईँलाई उत्साह दिइरहेको छौं सँगसँगै मिठा मिठा भजन गीत संगीतको साथ पनि दिइरहेको छौं र आफ्नो दृष्टि यसोमा लगाउनुहोस् मानिसहरूमा होइन भन्ने शीर्षकमा केही कुरा राख्न गइरहेको छु। योहन्ना 21:21 पदले भन्दछ पत्रुसले यसोलाई भने प्रभु तिनको चाहिँ के हुने। बाइबलले बताउँदछ पत्रुसले पछि फर्केर हेर्दा यसुले प्रेम गर्नुहुने चेलालाई पछि पछि आउँदै गरेको देखे। यिनले नै बेलुकीको भोजनको बेलामा उहाँको छातीमा चाहिँ ढल्केर प्रभु तपाईँलाई पक्राइदिने को हो भन्ने सोधेका थिए। तिनलाई देखेर पत्रुसले यसुलाई भने प्रभु यिनको चाहिँ के हुने। यसुले पत्रुसलाई भन्नुभयो म नआएसम्म तिनी पर्खिरहन् भन्ने मेरो इच्छा भए पनि तिमीलाई के तिमी मेरो पछि लाग। यसैकारण ती चेला मर्दैनन् भन्ने कुरा भाइहरूको बीचमा फैलियो। यसुले तिनी मर्दैनन् भन्नुभएको थिएन तर नआएसम्म तिनी पर्खिरहन् भन्ने मेरो इच्छा भए पनि तिमीलाई के भन्नुभएको थियो। जब पत्रुसले यसुलाई भने प्रभु यिनको चाहिँ के हुने। तिनी प्रेरित युहन्नाको बारेमा चाहिँ कुरा गर्दै थिए जसको ख्रिष्टसँग घनिष्ठ सम्बन्ध थियो अनि यसुले भन्नुभयो आफ्नो दृष्टि युहन्नाबाट हटाऊ र तिमीहरूको दृष्टि चाहिँ ममा लगाऊ मलाई पछ्याऊ र मसँग तिम्रो पनि नजिकको सम्बन्ध हुन सक्छ। मानिसहरूले तपाईँलाई निराश पार्नेछन् जसरी तपाईँले पनि तिनीहरूलाई निराश पार्नुहुनेछ तर यदि तपाईँले आफ्नो दृष्टि उहाँमा लगाउनुहुन्छ र उहाँलाई पछ्याउनुहुन्छ भने यसुले तपाईँलाई कहिले पनि निराश तुल्याउनुहुने छैन। सबैभन्दा राम्रो मनसाय भएका मानिसले पनि तपाईँलाई महत्वहीन सल्लाह दिन सक्छन् र तपाईँले पनि तिनीहरूलाई महत्वहीन सल्लाह दिन सक्नुहुनेछ तर यसुले कहिले पनि त्यसो गर्नुहुन्न। उहाँलाई बाटो थाहा हुने मात्र होइन उहाँले भन्नुभयो बाटो म नै हो। उहाँले भन्नुभयो मलाई पछ्याउने अन्धकारमा हिँडुल गर्ने छैन तर त्यसले जीवनको ज्योति पाउनेछ। तपाईँको निम्ति उत्साह चाहिँ यही नै छ कि ईसाई जीवनको लागि सबैभन्दा आधारभूत सिद्धान्तहरूमध्ये एउटा चाहिँ के छ भन्दाखेरि आफ्नो दृष्टि मानिसबाट हटाउनुहोस् र यीशुमा लगाउनुहोस्।

निकै नै एउटा गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम टी ब्रेक तपाईँ सुन्दै हुनुहुन्छ र हामी सीमिठा मिठा गीत संगीतहरू सँगसँगै परमेश्वरको जीवित वचनहरूबाट तपाईँलाई उत्साह पनि दिइरहेको छौं र परमेश्वरसँग रणनीतिक योजनाहरू चाहिँ माग्नुहोस् भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। यसैया 30 अध्यायको 21 पदले भन्दछ, तिमीहरूको कानले चाहिँ तिमीहरूको पछिल्तिर यसो भन्ने आवाज सुन्नेछौ, बाटो यही हो यसैमा हिँड। यसुले आफ्नो जीवनको निम्ति परमेश्वरको रणनीतिक योजना के हो भन्ने कुरा चाहिँ बुझ्नु भएको थियो। मानव जीवनको छुटकाराको लागि चाहिँ परमेश्वरको रणनीतिक योजना चाहिँ अनि उहाँले आफ्नो जीवनको हरेक दिन त्यसको चाहिँ प्रकाशमा जिउनुभयो। युहन्ना 14:17-4 भन्दछ, जुन काम तपाईँले मलाई दिनुभयो त्यो पूरा गरी तपाईँलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु भने जीवनको अन्त्यमा उहाँले प्रार्थना गर्न सक्नुभयो। कुनै पनि कार्यमा सफलता प्राप्तिको लागि रणनीतिक योजनाहरू अति नै महत्वपूर्ण छ र तपाईँको रणनीतिक योजना चाहिँ परमेश्वरबाट आउनुपर्छ, किनकि तपाईँ चाहिँ परमेश्वरको उद्धार पाएको सन्तान हुनुहुन्छ। नत्र भने दबाव र मानिसहरूले तपाईँ गलत बाटोमा लैजान सक्छन्। यस्तो पनि भीड़को मागहरू र उहाँको चेलाहरूको भ्रामक सोचद्वारा चाहिँ सजिलैसँग अर्कोतिर मोडिन सक्नुहुन्थ्यो। उहाँले कसरी त्यस कुरालाई पन्छाउनु भयो त? प्रार्थनामा समयहरू चाहिँ बिताएर, होइन, प्रार्थनामा बिताएका रातहरूद्वारा र हरेक दिन बिहानै आफ्नो पिताको अगुवाई खोजेको कारणले गर्दा त्यस कुरालाई चाहिँ इन्कार गर्न सक्नुभयो। यसो यो सिद्धान्तद्वारा जिउनुभयो। पुत्र आफैले केही गर्न सक्दैन, तर पिताले जे गर्नुभयो अथवा जे गर्नुभएको देख्छ त्यही मात्र गर्छ, किनकि पिताले जे गर्नुहुन्छ पुत्रले त्यसै गर्छ। जस्तो म सुन्छु त्यसै न्याय म गर्छु र मेरो न्याय ठिक ठहरछ, किनकि म आफ्नो इच्छा खोज्दिन तर मलाई पठाउनु हुनेको इच्छा खोज्दछु। र तपाईँको जीवनको लागि योजना खोज्दा तपाईँले पढ्नुपर्ने पहिलो किताब चाहिँ बाइबल नै हो। कुनै पनि योजना अनुसार काम गर भनी परमेश्वरले नभन्नु भएसम्म अरू कसैको योजनालाई स्वीकार नगर्नुहोस्, अन्यथा अन्तमा यसले तपाईँलाई निराश बनाउँदछ। तपाईँले सोध्नुहोला, तपाईँको मतलब परमेश्वरसँग मेरो जीवनको निम्ति रणनीतिक योजना छ र उहाँले मलाई त्यो प्रकट गर्नुहुनेछ हो। तिमीहरूको कानले तिमीहरूको पछिल्तिर यसो भन्ने आवाज सुन्नेछौ, बाटो यही हो यसैमा हिँड।

निकै मिठो गीत तपाईँको निम्ति राख्यो र बालक जस्तै बनेर परमेश्वर कहाँ जानुहोस् भन्ने विषयमा केही कुरा राख्न गइरहेको छु। म ती 18 दिन बदले भन्दछु, साँच्चै म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू चाहिँ सानो बालकहरू जस्तो भएन भने कहिल्यै स्वर्गको राज्यमा पस्ने छैनौ। मती लेख्छन्, चेलाहरू यीशु कहाँ आएर सोधे, स्वर्गको राज्यमा सबैभन्दा महान को हो? उहाँले एउटा सानो बालकलाई नजिक बोलाएर भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरू जस्तो भएन भने कहिले स्वर्गको राज्यमा पस्ने छैनौ। परमेश्वरको लागि ठूलो कामहरू गर्नको निम्ति तपाईँ साना बालबालिका जस्तै भनी उहाँ कहाँ जानुहोस्। साना बच्चाहरूलाई हेरेर तपाईँले धेरै कुराहरू सिक्न सक्नुहुन्छ। तिनीहरू जहाँ सुकै भए पनि आफूले गरिरहेको कुराबाट आनन्द लिइरहेका हुन्छन्। तिनीहरू क्षमा दिइहाल्छन्। एक क्षण तिनीहरू केही कुरामा लड़िरहेका छन्, अर्को क्षण तिनीहरू खुशी साथ खेलिरहेका हुन्छन् र भरोसा गर्ने कुरा तिनीहरूमा सजिलैसँग आउँछ। तपाईँको छोराछोरीहरूले तिर्नुपर्ने ऋण, भोजन वा किनेर ल्याउनुपर्ने सामग्रीको बारेमा चिन्ता गर्दैनन्, किनकि तिनीहरूलाई चाहिने सबै कुरा तपाईँले ल्याइदिनुहुन्छ भनी विश्वास गर्दछन्। यसले हामीलाई के सिकाउनु भएको छ? पहिलो कुरा भनेको सामान्य विश्वास हुनु, दोस्रो सरल प्रार्थनाहरू गर्नु, तेस्रो पश्चाताप गर्नमा छिट्टो हुनु, चौथो परमेश्वरबाट सहायता लिनलाई नियमित रूपमा चाहिँ उहाँमा जानु, अर्को पाँचौं भनेको चाहिँ तपाईँको स्वर्गीय पिता असल हुनुहुन्छ र सत्य मार्गमा हिँड्नेहरूलाई परमप्रभुले कुनै भलो थोकबाट वञ्चित राख्नु हुन्न भनी विश्वास गर्नु। साथै जब तपाईँ बालबालिकाहरूलाई चाहिँ क्षमा दिनुहुन्छ, तिनीहरू दोषी र निन्दाको भावना बोकी हिँड्दैनन्। परमेश्वरसँगको तपाईँको सम्बन्धमा पनि यस प्रकारको सरलता भएपछि आफ्नो आत्मिक जीवन वृद्धि गर्दै हुँदै गएको तपाईँले थाहा पाउनुहुनेछ र पहिलेको भन्दा बढ़ी खुशी हुनुहुनेछ र त्यो नै तपाईँको जीवनको लक्ष्य हुनुपर्छ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो र कार्यक्रम टी ब्रेकको चाहिँ अब म अन्तिमतिर आइसकेको छु। बिदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथी हुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट यो समय म पुनः बिदा हुन चाहन्छु। जय मसी, नमस्कार।

0: 아멘. 아멘. 그리스도시고 그리스도시 말에 걸었을 때, 아무래도
1: 지원 선뜻 리드 바르자 안에서.

0: गुड न्यूज एफएम 105.1
1: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
6: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
7: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
5: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
6: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
7: फोन नम्बर 40225444
5: र 40225742 40225572।
8: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
9: प्रोपाइटर सानु सापकोटा, 01-5208-54 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38।
10: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला, प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुता कुमार अब्राहमको साथमा।
11: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
12: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
11: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
12: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
11: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
12: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
11: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। मनैदेखि सुन्नुहोस् है।
1: अब सुन्न सक्नुहुनेछ कार्यक्रम नयाँ उदय।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग पोखराबाट 105.6 MHz हामी बोलिरहेका छौं। प्राविधिक मित्र सन्ध्या र म कार्यक्रम नयाँ उदयको साथमा आइसकेका छौं। आज सोमबार हो, हामी 2-3 बजेसम्म यो कार्यक्रममा आउने गर्छौं। श्रोता परमेश्वरले दिनुहुने उदयका कुरा, आशाका कुरा, अनन्त जीवनका कुराहरू नै हामी गर्ने गर्छौं र आज पनि त्यस्तै कुराहरू लिएर आएको छु मैले। जुन कुराले आशा दिन्छ, जुन कुराले आनन्द दिन्छ अनि मुक्ति पनि दिन्छ, यस्ता कुराहरू हामीले सुन्दै आइरहेका छौं र शुरूआतमा सदाझै एउटा निकै नै मिठो गीत सुनाउँछु, त्यसपछि म विविध कुराकानी लिएर आउँदैछु।

दुलै हुम अजन्तरी खिस तपाईँको निकै नै मिठो अर्थपूर्ण भजन हामीले सुन्यौं श्रोतामित्र। यो भजन अत्यन्तै राम्रो छ, शब्दहरू पनि राम्रो छ र यो भजनले भन्न खोजेको छ हामी ख्रिष्टका दुलैहरू हौ। र यो भजन सुनिरहँदाखेरि दुलहा र दुलहीको याद आउँछ हामीलाई, जब वैवाहिक सम्बन्ध हुँदछ श्रीमान श्रीमतीमा, अनि दुलहा भन्ने दुलही दुलहा र दुलही बिना चाहिँ विवाह हुन असम्भव छ। र यो सम्बन्ध चाहिँ एकदम प्रगाढ बनाउनको निम्ति परमेश्वरले तीन सुताले बाँधिएको डोरी भनेर श्रीमान श्रीमती बनाउनु भएको कुरा पनि हामीले थाहा पाउँछौं। र हामीले जब यसैको पुस्तक 62:5 हेर्यौं भने जसरी दुलहाले दुलहीमा आनन्द मान्दछ त्यसरी नै तिम्रो परमेश्वरले तिमीमा आनन्द मान्नुहुनेछ भनेर भनिएको छ। र परमेश्वरले तपाईँ र ममा आनन्द मनाउनुहुन्छ किनभने येशूका दुलही हौ हामी, गीतले पनि भनिरहेको थियो। तपाईँ र म तयारीमा बस्नुपर्ने हुन्छ, अब अन्तको समयहरू आइरहेको छ, अप्ठ्यारा परिस्थितिहरू आइरहेको छ, प्रभुको आगमन नजिक आएको हामीलाई आभास भइरहेको छ र यो समयमा चाहिँ हामी एकदम बलियो तरिकाले तयार हुनुपर्नेछ। र दुलही बनेर तयार बन्नको लागि त धेरै श्रृङ्गारका कुराहरू चाहिन्छन् होइन, धेरै संयमका कुराहरू चाहिन्छन्, सबै गुणले 32 लक्षणले युक्त भनेर भनिन्छ नि, सबै लक्षणहरू भएर पर्खिनु पर्यो नि दुलहालाई होइन। जस्तै विवाह गर्ने एउटा दुलहीले दुलहालाई पर्खिरहँदाखेरि जो योग्य छ त्यहीसँग मात्र विवाह हुन्छ नि त होइन, अनि दुलहाले पनि अयोग्य दुलही छ भने अनि अलिकति आज्ञाकारी छैन र उसमा केही किसिमको 32 लक्षण भने जस्तो उसँग राम्रा असल बानी व्यवहार छैन भने मन पराउँदैनन् अनि विवाह पनि त्यहाँ नहुन सक्छ। विवाह हुनको लागि चाहिँ यी सबै कुराको खाँचो पर्छ, विशेषताहरूको। त्यसैले गर्दाखेरि आज येशु ख्रिष्ट पनि अब हामीलाई वचन सङ्ग्रह गर्नुहोला, प्रकाश 19:19 भनेको जस्तो येशु ख्रिष्टको सँगको विवाह भोजमा हामी रहने थुमाको विवाह भनेर त्यहाँ भनिएको छ। र थुमाको विवाहमा हामी त्यहाँ दुलहीको रूपमा प्रस्तुत हुनुपर्नेछ, येशू ख्रिष्ट हाम्रो दुलहा हुनुहुन्छ भनेर भनिन्छ। पति पत्नीका कुराहरू हामी जब आदमीमा गर्ने गर्छौं, त्यहाँ एफएससीको पुस्तकले भनेको छ पतिले पत्नीलाई

प्रेम गर्ने, प्रेम पत्नीले पतिलाई आदर गर्ने भनिएको छ, अनि पत्नीको शिर चाहिँ पुरुष हो, पति हो भनेर भनिएको छ, अनि पतिको शिर चाहिँ ख्रिष्ट हुनुहुन्छ, होइन मण्डलीको शिर चाहिँ ख्रिष्ट हुनुहुन्छ भनेर भनिएको छ। र त्यसैले नै हामी उहाँलाई दुलहाको रूपमा आज सोच्दछौ, मान्दछौ, किनभने दुलहा आउनभन्दा अगाडि चाहिँ एकदम धेरै ठूलो पर्खाईहरू हुन्छ, अनि दुलहा कस्तो रहेछन्, अनि दुलहाको अनुहार कस्तो रहेछ, उसले लगाएका लवाई खवाई कस्तो रहेछ, उसका बोली वचनहरू कस्तो रहेछ भन्ने त्यहाँ आउने जन्तीहरूलाई, त्यहाँ आउने वरिपरिका मानिसहरूलाई धेरै कौतूहल त हुन्छ हेर्नको निम्ति। त्यसैले दुलहा दुलही पनि सक्षम हुनुपर्छ। र आज यहाँ गरिएको कुराहरूमा चाहिँ यसो फ्रिज दुलहा उहाँ त त्यसै नै सिद्ध पवित्र हुनुहुन्छ र दुलही विशेष गरी पवित्र हुनु परेको छ यहाँ, अनि हामी आज्ञाकारी बन्नु परेको छ। र जसरी यसो ख्रिस्टले दुलहामा दुलहा भएर दुलहीमा आनन्द मनाउनुको लागि चाहिँ हामी आज्ञाकारी भएर अनि योग्य बनेर बस्नुपर्ने हुन्छ। र मैले पवित्र सहर नयाँ यरुसलेमलाई स्वर्गबाट परमेश्वर कहाँबाट ओर्लिरहेको देखेँ, जो आफ्नो दुलहाको लागि सिंगारिएकी दुलही झैं तयार पारिएको थियो भनेर प्रकाशको पुस्तक 21:2 पनि भन्दछ। स्वर्गीय यरुसलेमको कुरा यहाँ गरिएको छ, अनि विशेष गरी चाहिँ दुलहा र दुलहीको कुरा नै गरिएको छ। सिगारिएकी दुलही झैं तयार पारिएको थियो भनेर भनिएको छ। र एउटा सिगारिएकी दुलही भन्नु नै आज्ञाकारिताले भरपूर, पवित्र आत्माको फलले भरपूर भएको दुलही हुनुपर्छ पक्कै पनि। र विवाह हुनुभन्दा अगाडि पनि दुलहा र दुलहीको योग्यता सोध्ने कुराहरू हुन्छन्, अनि कस्तो घरघरानाबाट हो, अनि उसको योग्यता के छ, क्षमता के छ, के गर्न जान्दछिन्, हरेक कुराहरूको सोधाइ हुन्छ त्यहाँ, होइन। र आज झन् हामी त ख्रिस्टको दुलही बन्नको लागि किन पर्दैन र हामीमा धेरै योग्यताहरू चाहिन्छ, हामी आज्ञाकारी बन्नुपर्ने हुन्छ। र श्रेष्ठ गीत 6:3 पनि भन्दछ, म मेरो प्रिय प्रियको हुँ, म र मेरो प्रिय मेरो हो भनेर भनेको छ। र यदि तपाईँ विवाह दुलहा दुलही वा मिलेर एकअर्काको मन मिलेर आज्ञाकारी भएर काम विवाहलाई अगाडि बढाउँदै हुनुहुन्छ भने पनि यो असल कुरा हो, तर त्यसमा आज्ञाकारिता चाहिँ हुनुपर्छ, पवित्रता हुनुपर्छ भनेर भनिएको छ। र विशेष गरी यसु ख्रिस्टमा आज्ञाकारी हुनु चाहिँ महत्वपूर्ण कुरा छ। र हामी दुलही बनेर पर्खिनु भनेको सारा मण्डली नै आज हामी दुलही हौ र प्रभु यीशुलाई पर्खिरहेका छौं, र आज्ञाकारी बन्नुपर्छ पर्खिँदाखेरि, होइन। 10 कन्या जस्तोमा 5 कन्या बुद्धिमती, 5 कन्या निर्बुद्धि भनेर मत्तीको पुस्तक 25 अध्यायमा हामी पाउँछौ नि। हामी बुद्धिमती स्त्रीहरू जस्तै तेल बोकेर बस्नुपर्ने हुन्छ, जुन तेल चाहिँ कहिले पनि ननिभिकन चाहिँ प्रभु येशूलाई अथवा दुलहालाई पर्खिने हाम्रो काम हो। त्यसले के देखियो भन्दाखेरि एउटा सतर्कता देखियो, होइन, तेल बोकेर बत्ती बालिरहनु भनेको चाहिँ निरन्तरता त्यहाँ देखियो, अनि लगातार खुरन्धार देखियो, त्यहाँ मेहनत देखियो, होइन, लगाव देखियो। र यसरी नै बाटो कुर्दाखेरिको त्यहाँ मजा अर्कै छ, त्यहाँ देखियो। त्यसैले गर्दा बुद्धिमती स्त्री जस्तो तपाईँ र म पनि हुनुपर्छ। हामीले बत्ती बालिरहनको निम्ति पवित्र आत्माको बत्ती अनि परमेश्वरको वचन नै हाम्रो लागि ज्योति र बत्ती हो, र त्यसलाई बालिराख्नको निम्ति हामीले वचन अध्ययन गर्दै आज्ञाकारी भन्दै पक्कै पनि हामी अगाडि बढ्नुपर्ने हुन्छ। परमेश्वरको वचनले आज्ञाकारी हुने बारेमा धेरै कुराहरू भन्दछ। योहन्ना 14:15 भन्दछ, यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर भनेर भनेको छ। र तपाईँ र मलाई कस्तो लाग्छ भनेदेखि, मैले येशु ख्रिस्टलाई प्रेम गरेको छु, म त येशुको हुँ, आज जसले जे भने पनि म इसाई हुँ, ख्रिस्टियन हुँ, येशुलाई विश्वास गर्ने व्यक्ति हुँ, येशुलाई माया गर्ने मानिस हुँ भनेर भन्छौ, तर आज्ञाकारिता हामीमा छैन भने चाहिँ प्रेम गरेको सुहाउँदो मिल्दैन, प्रेम गरेको भन्न मिल्दैन। यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्दा, परमेश्वरलाई चाहिँ कसरी हामीले प्रेम गर्न सक्छौँ भन्दाखेरि उहाँले दिनुभएका आज्ञाहरू पालन गरेर, होइन। प्रेम गर्ने धेरै तरिकाहरू छन्, तर परमेश्वरलाई प्रेम गर्ने तरिका चाहिँ उहाँको आज्ञाकारी बन्नु नै हो रहेछ। त्यसैले गर्दा आज्ञाकारी हुँदाखेरि परमेश्वर रमाउनुहुन्छ, खुसी हुनुहुन्छ र हामीलाई आशिषित पनि तुल्याउनुहुन्छ। यतिखेर अर्को गीत सुन्छौ हामी कार्यक्रम नयाँ आउँदै सुनिरहेका छौं। यो गीतपछि फेरि पनि म आउँदैछु।

निकै मिठो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नयाँ आउँदै सुन्दै हुनुहुन्छ। कार्यक्रम नयाँ आउँदैमा हामीले मिठा मिठा गीत साथमा अनन्त जीवनका कुरा आशाका कुराहरू गरिरहेका छौं। आज दुलहा दुलहीका कुराहरू पनि हामीले गरिरहेका छौं र असल दुलही बन्नको निम्ति आज्ञाकारी बन्नुपर्छ भन्ने कुराहरू पनि हामीले सुनिरहेका छौं। व्यवस्था 28:1 भन्दछ, यदि तिमीले परमप्रभु तिम्रा परमेश्वरको वचन ध्यानपूर्वक सुनि उहाँका सबै आज्ञाहरू पालन गर्यो भने उहाँले तिमीलाई सबै जातिहरूभन्दा उच्च पार्नुहुनेछ भनेर भनिएको छ। यो कसलाई भनिएको भन्दाखेरि परमेश्वरले इजरायलीहरूलाई आफ्ना जातिहरूलाई भन्नुभएको, तिमीहरू आज्ञाकारी बन, तिमीहरू परमेश्वरको वचनदेखि बाहिर नजाऊ, बडो इमान्दारी नम्र भएर चाहिँ परमेश्वरको चरणमा आऊ भन्दा भन्दै पनि कति अवस्थामा इजरायलीहरूले त्यसो गर्न सकिरहेका थिएनन्। हुन त आज पनि हामीले अरूलाई भन्न सजिलो छ हामी कस्तो अवस्थामा छौं भन्ने कुरा चाहिँ हामीलाई थाहा हुनुपर्छ। इजरायलीहरू जस्तै भनेर भन्छौं, तर इजरायलीहरूलाई पनि सजिलो भने पक्कै पनि थिएन। अनि हुन त उनीहरूले आज्ञाकारी हौ भन्दा पनि अनाज्ञाकारिता भएको पनि हामीले देख्छौं र यस्तो चाहिँ हुनु हुँदैन भनेर परमेश्वरले भन्नुभएको छ र उहाँले तिमीहरूलाई सबै जातिहरूभन्दा उच्च पार्नुहुनेछ भनेर इजरायलीहरूलाई भन्नुभयो। यदि तिमीहरूले आज्ञा पालन गर्यो भने तिमीहरू सबै जातिभन्दा उच्च हुनेछौ भनेर भनिएको छ। तर आज्ञा पालन नगरेको कारणले गर्दा कति अवस्थामा त्यहाँ नष्ट पनि हुनु परेको छ होइन। परमेश्वर चाहिँ डाही परमेश्वर, परमेश्वर चाहिँ हामीलाई माया गर्ने पनि अनि न्यायी परमेश्वर पनि हुनुहुन्छ। तपाईँ यो नसोच्नुहोस् परमेश्वर जहिले पनि हामीलाई अनुग्रह गरिरहनुहुन्छ, माया मात्रै गरिरहनुहुन्छ। अब अन्तको दिनहरू आइरहेको छ, परमेश्वरको इन्साफको दिनहरू आइरहेको छ। प्रभुले त्यतिखेर जसरी हाम्रो इन्साफ गर्नुहुन्छ त्यतिखेर चाहिँ उहाँले न्यायको छडी लिएर आउनुहुन्छ र उहाँ विजयको छडी लिएर आउनुहुन्छ। अब चाहिँ प्रभु येशू मानिसले गरेका कुराहरू सहेर बस्ने गरी आउनुहुन्न, उहाँ अधिकार लिएर आउनुहुन्छ। त्यसैले गर्दाखेरि आज अब त्यस्तो दिनहरू आउँदै गरेको हुनाले हामी डराउनुपर्छ अनि हामी चनाखो बन्नुपर्छ, चौकन्ना बन्नुपर्छ पनि भनिएको छ। त्यसैले नै परमेश्वर प्रभुको आगमनको विषयमा पनि भनिएको छ, पिताले बाहेक कसैले पनि जान्दैन कहिले प्रभु आउनुहुन्छ होइन। बा बेलुका आउनुहुन्छ, बिहान आउनुहुन्छ, अहिले नै आउनुहुन्छ, केही वर्ष पछाडि आउनुहुन्छ, केही वर्ष धेरै पछि मात्रै आउनुहुन्छ, यो हामी भन्नै सक्दैनौँ होइन प्रभुको आगमन कहिले छ भनेर। र पहिलो सामुएल 15:22 पनि भन्दछ, आज्ञाकारी बन्ने कुराहरूमा परमप्रभुलाई होम बलि र बलिदान भन्दा उहाँको आज्ञा पालन गर्नु नै बढ़ी प्रिय छ भनेर भनिएको छ। सुन, बलिदान भन्दा आज्ञा पालन उत्तम हो भनेर भन्न खोजिएको छ। र पुरानो समयमा मानिसहरूले विभिन्न किसिमका बलिदानहरू गर्दथे परमेश्वरलाई खुसी पार्नको निम्ति, किनभने त्यही तरिकाले परमेश्वरलाई महिमा दिनुपर्ने थियो त्यो समयमा। र उनीहरूले बलि गर्नुपर्ने थियो अनि आफ्ना पापहरू स्वीकार गरेर त्यो प्रत्येक लगिएको पाठोमा चाहिँ आफ्नो पाप सारेर अनि त्यहाँ परमेश्वरको निम्ति बलि गर्नुपर्ने थियो। अनि त्यहाँबाट धूप अनि त्यहाँबाट कोइलाहरू लगेर अनि आगो लगेर भित्र महापवित्र स्थानमा चाहिँ धूप बाल्नुपर्ने हुन्थ्यो। यस्तो कारणले परमेश्वर खुसी हुनुहुन्थ्यो र आज त्यस्तो गर्न हामीले पर्दैन, आज्ञा पालन गर्नु नै बलिदान रहेछ। अहिले त हामीलाई सजिलो छ नि त होइन, आज्ञा पालन गर्न यदि तपाईँ र मलाई गाह्रो लाग्छ भनेदेखि यो चाहिँ ठिक भएन। तर आज्ञा पालन गर्नु सजिलै छ, ठिकै छ, हामी गरिरहेका छौँ भन्दाखेरि चाहिँ अत्यन्त राम्रो कुरो हो। होम बलि र पुराना समयमा गरिएको बलिदान भन्दा पनि उत्तम हो भनेर भनिएको छ। त्यसैले तपाईँ र मैले आज्ञाकारी बनेर आफ्नो बलिदानी किसिमको आज्ञा पालन परमेश्वरमा गर्नुपर्छ र यो चाहिँ स्वीकार योग्य नै हुन्छ। र तपाईँ र मैले यो सम्झिनुपर्छ कि म चाहिँ परमेश्वरको बाटोमा आज्ञा पालन गर्दै हिँड्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ कहिले पनि बिर्सनु हुँदैन। अब परमेश्वरको आज्ञाहरू के हुन् भन्ने कुरा त मैले भन्नै पर्दैन, परमेश्वरको वचनमा पनि त्यहाँ लेखिएको छ। 10 आज्ञाका कुरादेखि लिएर नयाँ नियममा आएर येशू ख्रीष्टले भन्नुभएका कुराहरूदेखि लिएर हामी कसरी चाहिँ परमेश्वरकोमा आज्ञाकारी हुन सक्छौ भन्ने कुरा चाहिँ त्यहाँ गरिएको छ। र यहाँ निकै नै मिठा मिठा गीतहरू पनि हामीले लिएर आएका छौँ आज। र रोहित थापाले गाउनु भएको गीत एउटा दुलही सम्बन्धी नै थियो, तर मैले ठ्याक्क त्यसको शब्दहरू भने बिर्सेको छु। धेरै राम्रो गीत म तपाईँलाई सुनाउन खोजिरहेको थिएँ र आज्ञाकारिताको जीवन परमेश्वरले मन पराउनुहुन्छ भन्ने साथसाथमा गीतहरू सुनाउन मन लागेको त ठिकै छ। कुनै समय फेरि पनि हामी गीतहरू सुनौला। याकुब 1:22 भन्दछ, वचनका वचन पालन गर्नेहरू हो, केवल सुन्नेहरू मात्र होइन तर
नत्र तिमीहरूले आफैलाई धोका दिन्छौ भनिएको छ। वचन सुनेर पालन गर्नुपर्ने हुँदो रहेछ र नत्र भने आफूले आफूलाई धोका दिएको ठहरदो रहेछ भन्ने कुरा पनि हामीले थाहा पायौं। लुका 11:28 पनि भन्दछ, धन्य तिनीहरू हुन् जसले परमेश्वरको वचन सुन्छन् र त्यसमा त्यसलाई पालन गर्छन् भनिएको छ। धन्य भनेर भनिएको छ, वचन पालन गर्दाखेरि हामी धन्यवादी धन्य भनेर भन्नुहुन्छ परमेश्वरले तपाईँ र मलाई। वचन जब पालन गर्छौं अनि हाम्रो जीवनमा आशिष आउँछ, परमेश्वरले धन्यको भन्नुहुन्छ र आशिष दिनुहुन्छ। परमेश्वरले धन्यको भनेर भन्नु नै आशिष दिनु हो, उहाँले हाम्रो जीवनमा आशिष दिनको निम्ति हामी आज्ञाकारी बन्नुपर्छ पक्कै पनि। योहन्ना 15:10 पनि भन्दछ, यदि तिमीहरूले मेरा आज्ञाहरू पालन गर्छौ भने तिमीहरू मेरा प्रेममा रहिरहन्छौ भनिएको छ। परमेश्वरलाई प्रेम कसरी गर्ने भन्ने कुरा चाहिँ आज्ञाकारितालाई नै रहेछ। र परमेश्वरले प्रेम धेरै किसिमका हुन्छन् तर मानिसले आशा गरेको प्रेम र परमेश्वरले तपाईँ र मबाट आशा गर्नुभएको प्रेम फरक छ। र हामीबाट परमेश्वरले अपेक्षा गर्नुभएको प्रेम चाहिँ आज्ञाकारिता हो र मानिसले मानिसलाई गर्ने प्रेम चाहिँ एउटा भौतिकी हो। हामीले आत्माबाट गरे पनि हाम्रो चाहिँ त्यहाँ विभिन्न किसिमका इच्छा उद्देश्य अनि कति स्वार्थहरू लुकेका हुन्छन् होइन, र त्यसैले गर्दाखेरि यो फरक छ। र परमेश्वरले चाहिँ तपाईँ र मलाई निस्वार्थ प्रेम अध्यापी प्रेम गर्नुभयो पक्कै पनि। यतिखेर एउटा निकै नै मिठो गीत सुन्छौ हामी, रोहित थापाज्यूको आवाजमा हुन्छ भने एउटा निकै नै मिठो गीत सुनाउँछौ।

हजुर सर्वाङ्गित रोहित थापा र साथीको आवाजमा हामीले सयमा सारैजनले यसो तिम्रो हृदय रहेछ भनेर सुनेका छौ। मैले यही गीत तपाईँहरूलाई सुनाउन आँटेको थिएँ किनभने परमेश्वरले भन्नुहुन्छ म डाहे डाहा गर्ने परमेश्वर पनि हुँ भनेर भन्नुभएको छ। यो कहाँ पाइन्छ भन्दाखेरि यर्मियाको पुस्तक हामीले 20:5 यर्मिया होइन प्रस्थान 20:5 तिनीहरूलाई नढोग र तिनीहरूको सेवा नगर किनकि म परमप्रभु तिम्रो परमेश्वर डाहा गर्ने परमेश्वर हुँ भनेर इजरायलीहरूलाई आफ्ना जनहरूलाई भन्नुहुन्छ परमेश्वरले म डाहा गर्ने परमेश्वर हुँ। र फेरि 34:14 पनि भन्नुभएको छ तिमीले अरू कुनै देवतालाई नपुज किनकि परमप्रभुको नाउँ नै डाहा गर्ने हो उहाँ डाहा गर्ने परमेश्वर हुनुहुन्छ। यो शब्द सुन्दाखेरि डाहा भनेको चाहिँ राम्रो होइन तर परमेश्वरले चाहिँ यो आवश्यक कुरा ठिक कुराको निम्ति डाहा गर्नुभएको उहाँमा आज्ञाकारी होस् भन्ने उहाँको इच्छा हो पक्कै पनि। र व्यवस्था 4:24 पनि भन्नुहुन्छ किनभने परमप्रभु तिम्रा परमेश्वर भस्म पार्ने आगो हुनुहुन्छ डाहा गर्ने परमेश्वर हुनुहुन्छ। त्यसैले तपाईँ र मैले परमेश्वरले प्रेम मात्रै गर्नुहुन्छ भनेर सोच्नु हुँदैन उहाँको आफ्नो दिन आइरहेको छ उहाँले चाहिँ हामीलाई न्याय गर्ने दिन आइरहेको छ। मैले अघि पनि भने अधिकारका साथ प्रभु यीशु आउनुहुन्छ त्यतिखेर तपाईँ र मेरो न्याय हुँदाखेरि चाहिँ उहाँले चाहिँ आगो बनेर हाम्रो न्याय गर्नुहुन्छ पक्कै पनि। अब त्यसरी मानिसले जे गरे त्यो सहनको निम्ति उहाँ मानिसको पुत्र भनेर संसारमा आउनुभयो हाम्रो सम्पूर्ण पापहरू बोकेर चुपचाप सबै कुराहरू सहनुभएको थियो तर अब त्यस्तो समयहरू छैन प्रभु यीशु विजयी भइसक्नु भएको छ र उहाँले उहाँको विजयको कारणले गर्दाखेरि अब हामीलाई न्याय गर्न उहाँ आउनुहुन्छ। र व्यवस्था 6:15 पनि भन्दछ किनभने तिमीहरूका बीचमा हुनुहुने परमप्रभु तिम्रा परमेश्वर डाहा गर्ने परमेश्वर हुनुहुन्छ भनेर भनिएको छ। र यहोशू 24:19 भन्दछ उहाँ पवित्र परमेश्वर हुनुहुन्छ उहाँ डाहा गर्ने परमेश्वर हुनुहुन्छ। धेरै ठाउँमा डाहा गर्ने परमेश्वर हुनुहुन्छ भनेर भनिएको छ। यो डाहा चाहिँ के हो र अब मानिसलाई चाहिँ अब डाहा नगर कसैको पनि ईर्ष्या नगर भनेर भनिन्छ तर यो डाहा चाहिँ कस्तो किसिमको म भन्छु तपाईँहरूलाई यहाँ डाहा भनेको मानिसको पापपूर्ण ईर्ष्या होइन यसको अर्थ परमेश्वर आफ्ना जनले उहाँलाई मात्र आराधना गरून् भन्ने पवित्र धर्मी चाहना परमेश्वरको हो। उहाँको इच्छा के हो भन्दाखेरि मलाई मात्रै आराधना गरोस् भन्ने परमेश्वरको चाहना हो किनभने परमेश्वर संसारमा एउटै हुनुहुन्छ र उहाँलाई मात्रै आराधना गर्न योग्यको हुनुहुन्छ उहाँ मात्रै त्यसैले गर्दा उहाँलाई आराधना गर्नुपर्छ। उहाँलाई बाहेक अरूलाई पनि पुज्दै परमेश्वरलाई पनि पुज्दै गर्ने मानिसलाई परमेश्वरले डाहा गर्नुहुन्छ मन पराउनुहुन्न। त्यसैले गर्दाखेरि तपाईँ र मैले जहिले पनि परमेश्वरलाई मात्रै आराधना गर्नुपर्छ र उहाँ मूर्ति पूजा वा अरू देवी देवताप्रति निष्ठालाई स्वीकार गर्नुहुन्न किनकि उहाँ मात्र साँचो परमेश्वर हुनुहुन्छ भनिएको छ। र यो डाहा चाहिँ किन परमेश्वरले गर्नुहुन्छ भन्दाखेरि यसको अर्थ फेरि पनि भनौँ परमेश्वर आफ्ना जनले उहाँलाई मात्र आराधना गरेको चाहनुहुन्छ। त्यसैले गर्दा आज तपाईँ र म कस्तो किसिमले हिँडिरहेका छौँ हाम्रो आज्ञाकारिता कस्तो छ परमेश्वरलाई कसरी पुजेका छौँ होइन परमेश्वर चाहिँ प्रेमी मात्रै नभएर डाहा गर्ने पनि हुनुहुन्छ भनेर बुझ्नुपर्छ हामीले र डाहा गर्ने भन्दैमा हामीलाई नोक्सान पार्न हाम्रो शरीरलाई नोक्सान पार्न हाम्रो आत्मालाई नोक्सान पार्न परमेश्वर कहिले पनि आउनुहुन्न। उहाँले चाहिँ हामीलाई डाहा गर्ने भनेको चाहिँ उहाँमा आज्ञाकारी बन्न नै आह्वान गर्नुहुन्छ जहिले पनि। त्यसैले गर्दा आज रोहित थापाको जीवको आवाज भनेको मिठो गीत हामीले सुन्यौं साथीको आवाजमा यसमा जल्दै साह्रै जल्दै तिम्रो हृदय रहेछ भनेर त्यहाँ भनिरहेको थियो अनि अरू प्रेमीसँग हिँड्दा छटपट आउँदै वेदनामा भनेर भनिएको छ। साँच्चै नै संसारका कुराहरूलाई अँगालेर संसारका कुराहरूलाई प्रेम गरेर प्रभुलाई छोड्यौं भनेदेखि प्रभुले साँच्चै नै भाव विहल हुनुहुन्छ प्रभुले पीर गर्नुहुन्छ चिन्ता गर्नुहुन्छ फिक्री गर्नुहुन्छ र ईर्ष्या गर्नुहुन्छ मलाई छोडेर चाहिँ अर्को प्रेमीसँग गयो भनेर परमेश्वर धेरै दुखित हुनुहुन्छ। त्यसैले कतिजना मानिसहरूले चाहिँ आज यीशु ख्रीष्टलाई त्यागेका पनि छन् ब्याक्सलाइड भएर गएका पनि छन् परमेश्वरको प्रेम पाएर पनि पछि फर्केका घटनाहरू पनि धेरै छन्। त्यसैले गर्दा हामी सतर्क हुनुपर्छ ताकि हाम्रो जीवनमा त्यस्ता दिनहरू नआओस् हामीले जहिले पनि परमेश्वरलाई पुज्न पाऊ परमेश्वरलाई महिमा दिन पाऊ। त्यसैले गर्दाखेरि आज्ञाकारिता चाहिँ महान हो अनि आज्ञाकारितामा नै प्रेम देखिन्छ भनिएको छ र हाम्रो घरमा पनि बुबा आमालाई हामीले आज्ञाकारिता देखाएनौ भनेदेखि उहाँहरूले मन पराउनुहुन्न। परिवारमा पनि जो छोराछोरी आज्ञाकारी छ त्यसैलाई धेरै मन पराउनुहुन्छ आमा बुवाले। हुन त आमा बुवाले सबैलाई बराबर प्रेम गर्नु नै हुन्छ तर पनि अलिकति बढी प्रेम चाहिँ कसलाई गर्नुहुन्छ भन्दा जो आज्ञाकारी छ भनेको मान्छ उसलाई धेरै माया पनि गर्नुहुन्छ।
साँच्चै नै युसुफलाई लामो लबेदा भएको कमिज किनिदिनु भएको थियो, बुवाले सिलाइदिनु भएको थियो, किनभने धेरै माया गर्नुहुन्थ्यो होइन, र अरू छोराहरू भन्दाखेरि युसुफलाई. अनि त्यहाँ हामीले देख्छौ परमेश्वरको वचनमा, र यसरी आज्ञाकारी बनेर हिँड्ने छोरा छोरीहरूलाई मन पराउनुहुन्छ भने जस्तै परमेश्वरले तपाईँ र म मेरो आज्ञाकारिता हेरेर उहाँले हामीलाई मार्क्स दिनुहुन्छ, उहाँले हामीलाई चाहिँ तिमी पास हुन्छौ अथवा फेल हुन्छौ भन्ने कुरा उहाँले भन्नुहुन्छ. किनभनेदेखि हामी यदि पास भयौँ भने हामी धेरै प्रशस्त आशिष पनि पाउनेछौँ, र आज्ञाकारितामा फेल भयौँ भनेदेखि चाहिँ आशिष नपाउन पनि सक्छौ. गुड न्युज एफएमको प्रसारमा कार्यक्रम नयाँ आउँदै सुन्दै हुन्छ. आज हामीले आशाका कुराहरू मात्रै गरेनौं, आज्ञाकारिताका कुराहरू पनि गरिरहेका छौं, अनि परमेश्वर दाई हुनुहुन्छ भन्ने कुराहरू पनि गरिरहेका छौं. यो समय गीतको पालो भएको छ, गीत सुन्छौं, त्यसपछि हामी फेरि पनि आउँदैछौं.

हजुर श्रोता मित्र, पुरानो समयमा हामीले धेरै किसिमका बलिदानहरूको याद गर्छौं, किनभने त्यहाँ भएको बलिदानहरू चाहिँ धेरै नै छन्। विभिन्न तरिकाका नियमहरू थिए जहाँ चाहिँ परमेश्वरलाई खुसी पार्नुपर्ने थियो। र आज चाहिँ तपाईँ र मेरो हृदयको वेदी परमेश्वरले चाहनुहुन्छ, वेदी चोखो चाहनुहुन्छ। हाम्रो हृदयको वेदी चाहिँ चोखो हुनुपर्छ, जहाँ परमेश्वरलाई हामीले पुज्न सकौं, परमेश्वरलाई पवित्रताको जीवन दिन सकौं र आज्ञाकारिता दिन सकौं। जकरिया 1:14 फेरि पनि भन्दछ, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म यरूसलेम र सियोनका निम्ति ठूलो डाहाले भरिएको छु भनेर फेरि पनि डाहाको कुरा उहाँले गर्नुहुन्छ। र यी पदहरूले के देखाउँछ कि परमेश्वरको डाहा चाहिँ स्वार्थी वा पापपूर्ण ईर्ष्या होइन, यो उहाँको पवित्र प्रेम र आफ्ना जनप्रतिको निष्ठा र उहाँलाई मात्र आराधना गरिनुपर्छ भन्ने धार्मिक चाहना पनि हो। र परमेश्वरको चाहना शुद्ध छ, पवित्र छ, अनि सबैलाई उहाँले बराबर प्रेम गर्नुहुन्छ। संसारमा मानिसले एक किसिमको पक्षपात गरे पनि परमेश्वरले कहिले पनि पक्षपात तपाईँलाई मलाई गर्नुहुन्न। र त्यसैले हामीले यो पनि सोच्नु हुँदैन, मदेखि परमेश्वर लुक्नु भएको छ, मेरो प्रार्थना सुन्नुभएको छैन, अर्को व्यक्तिको प्रार्थना सुन्नुभयो भन्ने कुरा पनि आउँदैन, किनभने परमेश्वरले सबैलाई प्रेम गर्नुहुन्छ। र हाम्रो विश्वास अनि हाम्रो हृदयको वेदी, हाम्रो आज्ञाकारिता नै सबैभन्दा प्रमुख कुरा हुन आउँछ। कस्तो राखेका छौँ त हामीले चोखो राख्नुपर्ने हुन्छ। उहाँले भन्नुभएको छ, तिमीहरूको लुगा फटाएर होइन, हृदय फटाएर चाहिँ म कहाँ आऊ भनेर भनिएको छ। र जब परमेश्वरको निम्ति तपाईँको हृदय फटाएर आउनुहुन्छ अनि आराधना स्तुति गर्नुहुन्छ, त्यतिखेर परमेश्वरको उपस्थिति तपाईँले पाउनुहुन्छ। र आज तपाईँ र मैले जब मण्डलीमा गएर आराधना महिमा गर्छौँ, कति आनन्द आउँछ हामीलाई होइन, त्यो समय चाहिँ सधैँ भइरहोस् जस्तो लाग्छ, किनभने एउटा स्वर्गीय आनन्द परमेश्वरले दिनुहुन्छ। त्यसैले नै हामी थाहा पाउँछौँ कि परमेश्वरले हामीलाई कति धेरै आनन्द दिन चाहनुहुन्छ, कति धेरै उहाँले चाहिँ हामीलाई माया प्रेम गर्नुहुन्छ भन्ने कुरा हामीले थाहा पाउँछौँ। र उहाँलाई भजन गाउनु पनि परमेश्वरलाई गरिएको प्रेम हो, र हामीले प्रार्थना पनि परमेश्वरलाई गरिएको प्रेम हो, र जसले चाहिँ वचन बोल्नुहुन्छ उहाँहरूले पनि सबैले परमेश्वरलाई प्रेम गर्नुभएको प्रमाण हो। त्यसैले गर्दा यो सबै आज्ञाकारितामा पर्दछन्। हामीले के गर्ने त भन्दा चर्चमा गएर चाहिँ हामीले परमेश्वरको निम्ति आराधना गर्ने, गाउने होइन, यो पनि हाम्रो ड्युटी मात्रै नभएर हृदयको चाहना हुनुपर्छ। यो चाहिँ परमेश्वरले मन पराउनुहुन्छ। र अर्को कुरा चाहिँ हामीले त्यहाँ ठिक व्यवहारहरू गरेको होइन, वचनहरू ठिक तरिकाको वचनहरू बोलेको परमेश्वर चाहनुहुन्छ, त्यो चाहिँ साँचो बलिदान, साँचो आराधना हो भनेर भन्न सकिन्छ। त्यस्तै आराधनाहरू परमेश्वरले मन पराउनुहुन्छ। आज संसारमा धेरै किसिमका आराधनाहरू हुन्छन् जहाँ चाहिँ स्वार्थ लुकेको पनि हामी देख्छौं, जहाँ चाहिँ मानिसलाई बढी पुजेको पनि हामी देख्छौं, परमेश्वरलाई भन्दा मानिसहरूलाई वास्ता गरेको पनि देख्छौं। र यो चाहिँ परमेश्वरले चाहनुहुन्न। उहाँले चाहिँ एउटा चाउरी नपरेको मण्डली अनि स्वच्छ अनि एकदमै स्वस्थ मण्डली चाहनुहुन्छ। र हामी उहाँका दुलहीहरू हौं, स्वस्थ भनेर रहनुपर्छ, गर्गनाले आभूषित भएर र चरित्रले एकदम चरित्रवान भएर 32 लक्षणले युक्त भनेर चाहिँ त्यस्तो भएर चाहिँ हामी दुलही पर्खिनुपर्छ परमेश्वरलाई। अनि यसरी पर्ख्यौं भनेदेखि चाहिँ हामी पाँच बुद्धिमती जस्तो हुन्छौं, जसलाई चाहिँ परमेश्वरले ढोका खोलिदिनुहुन्छ र हामी प्रभुसँग जानेछौं। र फेरि पनि भन्छु, प्रकाशको पुस्तकको 19 अध्याय थोमाको विवाह पढ्यौँ भनेदेखि हामीलाई यति आनन्द आउँछ कि त्यो दिन कहिले आउँला होइन, प्रभुसँग बसेर हामीले चाहिँ विवाह भोज मनाउने भन्नाले यो चाहिँ एउटा सांकेतिक कुरा हो, तर भोलि गएर प्रभुको साथमा बस्ने कुराहरू बाइबलले हामीलाई बताउँछ। यति ठूलो आशा, यति ठूलो आनन्द परमेश्वरको वचनले हामीलाई दिएको छ अनि परमेश्वर आफैले दिनुहुन्छ भने हामी निराश भइरहनु पर्ने आवश्यक पक्कै पनि छैन। हजुर श्रोता मित्र, यतिन्जेल हामी सुन्दैथ्यौं कार्यक्रम नयाँ आउँदै मैले आज बलिदानका कुराहरू गरेँ, आज्ञाकारिताका कुराहरू गरेँ अनि डाही परमेश्वरका कुराहरू गरेँ होइन। तपाईँलाई कस्तो लागिरहेको छ? आउने दिनहरूमा पनि हामी यस्तै कुराकानीहरू लिएर फेरि पनि आउनेछौँ। अहिलेलाई भने सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै म कार्यक्रमबाट छुटिन्छु। धन्यवाद।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौं र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरू, जोहरू परमेश्वरको वचन धर्मशास्त्रबाट सुन्नका लागि उपस्थित हुनुभएका सम्पूर्णलाई मेरो तर्फबाट ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा मैले बाइबल धर्मशास्त्रबाट पाठ गर्नका लागि विशेष गरेर फिलिपी 2:1-11 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्न गइराखेको छु। आउनुहोस्, यहाँहरूलाई यो वचनको खण्ड म पाठ गरेर सुनाउनेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेकन। यदि ख्रिस्टमा केही प्रोत्साहन छ भने प्रेमको केही प्रेरणा, पवित्र आत्माको केही संगति, केही स्नेह र सहानुभूति छ भने तिमीहरू एउटै मनको भएर एउटै प्रेम राखेर रा, पूर्ण सहमति साथ एउटै चित्तको भएर मेरो आनन्द पूरा गर। स्वार्थ वा अहंकारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूको हितलाई पनि हेर। तिमीहरूमा यस्तो मन होस् जो ख्रीष्ट येशूमा पनि थियो। परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्री राख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्याइकन कमराको रूप धारण गरेर नयाँ अथवा तथा मनुष्य भएर जन्मनु भयो। स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनु भयो र मृत्यु समय अर्थात क्रूसको मृत्यु समय आज्ञाकारी रहनुभयो। त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वी मुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। आदरणीय श्रोता, यो खण्डमा विशेष गरेर नम्रतामा आज्ञाकारी हुँदा इनामको भागीदार भइन्छ भन्ने विषयलाई हामी मनन गर्नेछौ। नम्रतामा आज्ञाकारी हुँदा इनामको भागीदार निश्चय नै हुन्छ भन्ने कुरा हो। आदरणीय श्रोताहरू, यो खण्डमा हामीले विशेष गरेर पावललाई खुशी पार्नका लागि एउटै विचार, चित्त र प्रेममा जिउनलाई विन्ती गरेका छन्। मण्डलीका प्रत्येक व्यक्तिहरू जब एउटै विचारका हुन्छन्, एउटै चित्तका हुन्छन् र एउटै प्रेममा उनीहरू जिउँछन्, तब त्यस ठाउँमा आनन्दका क्षणहरू हुन्छ, खुशी त्यहाँनिर हुन्छ, त्यहाँ विवादहरू हुँदैन, झगडा हुँदैन, त्यहाँनिर मिलापका कुराहरू हुन्छन्। र पावलले आफूलाई खुशी कुन हदमा, कुन अवस्थामा खुशी हुन्छ भन्दाखेरि, जब मानिसहरू, जब विश्वासीहरू एउटै विचारका हुन्छन्, एउटै चित्तको भएर जिउँछन्, एउटै प्रेममा जिउँछन्, त्यतिखेर खुशी आउँदछ। र आफ्नो मात्र भलाइ नखोजेर अरूको पनि भलाइ खोज्ने कुरालाई प्रोत्साहन दिएका छन्। आदरणीय श्रोता, धेरै मानिसहरूले आफ्नो मात्र भलाइ खोजेको कुरा हाम्रो अगाडि हामीले छर्लङ्ग देखिरहेका छौं, तर परमेश्वरको वचनले हामीलाई यो प्रकारले स्पष्ट पारिराखेका छन् कि आफ्नो मात्र भलाइ होइन रहेछ, अरूको पनि भलाइ खोज्नु पर्ने रहेछ। आफ्नो भलाइ त गर्नु नै पर्छ, तर आफ्नो भलाइ मात्रै गर्नु हुँदैन, अरूको पनि भलाइ चिताउनु पर्छ, अरूको पनि भलो चिताउनु पर्छ भन्ने बाइबल धर्मशास्त्रको यो शिक्षा हो। र आज यहाँहरूले स्पष्ट रूपमा बुझ्नुहुन्छ कि एउटा स्वार्थी व्यक्तिले आफूलाई मात्रै विचार गर्छन्, आफ्नो परिवारलाई मात्रै विचार गर्दछन्, आफ्नोलाई मात्रै विचार गर्दछन्। यो स्वार्थ भावना हो, यो स्वार्थ कुराहरू हुन्। मानव स्वाभाविकैले स्वार्थी भएको कारणले गर्दा यो कुराहरू आउनु स्वाभाविकै हो। तर यीशु ख्रीष्टलाई विश्वास गरेका प्रत्येक व्यक्तिहरूले यो कुरा बुझ्नुपर्छ कि प्रभुको शक्तिमा, परमेश्वरको सहायतामा अरूको पनि भलाइ गर्नुपर्छ, अरूको भलाइ गर्न थाक्नु हुँदैन भनेर बाइबल धर्मशास्त्रले अर्को ठाउँमा पनि भनेका छन्। आदरणीय मित्रहरू, नम्रतामा एकले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठान्ने बारेमा पनि प्रोत्साहन दिएका छन्। नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान्ने, आफूलाई जब एउटा व्यक्तिले आफूलाई नम्र तुल्याउँछ, त्यो व्यक्तिले अरूलाई पनि एउटा आदरको दृष्टिले हेर्न थाल्छ। घमण्डले चाहिँ कहिले पनि अरूलाई आदर गर्न सक्दैन, तर नम्र व्यक्तिले अरूलाई जहिले पनि आदर सम्मान दिइरहेको हुन्छ। र यो खण्डमा हामीले स्पष्ट देख्छौ कि एकले अर्कोलाई आफूभन्दा अथवा अरूलाई आफूभन्दा श्रेष्ठ ठान्ने एउटा शिक्षा यहाँनिर हामी देख्न पाउँछौ। जब एउटा व्यक्तिले अर्को व्यक्तिलाई आफूभन्दा श्रेष्ठ ठान्छ, त्यस ठाउँमा मिलाप हुन्छ, त्यस ठाउँमा खुशी हुन्छ, त्यस ठाउँमा सबै कुरा व्यवस्थित भएर मिलेर जान्छ। आफ्नो मात्र होइन अरूको पनि विचार गर भनिएको छ। आफ्नो भलाइ मात्रै नखोज्ने, अरूको पनि भलाइ खोज्नुपर्ने कुरा छ। आफ्नो मात्र होइन तर अरूको पनि विचार गर्नुपर्छ। आदरणीय श्रोताहरू, हामी सामाजिक प्राणी हौ, हामी परमेश्वरका सन्तानहरू हौ, हामी धेरै एउटै शरीरका धेरै अङ्गहरू हौ, हामी एक अर्का प्रति अथवा एकले अर्कालाई समूहको पनि विचार गर भनिएको छ। आफ्नो भलाइ मात्रै नखोज्ने, अरूको पनि भलाइ खोज्नुपर्ने कुरा छ। आफ्नो मात्र होइन

छ, आदर दिनु जरूरी छ र अरूको पनि विचारलाई बुझिदिनु पर्ने हुन्छ। आफ्नो भावना मात्र होइन अरूको भावनालाई पनि बुझिदिनु पर्ने हुन्छ। हरेकको व्यवहार यीशु ख्रिस्टको जस्तै हुनुपर्ने सुझाव पनि यहाँ हामी पाउँछौ। हरेक व्यवहारमा यीशु ख्रिस्टको जस्तै हुनुपर्ने, यीशु ख्रिस्टले जुन प्रेमले समानुभूति सहानुभूति उहाँले गर्नुभयो, मानिसहरूलाई धेरै पटक सहानुभूतिका शब्दहरू प्रयोग गर्नुभयो, मानिसहरूको समानुभूति कुराहरूलाई पनि अनुभव गर्नुभयो र यीशु रुनु पनि भयो। यसरी हरेकको जीवनमा यीशुको जस्तै व्यवहार भयो भने आज मण्डलीमा, समाजमा, देशमा ठूलो शान्ति र खुशी त्यहाँनिर हुन्छ। यीशु ख्रिस्ट परमेश्वर भएर पनि नम्रतामा मानिसको चोलामा जन्मनु भयो। यीशु परमेश्वर हुनुहुन्छ, अदृश्य परमेश्वरको दृश्य रूप यीशु हुनुहुन्छ। यीशुलाई विश्वास गर्ने मानिसहरूले आनन्द जीवन प्राप्त गर्दछन् र यीशु ख्रिस्ट परमेश्वर नै हुनुहुन्छ र उहाँ चाहिँ यो संसारमा मानव जातिको उद्धार र मुक्तिको निम्ति पापको बलिदान, पापको प्रायश्चितको निम्ति बलिको एउटा बलिको थुमा भएर उहाँ आउनुभयो र उहाँ मानव जातिको निम्ति मर्नका लागि आउनुभयो। मानव जातिको पापको प्रायश्चितको निम्ति पापको ज्याला मृत्यु थियो, त्यो मृत्यु भोग्नका निम्ति त्यो मृत्युको लागि उहाँ आउनुभयो र मृत्युसम्मै उहाँ आज्ञाकारी बन्नुभयो र यीशु यो संसारमा मानव जातिको निम्ति आउनुभएको, परमेश्वर भएर पनि मानवको चोलामा उहाँ आउनुभएको हो, अदृश्य परमेश्वर दृश्य रूपमा उहाँ आउनुभएको हो र मानिसले परमेश्वरलाई कहिल्यै देख्दैनन् किनभने परमेश्वर अदृश्य हुनुहुन्छ, परमेश्वर आत्मा हुनुहुन्छ, आत्मालाई देख्न सकिँदैन। नदेखेको परमेश्वरलाई देखाउनका निम्ति यीशु यो संसारमा मानव भएर आउनुभयो र उहाँले नै परमेश्वरको बारेमा, स्वर्ग र नरकको बारेमा र परमेश्वरको राज्यको बारेमा उहाँले नै बताउन सक्नुहुन्छ र उहाँले बताउनुभयो र उहाँले आफू मृत्युसम्मै आज्ञाकारी भएर उहाँ यो संसारमा जिउनुभयो। परमेश्वरले उहाँलाई सबैभन्दा माथि उठाउनुभयो। जब यीशु ख्रिस्टले आफूलाई नम्र तुल्याएर आज्ञाकारी भएर यो संसारमा मानव चोलामा जन्मिएर उहाँ पापको बलि भनौँ पापको प्रायश्चितको निम्ति बलि हुनलाई उहाँ आउनुभयो र त्यसपछि उहाँ परमेश्वरले उहाँलाई सबैभन्दा माथि उठाउनुभयो। सबैले उहाँको नाउँमा घुँडा टेक्ने भविष्यवाणी गरेका छन् र यो वचन यो धर्मशास्त्रमा हामीलाई भनिएको कुरा यीशु ख्रिस्टको नाउँमा हरेक प्राणीले घुँडा टेक्नु पर्ने छ भनिएको छ। आज धेरैले यीशुलाई विभिन्न तरिकाले विरोध गरिरहेका छन्। यीशु ख्रिस्टलाई मानिसहरूले नचिनेको कारणले गर्दा उनलाई एउटा सामान्य मानव मात्रै भनेर मानिसहरूले व्याख्या गरिरहेका छन्। तर यीशु ख्रिस्टमा पूर्ण मानव पूर्ण ईश्वर भएको कुरा हामी यहाँ थाहा पाउँछौ र यीशु ख्रिस्ट परमेश्वर नै हुनुहुन्छ र उहाँ मानव चोलामा आउनु भएको हो भन्ने कुरा स्पष्ट बुझ्नुपर्छ र अब यीशुलाई र मानिसहरूले आज सामान्य व्यक्तिको रूपमा हेरेका छन्। तर एक दिन समय आउनेछ हरेक प्राणीले घुँडा टेक्नुपर्नेछ भनेर यहाँ स्पष्ट बताएका छन् र यीशु ख्रिस्ट नै प्रभु हुनुहुन्छ भनेर स्वीकार गर्नुपर्नेछ भनिएको छ। आज यीशुलाई विश्वास गर्नुहोस् भन्दाखेरि विश्वास गर्दिन भन्ने मानिसहरू अनगिन्दी छन्। यीशुलाई विश्वास गर्यो भने उद्धार र मुक्ति पाइन्छ भन्दाखेरि पनि कति व्यक्तिहरूले यसलाई स्वीकार गर्दैनन्। यीशु को हो र

यीशुलाई हामीले किन विश्वास गर्नुपर्छ र भन्ने खालको विचारहरू मानिसहरूले गरेका हुन्छन्। तर सत्य यही हो, एक दिन यीशु ख्रीष्ट नै प्रभु हुनुहुन्छ भन्ने कुरा हरेक मुखले स्वीकार गर्नु नै पर्नेछ भनिएको छ। आदरणीय श्रोताहरू, आज त यहाँहरू हामी सबैले आफ्ना आफ्ना विचारहरू पोखाउन पाउँछौ, आफ्ना आफ्ना इच्छाहरू इच्छा अनुसार जिउन सक्छौ। तर सत्य कुरा यो हो कि यीशुलाई आज प्रभु भनेर भन्न नसक्नेहरू, आज यीशुलाई प्रभु भनेर मुखले स्वीकार नगर्ने व्यक्तिहरूले पनि यो कुरा स्पष्ट बुझ्नुपर्छ। एक दिन यही मुखले ए यीशु नै प्रभु हुनुहुन्छ भनेर त्यो उच्चारण गर्नुपर्नेछ, घोषणा गर्नुपर्नेछ। त्यो दिन आउँदैछ, त्यसकारण आज नै समय हुँदा नै यहाँहरूले यीशुलाई यीशु प्रभु को हुनुहुन्छ भनेर जान्नु जरूरी छ। यीशु प्रभु यो संसारमा किन आउनुभयो भन्ने कुरा जान्नु आवश्यक छ। यीशु प्रभु क्रुसमा किन मर्नुभयो जान्नुपर्ने आवश्यक छ। उहाँलाई क्रुसमा टाँगेर मरेको शरीरलाई चिहानमा राखेर तेस्रो दिनमा उहाँ किन बौरी उठ्नुभयो यो कुरा जान्नु आवश्यक छ। यदि यहाँहरूलाई यो जिज्ञासा लाग्यो भने बाइबल धर्मशास्त्र पाठ गर्नुहोस्, बाइबल धर्मशास्त्रलाई पढ्नुहोस्, बुझ्नुहोस्। एक दिन लाजमा पढ्नु पर्दैन, एक दिन फेरि पछ्ताउनु पर्दैन। आजै समय छँदै यीशुलाई विश्वास गर्नुहोस्, यीशुलाई विश्वास गर्नुहोस्, यीशुलाई प्रभु भनेर मुखले स्वीकार गर्नुहोस्। आज नै घुँडा टेकेर यीशुलाई प्रभु भनेर मुखले स्वीकार गर्नुहोस् र एक दिन त्यो दिनमा पछ्ताउनु नपर्ने हुन्छ। आजै हो समय, यीशुलाई विश्वास गर्नुभयो भने यहाँहरूले पनि आनन्द जीवन पाउनेछ र स्वर्गीय नागरिक हक पाउनेछ। यीशु जस्तै महिमित शरीरमा सबैजना स्वर्ग राज्यमा राज्य गर्नेछन्। आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र यीशुलाई आजै प्रभु यीशुलाई मुखले स्वीकार गर्नुहोस्। उहाँलाई उहाँ मरेकोबाट जीवित हुनुभएको हो भनेर हृदयले विश्वास गर्नुहोस् र मुखले यीशु नै प्रभु हुनुहुन्छ भनेर स्वीकार गर्नुहोस् र यहाँहरूले उद्धार पाउनुहुनेछ र स्वर्गीय राज्यका नागरिक हुनुहुनेछ। यति भन्दै आजको प्रवचन सेवालाई यहीँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले यहाँहरूलाई फेरि पनि अर्को समय पाएर प्रवचनको सेवा गर्न पायो भने फेरि आउनेछु र प्रभुको फेरि अर्को प्रवचनको सेवा यहाँहरूको बीचमा गर्नेछु। त्यतिन्जेलसम्म यहाँहरूबाट म विदा लिन चाहन्छु। सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको हो।

हवस् त श्रोता, तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसीह। म गायक अब्राम राई, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम रोचक जानकारी, प्रस्तुता कुमार अब्राहमको साथमा।

जय मसी सबै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम बस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा आदरणीय श्रोता, कार्यक्रम रोचक जानकारीमा कहिलेकाहीँ म तपाईँलाई स्वास्थ्य सम्बन्धी, कहिले शिक्षा, कहिले मनोरञ्जन, यस्तै महत्वपूर्ण कुराहरूको जानकारी राख्ने गर्छु र आज पनि यस्तै महत्वपूर्ण कुराको साथमा उपस्थित भइसकेको छु। र अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट। गीतको बोल रहेको छ संसारसँग बाँधिएर सम्झौता नै गरे बोलको गीत तपाईँको निम्ति कार्यक्रममा राख्न चाहन्छु।

जिन्दगीले अर्थ पाए, सुलाई पाएपछि सायद तपाईँ र मेरो जीवनमा यस्तै भएको छ होइन। यदि प्रभु नपाएको भए जिन्दगीले अर्थ पाउँदैन थियो होला, तर अहिले चाहिँ तपाईँ र मैले प्रभु पाएर एउटा जिन्दगीले अर्थ पाएको जीवन हामीले जिइरहेका छौँ। र कार्यक्रम रोचक जानकारीमा आज स्वास्थ्य सम्बन्धी केही महत्वपूर्ण कुरा तपाईँको निम्ति म राख्दैछु। स्वास्थ्य रहन पाँचवटा गर्नुहुने र गर्न नहुने महत्वपूर्ण कुराहरू आज तपाईँको निम्ति, र स्वास्थ्य रहनको लागि पानी एकदमै महत्वपूर्ण कुरा छ। दिनभरि प्रशस्त पानी पिउनुहोस् होइन, जति हामी पानी पिउँछौ त्यति स्वास्थ्य रहन सक्छौ। यदि तपाईँ र म पानी पिउँदैनौ भने हामी विभिन्न रोगको शिकार बन्न सक्छौ, र पानी पनि फेरि स्वास्थ्य पानी पिउनु पर्दछ। र अर्को महत्वपूर्ण कुरा भनेको साग सब्जी। कति हामी सँगै साथीभाइहरूसँग खाना खाँदाखेरि कति साथी सङ्गीहरूले साग सब्जी खानु नै हुन्न, छुनु नै हुन्न, कति हाम्रो बच्चाहरू पनि त्यस्तै हुन्छन्। तर साग सब्जी स्वास्थ्यको लागि एकदमै महत्वपूर्ण कुरा छ। हरेक खानामा हरियो साग पात खानु उचित कुरा हो, राम्रो कुरा हो। र भरिसके अब दिनै त साग सब्जी खान सम्भव छैन होला कतिलाई, तर एक दिन बिराएर साग सब्जी खाए धेरै राम्रो। र अर्को महत्वपूर्ण कुरा निन्द्रा। निन्द्रा पनि हाम्रो जीवनमा एकदमै महत्वपूर्ण कुरा छ। दैनिक 7 देखि 8 घण्टा हामी सुत्नै पर्छ, किनभने 8 घण्टा काम गर्ने, 8 घण्टा सुत्ने, र परमेश्वरले रात सुत्नको लागि बनाउनु भएको हो। अब कतिलाई त राति काम गर्नुपर्ने हुन्छ, फेरि अर्कै सोच्नु होला, तर त्यो होइन। तपाईँ राति काम गर्नुहुन्छ भने दिउँसो सुत्नुहोस्, 8 घण्टा जसरी पनि समय चाहिँ पुर्याउनै पर्छ होइन। त्यो भएर सुत्नु पनि स्वास्थ्यको लागि एकदमै फाइदाजनक छ है। र अर्को महत्वपूर्ण कुरा एक्सर्साइज। दिनहुँ हिँड्ने वा कसरत गर्नुहोस्, लगभग अब तपाईँ भरिसके 1/2 घण्टा चाहिँ हिँड्नुहोस्, एकदमै बिहान बेलुका तपाईँ हिँड्ने बानी गर्नुहोस्। हामी यति नराम्रो बानी छ, हामी 1-5 मिनट पनि हामीलाई स्कुटी चाहिन्छ, गाडी चाहिन्छ, होइन के चाहिन्छ क्या, तर होइन, हिँड्नुपर्छ। सब्जी लिन जाँदा हिँड्नुहोस् होइन, कतिचोटि हामी बच्चा पुर्याउन जाँदा हामीलाई स्कुटी नै चाहिन्छ, बच्चा पुर्याउन जाँदा पनि हिँड्नुहोस् होइन। बरु बच्चा बेलुका थाकेको हुन्छ त्यतिखेर स्कुटी लिएर बाइक लिएर लिन जानुहोस्, तर भरिसके बिहान चाहिँ हिँडेकै राम्रो। र अर्को महत्वपूर्ण कुरा घाम, ताजा हावा र भिटामिन डी लिनुहोस् होइन, घाम ताप्नुहोस् कहिलेकाहीँ। अब यो सिजनमा कतिचोटि तपाईँ र म बिरामी पनि हुन्छौँ, जिउ कटकट खान्छ, कतिचोटि भिटामिन डीको कमीले पनि हुनसक्छ कति डक्टरहरूले भन्नुहुन्छ होइन। त्यो भएर ताजा हावा र भिटामिन डी अथवा घाम एकदमै महत्वपूर्ण कुरा छ है तपाईँ र मेरो जीवनमा। र यो 5 कुरा एकदमै महत्वपूर्ण कुरा राखेँ मैले, पानी, सागसब्जी, निन्द्रा, एक्सर्साइज, घाम, यो 5 कुरा तपाईँ र मेरो दैनिक जीवनमा भयो भने हामी हेल्दी रहन सक्छौँ, स्वास्थ्य रहन सक्छौँ। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ, त्यसपछि भने हामीले गर्न नहुने फेरि 5 कुरा लिएर उपस्थित हुने नै छौँ।

आदरणीय श्रोता, अब हामीले गर्नुहुने पाँचवटा महत्वपूर्ण कुरा, अघि हामीले स्वास्थ्यको लागि गर्नुपर्ने महत्वपूर्ण कुरा पाँचवटा कुरा हेर्यौँ भने, यो पाँचवटा कुरा चाहिँ हाम्रो जीवनमा कहिले पनि हुनुहुँदैन, नत्र हामी त्यो स्वास्थ्य बन्न सक्दैनौँ, हामी कुनै पनि बेला समस्यामा पर्न सक्छौँ, हामी रोगी बन्न सक्छौँ। र सुर्तीजन्य पदार्थ, धुम्रपान, मद्यपानबाट टाढा रहनुहोस् होइन। यो जाँड, रक्सी, चुरोटले हाम्रो जीवनमा कहिले पनि फाइदा गर्दैन, तर हामी त्यही कुराको लागि मरिहत्ते गरेका हामी पाउँछौँ। कतिचोटि हामी जाँड, रक्सी, चुरोट नखाने मान्छे होटलमा जान्छौँ अनि कफी मगाउँछौँ, चिया मगाउँछौँ, त्यहाँनिर यति धेरै चुरोट, दुई तिन कप चिया हुन्छ, तर चुरोट खाने मान्छे दसजना आइसकेको हुन्छ क्या, त्यति धेरै चुरोटहरू खान्छन् मान्छेले, अनि केही समयपछि उनीहरू रोगको शिकार बोकेर नै भन्छन्। त्यो भएर तपाईँ र मैले सुर्तीजन्य पदार्थ लिनु हुँदैन अथवा यसलाई युज गर्नु हुँदैन तपाईँ र मैले, यो हाम्रो लागि स्वास्थ्यको लागि एकदमै विक हो भनौँ न, यो त पोइजन हो नि त, यसलाई हामीले युज नगरौँ। र अर्को महत्त्वपूर्ण कुरा, चिनी, जसलाई सुगर पनि भनिन्छ, धेरै गुलियोले हाम्रो जीवनमा एकदमै रोग उत्पन्न गराउँछ, त्यो भएर धेरै गुलियो नखानुस्। कतिलाई एकदम गुलियो मनपर्छ होइन, तर गुलियो खानुस् तर कन्ट्रोल गर्नुहोस्, यसले हामीलाई कहिले पनि राम्रो गर्दैन, स्वास्थ्यको लागि यो हानिकारक नै छ चिनी। र अर्को महत्त्वपूर्ण कुरा, जङ्क फुड, जुन प्याकेटमा राखेको हुन्छ यो खानेकुरा नखानुहोस् होइन। जसलाई कतिले भन्नुहुन्छ एकदमै पत्रो खानेकुरा भनेर भनिन्छ होइन, एकदमै केही केही काम नलाग्ने त पत्रो नै भइस भन्छ नि मान्छेले, त्यस्तै कतिले के भन्नुहुन्छ भने यो पत्रो खानेकुरा होइन जङ्क फुड। हाम्रो बच्चाहरूलाई जङ्क फुड एकदमै मनपर्छ, तर जङ्क फुड खाने बच्चाहरूको हेल्थमा एकदमै समस्या हुन्छ, त्यो तपाईँ र मैले कतिचोटि हस्पिटल नै बच्चालाई लगाएका हुन्छौँ, उनीहरूको कब्जियत हुने, पेट दुखिराख्ने विभिन्न समस्या हुन्छ, यी कुराहरू हामीले योबाट हामी आफै पनि टाढा रहनुपर्छ र हाम्रो बच्चाहरूलाई पनि टाढै राख्नुपर्छ है। र अर्को धेरै महत्त्वपूर्ण कुरा भनेको धेरै एकै ठाउँमा नबस्ने, हाम्रो कतिको स्वभाव एकै ठाउँमा बस्ने हुन्छ क्या, जस्तो अब अफिसमा त हामी एकै ठाउँमा बस्नुपर्छ, तर कहिलेकाहीँ यसो हिँड्नुहोस्, डुल्नुहोस्, एक्सर्साइज जस्तो पनि गर्नुहोस्, किनभने एकै ठाउँ एकै पोजिसनमा बस्दा हाम्रो नसाहरू सर्किन सक्छ, पौडिन सक्छ, धेरै समस्याहरू आउन सक्छन्। र एकै ठाउँमा धेरै बेर नबस्नुहोस् र तनाव, धेरै तनाव नलिनुहोस् र मानसिक तनावले हामीलाई रोगी बनाउँछ। त्यो भएर मलाई परमेश्वरको वचनकै याद आउँछ क्या, पहिलो पत्रोस 5:7 लेखेको छ नि, कुनै पनि कुराको फिक्री नगर म तिम्रो वास्ता गर्नेछु भन्नुभएको छ नि, त्यो कुरालाई चाहिँ हामीले मानिलिनु पर्ने रहेछ। हामी कस्तो छौँ भने यति धेरै टेन्सन लिन्छौँ नि, कहिले काहीँ यति धेरै भोलि 20,000 जुटाउनु पर्छ भने हामी 40,000 टेन्सन लिन्छौँ क्या, त्यो भएर यो टेन्सनले चाहिँ तपाईँ र मलाई समस्यामा बनाउँछ, त्यो भएर तपाईँ र म एकदमै होसियारी हुनुपर्छ। र अर्को महत्त्वपूर्ण कुरा, तेल, चिल्लो होइन बोसो, यी कुराबाट पनि तपाईँहरूमा अलग रहनुपर्छ, यसले हामीलाई स्वास्थ्यमा कहिले पनि राम्रो अथवा फाइदा गर्दैन। र श्रोता, आज मैले तपाईँलाई कार्यक्रममा स्वास्थ्य रहन चाहिने पाँचवटा कुरा र हामीलाई नचाहिने पाँचवटा कुरा पनि तपाईँ र मेरो निम्ति मैले राखिसकेको छु। र कार्यक्रम रोचक जानकारीमा आज स्वास्थ्य सम्बन्धी जानकारीबाट तपाईँ एकदमै फलदायक हुनुभएको छ भनिकन म आशा राख्दछु। र यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै म प्रस्तोता कुमार अब्राम अहिलेलाई पनि भोजेल पर्न चाहन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: हेलो
1: हजुर, हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
2: दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
4: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंगाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
2: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए, विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओस्वाल्ड च्याम्बर्स, सुसमाचार प्रचारक साथै शिक्षक, भन्नुहुन्छ हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाइहरूमा लगाएर होइन।
5: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: तर येशूले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105.6 मेगाहर्ज पोखराबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुड न्युज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
5: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मध्यपान र धूम्रपान सेवन नगरौं,
8: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
10: अब प्रस्तुत छ कार्यक्रम सरगम। फेरि नमस्ते। गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण प्यारा श्रोता मित्रमा आज फेरि पनि कार्यक्रम सरगम लिएर आएको छु। चार बजेको छ, सोमबार हो। चारदेखि पाँच बजीसम्म हामी यो कार्यक्रममा आउने गर्छौं। परमेश्वरको निम्ति गाएका निकै मिठा मधुर भजनहरू लिएर हामी आइसकेका छौं। प्राविधिक मित्र विजयजीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। कार्यक्रमको शुरूआतमा जेम्स ढुङ्गेलले गाउनुभएको छ, संसारको हुरीले झण्डै मरे उडायो। निकै मिठो गीत सुनाउँछु।

दिलान मंगारको आवाजमा निकै मिठो भजन सुन्दै थियौं बिहान तपाईँको करुणाको राति तपाईँको भलोपनको श्रोता मित्र हामीलाई भजन सङ्ग्रह 92 अध्यायले पनि भन्दछ बिहान दिउँसो बेलुकी परमेश्वरको महिमा गर्न चाहिँ असल कुरो हो भनेर भनिन्छ। कार्यक्रम सरगम सांगीतिक कार्यक्रम भएको हुनाले परमेश्वरलाई महिमा गर्छौं हामी संगीतहरू बजाएर उहाँलाई मिठो धुन दिएर हामी परमेश्वरको महिमा गर्छौं। यसै क्रममा मेलिन राईको आवाजमा साँचो शान्ति पाउनलाई भन्ने बोलबाट आज गीत फेरि पनि राख्छौं।

एउटा छ पुरानो बाटो सनातनको, हामीले जुन चट्टानलाई पछ्याएका छौं श्रोता त्यो व्यर्थ हुने छैन। साँच्ची नै गीतले पनि भन्दै थियो रोहित थापाज्यूको सुमधुर आवाजमा निकै नै मनपर्छ मलाई भने यो भजन। कार्यक्रम सरगममा यस्तै मिठा आश्रित भजनहरू सुनाएर तपाईँलाई आश्रित र आनन्दित पनि हामी गराउने गर्छौं र हामीसँग थुप्रै भजनहरू प्राप्त छन् र यसै सन्दर्भमा फेरि पनि हामी रोहित थापाज्यूकै आवाजमा अर्को भजन राख्न चाहन्छौ। गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम सरगम सुन्दै हुनुहुन्छ। सांगीतिक कार्यक्रम भएको हुनाले विशेषतः हामी गीत नै सुन्ने गर्दछौ। यो समय हामी रोहित थापाज्यूको आवाजमा अर्को एउटा निकै नै मिठो भजन सुन्छौं।

मायाको चोटाइले निकै मिठो भजन हामीले सुन्यौं श्रोता मित्र। यीशु ख्रीष्टले निस्तारको चाडको पाठ हो भनेर हाम्रो लागि दुःख सहनुभयो, हरेक कुराका चोटहरूमा प्रेमले सहनुभयो, अनि उहाँले गर्नुभएको प्रेमले नै सबै कुराहरू सम्भव भएका छन्। र गीत यस्ता अर्थपूर्ण छन् कि हामीले मनन गर्यौं भनेदेखि एकदमै हामीलाई छोटो छ ती गीतहरूले। हामी जति पनि भजनहरू सुन्छौँ मनन गर्ने गरौँ, शब्दहरूले के भन्दछ होइन, भजन सुन्ने एउटा कानले सुन्यो अर्को कानले उडाउने हाम्रो काम होइन, हामी चाहिँ हृदयमा मनन गर्ने अध्ययन गर्ने व्यक्तिहरू हौ। त्यसैले परमेश्वरको भजनले पनि कति बाइबलहरूबाट निकालिएको बाइबलबाट निकालिएका पदहरू हुन्छन्, ती सबै कुराहरू मनन गर्दा हामीलाई पक्कै पनि छुँदछ। कार्यक्रम सरगममा फेरि पनि अर्को निकै नै मिठो भजन राख्न चाहन्छु, सम्भवतः रोहित थापाज्यूकै आवाजमा।

पिउने इला तिमी नै हो निकै मिठो भजन हामीले रोहित थापाज्यूको आवाज फेरि पनि सुन्यौं। श्रोता मित्र, हामी समय पनि दौड़िरहेको छ, अन्ततिर पनि आइरहेका छौं। फेरि पनि ढिला नगरिकन एउटा निकै नै मिठो भजन रोहित थापाज्यूको आवाजमा राख्न चाहन्छु।

श्रोता ब्याकग्राउन्डमा जुन म्युजिक बजिरहेको छ हामी त्यसैलाई नै निरन्तरता दिनेछौं र यति चाहिँ सुनेर साथ दिनुभयो सबैजनालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म छुटिन्छु। धन्यवाद जयसिंह।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: कोरस नम्बर 160।

0: गुड न्यूज एफएम 105.1।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
3: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 9841768002, 9841768002
5: र 9818252240, 9818252240।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: सुन्नु न बाजे, कोटा
5: सामान नभेटेर बेपत्ता.
4: होइन सामान चाहिँ के चारो ल्याएको?
5: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो.
4: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो ग्रिस इलेक्ट्रो वाल छँदै छ नि.
5: कहाँ छ यो?
4: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै.
6: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ.
7: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ.
6: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
7: र फोन नम्बर 01513010 छ. 01513010 छ.
6: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै.
5: ल घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर.
8: के हो?
0: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ.
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको.
0: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
8: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त, अब
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
9: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ.
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

हेलो नमस्कार, जय मसी। गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंगमा कार्यक्रम गोस्पल एक्सप्रेसको प्रतीक्षामा रहनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई स्वागत गर्दै म कार्यक्रम प्रस्तुता सुनिल राज लामा तपाईँहरू समक्ष उपस्थित भइसकेको छु। अबको 6 बजेसम्म म तपाईसँग रहनेछु र प्रविधिमा हुनुहुन्छ मलाई साथ दिनको लागि सुजनजी हुनुहुन्छ र हामी दुईजना तपाईसँग रहनेछौ। र यदि तपाईँले हाम्रो कार्यक्रम आज मात्र सुनिरहनु भएको छ भने तपाईँको लागि छोटो जानकारी म राख्न चाहन्छु कार्यक्रममा के कस्तो हुन्छ भन्ने बारेमा। कार्यक्रममा हामी एउटा प्रश्न राख्ने गर्छौं, तीनवटा विकल्पहरू हुनेछन्, तीनवटा विकल्प मध्ये तपाईँले एउटा अप्सन छान्न सक्नुहुनेछ र यदि सही जवाफ मिलेको छ भने गोला प्रथामा जानेछ र कार्यक्रममा चाहिँ चारजना श्रोताहरू विजेता बन्नुहुनेछ। कसरी भन्दाखेरि सबैभन्दा शुरूमा सही जवाफ टिपाउनुहुने श्रोता स्वतः विजेता बन्नुहुनेछ र अर्को रहेको छ सामाजिक सञ्जाल मार्फत भाग लिनुहुने श्रोताहरूबाट हामी गोला प्रथा गरिकन हामी एकजनालाई विजेता घोषणा गर्नेछौ। त्यसै गरी अर्को रहेको छ हाम्रो प्राविधिक मित्र सुजनजीले एउटा नम्बर छान्नुहुनेछ जुन नम्बरमा जुन श्रोता पढ्नुहुन्छ र यदि उहाँले सही जवाफ टिपाउनु भएको छ भने उहाँ विजेता बन्नुहुनेछ। र अर्को रहेको छ जुन आज प्रत्यक्ष रूपमा कल गर्नुहुन्छ, मेसेज गर्नुहुन्छ र भाग लिनुहुन्छ आज वाट्सएप मार्फत, कल मार्फत र उहाँहरूबाट गोला प्रथा गरिकन हामी एकजनालाई विजेता घोषणा गर्नेछौ। यसरी चारजना श्रोताहरू विजेता बन्नुहुनेछ र कार्यक्रमको अन्त्यमा सही जवाफ र विजेताको नाम हामी राख्नेछौ नै। र कार्यक्रम मा चाहिएको छ हाम्रो प्राविधिक मित्र सुजनजीले एउटा नम्बर छान्नुहुनेछ जुन नम्बरमा जुन श्रोता पढ्नुहुन्छ र यदि उहाँले सही जवाफ टिपाउनु भएको छ भने उहाँ विजेता बन्नुहुनेछ। र अर्को रहेको छ

0: राखेको छु। अब म प्रश्न तपाईँ समक्ष राख्न चाहन्छु र प्रश्न राख्नुभन्दा अगाडि भाग लिनका लागि कसरी भाग लिने भन्दाखेरि तपाईँले सिधै तपाईँले कल गर्न सक्नुहुनेछ। हाम्रो स्टुडियोको नम्बर रहेको छ 01-477-0754 रहेको छ भने वाट्सएपको लागि नम्बर रहेको छ 98023-44-646 रहेको छ 98023-44-646 रहेको छ र यदि तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 98-60-66-36-77 रहेको छ। यो तीनवटा नम्बरमा तपाईँले प्रयोग गर्नुभएर भाग लिन सक्नुहुनेछ। तर भाग लिनको लागि छुट्टै छुट्टै तरिका रहेको छ। टेक्स्ट मेसेजको लागि मेसेज मात्र गर्नुहोस्, वाट्सएपमा चाहिँ तपाईँले मेसेज पनि गर्न सक्नुहुनेछ अनलाइन मार्फत र कल पनि गर्न सक्नुहुनेछ र टेलिफोनमा त तपाईँले सिधै कल गर्नु नै भए हुन्छ। र यतिखेर भने शुरूमा आउनुहुने श्रोतालाई म स्वागत गर्नुभन्दा अगाडि म प्रश्न राख्न चाहन्छु। आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ। प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाई, विश्वस्तता, नम्रता र संयमलाई के भनेर चिनिन्छ? प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाई, विश्वस्तता, नम्रता र संयमतालाई के भनेर चिनिन्छ? अप्सन एमा आज्ञा, अप्सन बीमा व्यवस्था, अप्सन सीमा पवित्र आत्माको फल भनेर राखेको छु। अप्सन एमा आज्ञा, अप्सन बीमा व्यवस्था, अप्सन सीमा पवित्र आत्माको फल। अब तपाईँले लागेको तपाईँलाई लागेको अप्सन तपाईँले टिपाउन सक्नुहुनेछ। यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने पहिलो श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो, हजुर, उहाँ टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो, हजुर, उहाँको फोन, हजुर, सुन्दै हुनुहुन्छ?
1: हजुर, जयमसी। हजुर
0: हजुर, जयमसी अर्जुनजी, आज त सुरुमै तपाईँको लागे जस्तो छ। हो
1: हजुर हजुर, सुरुमै परेछ। हजुर,
0: सिक्किमतिरै हुनुहुन्छ कि कतातिर हुनुहुन्छ?
1: हजुर, सिक्किमतिरै छु। सर, अनि हजुरलाई कस्तो छ? अनि
0: हजुर, हामी सन्चै छौँ। अनि प्रश्न सुन्न पाउनुभयो?
1: हजुर, प्रश्न सुने म अप्सन सी पवित्र आत्माको फल
0: भन्नु। अप्सन सी टिपाएँ। कार्यक्रम आउनुभयो अर्जुनजी, आउँदै गर्नुहोस् छुटौँ।
1: हुन्छ, हजुर,
0: जयमसी। हजुर हजुर, जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो सिक्किमबाट हुनुहुन्थ्यो, अर्जुन प्रधान हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने दोस्रो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
2: हेलो, नमस्ते।
0: नमस्कार हजुर, सुरजजी।
2: हजुर,
0: कस्तो हुनुहुन्छ?
2: सन्चै छु। हजुरलाई कस्तो छ?
0: हजुर, हामी पनि एकदमै सन्चै छौँ। अनि प्रश्न सुन्न पाउनुभयो? अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ। हजुर, उहाँ हुनुहुन्थ्यो सुरज पन्त हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानुभएको छ र यतिखेर वाट्सएप मार्फत आउनुहुने तेस्रो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो हेलो, हजुर, सुन्दै हुनुहुन्छ?
3: हजुर, एकदम सुन्दैछु।
0: हजुर, नाम बताइदिनुहोस् न हजुरको।
3: राधाराम आचार्य, पर्वतबाट।
0: राधारामजी हजुर, कस्तो हुनुहुन्छ तपाईँ?
3: म एकदम ठिक छु।
0: हजुर, प्रश्न सुन्न पाउनुभयो?
3: हजुर, अप्सन सी।
0: हस्, मैले अप्सन सी टिपाएँ। धन्यवाद, आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नु छुटौ। उहाँ हुनुहुन्थ्यो पर्वतबाट हुनुहुन्थ्यो, राधाराम आचार्य हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानुभएको छ। र अब चौथो नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु, उहाँ चाहिँ टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो,
4: जयमसी सर, पटुका कसरा सम्बरमा सुरु देखे प्रणालीको म परे सेभेन
0: नम्बरमा। हजुर, सेभेन नम्बरमा होइन, चौथो नम्बरमा। हजुर,
4: चौथो नम्बर हो ल। धन्यवाद, नमस्कार होला।
0: ठिक छ, केही छैन भनेर सिटी फोन चाहनुहुन्छ। हजुर, रश्मिलाजी बोल्नुभयो है?
4: हजुर,
0: हस्, धेरै धन्यवाद कार्यक्रममा आउनुभयो रश्मिलाजी, आउँदै गर्नुहोस् छुटौँ। हजुर, जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो रश्मिला बोहोरा हुनुहुन्छ र मिठो शायरीको साथमा उहाँ आउने गर्नुहुन्छ र आज पनि आउनुभयो, धन्यवाद। र उहाँले अप्सन सी टिपाएर जानुभएको छ। तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 4770754 रहेको छ र यतिखेर वाट्सएप मार्फत आउनुहुने श्रोतालाई म स्वागत गर्न चाहन्छु। उहाँ हुनुहुन्छ पाँचौं नम्बरको श्रोता। हेलो हेलो, हजुर हजुर, सुन्दै हुनुहुन्छ मेरो आवाजलाई? हजुर, जयमसी, अनि कहाँदेखि को बोल्दै हुनुहुन्छ?
5: म सिधीबाट लिनु थापा।
0: नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
5: म ठिकै छु, हजुरलाई कस्तो छ दाइ?
0: हजुर, हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि नैनाजीले प्रश्न सुन्न पाउनुभयो?
5: हजुर, मलाई प्रश्न मलाई अलरेडी थाहा छ, अस्ति हप्तादेखि नै थाहा थियो। अब म एन्सर चाहिँ भन्छु ल।
0: हस, अप्सन एबीसीमा कुन टिप्न चाहनुहुन्छ?
5: अप्सन सी।
0: हस, मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो नैनाजी, आउँदै गर्नुहोस् छुटौ।
5: हजुर, हस् दाइ, खुसी लाग्यो तपाईँसँग बोल्नु पाएँ, एकदमै हाँसमय भयो, धन्यवाद।
0: हजुर, जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो नैना थापा हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर

0: जानु भएको छ र धेरै धन्यवाद दिन चाहन्छु। र यतिखेर भने टेलिफोन सम्पर्कमा आउनुहुने छैटौं नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
1: हेलो नमस्ते।
2: नमस्कार हजुर, लक्ष्मीजी बोल्नुभयो?
1: होइन, ताराजी।
2: ताराजी हजुर, माफ गर्नुहोस्। अनि कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर शान्ति।
2: हजुर, अनि खाजा खानुभयो?
1: हजुर खाइसकेको।
2: हजुर, प्रश्न सुन्न पाउनुभयो?
1: हजुर।
2: अप्सन एबीसीमा कुन टिप हुन चाहनुहुन्छ? हस्, मैले अप्सन सी टी पाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। ताराजी आउँदै गर्नुहोस् छुटौँ। हस, उहाँ हुनुहुन्थ्यो तारा रेग्मी हुनुहुन्थ्यो विराटनगरबाट, र उहाँले अप्सन सी टी पाएर जानु भएको छ। र यतिखेर भने म सातौं नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
3: हजुर, सुनिलजी, जयमसी।
2: हजुर जयमसी हजुर, उत्तमजी कस्तो हुनुहुन्छ तपाईँ?
3: म सन्चै छु, तपाईँलाई?
2: हजुर, म पनि एकदमै सन्चै छु भन्नुपर्छ। अनि उत्तमजी हजुरले प्रश्न सुन्न पाउनुभयो? प्रश्न चाहिँ आज यस प्रकार रहेको छ, प्रेम आनन्द शान्ति धैर्य दया भलाई विश्वस्तता नम्रता र संयमलाई के भनेर चिनिन्छ? अप्सन ए मा आज्ञा, अप्सन बी मा व्यवस्था र अप्सन सी मा पवित्र आत्माको फल।
3: अप्सन सी पवित्र आत्माको फल भन्न चाहन्छु।
2: अप्सन सी ठिक चाहनुहुन्छ है। हस, धेरै धन्यवाद उत्तमजी कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस् छुटौं।
3: हजुर
2: धन्यवाद। हजुर हस, उहाँ हुनुहुन्थ्यो उत्तम शिवाकोटी हुनुहुन्थ्यो, अप्सन सी टी पाएर जानु भएको छ। राम्रो कार्यक्रमको नियमित श्रोता पनि हुनुहुन्छ। अब भने म आठौं नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
4: हेलो, जयमसी सर।
2: हजुर जयमसी हजुर, चितलाङदेखि बोल्दै हुनुहुन्छ?
4: पक्कै पनि हो सर।
2: हजुर, पम्फा गोपाली है?
4: हजुर।
2: कस्तो हुनुहुन्छ तपाईँ?
4: म एकदम ठिकठाक छु, हजुर कस्तो हुनुहुन्छ नि?
2: हजुर हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनु भयो त?
4: म सुनिरहेछु, अप्सन सी सर।
2: हस, मैले अप्सन सी टिपाए। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ।
4: हुन्छ सर, जयमसी।
2: हजुर जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो पम्फा गोपाली हुनुहुन्थ्यो चितलाङबाट, र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र अब भने यतिखेर व्हाट्सएप मार्फत आउनुहुने श्रोतालाई म स्वागत गर्नको लागि रेडी भएर बसिरहेको छु। तपाईँ कल गर्न सक्नुहुनेछ, व्हाट्सएपमा भए पनि हुन्छ, 9800244646 रहेको छ। तर म यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने श्रोतालाई नै म लिन चाहन्छु। नौ नम्बरको श्रोता हुनुहुन्छ। हेलो
5: नमस्ते, राजु काभ्रा विराटनगरबाट।
2: कस्तो हुनुहुन्छ राजुजी तपाईँ?
5: पानी परिरहेछ यहाँ विराटनगरमा।
2: हजुर, अनि तपाईँ त स्वस्थ हुनुहुन्छ?
5: ठिक छ।
2: ल, प्रश्न सुन्न पाउनुभयो
5: होइन
2: भनेपछि म तपाईँको लागि प्रश्न राख्न चाहन्छु। आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ, प्रेम आनन्द शान्ति धैर्य दया भलाई विश्वस्तता नम्रता र संयमलाई के भनेर चिनिन्छ? अप्सन ए मा आज्ञा, अप्सन बी मा रहेको छ व्यवस्था, अप्सन सी मा रहेको छ पवित्र आत्माको फल। मैले अप्सन सी टिपाए। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौं। हजुर, उहाँ हुनुहुन्थ्यो राजु काभ्रा हुनुहुन्थ्यो विराटनगरबाट हुनुहुन्छ, र उहाँले अप्सन सी टिपाएर जानुभएको छ र पानी परिरहेको छ भनेर बताउँदै हुनुहुन्थ्यो, र त्यहाँको बारेमा बताइदिनु भएको लागि राजुजीलाई हामी धेरै धन्यवाद दिन चाहन्छौ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर रहेको छ 4770754 रहेको छ, व्हाट्सएपको लागि नम्बर 9800244646 रहेको छ है त। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने दशौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
6: हेलो हजुर, जयमसी हजुर।
2: जयमसी हजुर, पुनाजी बोल्नुभयो?
6: पुना हजुर।
2: पुनाजी है, कस्तो हुनुहुन्छ पुनाजी तपाईँ? पुना थापा है?
6: हजुर हजुर, अनि म हजुरहरूको प्रार्थना सत्ताइस मेगाजेटिस तपाईँले गरेको हुनाले म राम्रै भएको छु, अहिले निको भएको छु।
2: ल, खुसी लाग्यो। अनि हजुरले अहिले प्रश्न सुन्न पाउनु भयो त?
6: अहिले सुनेको छैन त नि, म त यहाँ माथि अब भन्नै पर्दाखेरि नै हिँडिरहने भने हिँडिरहन्छु नि त, अहिले कहाँ पुगेर काँडी आएँ, अहिले यहाँ दाल किनेको थिएँ सिधै कुरा भन्दाखेरिमा, अनि यसै हिजो बेलुका पकाएर खाएको त अहिलेसम्म भात खानु मन लागेन के यो फिर्ता गर्नु पर्यो, कोठे दाल लानु पर्यो भनेर माथि आएको थिएँ चोकतिर, अनि एउटा लगाएको लाग्यो, कोठरी उन्टी लगाउँदै आएको लाग्यो अहिले।
2: ए, अनि दाल किन्नु भएको, दाल पनि फिर्ता हुन्छ र?
6: होइन, कालो दाल वहाँ धरनतिरको दाल, यहाँ कस्तो लोकल लोकल सामान पाउँछ,
2: अनि
6: मैले चाहिँ कस्तो मन पर्यो खान्छु भनेको, अब 22-25 वर्ष भइसक्यो मैले नखाएकै है,
2: त्यही भएर लोकल लोकल लोकल दालले गर्दाखेरि तपाईँलाई एक छाकले नै अझसम्म भोक लागेको छैन?
6: मलाई छैन के त्यो कालो दल छैन नि त, मैले त कतै कतै
2: हिँडेको हामीले बुझ्यौँ। अनि पुनाजी भनेपछि तपाईँको लागि म प्रश्न राख्न चाहन्छु है त आजको कार्यक्रममा। प्रश्न यस प्रकार रहेको छ, प्रेम आनन्द शान्ति धैर्य दया भलाई विश्वस्तता नम्रता र संयमलाई के भनेर चिनिन्छ? अप्सन एमा रहेको छ आज्ञा, अप्सन बीमा रहेको छ व्यवस्था, अप्सन सीमा रहेको छ पवित्र आत्माको फल।
6: हे प्रभु, अब पहिला व्यवस्था पनि होइन अनि के अरे सीलाई नै होइन
2: हजुर,
6: अनि एबीसी अनि सी चाहिँ होइन सी
2: हजुर सी चाहिँ पवित्र आत्माको फल।
6: सीलाई गेस गर्छु हजुर।
2: हस् म अप्सन
6: पवित्र आत्मा है।
2: हस् हुन्छ, मैले अप्सन सी टी पाएँ। कार्यक्रम आउनुभयो पुनाजी, आउँदै गर्नुहोस् र स्वास्थ्यको ख्याल राख्नुहोस् है त। उहाँ हुनुहुन्थ्यो पुना थापा हुनुहुन्थ्यो, उहाँले आफ्नो सिटी पाएर जानु भएको छ। लोकल दाल खाँदाखेरि उहाँलाई सही भएन भनेर जानु भएको रहेछ फिर्ता गर्नलाई, बरु म पहिलाकै जस्तो दाल लिन्छु भनेर जानु भएको रहेछ। त्यसैले जे होस् स्वास्थ्यको ख्याल गर्नुभयो होइन, र उहाँको बारेमा बताउनु भयो, धन्यवाद। अनि यतिखेर वाट्सएप मार्फत आउनुहुने 11 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
7: नमस्कार।
2: नमस्कार हजुर, उमेशजी कस्तो हुनुहुन्छ?
7: ठिकै छु, म उमेश रेग्मी विराटनगरबाट। पानी पर्दैछ भने चाहिँ 5:10 पानी पर्न थालेको, अहिले ठुलो पानी परिरहेछ, लाइन पनि गयो, अहिले फेरि लाइन आयो।
2: ल, खुसी लाग्यो बताइदिनु भएको लागि। अनि अनि व्यापार व्यवसाय कस्तो चल्दैछ तपाईँको?
7: अब यो पानीमा त के हुन्छ, अघि दिन बिहान भरि त ठिकै थियो, अनि अघि बिचमा लगभग 11 बजेतिर बाहिर थिएँ, म विशेष कामले गएको थिएँ
2: हजुर।
7: अब साँझ र बिहानमा बढी बिक्री हुने हो किराना आइटममा होइन?
2: हजुर हजुर।
7: अब यो साँझको परेको बेलामा पानी परेपछि अलिकति व्यापारलाई चाहिँ चौपट हुन्छ।
2: हजुर, ल धन्यवाद।
7: हिजो पनि त्यस्तै भयो, हिजो पनि कति 5:40 पानी परेको, एकैपल्ट बेलुका परेको, परै परै गऱ्यो, 8 बजेतिर हल्का अलिक कम भयो।
2: हजुर हजुर।
7: आज पनि त्यही टाइममा लगभग आज चाहिँ आधी घन्टा अगाडि आयो। अब यस्तै हो यो व्यापार भन्ने कुरा र यस्तै हो, तर सन्तुष्टि चाहिँ गर्नुपर्छ।
2: एकदमै एकदमै धन्यवाद बताइदिनु भएको लागि। अनि उमेशजी प्रश्न सुन्न पाउनुभयो त तपाईँले?
7: सुनिसकेँ मैले, अप्सन सी भन्छु।
2: हस्, मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो उमेशजी, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौँ।
7: ल भाई
2: भाई भाइ हजुर, उहाँ हुनुहुन्थ्यो उमेश रेग्मी हुनुहुन्थ्यो विराटनगरबाट, र उहाँले आफ्नो व्यस्तताको बावजुद पनि कार्यक्रममा भाग लिनुभयो र व्यस्तताको बारेमा पनि बताउँदै हुनुहुन्थ्यो, र धेरै धन्यवाद दिन चाहन्छौ। यतिखेर भने म 12 श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो, जयमेश हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सुरजजी हजुर, अनि नयाँ नौलो खबर के छ हजुरको? हजुर, ल खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो?
8: हजुर, मैले प्रश्न सुने।
2: अप्सन एबीसीमा कुन टिप्न चाहनुहुन्छ? हस्, मैले अप्सन सी टिपाएँ। कार्यक्रम आउनुभयो सुरजजी, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौँ। हजुर जयमिश हजुर, उहाँ हुनुहुन्थ्यो सुरज विष्ट हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ, र हामी धेरै धन्यवाद दिन चाहन्छौँ उहाँलाई। अब भने म 13 श्रोतालाई स्वागत गर्न चाहन्छु, उहाँ हुनुहुन्छ व्हाट्सएप मार्फत। हेलो,
9: हेलो भाइ, नमस्ते।
2: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
9: भगवती रेग्मी।
2: भगवती रेग्मी कुन ठाउँदेखि भन्नुभयो? अलिकति आवाज हड्केर आएर बुझ्नै सकिन। ए हजुर, ल ठिक छ। भगवतीजी, अनि नयाँ नौलो खबर के छ तपाईँको?
9: सबै ठिकै छ भाइ।
2: ल, खुसी लाग्यो, सन्चै हुनुहोस् भन्न चाहन्छु। हाम्रो कार्यक्रममा पहिलोचोटि हुनुहुन्छ जस्तो लाग्यो,
9: हो?
2: ल, हुनुहुँदो रहेछ। ल, तपाईँलाई दुई हात फैलाएर हाम्रो कार्यक्रमको नियम अनुसार तपाईँलाई स्वागत गर्न चाहन्छौ, आउने दिनमा पनि आउन सक्नुहुनेछ है त भगवतीजी?
9: हुन्छ।
2: ल, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो त आज तपाईँले हाम्रो कार्यक्रममा?
9: सुने।
2: अप्सन एबीसीमा कुन टिप्न चाहनुहुन्छ? हस, मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो भगवतीजी, आउँदै गर्नुहोस्, छुटौँ। हस्, नमस्कार, उहाँ हुनुहुन्थ्यो भगवती रेग्मी हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भएको छ, र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ, र उहाँ चाहिँ हाम्रो कार्यक्रममा पहिलोचोटि आउनुहुने श्रोता हुनुहुन्थ्यो है। पहिलोचोटि भन्नाले चाहिँ एपिसोड 336
0: एपिसोड 337 एपिसोडमा पुग्दै गर्दाखेरि उहाँ पहिलोचोटि आउनुहुने श्रोता हुनुहुन्थ्यो र यतिखेर भने टेलिफोन सम्पर्कमा आउनुहुने 14 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
10: नमस्कार हजुर, जय मसी।
2: नमस्कार हजुर, अनि मैयाजी।
10: हजुर सर, म मैया नै हो, नयाँ बजारबाट।
2: हजुर, कस्तो हुनुहुन्छ तपाईँ?
10: एकदम ठिक छ सर, अनि हजुरहरूको के छ हालखबर? आरामै हुनुहुन्छ नि?
2: हजुर, हामी एकदमै आरामै छौँ, कुशल छौँ, स्वस्थ छौँ भन्नुपर्छ। अनि मैयाजीको हालखबर पनि ठिकै रहेछ, खुसी लाग्यो। अनि मैयाजीले प्रश्न सुन्न पाउनुभयो त?
10: एकचोटि भनिदिनुहोस् न सर।
2: आज चाहिँ यस प्रकार रहेको छ प्रश्न, यो चाहिँ मानिसको जीवनमा हुनुपर्छ खास भनेर चाहिँ हो। आजको प्रश्न चाहिँ यस प्रकार रहेको छ, प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाई, विश्वस्तता, नम्रता र संयमलाई के भनेर चिनिन्छ? अप्सन एमा आज्ञा, अप्सन बीमा व्यवस्था, अप्सन सीमा पवित्र आत्माको फल।
10: पवित्र आत्माको फल भन्छु सर।
2: भनेपछि अप्सन सी टिपन चाहनुहुन्छ?
10: हजुर।
2: हस्, धेरै धन्यवाद, कार्यक्रममा आउनुभयो मैयाजी, आउँदै गर्नुहोस् छुटौँ।
0: उहाँ हुनुहुन्थ्यो मैया परियारजी हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र यतिखेर भने म अब 15 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो,
11: हेलो,
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? अन्जुजी, कस्तो हुनुहुन्छ तपाईँ? ल, खुसी लाग्यो अन्जुजी। अनि तपाईँले प्रश्न सुन्न पाउनुभयो?
11: हजुर
0: हजुरले प्रश्न सुन्न पाउनुभयो? मैले अप्सन सी टिपाएँ, कार्यक्रममा आउनुभयो अन्जुजी, आउँदै गर्नुहोस्, खुसी लाग्यो छुटौँ। हस, उहाँ हुनुहुन्थ्यो अन्जु रेग्मी हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानुभएको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ। र यतिखेर भने म 16 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो,
2: जयमसी हजुर, साराजी बोल्नु भएको जस्तो लाग्यो। हजुर, कुन ठाउँतिर हुनुहुन्छ? ए ल, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अनि साराजीले प्रश्न सुन्न पाउनुभयो त? प्रश्न चाहिँ यस प्रकार रहेको छ, प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाई, विश्वस्तता, नम्रता र संयमलाई के भनेर चिनिन्छ? अप्सन एमा आज्ञा, अप्सन बीमा व्यवस्था, अप्सन सीमा पवित्र आत्माको फल। हस, मैले अप्सन सी टिपाएँ, कार्यक्रममा आउनुभयो साराजी, आउँदै गर्नुहोस् छुटौँ। हजुर, धन्यवाद हजुरलाई पनि। उहाँ हुनुहुन्थ्यो सारा तामाङ हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने 4770754 एक्जाम स्टुडियोको नम्बर। र यतिखेर सुजनजीले 17 नम्बरको श्रोता आइसक्नु भएको छ, स्वागत गर्नुहोस् भन्नुभएको छ, म उहाँलाई स्वागत गरिहाल्छु। हेलो, हजुर, संगीताजी बोल्नुभयो, संगीताजी होइन त? हजुर, संगीताजीले संगीतको संगीतलाई गुनगुनाउँदै आउनुभयो, ल, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनु भयो त?
12: हजुर, सी भन्न जान्छु, हुन्छ?
2: हस, हुन्छ, सी भन्नुभए पनि हुन्छ, यहाँ राखेको अप्सनहरूमा जुन भन्नुभए पनि भयो तपाईँले। ल, मैले सी टिपाएँ, कार्यक्रममा आउनुभयो संगीताजी, आउँदै गर्नुहोस् छुटौँ। हजुर, आरामै छ, हजुर हजुर, ल, है त, कुराकानी गर्दै गरौँला छुटौँ। हस,
0: उहाँ हुनुहुन्थ्यो संगीता रिमाल हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानुभएको छ। र अब भने म 18 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो,
13: हजुर, नमस्कार।
0: नमस्कार हजुर, गोविन्दजी बोल्नुभयो?
13: हजुर, म पर्वतदेखि गोविन्द आचार्य।
0: कस्तो हुनुहुन्छ तपाईँ?
13: म ठिक छु हजुर।
0: ल, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो?
13: हजुर, अप्सन सी।
0: हस, मैले अप्सन सी टिपाएँ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ। उहाँ हुनुहुन्थ्यो गोविन्द आचार्य हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 19 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
14: नमस्ते हजुर, नमस्ते दर्शन, नमस्ते
2: दर्शन, नमस्कार हजुर, सबिनजी बोल्नुभयो? ल, खुसी लाग्यो, आज म आफैले पनि मजाले चिन्न सके सबिनजी। अनि खोटाङतिरको हालखबर के छ?
14: एकदम ठिकठाक छ, पानी आउन सकेको छैन, धुमिरहेको छ, यस्तै छ भनौँ न।
2: ल, बताइदिनु भयो, धन्यवाद। अनि सबिनजी, तपाईँले प्रश्न सुन्न पाउनुभयो? हस् मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो सबिनजी, आउँदै गर्नुहोस् छुटौ।
0: नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो सबिन तामाङ हुनुहुन्थ्यो, खुटाङबाट हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र अब भने म वाट्सएप मार्फत आउनुहुने बिसौ नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो, जोजलोपा हजुर, विद्यार्थी बोल्नुभयो भनेपछि अमिताजी बोल्नुभयो हजुर। आज तपाईँको आवाज अर्कै सुनिरहेको छ, सायद एयरफोन प्रयोग गर्नु भएको छ होला है। एयरफोन प्रयोग गरेर बोल्नु भएको हो तपाईँले, त्यही भएर आवाज अर्कै सुनिरहेको थियो। त्यही भएर अमिताजी अनि प्रश्न सुन्न पाउनु भयो त
11: हजुर, म अप्सन सी भन्न चाहन्छु।
0: हस् मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो अमिताजी, आउँदै गर्नुहोस् अहिलेलाई छुटौ।
11: हुन्छ, धन्यवाद, जय मसी। हामी हजुरको नेपाली गाउँ आउँदैछु है 7 गते।
0: हजुर हस् हुन्छ, आउनुहोस् न नेपाली गाउँमा आउनुहोस् अनि रमाएर जानुहोस् फर्किनुहोस् है त।
11: हस्
0: तपाईँहरूको लागि भनेर स्वागत गीत पनि रेडी भइसकेको छ। स्वागत गीत त अब नयाँ हो होइन, तर अब उसमा स्टुडियोमै रेकर्ड गर्न चाहनुहुन्छ भने तपाईँहरूलाई गुहार्न पर्ला। यो चाहिँ
11: हामीले पनि हाम्रो पाक्नुको नियाबाट पनि भाग लिन पाउँछ कि भनेको।
0: मिल्छ मिल्छ, तपाईँले नाम टिपाउनु भए हुन्छ, नाम टिपाउनु भए हुन्छ है त।
11: हजुर टिपेर राख्नुहोस् अब
0: हो,
11: हामी नेवारी गीत गाउनलाई रेडी भएर आउँछु।
0: ल नेवारी गीतको लागि भनेर नाम टिपाइदिन्छ है त। तपाईँले मलाई म्यासेज पनि छोडिराख्नुहोस्, फेरि मैले बिर्सन सक्छु है। ल नाम टिपाउन पनि रेडियोमा कल गर्नुभयो तपाईँले। अनि अमिताजी अप्सन सी टिपाउनु भयो, खुसी लाग्यो है, आउँदै गर्नुहोस् अहिलेलाई छुटौ।
11: हुन्छ धन्यवाद,
0: जय मिश्री। हजुर उहाँ हुनुहुन्थ्यो अमिता महर्जन हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भएको छ। माफ गर्नुहोस्, हामी अलिकति कार्यक्रमबाट अलिकति बाहिर निस्केको जस्तो अनुभव भयो, हामी क्षमा चाहन्छौ। र तपाईँ यदि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ, 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर। र यतिखेर भने 21 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो जय मिश्री, हजुर रूपन्देहीबाट बोल्दै हुनुहुन्छ। धर्मेन्द्रजी कस्तो हुनुहुन्छ तपाईँ? हजुर हामी पनि एकदमै सन्चै छौँ, कुशल छौँ भन्नुपर्छ। अनि रूपन्देहीतिर के छ खबर?
15: रूपन्देहीतिर सर बादल छ, लागेछ, बादल लागिरहेको छ।
0: हजुर
15: पानी त परे छैन, बादल त्यस्तै लागिरहेको छ, चिसो छ मौसम आज, ठिक ठिक छ।
0: ल बताइदिनु
15: पानी परे छैन सर, यता त पानी परे छैन, किन हो सर? प्रार्थना गर्नुपर्छ है सर।
0: त्यताको पानी अन्त हावाले लगिरहेको होला, त्यही भएर अन्त जिल्लामा परिरहेछ होइन, हाम्रो यता पनि परिरहेछ, काठमाडौँमा पनि पर्दै रोक्दैछ।
15: धानहरू सबै सुकिराखेको छ सर, पानी परेको छैन, जहाँ काम छैन त्यहाँ पानी परिराखेको छ, जहाँ काम छ त्यहाँ परेको छैन,
0: पर्छ होला उसो भए। हुन्छ हामी प्रार्थनामा पनि सम्झिन्छौँ। अनि धर्मेन्द्रजी प्रश्नको जवाब अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ? हस् मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो धर्मेन्द्रजी, आउँदै गर्नुहोस् छुटौ। जय मिश्री हजुर, उहाँ हुनुहुन्थ्यो धर्मेन्द्र पासवान हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ, 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर। र वाट्सएपको लागि नम्बर रहेको छ 9803446646 रहेको छ, 9803446646। र टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 9860606674 रहेको छ है। र यतिखेर भने म 22 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो जय मिश्र हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सुप्रिया जी हजुर, धेरै पछि आउनु भएको हो तपाईँ? पहिलो चोटि हो त तपाईँ? हजुर धादिङ कुन ठाउँदेखि भन्नुभयो? ल म धादिङ भनेर टिपे। अनि हाम्रो कार्यक्रमको नियम अनुसार तपाईँ पहिलोचोटि आउनु भएकोमा भाग 337 तपाईँलाई दुई हात फैलाएर स्वागत गर्न चाहन्छौ है त। ल खुसी लाग्यो, आउने दिनमा आउन सक्नुहुनेछ, 5 बजेदेखि 6 बजेको टाइम तपाईँले गोस्पेल एक्सप्रेस भनेर सम्झिनुहोस् है। अनि सुप्रियाजीले प्रश्न सुन्न पाउनु भयो त?
16: हस्
2: मैले अप्सन सी टिपाए कार्यक्रममा आउनुभयो सुप्रियाजी, आउँदै गर्नुहोस् अहिलेलाई छुटौं। हजुर जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो सुप्रिया गुरुङ हुनुहुन्थ्यो, उहाँ चाहिँ धादिङबाट हुनुहुन्छ र उहाँले अप्सन सी टिपाएर जानुभएको छ र हाम्रो कार्यक्रममा पहिलो चोटि आउनुहुने श्रोता हुनुहुन्थ्यो, त्यसकारणले गर्दाखेरि हामीले उहाँलाई पनि स्वागत गरिसकेका छौं र जो निरन्तर आइरहनु भएको छ तपाईँहरूप्रति चाहिँ म कृतज्ञ छु है। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 23 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
17: हेलो सर, जयमसी।
2: हजुर जयमसी हजुर, धर्मेन्द्रजी त आउनुभयो, अब चाहिँ हजुरको नाम कस्तो बिर्से मैले?
17: मेरो नाम सर महेन्द्र
2: हो। महेन्द्रजी, महेन्द्रजी कस्तो हुनुहुन्छ तपाईँ?
17: सर म एकदम ठिक ठाक छु भन्नुपर्छ।
2: ल खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो?
17: हजुर हजुर।
2: अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
17: सर
2: म सिटी पाउँछु। हस् मैले सिटी पाएँ कार्यक्रममा आउनुभयो महेन्द्रजी, खुसी लाग्यो, बोल्न पायो, आनन्द फिल भएको छ र आउँदै गर्नुहोस् छुटौँ।
17: हुन्छ सर,
2: जयमसी। जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो रूपन्देहीबाट हुनुहुन्छ, महेन्द्र समार हुनुहुन्छ, हाम्रो कार्यक्रमको नियमित श्रोता पनि हुनुहुन्छ उहाँ पनि। र यतिखेर भने म 24 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
18: हेलो जयमसी।
2: जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
18: हजुर म सुशील मगई यहाँ क्षेत्रपाटीबाट।
2: हजुर सुशीलजी कस्तो हुनुहुन्छ तपाईँ?
18: हजुर एकदम सन्चै छु सुशीलजी, तपाईँलाई?
2: हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि दीक्षान्तमा तपाईँले पनि सर्टिफिकेट पाउनु भएको रहेछ, त्यसकारण गर्दा बधाई छ तपाईँलाई है।
18: धन्यवाद।
2: कार्यक्रमको तर्फबाट सुजनजीले फोटो खिच्नु भएको थियो होइन, अनि फेसबुकबाट हामीले हेर्यौं। अनि सुशीलजी प्रश्न सुन्न पाउनु भयो त?
18: छैन।
2: हजुर प्रश्न चाहिँ यस प्रकार रहेको छ, प्रेम आनन्द शान्ति धैर्य दया भलाई विश्वस्तता नम्रता र संयमलाई के भनेर चिनिन्छ? अप्सन एमा आज्ञा, अप्सन बीमा व्यवस्था, अप्सन सीमा पवित्र आत्माको फल।
18: हजुर म सुन्दै अप्सन सी नै भन्न चाहन्छु।
2: मैले अप्सन सी टिपाए कार्यक्रममा आउनुभयो सुशीलजी, आउँदै गर्नुहोस् छुटौ। जयमिश्री हजुर, उहाँ हुनुहुन्थ्यो सुशील मगैया हुनुहुन्थ्यो, अप्सन सी टिपाएर जानु भइसकेको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ उहाँलाई। र तपाईँ पनि आउन चाहनुहुन्छ भने टेलिफोन लाइन खुल्ला भइसकेको छ र हाम्रो काठमाडौँ अनामनगर स्थित को टाइम चाहिँ बजेको छ 5:41 गइसकेको छ र तपाईँको ठाउँमा कति बजिरहेको छ है? सायद काठमाडौँ र काठमाडौँ उपत्यकामा त्यही टाइम नै हो, उपत्यकाभित्र र बाहिर हुनुहुन्छ भने चाहिँ फरक टाइम छ, त्यसैले मैले यो टाइम बताएँ है। र हामीले 5:53 मात्र फोन कल लिने गर्छौं र एसएमएसहरू र जतिजनाले भाग लिनु भएको छ उहाँहरूको नाउँ टिप्ने गर्छौं। र यतिखेर भने म 25 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
19: हेलो हजुर नमस्कार।
2: नमस्कार हजुर जीवनजी, अलि सन्चो हुनुहुन्न जस्तो लाग्यो। ल स्वास्थ्यको ख्याल गर्नुहोस्, बिरामी हुनुहुँदो रहेछ अनि ज्वरोले नै हो कि रुगा खोकी? ल स्वास्थ्यको ख्याल गर्नुहोस् भन्न चाहन्छौ। अनि प्रश्न सुन्न पाउनु भयो त? प्रश्न चाहिँ आज यस प्रकार रहेको छ, प्रेम आनन्द शान्ति धैर्य दया भलाई विश्वस्तता नम्रता र संयमलाई के भनेर चिनिन्छ? अप्सन एमा आज्ञा, अप्सन बीमा व्यवस्था, अप्सन सीमा पवित्र आत्माको फल। मैले अप्सन सी टिपाए कार्यक्रममा आउनुभयो जीवनजी, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौं। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो जीवन बर्तौला हुनुहुन्थ्यो विराटनगरबाट, उहाँले अप्सन सी टिपाएर जानुभएको छ। एकदमै बिसन्चो हुनुहुँदो रहेछ र बिसन्चो हुँदा हुँदा पनि कार्यक्रममा आउनुभयो र कार्यक्रमप्रतिको समर्पणता र प्रेमको लागि धेरै धन्यवाद दिन चाहन्छौ र जुन सहभागिता देखाउनुभयो होइन, र विजेता हुनु त आफ्नो ठाउँमा छ, गोला प्रथाबाट हुनु हो र पनि कार्यक्रममा उहाँ आउनुभयो र उहाँप्रति हामी कृतज्ञ छौं। र हाम्रो सुजनजी पनि तपाईँको बिसन्चो सुन्नुभएर अलिकति सिरियस हुनुभएको छ, त्यसकारण गर्दा तपाईँ अलिक चाँडो निको हुनुभएको होस् भन्ने कामना पनि उहाँले मनमन गर्नुभएको होला, अहिले चाहिँ खुसी हुनुभएको छ। ल अब भने म 26 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो हेलो हजुर, जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर हामी एकदमै सन्चै छौ, अनि तपाईँ कस्तो हुनुहुन्छ? ल खुसी लाग्यो हरिबोलजी, अनि तपाईँले प्रश्न सुन्न पाउनुभयो? हस् मैले अप्सन सी टिपाएँ. कार्यक्रममा आउनुभयो हरिबोलजी, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौँ.
20: जयमिश्र
2: हजुर आउनुहुन्थ्यो, हरिबोलजी हुनुहुन्थ्यो, अप्सन सी टिपाएर जानु भएको छ. हरिजीलाई त अब सम्झिने नै भयो, आज भोलि पानी पर्दाखेरि प्राय कुराहरू नै हरियो परियो हुन्छ होइन, र विशेष गरी त अझ काँक्रो मकाई मकैहरू होइन अब हरियो हरियो हुन्छ यता काठमाडौँतिर त, अनि सागपातहरू, अनि त्यसै कारण त हरिजीलाई त सम्झिनु पर्ने नै भइहाल्छ नै. त्यसैले धेरै धन्यवाद. अनि यतिखेर सुजनजी कोही हुनुहुन्छ र हुनुहुन्न भन्नुभएको छ, र अब हामीसँग 10 मिनट टाइम छ है, तपाईँ यदि भाग लिन चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुनेछ. र यतिखेर 27 नम्बरको श्रोता आइसक्नु भएको छ भन्ने जानकारी सुजनजीले दिनुभएको छ, र म उहाँलाई स्वागत गरिहाल्छु. हेलो
21: हेलो जयमिश्री
2: हजुर. जयमिश्री हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर किर्तिपुरबाट भन्दै हुनुहुन्थ्यो, सायद उहाँ बोल्दा बोल्दै सायद आफै काटियो जस्तो लाग्यो. तपाईँले फेरि ट्राई गर्न सक्नुहुने. हजुर सुन्नुभयो? ल ल ल, अनि तपाईँको नाम बताइदिनुहोस् न. किर्तिपुर भनेको त सुने. ए सोनीजी, अनि प्रशंसना पाउनुभयो? हस् मैले अप्सन सी टिपाएँ. कार्यक्रममा आउनुभयो सोनीजी, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ. जयमिश्री हजुर उहाँ हुनुहुन्थ्यो, सोनी तामाङ हुनुहुन्थ्यो किर्तिपुरबाट, र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ, र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ. र यतिखेर टेलिफोन सम्पर्कमा कोही श्रोता हुनुहुन्न, त्यसकारण गर्दा म मेसेज पढ्न जाँदैछु. 28 नम्बरमा हुनुहुन्छ अश्विन तामाङ हुनुहुन्छ, सायद मैले अश्विनजीको कल लिएको जस्तो लाग्यो, मैले हेर्दैछु, र यदि दोहोरिएको हो भने होइन रहेछ, सबिनजीको रहेछ, अश्विनजी चाहिँ हाम्रो छुट्टै हुनुहुन्छ है फेरि. र अश्विन जीले चाहिँ एसएमएस गर्नुभएको छ, र उहाँ पनि खोटाङबाट हुनुहुन्छ, र उहाँले अप्सन सी टिपाउनु भएको छ, अश्विन तामाङ हुनुहुन्छ. र धेरै धन्यवाद दिन चाहन्छु अश्विनजी, तपाईँको नाउँ चाहिँ 28 नम्बरमा छ है त, र 29 नम्बरमा टेलिफोन सम्पर्कमा आउनुहुने श्रोतालाई म स्वागत गर्न चाहन्छु. हेलो
22: हेलो जयमिसी हजुर.
2: जयमिसी हजुर, चन्द्र मायाजी बोल्नुभयो?
22: हजुर सर.
2: कस्तो हुनुहुन्छ तपाईँ?
22: हजुर सर म सन्चै छु, आरामै छु, अनि हजुरहरूलाई?
2: हजुर हामी पनि एकदमै सन्चै छौ, कुशल छौ भन्नुपर्छ. अनि यो बर्खामा तपाईँको व्यवसाय कस्तो चलिरहेको छ?
22: चलिरहेको छ सर, एकदम अब त झनै सिजन हो अब.
2: हजुर हजुर, अब सिजन झन् आउन लागिसक्यो होइन. ल खुसी लाग्यो. र अनि चन्द्रमाईजी हजुरले प्रशंसना पाउनु भयो त?
22: सुनेको छु सर, सी भन्न चाहन्छु.
2: मैले अप्सन सी टिपाएँ. कार्यक्रममा आउनुभयो, खुसी लाग्यो चन्द्रमाईजी, आउँदै गर्नुहोस् छुटौँ.
22: हुन्छ सर, धन्यवाद.
2: जयमिश्री हजुर उहाँ हुनुहुन्थ्यो, चन्द्रमाया मगर हुनुहुन्थ्यो, र उहाँले अप्सन सी टिपाएर जानु भएको छ, र हामी धेरै धन्यवाद दिन चाहन्छौ. र यतिखेर टेलिफोन सम्पर्कमा कोही हुनुहुन्न, त्यसकारण गर्दाखेरि मैले 30 नम्बरमा टिपाउन लागिरहेको छु. लास्टो म सबिना तामाङ भन्नुभएको छ, उदयपुरबाट हुनुहुँदो रहेछ सबिनाजी. लास्टो हजुरलाई पनि लास्टो भनेको छ नमस्कार जस्तै हो है, तपाईँहरूलाई जजुलोपा लास्टो भन्ने चाहिँ होइन, जोरले टासुदेले सेवार हो भन्ने, त्यसै कारण गर्दाखेरि के भन्नुभएको होला भनेर नबुझ्नुहुनेहरूलाई चाहिँ त्यस्तो नहोस् भनेर मैले बुझाइदिएको मात्र हो. सबिनाजी तपाईँको नाउँ चाहिँ 30 नम्बरमा राखेको छु, र तपाईँले टिपाउनु भएको अप्सन मैले टिपाएको छु, र धेरै धन्यवाद उदयपुरदेखि हाम्रो कार्यक्रम सुन्नुभएर भाग लिनुभएको लागि धेरै धन्यवाद है त. आउने दिनमा पनि भाग लिँदै गर्नुहोस् भन्न चाहन्छु. र यतिखेर सुजनजी कोही हुनुहुन्छ? हुनुहुन्छ भन्नुभएको छ, उहाँ हुनुहुन्छ 31 नम्बरको श्रोता, म स्वागत गर्न चाहन्छु. हेलो जयमिश्र हजुर, अर्जुन जी बोल्नुभयो, अर्जुन थापाजी?
23: एकदमै
2: हजुर, कस्तो हुनुहुन्छ तपाईँ? ल खुसी लाग्यो. अनि अर्जुनजी हजुरले प्रश्न सुन्न पाउनुभयो?
23: प्रश्न सुनिरहेको छु म, 3 नम्बर चाहिँ 3 नम्बर राखिदिनु न एबिसी.
2: हस् मैले अप्सन सी टिपाइदिए. कार्यक्रममा आउनुभयो अर्जुनजी, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ. जयमिश्री हजुर उहाँ हुनुहुन्थ्यो, अर्जुन थापा हुनुहुन्थ्यो, र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ, र तपाईँ पनि आउन सक्नुहुनेछ. अब
0: थोरै समय छ, भट्टाबाट आउन सक्नुहुनेछ है त। र आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ, र यो चाहिँ हाम्रो जीवनमा हुनुपर्छ भन्ने चाहिँ हो, प्रेम आनन्द शान्ति धैर्य दया भलाई विश्वस्तता नम्रता र संयमलाई के भनेर चिनिन्छ भनेर चाहिँ, यो सबै वाक्यलाई चाहिँ के भनेर चिनिन्छ भन्ने चाहिँ प्रश्न हो। र अप्सनमा चाहिँ रहेको छ आज्ञा हो, अप्सन बीमा व्यवस्था हो, अप्सन सीमा पवित्र आत्माको फल हो, कुन चाहिँ हो जस्तो लाग्छ त्यो चाहिँ तपाईँले टिपाउन सक्नुहुनेछ। र हाम्रो टेक्स्ट मेसेज गर्नुभएको छ पम्फा रोका हुनुहुन्छ, हजुर आराम, हजुर हामी आरामै छौं र तपाईँ पनि आरामै हुनुहुन्छ होला र खुशी लाग्यो कार्यक्रममा भाग लिनुभएको लागि। उहाँ चाहिँ भक्तपुरबाट भाग लिनुभएको छ, टेक्स्ट मेसेज गर्नुभएको छ। पम्फाजीले चाहिँ अप्सन सी टिपाउनु भएको छ है त। पम्फाजी तपाईँको नाउँ चाहिँ 32 नम्बरमा राखेको छु भने अब म 33 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो,
2: हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? जयमसी हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? सुनमायाजी कस्तो हुनुहुन्छ तपाईँ?
1: ठिकै छ सर, राम्रै छ।
2: ल खुसी लाग्यो। अनि सुनमायाजीले प्रश्न सुन्न पाउनुभयो? मैले अप्सन सी टिपाए कार्यक्रममा आउनुभयो सुनमायाजी, र आउने दिनमा पनि आउँदै गर्नुहोस्। र अहिलेलाई छुटौँ।
0: जय मिश्र हजुर, उहाँ हुनुहुन्थ्यो सुनमाया मानन्दहरू हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर। र तपाईँ हाम्रो जीवनमा चाहिँ प्रेम हुनुपर्छ अनि आनन्दित पनि हुनुपर्छ, आनन्द गर्ने पनि हुनुपर्छ, शान्ति हुनु पर्यो होइन। कति त अब अशान्तिमा हामी डुलिरहेका हुन्छौं, प्राय व्यक्ति अशान्तिमै हुन्छ, त्यस कारण गर्दा शान्ति हुने कोसिस गर्नुहोस् र धैर्यवान हुने कोसिस गर्नुहोस्, प्रतीक्षा गर्ने हुन सक्नुहोस् होइन आजको प्रश्न अनुसार चाहिँ। र दयालु पनि हुनु पर्यो, दया भनेको चाहिँ त्यो हो। अनि भलाइ गर्ने व्यक्ति हुनु पर्यो, कोही चाहिँ मलाई मात्र भलाइ गरोस् मेरो मात्र प्रशंसा गरोस् भन्ने चाहन्छन् कति व्यक्ति, तर हामी चाहिँ कोही व्यक्तिले राम्रो गरिरहेको छ भने त्यसको भलाइ पनि गर्न सक्नुपर्छ अनि प्रशंसा पनि गर्न सक्नुपर्छ भन्न खोजेको हो। र विश्वस्तताको बारेमा त थाहा छ होइन, हामी इमान्दारी हुनुपर्छ भन्ने बारेमा, नम्रता हुनु पर्यो, हामी नम्र हुनु पर्यो, अहंकारी होइन, घमण्डी होइन, नम्रता चाहिँ हाम्रो जीवनमा हुनुपर्छ। र संयम हुनु पर्यो होइन, संयमी हुनु पर्यो भन्न खोजेको यो चाहिँ होइन। र आफूलाई आफूले आफूलाई आफ्नो हृदयलाई आफ्नो आँखाले देखेको होइन सुनेको भरमा मात्र नभएर बसमा आफ्नो जीवनलाई आफ्नो शरीरलाई आफ्नो मनलाई बसमा राख्न सक्ने हुन पर्यो, संयमी हुन सक्नु पर्यो होइन। अब कसैले तिमीले सहनु भनेको भरमा तपाईँले सहन सक्ने कुरा होइन, तपाईँ अहंकारी हुनुभयो, तपाईँ घमण्डी हुनुभयो भने त सकिँदैन होइन। त्यसै कारणले गर्दाखेरि तपाईँ आफै चाहिँ संयमी हुनु भन्न खोजेको हो। अनि यो नौवटा कुराहरू छ है, प्रेम आनन्द शान्ति धैर्य दया भलाइ विश्वस्तता नम्रता र संयमलाई चाहिँ, अनि यो एउटै यो नौवटा कुरालाई एउटै उसमा चाहिँ के भनेर चिनिन्छ भन्ने चाहिँ प्रश्न हो। र अप्सन एमा रहेको छ आज्ञा हो, अप्सन बीमा व्यवस्था, अप्सन सीमा पवित्र आत्माको फल रहेको छ। तपाईँलाई कुन जस्तो लाग्छ तपाईँले टिपाउन सक्नुहुनेछ है त। र 4770754 हाम्रो स्टुडियोको नम्बर, वाट्सएपको लागि नम्बर 9802446446 रहेको छ, र यो अन्तिम चोटि राखेको नम्बरहरू हो। र टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 9806636374 रहेको छ। र जतिजनाले अनलाइनमा सुन्नु भएर हाम्रो कार्यक्रम चाहिँ फेसबुकबाट पनि लाइभ भइरहेको छ अडियो मार्फत, र त्यहाँ भाग लिनुहुने श्रोताहरूको पनि नाम टिप्न बाँकी नै छ। र अब भने म 34 नम्बरको श्रोता जो भाग लिँदै हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: म साइप्रसबाट।
0: साइप्रसबाट सीताजी बोल्नुभयो? सीताजी हजुर सुन्दै हुनुहुन्छ?
3: हजुर।
0: सीताजी खुसी लाग्यो साइप्रसदेखि आउनुभयो, र अन्तिममा भए पनि फोन कल लागेको छ, सायद कामले गर्दा व्यस्त हुनुहुन्थ्यो होला, र पनि सम्झिने बित्तिकै आउनुभयो, खुसी लाग्यो है त।
3: हस्, म ड्युटीमा थिएँ अनि यसो यता आएको, ठ्याक्कै टाइम लास्ट हुनु लागेरछ अनि कल गरिहालेको नि।
0: ल धेरै धन्यवाद। अनि सबै सन्चै हुनुहुन्छ तपाईँहरू?
3: हामी सबैजना सन्चै छौँ, सबै राम्रै छ, अनि हजुरहरूलाई नि?
0: हजुर, हामी पनि एकदमै सन्चै छौँ, कुशल छौँ, स्वस्थ छौँ, र धेरै खुसी लाग्यो। अनि सीताजी तपाईँले प्रश्नको जवाब प्रश्न सुन्न पाउनुभयो है?
3: मैले सुने लास्ट
0: हजुर। अप्सन एबिसीमा कुन टिप्न चाहनुहुन्छ?
4: म सी टिपाउन चाहन्छु।
0: हस् मैले अप्सन सी टिपाएँ। कार्यक्रम आउनुभयो सीताजी, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौँ।
4: हुन्छ,
0: बाई बाई। हजुर, उहाँ हुनुहुन्थ्यो सीता नेपाली, हुनुहुन्थ्यो साइप्रसबाट हुनुहुन्छ, परदेशबाट, र उहाँ आउनुभयो र कार्यक्रममा भाग लिनुभयो र अन्तिम श्रोता चाहिँ उहाँ नै हुनुहुन्थ्यो फोन कल मार्फत। र अब भने जो सामाजिक सञ्जाल मार्फत भाग लिनुभएको छ उहाँहरूको नाउँ म टिप्न गइरहेको छु र मलाई अन एयरमा सुजनजीले पठाइसक्नु भएको छ र उहाँको नाउँ चाहिँ म टिप्नेछु र उहाँले अन्तिम गीत पनि रेडी गर्दै हुनुहुन्छ र अन्तिम गीत पनि म तपाईँ समक्ष म राख्न चाहन्छु र त्यसपछि छुटेको नाउँहरू विजेताको नाउँहरू चाहिँ म लिएर आउने नै छु। एकैछिन कतै नजानुहोस् र यो जतिजनाको छुटेको नाउँ छ त्यो पनि म लिएर आउनेछु र अन्तिम गीत र विजेताको नाउँ सही जवाफ यो अन्तिम गीतपछि म आउने नै छु।

0: हजुर, तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु यस समय यो अन्तिम गीतपछि। र अब भने मैले छुटेको नाउँहरू तपाईँ समक्ष राख्न चाहन्छु। जसले व्हाट्सएपमा मेसेज गर्नुभएको थियो उहाँहरूको नाउँ यस प्रकार रहेको छ, 35 नम्बरदेखि है, र विष्णु चापागाई हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाउनु भएको छ। त्यसै गरी हुनुहुन्छ 36 नम्बरमा लक्ष्मी रेग्मी हुनुहुन्छ, उहाँले अप्सन सी टिपाउनु भएको छ। 37 नम्बरमा हुनुहुन्छ, व्हाट्सएप मार्फत नै हो, गंगा आचार्य हुनुहुन्छ, उहाँले अप्सन सी टिपाउनु भएको छ। त्यसै गरी अन्तिम व्हाट्सएप मेसेज थियो 39 नम्बरमा, सरी मैले 37 नम्बरमा गंगा आचार्य भने, 38 नम्बरमा हुनुहुन्छ शशी मोक्तान हुनुहुन्छ, र उहाँले पनि अप्सन सी टिपाउनु भएको छ है त। र अब जतिजनाले प्रत्यक्ष रूपमा कल गर्नु भएर भन्दा पनि प्रत्यक्ष रूपमा कार्यक्रम सुन्नु भएर, अडियो प्रसारण कार्यक्रम सुन्नु भएर सामाजिक सञ्जाल मार्फत भाग लिनुहुनेको नाउँ यस प्रकार रहेको छ। 39 नम्बरमा हुनुहुन्छ लैला गुरूङ हुनुहुन्छ, उहाँ साइप्रसबाट हुनुहुँदो रहेछ, उहाँले अप्सन सी टिपाउनु भएको छ। त्यसै गरी अशोक तामाङ हुनुहुन्छ, उहाँले अप्सन ए टिपाउनु भएको छ। सुजन भुजेल हुनुहुन्छ खोटाङबाट, र उहाँले अप्सन सी टिपाउनु भएको छ, उहाँको नाम 41 नम्बरमा छ है। र 40 नम्बरमा अशोकजीको मैले बताइहाले, लैलाजीको 39 नम्बरमा र छ भने, 42 नम्बरमा शोभा आचार्य हुनुहुन्छ, उहाँले अप्सन सी टिपाउनु भएको छ। 43 नम्बरमा महिला विकास भन्ने छ, उहाँले अप्सन सी टिपाउनु भएको छ। र त्यसै गरी 44 नम्बरमा हुनुहुन्छ रमेश रेग्मी हुनुहुन्छ, उहाँले अप्सन सी टिपाउनु भएको छ। र जम्मा मैले प्राप्त गरेको चाहिँ 44 नम्बरको श्रोताहरूसम्मको मैले प्राप्त गरेँ। र अब भने म सैजबाब र विजेताको नाउँ तपाईँ समक्ष म राख्न गइरहेको छु। आजको कार्यक्रममा प्रश्न के थियो भन्ने बारेमा त तपाईँलाई थाहा भइसकेको छ। प्रेम आनन्द शान्ति धैर्य दया भलाई विश्वस्तता नम्रता संयमलाई के भनेर चिनिन्छ भनेर अप्सन एमा रहेको थियो, आज्ञा अप्सन बीमा रहेको थियो, व्यवस्था अप्सन सीमा रहेको थियो, पवित्र आत्माको फल। अनि यो प्रश्नलाई मैले तयार पारेको थिएँ गलातीको पुस्तक 5:22-23 है। त्यहाँ के भनेर लेखिएको छ भन्दाखेरि त्यहाँ यसरी लेखिएको छ, तर पवित्र आत्माको फल चाहिँ प्रेम आनन्द शान्ति धैर्य दया भलाई विश्वस्तता नम्रता संयम हुन्, यस्ता कुराहरूको विरूद्धमा कुनै व्यवस्था छैन भनेर बताइएको छ। भनेपछि माथि नै बताइएको छ पवित्र आत्माको फल चाहिँ भनेर, अनि प्रेम आनन्द शान्ति धैर्य दया भलाई विश्वस्तता नम्रता संयमता भनेर बताएको छ। भनेपछि कुन चाहिँ सही जवाब रहेको छ? अप्सन ए आज्ञा होइन, अप्सन बी व्यवस्था पनि होइन, अप्सन सी सही जवाब रहेको छ। अप्सन सी टिपाउनु हुने श्रोताहरूलाई धेरै धेरै अगाडि नै धन्यवाद दिन चाहन्छु। र जसले गेस गरेर टिपाउनु भएको छ ए र बी भन्नुभएर, उहाँहरूलाई पनि अर्कोचोटि कोशिश गर्नुहोस् है भन्न चाहन्छु। र अब भने म सबैभन्दा शुरूमा कसले सही जवाब टिपाउनु भयो उहाँको नाउँ बताउन गइरहेको छु। 44 जना मध्येमा सबैभन्दा शुरूमा सिक्किमबाट आज कल लागेको थियो, अर्जुन प्रधान हुनुहुन्छ, उहाँले अप्सन सी टिपाउनु भएको छ। शुरूमै सही जवाब मिलेको कारणले गर्दाखेरि उहाँ श्रोता विजेता भन्नुभयो। सामाजिक सञ्जाल मार्फत भाग लिनुहुने श्रोताहरूबाट गोला प्रथा गर्दाखेरि रेविका कलभरी भनेर उहाँको नाउँ छ, र उहाँले अप्सन सी टिपाउनु भएको छ, उहाँ विजेता बन्नुभएको छ है सामाजिक सञ्जाल मार्फत। र मलाई अन इयरमा उहाँले गीत बज्दै गर्दाखेरि आज चाहिँ चाँडै नम्बर पठाउनु भएको थियो। अब तपाईँ स्क्रिनसट हेर्न चाहनुहुन्छ भने मैले देखाउँथेँ होइन, तर नमिल्ने भएको भएर उहाँले नम्बर पठाउनु भएको छ। 13 नम्बरको श्रोता हुनुहुन्छ र उहाँको नाउँ रहेको छ भगवती रेग्मी, र उहाँले अप्सन सी टिपाउनु भएको छ, यसकारण तपाईँ विजेता बन्नुभएको छ हाम्रो प्राविधिक मित्र सुजनजीको तर्फबाट है। र उहाँले 13 नम्बर छान्नु भएको थियो। अब भने जसले अप्सन सी टिपाउनु भएको छ उहाँहरूबाट गोला प्रथा गरिकन मेरो हातमा नम्बर तान्दाखेरि चाहिँ एउटा नम्बर परिसकेको छ, त्यो नम्बर रहेको छ 44 नम्बरसम्मको नम्बर मध्येमा एउटा नम्बर रहेको छ बीचको परेको छ, झन्झनै 22 नम्बरको श्रोता बीचकै ठ्याक्कै बीचको परेको रहेछ, 22 नम्बरको श्रोता रहेको छ, धादिङबाट हुनुहुँदो रहेछ, सुप्रिया गुरुङ हुनुहुन्छ, र तपाईँलाई धेरै धेरै बधाई छ। तपाईँलाई धेरै बधाई दिन चाहन्छु। कार्यक्रम सकिन साथ तपाईँले हाम्रो प्राविधिक मित्र सुजनजीलाई तपाईँले आफ्नो नम्बर टिपाइहाल्नुहोस् भन्न चाहन्छु, र ब्यालेन्स पाउनु भइसकेपछि मैले पाएँ है भनेर जानकारी पनि दिनुहोस् भन्न चाहन्छु। र कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धन्यवाद, र प्राविधिक मित्र सुजनजीलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। गुड न्युज एफएम 105.1 MHz सुन्दै गर्नुहोस्, र अर्को एपिसोडमा भेट हुने बाचा गर्दै म कार्यक्रम प्रस्तुता सुनिल राजामा बिदा हुन चाहन्छु।
1: टाइम चेक यति बेला साँझको 6 बज्यो।

कार्यक्रम आत्मिक जागरणको प्रतीक्षामा बसिरहनु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जोनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा ज्ञान अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ श्रोता, यो कार्यक्रम हरेक हप्ता सोमबार बेलुकी 6 बजेदेखि 36 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग काठमाडौँ र 105.6 MHz रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबललाई विश्लेषणात्मक रूपले अध्ययन गरी त्यसबाट प्राप्त निष्कर्षहरूलाई तपाईँको बीचमा जस्ताको तस्तै प्रस्तुत गर्ने गर्दछौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईलाई पवित्र धर्मशास्त्र बाइबलसँग साक्षात्कार गराउनु रहेको छ र यदि तपाई पवित्र धर्मशास्त्र बाइबललाई नजिकबाट चिन्न चाहनुहुन्छ तर त्यसको लागि तपाईले उचित मौका अथवा अवसर प्राप्त गर्नुभएको छैन भने यो कार्यक्रम तपाईको निम्ति तपाईको आत्मिक तृष्णालाई मेटाउने कोसे ढुङ्गा साबित हुन सक्नेछ भन्ने हामीले आशा एवं विश्वास लिएका छौ। आदरणीय श्रोता, आज पनि हामी त्यही उद्देश्य अनुरूप हामी तपाईँको बीचमा अबको करिब आधी घण्टा सम्मको लागि आगि पुगिसकेका छौ। श्रोता, अब नै यस कार्यक्रमलाई तपाईँले अन्तिमसम्म सुनेर साथ दिनुहुन पनि हामी हार्दिक अनुरोध गर्दछौ र साथसाथै यो कार्यक्रम तपाईँलाई कस्तो लाग्छ, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिनुहुन हामी यहाँलाई हार्दिक अनुरोध गर्दछौ। जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्त्यमा दिने नै छौ। आदरणीय श्रोता, अहिले भने कार्यक्रमको आरम्भमा मन र आत्माको तयारीको निम्ति सुनौ एउटा सुमधुर यो ख्रिस्टीय भजन, त्यसपछि म आजको कार्यक्रमको विषयवस्तुभित्र प्रवेश गर्नेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र भने ढिला नगरिकन आजको कार्यक्रमको विषयवस्तुभित्र प्रवेश गर्ने समय भइसकेको छ। श्रोता, हामीले श्रृंखलाबद्ध रूपमा हेर्दै आइरहेका छौ कि हामी मानिस जातिलाई मुक्ति र उद्धार किन आवश्यक छ भन्ने विषयमा। श्रोता, मानिस जाति यदि आफ्नो आत्माको निम्ति, आत्मिक जीवनको निम्ति अलिकति पनि संवेदनशील हुन्थ्यो भने मलाई उद्धारकर्ताको आवश्यकता छ र मैले उद्धार र मुक्ति पाउनु पर्छ भनेर अगाडि बढ्नेवाला थियो। तर मानिस यी कुराहरूलाई वास्ता नगरिकन कसले देखेको छ र जसो होला त्यसै तरिजाला भनेर एकदमै लापरवाहीपूर्वक जीवन बिताइरहेको हामी पाउँदछौ। हुन त यस्तो सोच आउनुको पछाडि मानिस एक्लैको यहाँ दोष छैन, तर दुष्ट दियाबोलस जो 2 कोरिन्थी 4:4 अनुसार यस संसारको शासक हो, जो आत्मिक क्षेत्रहरूमा रहेर Ephesians 6:10 तलका खण्डहरूमा भने झैं दुष्टका सेनाहरूद्वारा यसरी यस संसारमा राज्य गरिरहेको छ। आदरणीय श्रोता, यही कारणले गर्दा मानिसहरूलाई दिग्भ्रमित गराउनको लागि र उनीहरूले साँचो मुक्ति र आनन्दलाई प्राप्त गर्न नसकोस् र आफ्नो आत्माको उद्धारको विषयमा उनीहरू गम्भीर नहुन् भन्नको खातिर विभिन्न प्रकारका झुटा पन्थहरू र सम्प्रदायहरू समाजमा यत्रतत्र सर्वत्र उसले छरिदिएको छ र सिर्फ एउटै मात्रै बाटोलाई छोडेर अन्य सबैले चाहिँ फरक गन्तव्यमा पुर्याउने गर्दछ र एउटै मात्रै सत्य एउटा माध्यम छ र त्यही माध्यमबाट मात्रै हामी हाम्रो सही गन्तव्यमा पुग्न सक्छौ। हजुर, त्यो सही गन्तव्यमा पुर्याउने वाला व्यक्ति अरू कोही नभएर सृष्टिकर्ता परमेश्वरका एकलौटे पुत्र प्रभु येशु ख्रिस्ट हुनुहुन्छ र उहाँले मात्रै प्रतिज्ञा गर्नुभएको छ कि म तिमीहरूलाई अनन्त जीवन दिनेछु। प्रेसता, अब उहाँ छोडी अरूहरूले चाहिँ प्रत्यक्ष रूपले होस् वा अप्रत्यक्ष रूपले होस् अन्तिम न्यायको सिंहासनमा पुर्याउनु हो र अनि त्यहाँ उसका पाप अनुसारका अधर्म अनुसारको हिसाब किताब लाग्दा उसलाई अनि अनन्तसम्मको नरकको आगोमा पुर्याउनु दियाबोलसको एकमात्रै उद्देश्य हो। दियाबोलस आफै पनि त्यहाँ जानेवाला छ किनभने उसको चाहिँ अगाडि नै न्याय भइसकेको छ र उसलाई अब दोस्रो चोटि न्यायको सिंहासन अगाडि उभिनु पर्दैन। ऊ जतिखेर सृष्टिकर्ता परमेश्वरको विरुद्धमा विद्रोह गरेर स्वर्गबाट फ्याँकियो त्यतिखेरै उसको न्याय भइसकेको छ र ऊ अब अनन्तसम्मको लागि नरकको आगोमा फ्याँकिनेछ, जहाँबाट ऊ पुनः परमेश्वरका जनहरूलाई उहाँका मानिसहरूलाई भरमाउन वा बहकाउन आउन सक्ने छैन। प्रेसता, अब तपाईँ अलिकति पनि आफ्नो आत्मा बचाउनु पर्छ भनेर सोच राख्नुहुन्छ भने अब भौतिकवादी सोचबाट आफैलाई मुक्त गर्नुहोस्। नभए यो सोचका साथ यदि तपाईँ यो संसार छोड्नु भयो भने डरलाग्दो इन्साफले पर्खिरहेको कुरा हामी आजको यो कार्यक्रममा तपाईँसँग जाहेर गर्न चाहन्छौ। प्रकाश 20 अध्यायको हामीले 11 पददेखि हेर्छौ भने 15 पदसम्म त्यहाँ जो ख्रिस्ट येशूलाई विश्वास नगरिकन यस संसार छोड्ने मानिसहरूको कस्तो प्रकारको न्याय हुनेछ भन्ने विषयमा बताइएको छ। चाहे ती आत्माहरू जो दुर्घटनामा परेका हुन् वा आत्महत्या गरेका हुन् वा आफै आफ्नो पूरा उमेरमा आफ्नो देह छोडेका व्यक्तिहरू हुन्, ती सबैजना चाहिँ उहाँको न्यायको इन्साफ सिंहासन अगाडि पुग्नुपर्छ भन्ने कुरा यहाँ बताइएको छ। प्रेसता, हुन त हामीलाई विश्वास नगरिकन यस संसार छोड्ने मानिसहरूको कस्तो प्रकारको न्याय हुनेछ भन्ने विषयमा बताइएको छ। चाहे ती आत्माहरू जो दुर्घटनामा

व्यक्ति फलानु ठाउँमा जान्छ, यस्तो यस्तो तरिकाले जिउने व्यक्ति यो ठाउँमा जान्छ, यस्तो धर्म गर्ने व्यक्ति यो ठाउँमा जान्छ, त्यस्तो गर्ने व्यक्ति यो ठाउँमा जान्छ, यो धर्मको मान्छे त्यहाँ जान्छ, त्यो धर्मको मान्छे त्यहाँ जान्छ, आदि आदि प्रत्येक धर्मशास्त्र अनुसार प्रत्येकको आफ्नो आफ्नो गन्तव्यहरू तोकिएको हामी पाउँदछौ। र यसलाई हामीले अलिकति केही हदसम्म विश्वासयोग्य छ कि भनेर हामी अनुमान लगाउन सक्छौ, किनभने हामीलाई पवित्र धर्मशास्त्र बाइबलले बताउँदछ कि स्वर्गीय स्थानहरू छन्। यसको मतलब स्वर्गीय स्थानहरू छन् भने ती स्वर्गीय स्थानहरूका मालिक भनेको दियाबोलस र त्यसका सेनाहरू नै हुन् भनेर पनि हामी भन्न सक्छौ, र ती ठाउँहरूमा उनीहरू अस्थायी रूपले त्यहाँ रहन सक्लान् भनेर हामी अनुमान लगाउन सक्छौ। तर थायी न्याय र थायी गन्तव्य भने अन्तै रहन्छ। श्रोता, तपाईँ हामीले बुझ्नु पर्ने कुरा, हामीले ती धर्मशास्त्र अनुसारका फरक मानिसहरूको फरक गन्तव्य भनिए तापनि अन्तिम न्याय चाहिँ सृष्टिकर्ता परमेश्वर आफैले गर्नुहुनेछ। अनि सृष्टिकर्ता परमेश्वरले सुरुमा सृष्टि गर्नुहुँदा यी धेरै प्रकारका मजहबहरू, धेरै प्रकारका विधिहरू र धर्महरू उहाँले सृष्टि गर्नु भएन। र साँच्चै भन्नुपर्दा सृष्टिकर्ता परमेश्वर आफैले कुनै पनि धर्म बनाउँदै बनाउनु भएन। उहाँले केवल आफ्नै स्वरूपमा मानिसहरू बनाउनु भयो र त्यसपछि उहाँले निर्धारण गर्नुभएको एउटै मात्र विधान यही हो कि उहाँले सृष्टि गरेको मानिसले उहाँको आज्ञा पालन गरोस् र बदलामा सृष्टिकर्ता परमेश्वरले उसलाई आफ्नो पुत्रवत व्यवहार गरेर आफूसँगै आफ्नो साथमा आफ्नो छत्रछायामा राख्नुहुने कुराहरू उहाँले बोल्नु भएको हो। यति मात्रै थियो सृष्टिकर्ता परमेश्वरले बनाउनु भएको कुरा। सृष्टिकर्ता परमेश्वरसँग अनन्त संगति, अनन्त साथ, चाहे त्यो मानिस र त्यसको परिवार बढेर संसारको अहिलेको आबादी भन्दा तीन गुणा चार गुणा भए तापनि यदि सबै मानिस पाप रहित भएर उहाँको आज्ञा पालन गर्थे भने हरेकसँग सृष्टिकर्ता परमेश्वरको संगति हुने थियो। र आज स्वयं सर्वशक्तिमान सृष्टिकर्ता परमेश्वरलाई हरेक आँखाले देख्ने थियो र हरेक कानले उहाँको आवाजलाई सुन्ने थियो र हरेक आत्माले र शरीरले र प्राणले उहाँको प्रेमको महसुस गर्नेवाला थियो। अनि यस संसारबाट कुनै पनि मृत्यु, डर, चिन्ता अनि अशान्ति जस्ता कुराहरू सदाको लागि आउन सक्ने थिएन, किनभने यी कुराहरू सुरुमा सृष्टि गरिएकै थिएन र यी सबै कुराहरू सृष्टिकर्ता परमेश्वरको उपज पनि होइन। संसार पूर्ण रूपले स्वर्ग बन्नेवाला थियो। एक आपसमा भाइचारा, प्रेम र सद्भावले सारा संसारलाई एकै मनको बनाउने थियो र यस पृथ्वी स्वर्ग समान र स्वर्ग नै बन्ने थियो। तर दुःख लाग्दो कुरो, त्यही दुष्ट दियाबोलसले मानिसहरूको बीचमा यस्ता प्रकारका फुट ल्यायो, पाप र अधर्म हालिदियो। परिणाम स्वरूप मानिसहरू पापमा फसे, सृष्टिकर्ता परमेश्वरलाई देख्न नसक्ने गरी आत्मिक रूपमा अन्धा भए, सृष्टिकर्ता परमेश्वरलाई सुन्न नसक्ने गरी आत्मिक रूपमा बहिरा भए र आज तिनै आत्मिक अन्धोपन र बहिरोपनको कारणले गर्दा मानिसहरू आज भौतिकवादी हुँदै गए, जुन दुष्ट दियाबोलसको चाहना हो। र आज मानिसले आँखाले जे देख्छ र कानले जे सुन्छ त्यही नै मात्रै सत्य हो भनेर त्यसभन्दा पछाडिका अदृश्य संसारका कुराहरूलाई उसले पूर्ण रूपले नजरअन्दाज गरेको कारण अब यस संसारका सबै मानिसहरूको डरलाग्दो न्याय हुन आँटिरहेको छ। तदनि श्रोता, यसकारणले गर्दा तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ यस्तो भयंकर न्यायबाट बच्नु अत्यन्तै आवश्यक छ, जसलाई अनन्त मुक्ति र उद्धार भनेर भनिन्छ। श्रोता, अब आउनुहोस् प्रकाशको पुस्तक 20 अध्यायको हामीले 11 देखि 15 हेरौ कि कस्तो किसिमको न्याय अब यो संसारमा हुन आँटेको रहेछ भन्ने कुरा यहाँ देख्न सक्छौ। लेखिएको छ, तब मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखे। उहाँको सामुन्नेबाट पृथ्वी र आकाश भागेर गए र तिनीहरूका निम्ति कतै ठाउँ पाइएन। श्रोता, 12 पदमा तब मैले ठूला र साना सबै मृतकहरू

लाई सिंहासनको सामुन्ने उभिरहेको देखे र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, यो जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका कुरा मुताबिक तिनीहरूका काम अनुसार मृतकहरूको इन्साफ भयो। समुद्रले त्यसमा भएका मृतकहरू दिहाल्यो अनि मृत्यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरूलाई दिहाले र तिनीहरू प्रत्येकको आफ्नो आफ्नो काम अनुसार इन्साफ भयो। मृत्यु र पाताल अग्निकुण्डमा फालिए। यो अग्निकुण्ड दोस्रो मृत्यु हो। जस जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेटाइएन त्यो पनि अग्निकुण्डमा फ्याँकियो भनेर लेखिएको छ। आदरणीय श्रोता, यो अन्तिम न्यायको कुरा हो। जब अन्तिम न्याय हुन्छ, यहाँ हामीले हेर्ने हो भने हामी देख्छौ 11 पद अनुसार उहाँको सामुन्नेबाट यो पृथ्वी र आकाश भागे। अर्थात अहिले जुन जुन धर्मकाहरूले उनीहरूमा रहेर मरेका मानिसहरूको आत्मा जहाँ जहाँ जान्छ भनेर बताइएको छ, यस खण्ड अनुसार हामीले हेर्ने हो भने आकाश र पृथ्वी भागेर जाँदा अथवा नष्ट भएर जाँदा ती ठाउँहरू पनि नष्ट हुनेछन् र बाँकी आत्मा मात्रै बाँकी रहन्छ। त्यसो त हामीले कुनै एउटा धर्मशास्त्रमा हेर्ने हो भने यो संसार चाहिँ केवल माया मात्रै हो, वास्तविकतामा फरक छ भनेर लेखिएको छ। अनि त्यसै गरेर अक्षरापीको पुस्तकमा हेर्ने हो भने यो संसार र ब्रह्माण्ड चाहिँ काल ब्रह्मको सपना मात्रै हो भनेर लेखिएको छ र जुन दिन काल ब्रह्म अक्षर ब्रह्म आफ्नो निन्द्राबाट जाग्छ त्यो सबै बितेर जान्छ भनेर लेखिएको छ। प्रिय श्रोता, यसको अर्थ हो यस संसारमा जे पनि छ, यो ब्रह्माण्ड जे पनि छ, ती सबै अब अस्थायी मात्रै भएको छ, छाया जस्तो मात्रै भएको छ भन्ने कुरा हामी देख्न सक्छौ। प्रिय श्रोता, यसकारणले गर्दा अब जो कोही भौतिकवादी बनेर यिनै कुरा सत्य हुन् भनेर बस्छ, तिनीहरूको लागि अब एउटा ठूलो धोका यहाँ हुन आँटेको छ। र त्यहाँ जब यी सारा कुराहरू बितेर जान्छ, केवल सृष्टिकर्ता र मानव आत्माहरूको एउटा फौज मात्रै, त्यहाँ दुईवटा कुरा मात्रै अन्तमा रहने हो कुरा हामी पाउँदछौ। र अन्तिम अवस्थामा रहेका यी दुईवटा समूहहरू, एउटा परमेश्वरको फौज र अर्को मानव आत्माहरूको फौजको बीचमा अब त्यहाँ छानबिन हुने कुरा हामी पाउँदछौ। श्रोता, उहाँको उपस्थितिबाट उहाँको न्यायमा नपरिकन म भाग्छु भनेर ठान्ने जो कोही व्यक्ति छ, उसले अर्को कतै भाग्ने ठाउँ भेट्ने छैन भनेर लेखिएको छ। हामी पाउँछौ तिनीहरूका निम्ति कतै ठाउँ पाइएन। अर्थात जो मृत आत्माहरू छन्, ती मृत आत्माहरू मरेका मानिसहरूको आत्माको निम्ति अर्को ठाउँमा गएर बस्ने ठाउँ भएन भनेर लेखिएको छ। गम्भीर रूपले सोच्नुहोस्, तपाईँ अहिलेसम्म यीशुलाई विश्वास गर्नुभएको छ वा छैन, त्यसले केही फरक परेन। तपाईँ एक दिन यो ठाउँमा पुग्नुहुनेछ र त्यसमाथि विराजमान हुनुहुने जो परमेश्वर प्रभु यीशु ख्रीष्ट आफै हुनुहुन्छ, तपाईँको आँखाले उहाँलाई देख्नेछ र त्यस दिन तपाईँको कानले उहाँको स्वरलाई सुन्नेछ अनि त्यस दिन तपाईँले उहाँको झलक पाउनुहुनेछ। तर दुःख लाग्दो कुरो, उहाँको अनुग्रह र कृपा पाउनको निम्ति होइन तर दण्डको निम्ति। अब उहाँको अनुग्रह र कृपा चाहिँ आज पाइन्छ, तपाईँ शरीरमा हुँदाखेरि नै आज पाउन सकिन्छ। आदरणीय श्रोता, यसकारणले गर्दा के तपाईँ यस्तो प्रकारको न्यायमा पस्न चाहनुहुन्छ? प्रकाश 4 अध्यायको 2 पदमा लेखिएको छ, म तुरुन्तै आत्मामा भए, हेर स्वर्गमा एउटा सिंहासन थियो र त्यसमा एकजना विराजमान हुनुहुन्थ्यो भनेर उल्लेख गरिएको छ। यसको मतलब सृष्टिकर्ता परमेश्वर त्यो सिंहासनमा बसेर मानिसहरूको न्याय गर्नुहुन्छ। र प्रकाश 6 अध्यायको 14 पदमा भनिएको छ, आकाश चाहिँ चर्म पत्रको मुठो बेरिए चाहिँ लोप भयो र हरेक टापु र पहाड़हरू तिनीहरूका आफ्ना आफ्ना ठाउँबाट हटेर गए भनिएको छ। र यो नै पृथ्वी उहाँको उपस्थितिबाट भागेर गएको कुराको प्रमाण हो। प्रेसवता, अब के हुन्छ? अब हरेक साना र ठूला सबै मृतकहरू चाहिँ उहाँको अगाडि जम्मा हुनुपर्छ। हामीले 13 पदमा हेर्ने हो भने समुद्रमा डुबेर बसेका आत्माहरू पनि उहाँको अगाडि जानेछन् अनि स्वाभाविक मृत्युले मरेकाहरू पनि उहाँको सामु जानेछन् र आगोले जलेकाहरू
र जति पनि दुर्घटनामा परेकाहरू जो छन् ती सबै उहाँको न्यायको सिंहासन अगाडि जानेछन्। त्यसपछि हरेकले गरेका कामहरूको सामुन्ने उनीहरूका कामहरूको पुस्तकहरू खोलिनेछ र उनीहरूको काम अनुसार मृतकहरूको अर्थात ती आत्माहरूको न्याय हुनेछ भनेर लेखिएको छ। विचार गर्नुहोस्, तपाईँले यस संसारमा रहँदा के काम गर्नु भएको छ, ती कामहरूको न्याय हुनेछ। र यो कुरा केवल यहुन्नाले मात्र भनेनन्, दानियलले पनि, जो यहुन्ना भन्दा हजारौं हजार वर्ष अगाडिका थिए, उनले पनि यो कुरा देखेका छन्। उनले भनेका छन् दानियल 7:10, उहाँको सामुबाट आइरहेको आगोको एउटा नदी बगिरहेको थियो, हजारौं हजारले उहाँको सेवा गर्थे, 10,000 उहाँको सामु उभिएका थिए, न्यायको निम्ति अदालतको बैठक बसेको थियो र पुस्तकहरू खोलिए भनेर लेखिएको छ। यसको अर्थ हो अब यो न्याय पक्का छ र त्यो हजारौं र 10,000 को भीड़मा तपाईँ पर्नु भएको छ। अब तपाईँ हामी पर्नु पर्ने चाहिँ कहाँ हो, हजारौं हजारको भीड़मा पर्नु पर्ने हो। यसको मतलब सृष्टिकर्ता परमेश्वर जसले धेरैलाई बोलाउनु भएको छ, चुनिएका थोरै छन् भन्नुको अर्थ यहाँ आउँदछ। यसकारण तपाईँ चुनिएका भित्र पर्न चाहनुहुन्छ भने अब चाहिँ तपाईँले आफ्नो पापहरू पश्चाताप गरेर सृष्टिकर्ता परमेश्वरसँग मिलाप गर्ने बेला भइसकेको छ। श्रोता, हामी देख्छौ स्वर्गमा अर्को एउटा पुस्तक पनि छ जसलाई जीवनको पुस्तक भनिन्छ। अनि जीवनको पुस्तक भन्नाले चाहिँ कस कसले येशु ख्रीष्टलाई विश्वास गरेको छ र बचाइने मानिसहरूको सूचीमा उनीहरूको नाम लेखिएको छ भनेर हेर्ने एउटा पुस्तक हो र जसमा सृष्टिकर्ता परमेश्वरले नै त्यसलाई हेर्नुहुन्छ। दानियल 12:1 यसो भनिएको छ, त्यस समयमा तिम्रा मानिसहरूलाई रक्षा गर्ने प्रधान राजकुमार मिखाएल देखा पर्नेछन् र यस्तो संकष्टको समय आउनेछ कि जातिहरू शुरू भएदेखि त्यस बेलासम्म त्यस्तो कुनै कहिले भएको छैन, तर त्यस बेला तिम्रा मानिसहरू जीवनको पुस्तकमा नाम लेखिएका सबै बचाइने छन् भनेर उल्लेख गरिएको छ। र प्रकाशको पुस्तकमा पनि यही कुरा बताइएको छ 15 जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन त्यो अग्निकुण्डमा फालिए भनेर बताइएको छ। प्रेसता, यसकारणले गर्दा यो समय तपाईँको नाउँ जीवनको पुस्तकमा लेख्ने समय हो र त्यसको लागि तपाईँले आफ्ना पापहरू परमेश्वरसँग क्षमा माग्दै पश्चाताप गर्दै येशू ख्रीष्टलाई विश्वास गरेर पवित्र जीवन जिउनु पर्दछ। श्रोता, 1 Corinthians 15:26 भन्दछ, सबैभन्दा पछि नष्ट पारिने चाहिँ मृत्यु हो अनि त्यो मृत्युसँगै अब त्यो मृत्युको बाटोमा हिँड्नेहरूलाई पनि फालिन्छ। प्रकाश 19:20 लेखिएको छ, त्यो पशु र त्यसको उपस्थितिमा अचम्मको काम गर्ने झुटा अगमवक्ता दुवै पक्राउ परे र यी अचम्मको कामद्वारा त्यस झुटा अगमवक्ताले त्यस पशुको छाप लिने र त्यसको मूर्तिको पूजा गर्नेहरूलाई बहकाएको थियो। यी दुवैजना जलिरहेको गन्धकको अग्नि र कुण्डमा जिउँदै फालिए भनेर उल्लेख गरिएको छ। श्रोता, अनि आज संसारलाई बहकाउने त्यो पशु भनेको चाहिँ त्यही दियाबोलस हो र त्यो दियाबोलसले हामीलाई बहकाएको छ र ऊ आफै पनि नरकमा जानेछ र उसले अरूलाई पनि, तपाईँ हामीलाई पनि फरमाएर लिएर जानेवाला छ। यसकारणले गर्दा तपाईँ हामी सबैजना होसियार भएर सृष्टिकर्ता परमेश्वरको पछि लाग्नु पर्दछ। श्रोता, प्रकाश 21:8 लेखिएको छ, डरपोकहरू, अविश्वासीहरू, हिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादुगरहरू, मूर्ति पूजकहरू र झूठ बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ, यो दोस्रो मृत्यु हो भनेर चेतावनी दिएको छ। प्रेसता, यदि तपाईँ हामी यी सबै काममा आजको समयमा लिप्त छौ भने यसबाट पश्चाताप गर्नुपर्छ र यी चाहिँ तपाईँले पश्चाताप गर्नुपर्ने कुराहरू हुन्। प्रकाश 21:27 भनेको छ, तर थुमाको जीवनको पुस्तकमा नाउँ लेखिएकाहरू बाहेक कुनै अशुद्ध कुराहरू, घृणित काम गर्नेहरू र झुट बोल्नेहरू कुनै किसिमले पनि त्यसभित्र पस्ने छैनन् भनेर चेतावनी दिएको छ। अब यी आजको कार्यक्रमलाई तपाईँले सुन्दै हुनुहुन्छ भने आफूले आफूलाई जाँच्नुहोस् के म
थुमाको राज्यभित्र पस्न पाउन योग्य छु वा छैन। भजन संग्रह 5:6 भन्छ, झुट बोल्नेहरूलाई तपाईँले नाश गर्नुहुन्छ, परमप्रभुले हत्याराहरू र छल गर्नेहरूलाई घृणा गर्नुहुन्छ भनेर लेखिएको छ। भने पहिलो कोरन्थी 6:9 पनि यी कुरा भनिएको छ, अधर्मीहरू परमेश्वरको राज्यको हकदार हुँदैनन् भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? धोका नखाओ, अनैतिकहरू, मूर्ति पूजकहरू, व्यभिचारीहरू, समलिङ्गीहरू, पुरुष गामीहरू बस्नको लागि कसरी सुरक्षित रहने हो भनेर सोच्ने बेला आएको कुरा म बताउन चाहन्छु। श्रोता, यो सोच्ने र यसबाट आफैलाई बचाउने जिम्मेवारी तपाईँको आफ्नै हो भन्दै भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्ना अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम आत्मिक जागरण, गुडन्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल। र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् श्रोता, भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रका साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। अवस्था जय मसीह।

0: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
1: आदरणीय श्रोताहरू, यहाँहरू सबैलाई यो हाम्रो मुक्तिको मार्ग अध्ययनको यात्रामा हामी स्वागत गर्दछौ। आज हामी भजन संग्रह 49 र 50 केही गहिरा आत्मिक सत्यहरू सिक्नेछौ। यी भजनहरूले हामीलाई संसारका अस्थायी कुराहरू र परमेश्वरका अनन्त सत्यहरू बीचमा भिन्नता बुझाउनेछन्।
0: दाइ, आजको संसारमा हामी धेरै मानिसहरू धन, प्रतिष्ठा, सफलतालाई चाहिँ जीवनको सबैभन्दा ठूलो उपलब्धि ठान्छन्। के भजन संग्रहको पुस्तकले चाहिँ हामीलाई यो विषयहरूमा केही कुरा गर्नेछ?
1: आजको अध्ययनले एउटा महत्वपूर्ण प्रश्न उठाउँछ। के धनले मानिसलाई मृत्युबाट बचाउन सक्छ? उत्तर स्पष्ट छ, सक्दैन। मानिस जति धनी भए पनि अन्तत मृत्युको सामना गर्नुपर्छ। धनले शरीरलाई केही समय सहज बनाउन सक्छ, तर आत्मालाई उद्धार गर्न सक्दैन।
0: यसको मतलब दाइ, तपाईँ भन्दै हुनुहुन्छ कि मानिसको साँचो आशा धनमा होइन तर परमेश्वरमा हुनुपर्छ, होइन त?
1: बिल्कुलै सही हो भाइ। भजनकारले सम्झाउँछन् कि धन सम्पत्ति अस्थायी हो तर परमेश्वरको उद्धार अनन्त छ। बुद्धिमानी जीवन भनेको परमेश्वरमा भरोसा गर्ने जीवन हो।
0: साँच्चै दाइ, यी कुराहरू सुन्दा परमेश्वर प्रतिको भरोसा झन प्रगाढ हुन्छ। अनि के परमेश्वरले आफ्नो प्रजासँग कुरा गर्नुहुन्छ त?
1: हो भाइ, यहाँ परमेश्वरले मानिसहरूको बाहिरी धार्मिक कर्म मात्र होइन उनीहरूको हृदय पनि हेर्नुहुन्छ। उहाँलाई केवल बलिदान होइन कृतज्ञता, आज्ञाकारिता र साँचो भक्ति मनपर्छ।
0: यसको मतलब दाइ, परमेश्वरसँगको सम्बन्ध भनेको चाहिँ धार्मिक परम्परामा चाहिँ सीमित हुँदैन रहेछ, हृदयको समर्पणमा चाहिँ आधारित हुनुपर्ने रहेछ, होइन त?
1: हो नि त भाइ। आजको अध्ययनले हामीलाई सोध्नेछ कि हामी परमेश्वरलाई केवल ओठले मात्र सम्मान गर्छौ कि साँचो हृदयले पनि उहाँलाई प्रेम गर्छौ, किनकि उहाँ हामीसँग बोल्नुहुन्छ भन्ने सत्य आजको अध्ययनले हामीलाई बताउनेछ।
0: हजुर हो, त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हाम्रो जीवनका प्राथमिकताहरू जाँच्न चाहिँ मदद गर्नेछ। त्यसैले यो कुरा मनमा राख्दै आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग कार्यक्रमको अध्ययनलाई हामी शुरू गरौं।
2: मित्र, वचन अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 49 र 50 देख्नेछौ। त वचन अध्ययनमा प्रवेश गर्नुभन्दा पहिले हामी छोटो प्रार्थना गरौं। सामर्थ्य अनि अति नै प्यारो परमेश्वर बुबा, एकपल्ट हामी तपाईँको चरणमा बडो दिनता र नम्रताको साथ आउँदछौ। आशा गर्दै कि आज पनि तपाईँ हामीसँग आफ्नो वचनद्वारा कुराकानी गर्नुहुनेछ, हाम्रो त्यो आत्मिक खालीपनलाई भरिदिनुहुनेछ आफ्नो वचनले। प्यार प्रभुजी, उही समयमा म ती श्रोताहरूको निम्ति प्रार्थना गर्न चाहन्छु जो यस बेला विभिन्न किसिमको दुःखमा, कष्टमा, समस्यामा होलान्। प्यार प्रभु, हामी विश्वास गर्दछौं कुनै कुरा पनि तपाईँमा असम्भव छैन। तपाईँ त्यही परमेश्वर जसले असम्भवका कुरालाई सम्भव बनाउनुभयो 2000 पहिले, त्यही परमेश्वर उही तपाईँ आज पनि हुनुहुन्छ। हिजो आज सधैँभरि कहिले नबदलिने परमेश्वर तपाईँ हुनुहुन्छ। त्यसकारण प्रभु, आज कतिजना श्रोताहरू निराश भइसकेका छन्, हताश भइसकेका छन्। सायद कतिले त सोचिरहेका होलान् अब जीवनमा केही आशा छैन, संसारमा आशा छैन। तर प्रभु, हामी जान्दछौ तपाईँमा आशा छ। भजनकारले भन्न सके, मेरो आशा त तपाईँमा नै छ। अनि भजनकारले यो भने, संकष्टको समयमा सधैँ उपलब्ध हुनुहुने तपाईँ परमेश्वर हुनुहुन्छ। प्यार प्रभु, ती हरेक श्रोताहरूमाथि आफ्नो दया करुणा फैलाइदिनुहोस्। आफ्नो शान्ति आनन्दले भरिपूर्ण गरिदिनुहोस्, आफ्नो आशिषले भरिपूर्ण गरिदिनुहोस्। तमाम आँधी तुफान रूपी समस्याबाट छुटकारा दिनुहोस्। प्यार प्रभु, ताकि तिनीहरू तपाईँको त्यो महानतालाई एकपल्ट आफ्नो जीवनमा थाहा गर्न सकुन् र तपाईँलाई धन्यवाद दिन सकुन्। प्यार प्रभुजी, अब रहल समयलाई तपाईँको हातमा राख्दै यो छोटो प्रार्थना प्रभु येशु ख्रिष्टको मधुर नाममा माग्दछु, आमेन। मित्र, मैले अहिले भर्खरै भनिसकेको छु कि आज हामी बाइबल अध्ययन भजन संग्रह 49 र 50 अध्यायबाट देख्नेछौ। त सबभन्दा पहिले हामी देख्नेछौ भजन संग्रह 49 अध्याय। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ धन सम्पत्तिमा घमण्ड गर्नेहरूको अन्त्य। भजन 49 अध्यायले भजनहरूको प्रस्थान खण्डको पहिलो टुक्राको अन्त गर्दछ। हामीले देखिसकेका छौं कि आफ्ना मानिसहरूलाई जो उहाँबाट टाढा छन् र तिनीहरूको मुलुकबाट बाहिर छन् अगुवाई गर्नुहुन्छ। उहाँले आफ्नो इरादाको स्पष्ट पार्नुभएको छ कि आफ्ना मानिसहरूलाई आफू कहाँ ल्याउने र महासंकष्टको समयमा तिनीहरूलाई सुरक्षित राख्ने। जसरी उहाँले आफ्ना मानिसलाई मिश्रबाट ल्याउनुभयो जब तिनीहरू तानाशाह शासक फिरुनको अधीन मुनि दासत्वमा थिए। अमित्र, भजन संग्रह 49 अध्याय धर्मी र दुष्टसँगको व्यवहारमा परमेश्वरको तरिकाहरूको भिन्नता देखाउन निर्दिष्ट गरिएको छ। यसले ठिक तरिकाले धन सम्पत्तिको अनिश्चयता र जीवनको अल्पताको बारेमा तत्व निरूपण गर्दैन, यानी यस जीवनको अल्पताको बारेमा दार्शनिकले जस्तो सोच्दैन या कुरा गर्दैन। बरु यो भजनले खाली धन सम्पत्तिको व्यर्थताको मात्र हामीलाई देखाउँदैन, तर धन सम्पत्तिहरूमा घमण्ड गर्नेको अन्तको पनि देखाउँछ। यो भजन आजकलको सोचाइ अनुसार तपाईँलाई अलिकति क्रान्तिकारी कथन जस्तो सुनाइ पर्ला, तर यो नै एक कुरा हो, तपाईँ र म रहेको दिनमा विशेष किसिमको ध्यान र विचार गर्नुपर्छ। त आउनुहोस् भजन संग्रह 49 अध्याय 1-4 पढ्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, हे देश देशका सबै मानिस हो सुन, संसारका सबै बासिन्दा हो कान थाप, उच्च र निज दुवै धनी र गरीब जम्माई मेरो मुखले ज्ञानको कुरा बोल्नेछ, मेरो मनको ध्यान समझको हुनेछ। म उखानमा आफ्नो कान लगाउनेछु, बिना बजाएर म आफ्नो अटको फुकाउनेछु। त्यस्तो कुन कुरा हो जुनको हरेक मानिसले यहाँ भजनकार सुन्नलाई भन्छन् त? अहिले यहाँ केही त्यस्ता कुराहरू सुन्नलाई परमेश्वरको पनि बोलावट छ जुनले तपाईँलाई पनि दिगदार गर्न सक्छ। अनि यो प्रश्नसँग शुरू हुन्छ 5 पदमा, जब विपत्तिका दिनहरूमा मेरा कुर्कुच्चामा डस्ने अपराधहरूले मलाई घेर्छन् तब पनि मैले किन डराउनु पर्थ्यो? तुरुन्तै तपाईँ आश्चर्य हुनुहुँदो हो यो सोच्दै कि कसले यो प्रश्न सोधिरहेको छ। के यो भजनकारको प्रश्न हो या यो प्रश्न आत्मविश्वासी धनीद्वारा सोधिएको हो? सम्भवत यो प्रश्न धनी मानिसद्वारा सोधिएको हुन सक्छ जो दुष्टको हातमा अन्याय र अत्याचारपूर्वक सताइएका छन्, वा यो प्रश्न त्यस्ता व्यक्तिद्वारा सोधिएका छन् जो आवश्यकतामा छन्। म विश्वास गर्छु यो गरीब मानिसको प्रश्न हो। म पनि गरीब केटा थिएँ र मैले यो कुराको स्वीकार गर्नै पर्छ कि मैले सधैँ धनी मानिसहरूलाई अलिकता सन्देहको दृष्टिकोणले विचार गर्ने गर्थे। म तिनीहरूको इरादाहरूको उद्देश्यहरूको प्रश्न गर्थे, किन परमेश्वरले ती मानिसलाई अति नै धेरै धनी बन्न अनुमति दिनुहुन्छ? किन तिनीहरू अरू साधारण मानिसहरू जस्तो दुःखमा आपतमा पर्दैनन्, परिएको जस्तो देखिँदैन? तिनीहरू झन् दिन प्रतिदिन समृद्ध बन्दै जान्छन्, किन परमेश्वरले तिनीहरूको बारेमा केही गर्नुहुन्न? यो विषयमा यो भजनले के भन्छ त्यसको सुनौ। 6-7 पदमा, ज जसले आफ्ना धन सम्पत्तिमाथि भरोसा राख्छन् र आफ्ना धनको थुप्रोमा अहंकार गर्दछन् तिनीहरूमा कसैले पनि कुनै किसिमले आफ्ना भाइलाई मोल तिरेर छुटाउन सक्दैन। परमेश्वरलाई त्यसको छुटकाराको मोल त्यसले दिन सक्दैन। चाहे मानिस कति धेरै धनी नै किन नहुन्, उसले उद्धारको किन्न सक्दैन। म पनि उद्धारको मुक्तिको किन्न सक्दिन। धनी मानिससँग पैसा छ तर उसले उद्धारको पैसाले किन्न सक्दैन। हामी सबै उही समान स्थितिमा छौं। यदि धनी मानिसले सोच्दछ कि पैसाले उद्धार किन्न सक्छु वा कुनै ठूलो धर्म कर्म गरेर वा कुनै संस्थालाई वा मण्डलीलाई गरीबहरूलाई दान दिएर उद्धार प्राप्त गर्न सक्छु, तब निश्चय नै उद्धारबाट बाहिर हुने छन्। उसले उद्धारको प्राप्त गर्न सक्दैनन्। रोमी 4:5 पदले भन्दछ, सुन्नुहोस्, काम नगर्ने तर अधर्मीलाई धर्मी ठहराउने माथि विश्वास गर्नेलाई चाहिँ त्यसको विश्वास धार्मिकता ठहरिन्छ। अर्को शब्दमा उद्धार पाउँछ कसले? धनी मानिसले पैसा दिएर? होइन, तर अधर्मीलाई धर्मी ठहराउने माथि विश्वास गर्नेलाई। अहिले हामी लघु कोष्टकतिर जान्छौं। 8 पदमा भनिएको छ, किनकि तिनीहरूको आत्माको मोल ज्यादै हुन्छ र कहिले पनि तिर्न नसक्ने हुन्छ। तिनीहरूसँग आफ्ना उद्धार किन्न पर्याप्त पैसा छैन। मित्र, कुनैसँग पनि उद्धारको किन्न पर्याप्त पैसा छैन। संसारको सबभन्दा धनी मानिससँग पनि छैन। संसारको सबै धन सम्पत्ति पैसाले पनि एउटा उद्धारको किन्न सक्दैन। 9 पदमा भनिएको छ कि यस्ता कोही छैनन् जो सधैँ बाँचिरहन्छ र कुहनु पर्दैन। धनी मानिसहरू पनि अरू सामान्य मानिस जस्तै मर्नेछन्। मलाई लाग्छ यही नै भजनको आधारमा प्रभु येशू ख्रीष्टले धनी मानिस र गरीब लाजरसको बारेमा दृष्टान्त दिनुभयो, जुनको लुका 16:19-26 पदमा रेकर्ड गरिएको छ। कुनै पनि मानिसले चाहे ऊ कति धेरै धनी नै किन नहोस्, उसले आफ्नो र अर्काको आत्मालाई उद्धार गर्न सक्दैन ताकि उसले अनन्त जीवन पाउन सक्छ। 10 पदमा भनिएको छ, किनकि त्यसले बुद्धिमान मानिसहरू पनि मरेको देख्दछ, मूर्ख र पशु सरका मानिसहरू पनि साथसाथै नष्ट भएका र तिनीहरूका धन सम्पत्ति अरूहरूलाई छोडिएका देख्छन्। मलाई कुनै वास्ता छैन कि तपाईँ को हुनुहुन्छ वा तपाईसँग कति धन सम्पत्ति छ। कुनै दिन तपाईँ मर्नुहुनेछ र सारा धन सम्पत्ति छोडेर जानुहुनेछ। तपाईँले आफ्ना धन सम्पत्तिहरू सुरक्षित ब्याङ्कमा राख्नु भएर वा भुइँमुनि पुर्नु भएर यो भन्न सक्नुहुन्छ, यो मेरो हो, कसैले मबाट छिनेर लान सक्दैन। तपाईँको कुरा सही हो, कसैले पनि यो तपाईँबाट छिनी लान नसक्ला, तर त्यहाँ एक हुनुहुन्छ जसले यसबाट तपाईँलाई छिनी लान सक्नुहुन्छ। उहाँ परम प्रभु हुनुहुन्छ। एक दिन मृत्यु तपाईँको जीवनमा ढकढकाउनेछ र त्यस समयमा तपाईँ अरू सामान्य गरीब जस्तै गरीब हुनुहुन्छ। मैले एउटा किताबमा एकजना अमेरिकाको धनी व्यक्तिको मृत्युको बारेमा पढिरहेको थिएँ। जब त्यस धनी मानिसको मृत्यु भयो र उसका छोराहरू बाहिर पर्खिरहेका थिए, जब त्यस धनी मानिसको व्यक्तिगत वकिल बाहिर निस्किआए, एकजना चञ्चले जिज्ञासु छोराले यो प्रश्न सोधे, वकिल साहब, कति पैसा धन सम्पत्ति उसले छोड्यो? वकिलले जवाब दिए, उसले सबै छोड्यो। उसले सबै कुरा छोडे, उसले आफूसँग केही कुरा पनि लिएर गएनन्। त्यही नै पहिलो कुरा भजनकारले अवलोकन गर्छन्। धनीहरूले आफ्ना धनहरू अरूलाई छोड्छन्। मित्र, तपाईँ धनी व्यक्ति हुन सक्नुहुन्छ जब तपाईँ यो पृथ्वीमा हुनुहुन्छ, तर तपाईँ उद्धारको किन सक्नुहुन्न न तपाईँ आफ्नो जीवनको आयुलाई पृथ्वीमा सधैँको निम्ति बढाउन नै सक्नुहुन्छ। तपाईँले कुनै दिन यस पृथ्वी छोड्नु पर्नेछ र तपाईँले बनाउनु भएको कमाउनु भएको धन पैसा चाहिँ रहनेछ। तर तपाईँ ख्रिस्टियन विश्वासी हुनुहुन्छ भने तपाईँले आफ्नो पैसा धनलाई सुसमाचारको निम्ति सदुपयोग गर्न सक्नुहुन्छ ताकि यसद्वारा धेरै आत्माहरू बस्नेछ। यो एक किसिमको तपाईँको त्यो स्वर्गीय भण्डारमा साँचिएको धन हो। आगे बार पदमा भनिएको छ, तर इज्जतमै मानिस रहँदैन त्यो उता नष्ट हुने पशुतुल्य छ। मित्र, उच्च ओहदाका मानिसहरू पनि साधारण मानिस जस्तै एक दिन चिहानमा जानेछन् र मट्टीमा मिल्नेछन्। अनि 13 पदमा भनिएको छ, तिनीहरूको यो चलन केवल मूर्खता मात्र हो, तैपनि तिनीहरूका पछि मानिसहरूले तिनीहरूकै कुरामा समर्थन गर्छन्। अहिले यहाँ चाखलाग्दो अभिव्यक्त छ, 14 पदमा सुन्नुहोस्, तिनीहरू पातालको भेडा जस्तै ठहरिएका छन्, मृत्यु नै तिनीहरूको गोठालो हुनेछ र बिहान तिनीहरूमाथि सिधा मानिसहरूको शासन हुनेछ। तिनीहरूको सुन्दरता भस्म हुन पातालको निम्ति हुनेछ र तिनीहरूका कुनै बास रहने छैन। यस पदमा उल्लेखित शब्द पाताल अधलोक हो, मतलब मरेको मानिसहरूको आत्मा जाने संसार। धनीहरू पनि पातालका भेडा जस्तै ठहरिएका छन्। अर्को शब्दमा मृत्यु तिनीहरूको गोठाला हो। यसको विपरीतमा दाउदले भने भजन संग्रह 23:1 पदमा, परमप्रभु मेरो गोठाला हुनुहुन्छ र उहाँ जीवन हुनुहुन्छ। पहिलो युहन्ना 5:12 पदमा भनिएको छ, जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ, जससँग परमेश्वरको पुत्र हुनुहुन्न त्यससँग जीवन हुँदैन। झुट्टा गोठाला मृत्यु हो, मृत्यु नै तिनीहरूको गोठाला हुनेछ, जुन 14:2 खण्डमा देख्छौ। यो चाखलाग्दो कुरा हो, गोठालाले आफ्नो भेडालाई खुवाउनु पर्छ, चराउनु पर्छ, खाना खिलाउनु पर्छ, तर यहाँ चाहिँ गोठालाले आफ्नो भेडालाई खान्छ। हामीलाई 14:4 अन्तिम खण्डमा भनिएको छ, तिनीहरूको सुन्दरता भस्म हुन पातालको निम्ति हुनेछ र तिनीहरूका कुनै बास रहने छैन। मित्र, कुनै पुरूष वा स्त्रीले हरेक दिन ब्यूटी पार्लरमा श्रृंगार पटाएको निम्ति जान सक्छ, तिनीहरूले विभिन्न प्रकारका क्रिमहरू, पाउडरहरू इत्यादि हरेक दिन आफ्नो सुन्दरता देखाउन प्रयोग गर्न सक्छन्, तर तिनीहरू केही सालपछि, यानि यदि मृत्यु आएको खण्डमा, त्यसै बेला चिहानमा कस्ता देखिन्छन्? तिनीहरूको सुन्दरता देख्ने लायकको हुँदैन। मृत्यु कति पनि सुन्दर कुरा होइन। आगे पद 15 भनिएको छ, तर परमेश्वरले पातालको शक्तिबाट मेरो आत्मालाई छुटाउनुहुनेछ, किनकि उहाँले मलाई ग्रहण गर्नुहुनेछ। सेला। मित्र, खालि परमेश्वरले मात्र तपाईँको आत्मालाई उद्धार मुक्ति दिन सक्नुहुन्छ। यो जीवनमा महत्वपूर्ण कुरा, तपाईँ धनी हुनुहुन्छ या गरीब हुनुहुन्छ यो होइन। अन्तिम विश्लेषणमा महत्वपूर्ण कुरा यो हो, तपाईँ उद्धार पाएको जन हुनुहुन्छ या हुनुहुन्न, या ख्रिस्टमा विश्वासद्वारा तपाईँ हुनुहुन्छ या हुनुहुन्न, यो चाहिँ महत्वपूर्ण कुरा हो। 16 पदमा भनिएको छ, कोही धनी भयो र त्यसको घरको गौरव बढ्यो भनेर तिमी नडराऊ। अमित्र, यहाँ आगे 17-20 पदमा भनिएको छ, किनकि त्यो मर्दा त्यसले साथमा केही पनि लाने छैन, त्यसको गौरव त्यसको पछि पछि चिहानमा जाने छैन, त्यो बाचुन्जेल आफूले आफैलाई धन्यको ठान्छ र तैले आफ्नै कल्याण गर्दा मानिसहरूले तेरो प्रशंसा गर्छन्, तापनि त्यो आफ्ना पुर्खाको पुस्तामा मिल्न जानेछ, तिनीहरूले फेरि कहिले उज्यालो देख्ने छैन। मानिस चाहे जतिसुकै इज्जतमा होस्, तर समाज राख्दैन भने त्यो नष्ट हुने पशुतुल्य नै हो। मित्र, यहाँ खास विषय चाहिँ हो, मानिसको धन सम्पत्ति जीवनको दीर्घायु र आत्माको उद्धारको निम्ति कति पनि लाभकारी छैन। अर्को शब्दमा, कसैको त्यसले मुक्ति दिन सक्दैन, जीवनलाई सदाको निम्ति दीर्घायु राख्न सक्दैन। त्यस सन्दर्भमा ती सारा कुरा व्यर्थ छन्, चाहे मानिस कति धेरै धनी सम्पन्न र उच्च ओहदाको व्यक्ति नै किन नहुन्। उसलाई मानिसहरूले यो जीवनमा कति धेरै प्रशंसा नै किन नगरून्, उसले न त जीवनलाई दीर्घायु राख्न सक्छ न आत्माको उद्धारको त्यसद्वारा प्राप्त गर्न सक्छ। यहाँ पद २०मा भनिएको छ, मानिस चाहे जतिसुकै इज्जतमा होस् तर समझ राख्दैन भने त्यो नष्ट हुने पशुतुल्य नै हो। अर्को शब्दमा, मानिस जस्तो सुकै ठूलो ओहदामा सम्पन्नतामा किन नहोस्, यदि उसले आफ्नो उद्धारको निम्ति ख्रिष्ट येशूलाई ग्रहण गर्दैन भने त्यसको भाग्य नै नर्क हो। अनन्त जीवन होइन तर अनन्त नष्ट नर्कीय मृत्यु। आज यो कुरा धेरैले बुझ्न आवश्यक छ। यस कुरामा हामी धेरैले समझ राख्न आवश्यकता पर्दछ। यसपछि हामी पचास अध्यायतिर पनि प्रवेश गरौं। यो चाहिँ इन्साफको भजन हो। यो आसाफको पहिलो भजन हो जो एक संगीतकार र मन्दिरमा तीन अगुवाहरू मध्येका एक हुन्, हामान, आसाफ र इथान। यी तीन मन्दिरका अगुवाहरू थिए। यो इन्साफको महान भजन हो। यसले आफ्ना जनहरूलाई धार्मिकतामा इन्साफ गर्न र दुष्टलाई दण्ड दिन परमप्रभुको आगमनको प्रकट गर्दछ। पचास अध्याय एकदेखि तीन पदमा भनिएको छ, परमेश्वर सर्वशक्तिमान परमप्रभु परमेश्वर बोल्नु भएको छ र सूर्योदयदेखि लिएर सूर्यास्तसम्म पृथ्वीका मानिसहरूलाई बोलाउनु भएको छ। परम सुन्दर सियोनबाट परमेश्वर प्रज्वलित हुनुभएको छ। हाम्रा परमेश्वर आउनुहुनेछ र चुप लाग्नुहुने छैन। आगोले उहाँको अघि अघि भस्म गर्नेछ र उहाँको वरिपरि ठूलो आँधी चल्नेछ। यो भजनको परिचयले सामर्थ्य परमेश्वर आइरहनु भएको कुराको घोषणा गर्दछ। ओ यो परमेश्वरका सन्तानको लागि कस्तो महिमित प्रत्याशा हुनुपर्छ। कुनै दिन हामी हाम्रा प्रभुलाई देख्नेछौ, त्यही नै हरेक विश्वासीको लागि आशा हो। चार पदमा भनिएको छ, आफ्नो प्रजाको इन्साफ गर्न उहाँले माथिको आकाश र पृथ्वीलाई बोलाउनुहुनेछ। जब परमेश्वर इन्साफ गर्न तयारी गरिरहनु हुँदा उहाँ त्यहाँ पर्याप्त गवाहीहरू साक्षी भएको चाहनुहुन्छ, ताकि तिनीहरूले यो थाहा पाउन् कि उहाँले के गर्नुहुनेछ। हरेक कुरामा उहाँ धर्मी र न्यायी हुनुहुन्छ। उहाँ भन्नुहुन्छ पाँच पदमा, बलिदान चढाएर मसँग करार बाँध्ने जति मेरा भक्त जनहरूलाई म कहाँ जम्मा गर। अमित्र बलिदान चढाएर उहाँसँग करार बाँध्ने सन्तहरू यहुदीहरू इसरायलका सन्तानहरू हुन्। अहिले परमेश्वर भन्नुहुन्छ तिनीहरूलाई म कहाँ जम्मा गर। अनि छ पदमा भनिएको छ, अनि स्वर्गीयले उहाँको धार्मिकता प्रकट गर्नेछ किनकि परमेश्वर स्वयं न्यायाधीश हुनुहुन्छ। प्रभु येशू ख्रीष्ट स्वयं नै न्यायाधीश बन्न गइरहनु भएको छ। योहन्ना पाँच अध्यायको बाइस पदले भन्छ, किनकि पिताले कसैको इन्साफ गर्नुहुन्न तर सबै इन्साफ गर्ने काम पुत्रलाई दिनुभएको छ। अनि सात पदमा भनिएको छ, हे मेरो प्रजा सुन र म बोल्नेछु, हे इसरायल म तेरो विरूद्धमा साक्षी दिनेछु, म परमेश्वर तेरै परमेश्वर हुँ। अमित्र मन्दिर यरुसलेममा भएको बेला तपाईँ त्यहाँ रहनु भएको भए र मानिसहरूले मन्दिरमा आराधना गरेको देख्नु भएको भए तपाईँले सम्भवत यो सोध्नुहुने थियो, प्रभु के तपाईँ यी मानिसहरूलाई आलोचना गरिरहनु भएको छ। तिनीहरू नियमित रूपमा मन्दिरमा आउँछन्, जुन आजको दिनमा हरेक आराधना सेवामा उपस्थित हुने अनि प्रार्थना सभा घरेलु संगतिमा भाग लिने बराबरको कुरा छ। तिनीहरू मन्दिरमा सेवा गर्ने काममा कमिला जस्तै व्यस्त छन्। निश्चय नै यो कुरा असल हो, तर चर्चमा मात्र जाने काम अति नै महत्वपूर्ण कुरा होइन। निश्चय नै यो महत्वपूर्ण छ, तर यसले परमेश्वरसँग सम्बन्धको स्थापन गर्दैन। त्यसकारण ख्रिस्टद्वारा तपाईले परमेश्वरसँग सम्बन्ध स्थापित गर्ने नै मुनासिब कुरा हो, ताकि तपाईको चर्च जाने काम परमेश्वरलाई खुशी तुल्याउने हुन सकोस्। 8-10 पदमा भनिएको छ, तेरा बलिदानहरूका विषयमा म तलाई दोष दिन्न, तेरा होम बलिहरू त नित्य मेरो सामने भएकै छ। तेरो घरबाट बाछो अथवा तेरा गोठहरूबाट बोको म लिने छैन, किनकि जंगलका हरेक जन्तु र हजारौं डाँडाहरूका गाई भैंसीहरू मेरै हुन्। परमेश्वर भन्नुहुन्छ, जब तिमीले म काम बलिदान ल्याउँदा के तिमीले वास्तवमा मलाई केही कुरा दिइरहेका थियौ भनी सोच्यौ? त्यसो त सबै पशुहरू मेरै हुन्। यसले मलाई यर्मिया अगमवक्ताको कथनलाई याद दिलायो। यर्मिया 7:22-23 भन्दा भनिएको छ, किनभने तिनीहरूका पुर्खाहरूलाई मिश्र देशबाट निकालेर ल्याएको दिन मैले तिनीहरूलाई होम बलि र बलिदानका बारेमा केही भनिन, न त केही आज्ञा दिए, तर मैले तिनीहरूलाई यो आज्ञा दिएको थिएँ, यो वचन पालन गर र म तिमीहरूको परमेश्वर हुनेछु, औ तिमीहरू चाहिँ मेरा प्रजा हुनेछौ। जुन मार्गको विषयमा म तिमीहरूलाई आज्ञा गर्दैछु त्यसैमा हिँड र तिमीहरूको भलो हुनेछ। अनि मिका अगमवक्ताले पनि यस्तै मिल्दोजुल्दो कुरा भने, मिका 6:6-8 पदमा, के लिएर म परमप्रभुको सामु आऊ र सर्वोच्च परमेश्वरको सामने निहोरौं? के एक वर्ष बाछो लिएर होम बलि चढाउनलाई म उहाँको सामु आऊ? के परमप्रभु हजारौं भेड़ाहरू र तेलका लाखौं नदीसित प्रसन्न हुनुहुन्छ? के म आफ्नो अपराधको लागि आफ्नो जेठो छोरालाई दिऊ, मेरो प्राणको पापको लागि मेरो शरीरको फललाई दिऊ? ए मानिस, जे असल छ त्यो उहाँले तँलाई देखाउनु भएको छ। परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति कि न्याय गर्नु, दया गर्नु र तेरा परमेश्वरसित नम्र भएर हिँड्नु। अनि पद 12 अनुसार, यदि सृष्टिकर्ता भोका हुनुभए उहाँले निश्चय नै यसको बारेमा उहाँका सृष्टिहरूलाई भन्न आवश्यक पर्ने थिएन। 15 पदमा भनिएको छ, औ संकष्टको दिनमा मलाई पुकार, म तँलाई छुटाउनेछु र तैले मेरो महिमा गर्नेछस्। परमेश्वरले आफ्ना मानिसहरूलाई उहाँका आउनलाई भन्नुहुन्छ, त परमेश्वरले दुष्टहरूलाई इन्साफ गर्न, दण्ड गर्न चाहनुहुन्छ। उहाँ भनिरहनु भएको छ, म तँलाई आफ्नो पापसँग बिना दण्ड उम्कन दिदिन। अनि आगे पद 21-22 अनुसार, परमेश्वर खालि इसरायलसँग मात्र बोलिरहनु भएको छैन, तर उहाँ हाम्रा दिनहरूमा हामीसँग पनि बोलिरहनु भएको छ। उहाँले पाखण्डपनको भेद खोलिदिनुहुन्छ। परमेश्वर यसप्रति मौन रहनु भएको मतलब यो होइन कि उहाँ यसको मंजूर दिनुहुन्छ, स्वीकृत दिनुहुन्छ। मित्र, लेखा दिने दिन आइरहेको छ। परमेश्वर भन्नुहुन्छ, म तँलाई चेताउनेछु र तेरो आँखाकै सामने सबै कुरा ठिक गराउनेछु। तर परमेश्वर कहिले पनि अनुग्रही, कृपालु, दयालु हुने काम बन्द गर्नुभएको छैन। उहाँको कृपा सधैँ ती पश्चातापी मानिसहरूको निम्ति उपलब्ध छ। पद 23 भनिएको छ, धन्यवादको बलिदान चढाउनेले मेरै महिमा गर्दछ र आफ्नो मार्ग सुधार्नेलाई नै परमेश्वरबाट हुने उद्धार म देखाउनेछु। अर्को शब्दमा, आफ्ना पापहरू परमेश्वरको सामने पश्चाताप गर्नेहरूलाई परमेश्वरले उद्धारको बाटो देखाउनुहुनेछ।
0: दाइ, आजको अध्ययनले चाहिँ हामीलाई सोच्नको निम्ति एकदमै बाध्य बनाएको छ जस्तो चाहिँ मलाई लाग्छ, विशेष गरी धन र जीवनको अस्थायित्वको विषयले।
1: आजको अध्ययनले हामीलाई सम्झाउँछ कि संसारमा हामीले कमाएका सबै कुरा यही छोडेर जानुपर्छ। मानिसले आफ्नो सम्पत्ति सँगै लिएर जान सक्दैन।
0: आज मानिसहरू जीवनभरि सम्पत्ति जमा गर्न दौडिरहेका छन्, तर आत्माको अवस्था बारे चाहिँ कम सोचिरहेका छन्। यो अवस्थामा हामीलाई यो भजनले चाहिँ चुनौती दिएको छ।
1: परमेश्वरले हामीलाई धनको विरोध गर्नुभएको होइन, तर धनलाई परमेश्वरभन्दा माथि राख्न नहुने शिक्षा दिनुभएको। हाम्रो भरोसा धनमा होइन, परमेश्वरमा हुनुपर्छ।
0: हजुर दाई, र अर्को सन्देश पनि निकै चुनौतीपूर्ण लाग्यो, परमेश्वरले चाहिँ मानिसको बाहिरी धार्मिकता मात्र स्वीकार गर्नुहुन्न भन्ने कुरा।
1: परमेश्वरले केवल गीत, प्रार्थना वा धार्मिक गतिविधिहरू मात्र हेर्नुहुन्न, उहाँले हाम्रो हृदय, हाम्रो जीवनशैली र उहाँप्रतिको हाम्रो आज्ञाकारिता पनि हेर्नुहुन्छ।
0: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707
3: टाइम चेक यति बेला साँझको 7 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, समस्त मानव जातिको निम्ति धन्यको आशा अनि सांसारिक दौड़धूपको बीचमा थकित मानिसहरूको निम्ति प्रेमिलो शान्तिदाता महान परमेश्वर र मुक्तिदाता येशु ख्रीष्टको महिमाको आगमनको आशा दिन लक्षित रेडियो कार्यक्रम नयाँ आशाको आजको प्रस्तुतिमा यहाँ हरेकलाई स्वागत छ। अहिलेलाई भने एउटा मिठो ख्रिस्टीय भजन सुनौ र त्यसपछि पवित्र धर्मशास्त्र पुस्तक बाइबलबाट आजको वचन अध्ययन गर्नेछौं।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: आदरणीय श्रोता मित्रहरू, परम प्रभु येशु ख्रीष्टको नाममा यहाँहरू सम्पूर्ण श्रोताहरूलाई हार्दिक ज्ञान अभिवादन तथा जयमा सेटक्न चाहन्छु। मित्रहरू, हामीहरू आभार र धन्यवादी छौं कि तपाईँले हाम्रो नयाँ आशा रेडियो कार्यक्रमलाई सुनेर साथ दिनुभएको छ। मित्रहरू, यस कार्यक्रमको सन्दर्भमा तपाईँहरूसँग कुनै जिज्ञासा वा सरसल्लाह सुझावहरू छन् भने कृपया हामीलाई निसंकोच लेखी पठाउन सक्नुहुन्छ। हामीहरूले तपाईँका प्रश्नहरूको जवाब र सुझावहरूलाई आगामी कार्यक्रममा अवश्य पनि संलग्न गराउनेछ। श्रोताहरू, आउनुहोस् आजको पाठको बारेमा जानौं। आजको हाम्रो पाठको शीर्षक रहेको छ नम्रतामा येशूसँगको अनुभव। यस शीर्षक अन्तर्गत हामीले येशूको सामर्थ्यलाई अझै अधिक र अर्थपूर्ण रूपमा अनुभव गर्नेछौं। ख्रीष्टको ताजा स्पर्श र पूरा गर्नु पनि एक नम्रता हो भनेर तपाईँहरूले थाहा पाउनुहुनेछ। आज यही महत्वपूर्ण विषयमा रही हामी चर्चा गर्नेछौं। सदाजी, आउनुहोस् आजको यस महत्वपूर्ण अध्यायमा प्रवेश गर्नु अघि एउटा प्रार्थना। हे पिता जो स्वर्गमा हुनुहुन्छ, हामी तपाईँलाई धन्यवाद चढाउँछौ। धन्यवाद प्रभु आशिषको लागि, धन्यवाद प्रभु यो जीवनको लागि, धन्यवाद प्रभु यी वचनहरूको लागि, धन्यवाद प्रभु नम्रताको विषय जुन महत्वपूर्ण विषय छ, कि कसरी हामी नम्र भएर मात्रै तपाईँको चरित्र धारण गर्न सक्छौँ, कि कसरी येशु यस संसारमा रहँदाखेरि नम्रतामा रहेर आफ्नो स्वर्गीय पिताको महिमा गर्नुभयो। हामीलाई आशिष दिनुहोस् येशूको नाममा, आमेन। मित्रहरू, अहिले येशू ख्रीष्टको सेवा गर्ने समय, जसले येशू ख्रीष्टको अनुभव गर्ने रुचि, इच्छा, चाहना र सोच गरेको हुन्छ, तिनीहरू आफूलाई नम्र बनाएर वचन अनुसार आफ्नो जीवनलाई चलाउँछ भने यस अन्तिम समयमा आत्माहरूको कटनीको लागि येशूलाई काम गरिरहेको उनीहरू देख्छ र अनुभव गर्छ। यी सबै कार्यहरू केवल उहाँकै अनुग्रहद्वारा मात्र सम्भव हुन्छ। जति हामी कम हुँदै जान्छौं र येशूलाई आफ्नो जीवनमा बढाउँदै जान्छौं भने हामीले स्वर्गलाई यस पृथ्वीमा ओर्लिआएको देख्न पाउँछौं। हामी आफ्ना धर्म कर्म र परिश्रमद्वारा परमेश्वरको आशिष र अनुग्रह पाउन सक्दैन। नम्रताको आत्मामा जिएर हामीले येशूलाई आफ्नो मन र जीवनमा पहिलो स्थान दिनुपर्छ। याकुब 4:6-8 पदहरूले भन्छ, तर उहाँले अझ बढी अनुग्रह दिनुहुन्छ, यसै कारण पवित्र धर्मशास्त्र यसो भन्दछ, परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। यसकारण आफैलाई परमेश्वरको अधीनमा राख, डियाबलसको विरोध गर र त्यो तिमीहरूबाट भाग्नेछ। परमेश्वरको नजिक आऊ र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो तिमीहरूका हात चोखा पार, दुमनका मानिस हो तिमीहरूका हृदय शुद्ध पार। परमप्रभु अति उच्चमा विराजमान हुनु भए तापनि उहाँले नम्रहरूमाथि दृष्टि गर्नुहुन्छ, तर अहंकारीहरूलाई उहाँले टाढेबाट चिन्नुहुन्छ भनी भजनकारका लेखक राजा दाउदले भजन संग्रह 138:6 उल्लेख गर्छ। त्यसै गरी उनले भन्छन् भजन संग्रह 18:27, दिनहीन मानिसहरूलाई तपाईँ छुटाउनुहुन्छ तर अहंकारी आँखा उनीहरूलाई तपाईँले झुकाइदिनुहुनेछ। मत्ती 11:28-30 पदमा लेखिएको छ, हे सबै थाकेका र बोझले दबिएका म कहाँ, म तिमीहरूलाई विश्राम दिनेछु, मेरो जुवा आफूमाथि ल्याऊ र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछ, किनकि मेरो जुवा सजिलो छ र मेरो भारी हलुको छ। ग्रीक भाषाको बोझले दबिएका 28 पद अनुसारको अर्थ धार्मिक संस्कारले लादिएका तथा आत्मिक अवस्थामा पिल्सेका हुन्छ। धेरै पटक हाम्रो संस्कार यस्तै नै हुन जान्छ। प्रतिदिन हामी धार्मिक संस्कारहरूको पालना गर्दछौं, तर यस्तो अवस्थामा हामीलाई जीवित र सक्रिय येशु ख्रिस्टको ताजा स्पर्शको आवश्यकता पर्दछ। उहाँको स्पर्शले हाम्रो जीवन र सेवकाईमा विश्राम तथा सफलता लिएर आउँछ। 29 पदमा उल्लेख भएको जुवाको ग्रीक भाषामा अर्थ अनिवार्यता तथा उत्तरदायित्व र गर्ने पर्ने काम कुरा र जिम्मेवारीहरू पर्दछ। यो दायित्व तथा अनिवार्यता भनेको हामी येशूसँग सिकेर उहाँको अनुभव गर्नुपर्छ। हामी उहाँको जीवन र स्वभावको दीनता र नम्रताबाट सिक्नुपर्छ। हामी नम्र भएर उहाँमा निर्भर भयो भने उहाँको आनन्द, शान्ति, प्रेम, जीवन आदि पाउन सक्छ। त्यसैले युन्ना 15:5 लेखेको छ, दाको बोट म नै हुँ, तिमीहरू चाहिँ हाँगाहरू हो। यदि कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैन। त्यसै गरी हितोपदेश 22:4 लेखेको छ, नम्रता र परम प्रभुको भयले धन, मान र जीवन ल्याउँछ। श्रोताहरू, भने उहाँको आनन्द, शान्ति, प्रेम, जीवन आदि पाउन सक्छ। त्यसैले युन्ना 15:5 लेखेको छ, दाको बोट म नै हुँ,

परमेश्वरको उपस्थितिको आदर र सम्मान गर्ने र हाम्रो जे पनि गर्छौ त्यसमा येशूलाई धन्यवाद सहित श्रेय दिने तथा उहाँलाई स्वीकार गर्ने। यसरी उहाँको भय मानेको कारण हामी विभिन्न पाप र अपराधहरूबाट जोगिन सक्छौ। त्यसकारण हाम्रो जीवनमा नम्रता र परमेश्वरको भय, उहाँको तृष्णा र उहाँको उपस्थितिको भय हुन आवश्यक छ। मित्रहरू, हामी केवल परमेश्वरलाई नै महिमा दिनुपर्छ। हामी आफ्नो नाम, सम्मान र पदको लागि केही कार्य वा सेवा गर्छौं भने त्यसबाट परमेश्वर पिताको राज्यमा बाधकको रूपमा हामी आफूलाई अग्रसर गराइरहेका हुन्छौं। यसले गर्दा उहाँको काम र राज्यमा असर पार्दछ। अब हामी अध्ययन गर्नेछौ कसरी परमेश्वरको वचनलाई पूरा गर्नु भनेको नम्रता हो, अर्थात उहाँको पवित्र ग्रन्थमा लेखेका कुराहरूलाई पालना गर्नु, त्यो बमोजिम काम गर्नु र त्यसलाई पूर्णता दिनु चाहिँ नम्रताको एउटा उत्कृष्ट उदाहरण हो भनी अबको पाठमा हामी अध्ययन गर्नेछौँ। श्रोताहरू, यदि हामी आफूलाई परमेश्वरको वचनले त भर्दछौ तर उहाँको वचन अनुसार चल्दैनौ र पालना गर्दैनौ भने हामीभित्र घमण्ड र आत्मिक सुक्खापन आउन थाल्छ र त्यस्तो आत्मिक सुक्खापनले तपाईँ र मेरो आत्मिक जीवनलाई परमेश्वरसँगको सम्बन्धमा चाहिँ यसले नकारात्मक प्रभाव ल्याउन थाल्छ। त्यसै गरी यसबाट हाम्रो वरिपरि भएको आत्मिक वातावरणलाई परिवर्तन गर्न सक्दैन किनभने हामीमा परमेश्वरसँगको सम्बन्धमा सुक्खापन आउन थाल्छ। येशू र उहाँको वचनलाई जान्नु अलग कुरा हो तर येशू र उहाँको वचनलाई व्यक्तिगत रूपमा अनुभव गर्नु अलग कुरा हो। याद राख कि परमेश्वरसँगको व्यक्तिगत सम्बन्ध अर्थात् व्यक्तिगत रूपमा अनुभव गर्नु भनेको हामी इसाई अर्थात् हरेक विश्वासीहरूको लागि महत्वपूर्ण कुरा हुन जान्छ। त्यसै गरी पावलले पहिलो कोरिन्थी 8:1 भन्छन्, अब अन्य थोकहरूलाई चढाएको खानेकुराको बारेमा हामी जान्दछौँ कि हामी सबैसित ज्ञान छ, ज्ञानले घमण्ड ल्याउँछ तर प्रेमले उन्नति गराउँछ। श्रोताहरू, आज धेरै विश्वासी र सेवकहरू सभा सम्मेलनहरूमा सहभागी हुने र वचनलाई सुन्ने मात्र भएर सन्तुष्ट भइरहेका छन् तर उनीहरू वचनलाई यथार्थ रूपमा पालना गरेका हुन्। उनीहरू केवल वचनलाई सुन्छ, वचनलाई कानद्वारा सुनेर मनमा राख्दैन अर्थात् वचन अनुसार आफ्नो जीवन जिउँदैन। आज धेरै मान्छेहरू यस्ता धेरै सेमिनारहरू कार्यक्रमहरूमा संलग्न भइरहँदाखेरि उनीहरूले चाहिँ त्यहाँ सुनेका परमेश्वरका वचनहरूलाई पालना गर्नुपर्छ भनेर चाहिँ धेरैले मनन गरिरहेका हुन्। परिणामस्वरूप जीवन र सेवकाईमा केही परिवर्तन आउन सक्दैन। प्रभु हामीले तपाईँले सही ज्ञान दिनुहोस् किनभने आज हामी देखा सिकी अर्थात् देखाउनको लागि मात्रै ती कार्यक्रमहरूमा जान्छौँ। हामी परमेश्वरको वचनमा बढ्दै गएर नम्रताको आत्मा व्यक्तिगत रूपमा निरन्तर अनुभव पनि गर्दै रहनुपर्छ। हामीले येशु ख्रीष्टको उपस्थितिका लागि तृष्णा गर्नुपर्छ। यसले गर्दा उक्त वचनले हाम्रो मन र जीवनमा काम गर्ने मौका पाएर हामीसँग सम्पर्कमा आएकाहरूको जीवनमा पनि परिवर्तन गरी आशिष ल्याउँछ। याद गर्नुहोस्, परमेश्वरले तपाईँ हामी सबैलाई मिसन दिनुभएको छ। त्यो मिसन भनेको हामी धेरै भन्दा धेरै मानिसहरूको सम्पर्कमा आउनुपर्छ र उनीहरूको लागि हामी आशिष बन्नुपर्छ र त्यो आशिष तब मात्रै पूर्ण हुनेछ जब हामी नम्रतामा ती व्यक्तिहरू ती आत्माहरूमा हामी जानेछौँ र ख्रीष्टको नम्रताको जीवन कहानी तिनीहरूलाई भन्नेछौँ। यसो हाम्रो जीवन र सेवा क्षेत्रमा प्रशस्त मात्रामा कार्य गर्ने सामर्थ्यले सबैलाई भर्नु पर्दछ र आश्चर्य गर्म गर्नुपर्छ। भजन संग्रह 138:6 भनिएको छ, परमप्रभु अति उच्च विराजमान हुनु भए तापनि उहाँले नम्रहरूमाथि दृष्टि गर्नुहुन्छ तर अहंकारीहरूलाई उहाँले टाढेबाट चिन्नुहुन्छ। आमेन। श्रोताहरू, याद राखौ, हामी आफ्नो क्षमता, सिप र ज्ञानमा निर्भर नभई येशू ख्रीष्टलाई पछ्याउन जरूरी छ, उहाँको पछि लाग्न जरूरी छ, उहाँलाई अघाल्न जरूरी छ। परमेश्वर सर्वव्यापी

0: हुन्छ। उहाँको यस उपस्थितिलाई आदर गरेर उहाँको भय मान्नुपर्छ र यसो गर्नाले हामीलाई थप आशिष मिल्नेछ। हामी कदापि पनि आफ्ना महिमाको खोजमा लागिरहनु हुँदैन, किनकि महिमाको खोजमा लाग्नु भनेको नम्रता हो। यो नम्रताको विपरीत आफैलाई घमण्ड या शोक केन्द्रित दृष्टिकोणमा राख्नु भनेर देखाउँछ। हामीले के गर्छौँ वा गर्न लाउँछौँ त्यसले सबै र सधैँ यसुलाई महिमा दिनुपर्छ। हाम्रो हरेक कामले हामीले यसुलाई महिमा दिनुपर्छ र यसरी हामीले सदैव परमेश्वरको वचनलाई नजिकबाट निरन्तर अनुभव गरिरहेका छौँ भन्दै आजको विषयबाट मलाई उजिल हुने आज्ञा दिनुहोस्। अर्को कार्यक्रममा पुनः नयाँ विषयका साथ तपाईँहरूको माझ उपस्थित हुने बाचा गर्दै तपाईँ र तपाईँको परिवारलाई परमेश्वरले नम्र हुने आशिष दिनुभएको होस्। हस्त जय मसीह।
1: अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता साथीहरू, यहाँहरूसँग अझै धेरै समय बिताउने चाहना हुँदा हुँदै पनि रोक्न नसकिने समयको उर्दीलाई आत्मसात गर्दै नयाँ आशाको आजको प्रस्तुतिबाट विदा हुने समय आइपुगेको छ। तसर्थ भोलि फेरि यही स्टेशन र यही समय हाम्रो भेट नहुन्जेलसम्मका लागि ख्रिस्ट येशूको प्रेम यहाँ हरेकको जीवनमा रहिरहोस् भन्ने कामनाका साथ आजलाई हामी बिदा हुन्छौ र जाँदा जाँदै कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी छन् भने हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा।

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: होइन, यो झोला भित्र के छ?
3: होइन हौ, यो झोला भित्र चाहिँ के छ?
2: यो झोलाको पोकाहरूमा के छ?
4: होइन, यो झोला भित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
5: हजुर, कार्यक्रम झोला भित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नु होला।
6: प्रस्तुता कुमार अब्राहमको साथमा।
3: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस्। ठ्याक्क बारेर

0: News FM 105.1 MHz.
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: असफलतादेखि नडराउनुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको नयाँ संस्करण जीवनका क्षणहरूको अंक 3 यहाँ नयाँ संस्करण जीवनका क्षणहरूको अंक 3 यहाँहरूलाई स्वागत छ। असफलतासँग नडराउनुहोस्। पहिलो प्रयासमा वा दोस्रो प्रयासमा सफल नभएको बेला आफूलाई निराश हुन नदिनुहोस्। हरेक पटक तपाईँ असफल हुँदा यस्तै तपाईँलाई आफूले गरेको गल्तीबाट सिक्ने अवसर ल्याउँछ र तपाईँ आफूलाई सुधार गर्न सक्नुहुन्छ। प्रसिद्ध वैज्ञानिक आइन्स्टाइनले भनेका थिए, जसले कहिले गल्ती गरेन उसले कहिले नयाँ कुराको प्रयास गरेन। सबै सफल व्यक्तिहरू एक वा अर्को समयमा असफल भएका थिए। तिनीहरूमध्ये धेरै जसो धेरै पटक असफल भए। तिनीहरूको सफलताको कारण यो हो कि तिनीहरूले असफलतालाई आफूले पछ्याएको लक्ष्य प्राप्त गर्नबाट रोक्न दिएनन्। तिनीहरूले आफ्नो असफलतालाई शैक्षिक अनुभवको रूपमा प्रयोग गरे, जसले तिनीहरूलाई सफलतातर्फ डोर्यायो। गलातीको पुस्तक 6:9 भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्मत हारेनौ भने ठिक समयमा हामी कटनी गर्नेछौ। प्रिय श्रोता, हार मान्नेहरूले कहिले जित्दैनन् र जित्नेहरूले कहिले हार मान्दैनन्। प्रसिद्ध बास्केटबल खेलाड़ी माइकल जोर्डनले एक पटक भनेका थिए, असफल हुन नडराउ, प्रयास नगर्न डराउ। तपाईको विचारमा सपना पूरा गर्नेहरू र सपना पूरा नगर्नेहरू बीच के भिन्नता छ? त्यो हो संकल्प र दृढता। कलसीको पुस्तक 3:23 तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा जस्तै। आफ्नो सपना सफलतापूर्वक प्राप्त गर्नेहरू ती हुन् जसको मनमा स्पष्ट लक्ष्य हुन्छ र तिनीहरूसँग अनुशासित कार्य नैतिकता हुन्छ जुन तिनीहरूले सफलतामा डोर्याउन प्रयोग गर्छन्। 3 प्रकारका मानिसहरू हुन्छन्, ती जो घटनाहरू घटाउँछन्, ती जो घटनाहरू घटेका हेर्छन् र ती जो के भयो भनेर सोच्छन् मात्र। आफ्नो लक्ष्यमा पुग्न जानी जानी दृढ संकल्प र इच्छा शक्ति प्रयोग गरेर चीजहरू सम्भव बनाउनेहरू मध्ये एक बन्ने छनौट गर्नुहोस्। अनि जब तपाईँ लड्नुहुन्छ फेरि उठ्नुहोस्, कठिनाईसँगै सफलता पनि आउँछ। यदि कुनै पीड़ा छैन भने कुनै लाभ हुँदैन। धेरै मानिसहरू सोच्छन् कि जब कठिनाई आउँछ यो उनीहरूले केही गलत गरेको कारणले हो, तर सत्य यो हो कि जब हामी एक योग्य लक्ष्य पछ्याइरहेका हुन्छौ तब कठिनाईको आशा गर्न सकिन्छ। हितोपदेशको पुस्तक 14:13 सबै कठोर परिश्रमले लाभ हुन्छ तर कुरै मात्र गर्नेहरू चाहिँ दरिद्रतामा पुग्छ। प्रिय श्रोता, परमेश्वरले हरेक व्यक्तिलाई सफल हुने क्षमता दिनुभएको छ। यो केवल आफ्नो प्रतिभाले के हो भनेर चिन्ने कुरा हो। प्रिय श्रोता, परमेश्वरले हरेक व्यक्तिलाई सफल हुने क्षमता दिनुभएको छ। यो केवल आफ्नो प्रतिभा के हो भनेर चिन्ने कुरा हो र त्यसपछि आफ्नो क्षमता विकास गर्न कडा परिश्रम प्रयोग गरेर आफ्नो मनमा राखेको लक्ष्य हासिल गर्नु हो। तपाईँ जीवनमा आफूले चाहेको कुनै पनि कुरा पूरा गर्न सक्नुहुन्छ जबसम्म तपाईँ त्यहाँ पुग्नको लागि परिश्रम गर्न इच्छुक हुनुहुन्छ। हितोपदेशको पुस्तक 3:4 अल्छीले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन, तर लगनशीलका इच्छाहरू पर्याप्त रूपले पूरा गरिन्छ। जीवनमा के चाहनुहुन्छ भन्ने बारेमा मात्र सोचेर नबस्नुहोस्, आफ्नो लक्ष्यतर्फ कदम चाल्न आजबाटै शुरू गर्नुहोस् र जब तपाईँ कुनै अवरोधमा पुग्नुहुन्छ त्यसलाई पार गर्न परमेश्वरको सहयोग खोज्नुहोस्। भजन संग्रहको पुस्तक 46:1 परमेश्वर हाम्रा स्वरिन स्थान र शक्ति हुनुहुन्छ, संकष्टमा सधैँ हाजिर रहने सहायता। परमेश्वरको सहायताले तपाईँले पार गर्न नसक्ने कुनै पनि बाधा छैन। समस्याको समयमा उहाँको बुद्धि र शक्ति खोज्नुहोस् अनि तपाईँ पक्कै पनि सफल हुनुहुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1 अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. There are very few Christians in Morocco. The country is officially 99.9% Muslim. Church services take place in homes, and Christian meetings are held in secret. Congregations are small and mostly include believers who came to Christ out of Islam. Many Moroccans, including government officials and law enforcement, have never engaged with a Christian before. The police are beginning to track down Christian leaders and ask questions. A young pastor is requesting prayer. Pray for boldness and wisdom, he urged. Pray the church would remain faithful. Pray Christian leaders in Morocco would have wisdom to be a bold witness for Christ and remain strong in faithfulness.
2: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
3: हामी छौं तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ. तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज.
4: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती.
5: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा. आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु र प्रेरितको पुस्तक 9 अध्यायको 10 पदतिर तपाईँलाई लिएर जान चाहन्छु, जहाँ उद्धृत गरिएको छ, तिनलाई प्रभुले दर्शनमा भन्नुभयो, ए हननिया, तिनले भने, प्रभु हाजिर छु, के प्रभुले तपाईंलाई उहाँको कामको लागि बोलाउन सक्नुहुन्छ भन्ने शीर्षकमा केही कुरा राख्न चाहन्छु. टारसिसका साउललाई ख्रिष्टमा डोर्याउन परमेश्वरले हननियालाई किन प्रयोग गर्नुभयो? किनभने उनी सही ठाउँमा, सही समयमा, सही सन्देश र सही मनोवृत्तिको साथ सही मानिस थिए. वचनमा हेर्न सक्छौ, दमस्कसमा हननिया नाउँ भएका एकजना चेला थिए. तिनलाई प्रभुले दर्शनमा भन्नुभयो, हे हननिया, तिनले भने, प्रभु हाजिर छु. तब प्रभुले तिनलाई भन्नुभयो, उठ र सिधा नामक गल्लीमा जाऊ र त्यहाँ यहुदाको घरमा साउल नाउँ भएका टार्सस निवासीलाई खोज, किनकि तिनी प्रार्थना गरिरहेका छन्। तब हननिया गएर त्यस घरभित्र पसे र तिनी माथि आफ्नो हात राखेर भने, भाइ साउल, त्यसकारण प्रश्न यहाँ छ, यदि उहाँको लागि केही गर्न परमेश्वरलाई तपाईँको खाँचो पर्यो भने के तपाईँ तयार हुनुहुन्छ? तपाईँ इच्छुक हुनुहुनेछ? यो कुनै सजिलो जिम्मेवारी थिएन, किनभने साउल क्रिश्चियनहरूलाई कैद गरेको र हत्या गरेको कारण कुख्यात थिए. तर जब परमेश्वरले हननियालाई, जाऊ किनकि अन्य जातिहरू, राजाहरू र इजरायलका सन्तानका सामुन्ने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन् भन्नुभयो, तिनले परमेश्वरमा भरोसा राखे र गए. यहाँ तिनीमाथि आफ्नो हात राखेर भने, भाइ साउल भन्ने शब्दहरूमा ध्यान दिनुहोस्। हननियालाई साउलसँग डराउने र उनलाई घृणा गर्ने अधिकार थियो, तापनि तिनले उनलाई भाइ भने. हननियाले पुरानो शत्रुलाई अहिले परमेश्वरको उद्धार गरिएको परिवारको हिस्सा भएको स्वीकार गरे. अनि तपाईँले त्यो गर्न पनि सिक्नुपर्छ. जब परमेश्वरले कसैलाई आफ्नो सन्तान भन्नुहुन्छ, तपाईँले तिनीहरूलाई प्रेम गर्नुपर्छ, तिनीहरूलाई स्वीकार गर्नुपर्छ र तिनीहरूलाई ख्रिष्टमा आफ्नो भाइ वा बहिनीको रूपमा व्यवहार गर्नुपर्छ. त्यसकारण हामी शुरूको प्रश्नमा फर्कौं. यदि आज उहाँको लागि केही गर्न परमेश्वरलाई तपाईँको खाँचो पर्यो भने के तपाईँ तयार हुनुहुन्छ? तपाईँ उहाँको लागि तयार हुन सक्नुहुन्छ र तपाईँ तयार हुनु आवश्यक पनि छ भन्ने यो उत्साह दिँदै कार्यक्रम अन्तरबिन्तीबाट यो समयमा पुनः बिदा हुन्छु. जय मसीह, नमस्कार.

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।